0: यसमा व्याप्त भए, व्याप्त कण कणमा भगवान नै भगवान छन्। वेदांत सूत्र भन्छ। यहाँ डार्विन को प्रश्न कि यो संसार कसले बनायो, अध्यात्मवादी को उत्तर भगवान ले, भगवान में के खूबी छ, ज्ञानमय छ, आनंदमय छ, सत्य संकल्प वाला छ। साथ में डार्विन ले नसोधी का नहीं बताई दिए कि व्याप्त सर्वत्र सब बताउँछन्, सब धर्म का सिद्धांत यही छ। वेद मूल बाट सुन्नुस्, ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्। ईशावास्य उपनिषद को पहिलो मंत्र। यो भगवान सर्वत्र व्याप्त छ, तपाईहरुले गरेको टॉयलेट मा पनि छ, यो मात्र हैन कि पूजा कोठा मा छ। सर्वं खल्विदं ब्रह्म, निरालम्ब उपनिषद को नवौं मंत्र। कुनै यस्तो स्थान छैन जहाँ भगवान नहोस्, ब्रह्म नहोस्।
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको दार्शनिक प्रवचन। आदरणीय श्रोताहरू, अत्यन्त महत्त्वपूर्ण विषयमा निरूपण गरिएको यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा पनि अवश्य सुन्नुहोला। आदरणीय श्रोताहरू, प्रवचन सुनेर प्राप्त ज्ञानलाई प्रयोगात्मक रूप दिनु पनि अनिवार्य हुन्छ। अन्यथा केवल ज्ञान मात्र प्राप्त गर्नुले अहंकारको वृद्धि हुन जान्छ, त्यसमा भक्ति पनि जोडिएको छैन भने दीनता, नम्रता आदि सद्गुणबाट निकै पर पुग्न सक्छौँ। यसको लागि जगद्गुरु श्रीद्वारा निर्देशित क्रियात्मक भक्ति साधना पनि गर्नु अनिवार्य हुन्छ। यसको लागि श्यामा श्यामधाम ठिमीमा सम्पर्क गरी सुझाव प्राप्त गर्नुहोला। सम्पर्क 01-663-0059। यसका साथै हाम्रो कार्यक्रमको समय आजका लागि यही नै समाप्त हुन्छ। भोलि पुनः प्रभातकालीन सत्सङ्ग प्रदान गर्नका लागि यहाँहरू समक्ष उपस्थित हुनेछौँ। तबसम्मका लागि आज्ञा दिनुहोस्। जय श्री राधे।

0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
2: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: एस रेडियो नेपालः सम्प्रति समाचारः श्रूयन्ताम् प्रवाचक उपेन्द्र दाहालः। त्रिभुवन विश्वविद्यालय प्रवृत्तीनां विभिन्नानां विश्वविद्यालयानाम् अतिक्रमणे विद्यमानायाः भूमेः प्रत्यावर्तनं कृत्वा उचितसंरक्षणेन सैव आयमूलककार्ये उपयोगं विधातुं मालेखा परीक्षकस्य 63 एतद् विक्रमवर्षेण प्रतिवेदनेन परामर्शनं प्रदत्तं वर्तते। प्रतिवेदनेन त्रिभुवन विश्वविद्यालयस्य एतद् अन्तर्गतानां निकायानां च पूर्णस्वामित्वे विद्यमाना 1,31,00,000 22,000 च वर्गमिटर मिता भोगाधिकारी विद्यमाना 9,69,000 च वर्गमिटर मिता अन्यविधा 6,00,000 53,000 च वर्गमिटर मिता चेति कृत्वा समग्रतः 1,47,00,000 84,00,000 च वर्गमिटर मिता भूमि अतिक्रमणे अस्थिति ज्ञापितं वर्तते। एवमेव सुदूरपश्चिम विश्वविद्यालयस्य टीकापुर बहुमुखी महाविद्यालयस्य 7.5 परिमिता भूमि, पोखरा विश्वविद्यालयस्य पोखरा महानगरपालिकायाः विभिन्न वडा क्षेत्रेषु विद्यमाना नेपाल सर्वकारात् प्राप्त भोगाधिकारा च 1,270,000 चेति रोपनी परिमितायां भूम्यां 250,60,000 रोपनी परिमिता भूमि अतिक्रमणे अस्थिति प्रतिवेदनेन दर्शितं वर्तते। सर्वकारेण मन्त्रालयानां संख्यायाः विहितेन परिवर्तनेन सैव सम्प्रति सिंहप्रासाद परिसरे नूतन मन्त्रालयानां नाम्नां लेखनस्य कार्यं प्रारब्धं वर्तते। सर्वकारेण एतद् विक्रमवर्षीयायाः नेपाल सर्वकारस्य कार्यविभाजन नियमावल्याः राजपत्रे प्रकाशनस्य पश्चात् मन्त्रालयानां संख्या 22-18 प्रापिता वर्तते। सर्वकारेण कार्यविभाजन नियमावल्याः माध्यमेन 8 मन्त्रालयाः पूर्ववत् स्थापिताः सन्ति चेत् कतिपय मन्त्रालयाः एकीकृताः वर्तन्ते। विज्ञान प्रविधि नवप्रवर्तन मन्त्रालयश्च नूतनोऽस्ति। सम्प्रति वर्तमान युव क्रीडा मन्त्रालयः, पेयजल मन्त्रालयः, नगरीय विकास मन्त्रालयश्च रिक्तिक्रियमाणाः वर्तन्ते। एते कतिपय मन्त्रालयाः एकीकृताः सन्ति चेत् कतिपय मन्त्रालयानां नाम परिवर्तितं वर्तते। परराष्ट्रमन्त्री शिशिर खनालः ऊर्जसः आपूर्तेश्च शृङ्खलायाः अवरोधनाय अन्तर्राष्ट्रिय समुदायैः प्रवर्तनीयम् इत्यत्र बलं ददाति। राष्ट्रसङ्घीयार्थिक सामाजिक परिषदः विशेषोपवेशं पूर्वे द्युः श्रव्य दृश्य प्रविधेर्माध्यमेन सम्बोधयन् मन्त्री खनालः ऊर्जसः आपूर्तेश्च श्रृङ्खलायां जायमानस्य अवरोधस्य तेन सबलविकासे सृज्यमानस्य प्रभावस्य च कारणेन पश्चिम एसिया क्षेत्रे सम्भूतेन द्वन्द्वेन नेपालेऽपि प्रभावः पतितोऽस्तीति अगदत्। द्वन्द्वस्य कारणेन उत्पन्ने सङ्कटे सर्वाधिकतया लघुपरिमाणस्य अतिन्यून विकसित राष्ट्राणि पतितानि सन्ति। त्यतः एतेषां देशानाम् एकाकीरूपेण त्यजनस्य अपेक्षयापि हस्तक्षेपकरणम् अन्तर्राष्ट्रिय समुदायस्य दायित्वमस्तीति मन्त्री खनालः उदैरयत। नेकपा एमाले दलस्य ह्यस्तन दिवसाय निर्धारितः उपवेशः स्वस्वमवासराय निश्चितो वर्तते। नेतॄणां समयाभावस्य कारणेन ह्य उपवेशस्य उपवेशनं सम्भवो नावत् इत्यतः स्वस्वमवासरे दलाध्यक्षस्य केपी शर्मा ओलिनः गुण्डुवर्तिनी निवासे उपवेशः निश्चितो वर्तते। उपवेशे सामयिक राजनीतिक्यादि जनपक्षीय विषयेषु विमर्शनं भविष्यतीति एमाले दलीय केन्द्रीय कार्यालयस्य सचिव डाक्टर भीष्म अधिकारी असूचयत्। साधारण नागरिकाणां दैनिक जीवनेन सह सम्पृक्तानां शर्करादीनाम् अत्यावश्यक वस्तूनाम् आपूर्त्यै सर्वकारः पूर्णतः प्रतिबद्धोऽस्तीति ज्ञापितं वर्तते। उद्योग वाणिज्यापूर्ति मन्त्रालयस्य प्रवक्ता नेत्रप्रसाद सुवेदी शर्करादीनां दैनिकोपभोग्य वस्तूनाम् अनावश्यकं सञ्चयं नकर्तुम् उपभोक्तॄन् अनुरुद्धवान् वर्तते। पश्चात्तन समये भारत सर्वकारेण शर्करायाः निर्यात सम्बद्धायां नीतिगत व्यवस्थायां परिवर्तनं कृत्वा निर्याते विहितं प्रतिबन्धं प्रति मन्त्रालयस्य विशेषेण ध्यानाकर्षणं सम्भूतम् अस्तीति सूचितं वर्तते। उपभोक्तॄणां हितम् आपणस्य मूल्यस्य स्थिरतां शर्करायाः सहजोपलब्धतां च प्राथमिकतायां संस्थाप्य आवश्यकं कार्यं विधीयमानं वर्तते इति स्पष्टीकुर्वता मन्त्रालयेन सहज मूल्येन सुलभ मूल्येन च नियमिततापूर्तिं विधातुं प्रयासः विधीयमानोऽस्तीति ज्ञापितं वर्तते। प्रतिद्वात्रिंशतो मासानां षोडश दिनानां षट्त्रिंशत् कलोत्तरैक घण्टायाश्च पश्चात् जायमानः अधिकमासः अद्यतः प्रारभते। अधिकमासोऽयम् आगामिनः आषाढमासस्य प्रथमं दिवसं यावत् थास्यतीति नेपाल पञ्चाङ्ग निर्णायक विकास समित्या ज्ञापितं वर्तते। ज्योतिषगणनायाः अनुसारेण आमावस्या तिथितः अपरामावस्या तिथिं यावत् मध्ये सङ्क्रान्तिर्न भवति चेत् स मासः अधिकमासः कथ्यते इति शास्त्रेषु उल्लिखितं वर्तते। अधिकमासे नित्यकर्मरूपेण विधीयमानानि पूजापाठ जप ध्यानादिनी एव कर्माणि अनुष्ठेयानि भवन्तीति धर्मशास्त्रविद् समितेः सदस्यश्च प्राध्यापकः डाक्टर देवमणि भट्टराई निगदति। इति समाचाराः।
1: बिहानै झोक्राई छौ त के भयो?
2: मेरो शरीरमा त तागत नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
3: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
4: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
5: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
6: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
5: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
6: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
5: भनेपछि त अलि सचेत नै पो हुनुपर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
6: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ होइन छोरी?
5: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वले त्यहाँ काम गर्ने 20 लाख भन्दा बढी नेपालीका परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको बताउनु भएको छ। उहाँले बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको कमीले नेपालीको जीवनमा प्रत्यक्ष असर पारेको पनि उल्लेख गर्नुभएको छ। राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्य माध्यमबाट सम्बोधन गर्नुहुँदै मन्त्री खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलाको अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले ऊर्जा तथा आपूर्ति श्रृङ्खलामा आइरहेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरूका कारण मध्य पूर्वको द्वन्द्वले नेपाल नराम्ररी प्रभावित भएको दोहोर्याउनुभयो। द्वन्द्वका कारण उत्पन्न संकटमा सबैभन्दा बढी भार साना र अति कम विकसित राष्ट्रहरूले बेहोर्नु परेको उल्लेख गर्नुहुँदै ती राष्ट्रहरूलाई एक्लै नछाडी हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको पनि मन्त्री खनालले बताउनुभयो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको छलफलमा विगतको सरकारसँग भएका सम्झौता कार्यान्वयन हुन नसकेको जेएनजी आन्दोलनका घाइतेहरूको गुनासो सुनेपछि उहाँले सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहनुभएका शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र सरकारले जेएनजीको हकहितका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताका भावना, अधिकार र आवश्यकता संविधानमा समेट्न सुझावहरू लिखित रूपमा कार्यदललाई दिन पनि घाइते तथा शहीद परिवारलाई उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा कार्यदलका सदस्य सचिव एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदीले सरकारले जेएनजीको माग पूरा गर्ने सन्दर्भमा काम अघि बढाइरहेको जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयहरूको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले सुझाव दिएको छ। प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा 1,31,22,000 वर्गमिटर भोगाधिकार 9,79,000 वर्गमिटर समेत र अन्य 6,53,000 वर्गमिटर समेत 1,47,84,000 वर्गमिटर जग्गा अतिक्रमित भएको जानकारी दिएको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालय माथतको टिकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गामध्ये 300 बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न ओडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1,372 रोपनी 13 आना 3 पैसा जग्गामध्ये 652 रोपनी भन्दा बढी अतिक्रमण भएको महालेखाको प्रतिवेदनले औँल्याएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लागत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको सबै लगत राख्न प्रतिवेदनले सुझाव दिएको छ। सरकारले मन्त्रालयहरूको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुराना नाम मेटाउने काम अघि बढेको छ। स्वास्थ्य संस्था मा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरणहरू लामो समयदेखि गोदाममा थन्किएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनले सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 भन्दा बढीका उपकरण उपयोगविहीन रहेको अवस्थामा पाइएको जनाएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरणहरू सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल धाउन बाध्य भएको र राज्यको लगानी खेर गइरहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा 5,37,82,000 रुपियाँ बराबरको क्याथ ल्याब मेसिन जनशक्तिको अभावमा 2072 सालदेखि प्रयोगविहीन अवस्थामा रहेको महालेखाको प्रतिवेदनले औँल्याएको छ। त्यस्तै 24,77,09,000 रुपियाँ बराबरको सिटी स्क्यान सिस्टम, 14 थान भेन्टिलेटर र 5 थान सी आर्म मेसिन पनि सञ्चालनमा आउन सकेका छैनन्।
त्यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा 72,60,000 मूल्यको इसिजी केबुल 300 थान, गजेन्द्र नारायण सिंह अस्पतालमा 4,90,95,000 रुपियाँ बराबरको एक्सरे मेसिन, इन्डो युरोलोजी ल्याप्रोस्कोपी सिस्टम, त्यसै गरी एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजी उपकरण समेत प्रयोगविहीन अवस्थामा छन्। त्यसै गरी देशका अन्य विभिन्न अस्पतालहरूमा पनि महँगा र गुणस्तरीय उपकरणहरू लामो समयदेखि गोदाममा थन्किएको पाइएको छ। पर्वतारोहणको रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयहरूलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात् अधिक मास सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। ज्योतिषीय गणना अनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले जानकारी दिनुभयो। मलमास अर्थात् अधिक मासमा नित्य कर्म पूजा पाठ जप ध्यान गर्नुहुने गर्नुपर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। मलमासको समयमा महादान माङ्गलिक कार्य अर्थात् विवाह व्रतबन्ध गृह निर्माण गृह प्रवेश जस्ता कर्म भने गर्नु हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। रत्नपार्कबाट करिब 8 किलोमिटर दक्षिण पश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्दछ। यो महिनामा भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रस्त ग्रन्थहरूमा उल्लेख गरिएको छ। बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरणबाट 5 करोड बढी राजस्व सङ्कलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सुनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जनालाई जग्गा धनी प्रमाणपत्र वितरण गर्दा 5,79,30,309 रुपियाँ राजस्व सङ्कलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो। त्यसै गरी 726 अव्यवस्थित बसोबासीलाई राजस्व जम्मा गर्न सूचना जारी गरिएकोमा 540 जनाले राजस्व जम्मा गरेको निवर्तमान अध्यक्ष खनालले बताउनुभयो। भूमि समस्या समाधान आयोगले बाँकेका 6 वटा स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच गरेको थियो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको छ। नमुना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको छ। कास्कीका विभिन्न 7 वटा उद्योग विरुद्ध खाद्यको मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालु आर्थिक वर्षको 3rd त्रैमाससम्म खाद्य उद्योग होटल रेस्टुरेन्ट र बजार अनुगमन गर्ने क्रममा 7 वटा उद्योग तथा व्यवसाय विरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ। र नेकपा एमालेको सचिवालयको बैठक भोलि बस्ने भएको छ। नेताहरूको व्यस्तताका कारण हिजो बस्ने भनिएको बैठक बस्न सकेन। भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा बैठक बस्ने एमाले जनाएको छ। बैठकमा समसामयिक राजनीति लगायत जनपक्षीय विषयमा छलफल हुने एमाले नेता भीष्म अधिकारीले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 3 गते आइतबार, ज्येष्ठ शुक्ल पक्ष प्रतिपदा तिथि। तदनुसार 17 मे 2026 नेपाल सम्बत 1146, आज अनालाथ्व 1। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खा पत्र दैनिकबाट लिँदैछौँ। सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षक दिएर गोर्खापत्र दैनिकले प्रमुख समाचार बनाएको छ। खोला नाला नदी र सडक किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको, अतिक्रमणमा परेको पाइएको छ। सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सडक विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रबाटै मिचेर अतिक्रमण गरिएको हो। अनामनगरतर्फको सडक निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबार तिरबाट मात्र एकतर्फी जमिन लिएर सडक विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमण भएको पाइएको हो। कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औल्याइएको छ। महानगरभित्र रहेका सरकारी, सार्वजनिक, ऐलानी, पर्ती, डहर, गुठी जग्गामा भएको अतिक्रमण, हिनामिना र गैर कानुनी उपभोगको सम्बन्धमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न 2049 पुष 6 गते उक्त आयोगको गठन भएको थियो। आयोगले 3 वर्ष लगाएर 2052 सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। गोर्खा पत्रलाई प्राप्त उक्त प्रतिवेदनमा उल्लेख छ, सिट नम्बर 1105/20 र किता नम्बर 97 को क्षेत्रफल 693 रोपनी 9 आनाको सिंहदरबार क्षेत्रको जग्गा 2047 सालमा सिंहदरबारको मूल परिसरदेखि उत्तर, दक्षिण र पूर्व दिशातिर सडक खोली 42 रोपनी 6 आना क्षेत्रफलको जग्गा बाटोमा समावेश हुन गई सिंहदरबार क्षेत्रको जग्गा घट्न गएको देखिन्छ। थप जमिन अन्यत्र घटेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले 2021-22 सालको नापी फिल्डबुक र 2042-46 सालमा गरिएको दोस्रो नापीको नक्सा आपसमा भिडाई अतिक्रमण भएको जग्गाको क्षेत्रफल छुट्याइएको जानकारी दिनुभयो। सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न गठित रामबहादुर रावल नेतृत्वको आयोगले उक्त जग्गा अतिक्रमण भएको ठहर गर्दै फिर्ता गराउन सिफारिस गरेको थियो। प्रतिवेदनमा जग्गा अतिक्रमण गर्ने व्यक्तिको सूची तयार गरी त्यस्ता व्यक्तिमाथि कारवाही गर्न र सरकारी जग्गा फिर्ता ल्याउन सिफारिस गरिएको थियो। मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा धेरै पटक सरकारको नेतृत्व परिवर्तन भए पनि तत्कालीन आयोगले बुझाएको प्रतिवेदनको कार्यान्वयनमा अहिलेसम्मका कुनै पनि सरकारले चासो देखाएका छैनन्। सिंहदरबारकी जग्गा अतिक्रमण सम्बन्धीको यो तथ्य आजको गोर्खापत्र दैनिकले उजागर गरेको छ। गोर्खापत्रबाटै स्थानीय तहको पुनर्संरचना तयारी शीर्षकको समाचार लिँदैछौँ। सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा 6 महिना अगाडि मात्रै स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा 1 वर्ष अगाडि स्थानीय तहको संख्या, सिमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गरी 1 वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 वटा स्थानीय तहका भौगोलिक सिमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसाङ्ख्यिक सन्तुलनका आधारमा सिमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको संख्या, सिमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार सञ्चालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि हो। अहिले मन्त्रालयले गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर एक आपसमा गाभिने, नगरपालिकाको वर्गीकरण तथा पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 को मस्यौदाका बारेमा राय सुझावका लागि निर्वाचन आयोग, नापी विभाग र गृह मन्त्रालय पठाएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। अस्पतालमै छैनन् स्तनपान कक्ष शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। अन्य सार्वजनिक ठाउँमा त के, सरकारी कार्यस्थल र अधिकांश ठूला अस्पतालमै पनि स्तनपान कक्ष छैनन्। नवजात शिशुलाई फर्मुला, मिल्क, पाउडर, दुध पिलाउने फेसन बढ्नुको एउटा प्रमुख कारण कार्यस्थल र अस्पतालमै स्तनपान कक्ष नहुनु पनि हो। स्तनपानलाई प्रोत्साहन गर्न सरकारले सङ्घ अन्तर्गतका ठूला अस्पतालमै स्तनपान कक्ष बनाएको छैन। जहाँ बिरामीको अत्यधिक भिड मात्रै लाग्दैन, महिला कर्मचारी र सेवाग्राही उत्तिकै उपस्थित हुन्छन्। काठमाडौँका ठूला वीर, कान्ति, बाल, त्रिवी शिक्षण, पाटन र टेकु अस्पतालमा स्तनपान कक्ष छैनन्। ट्रमा सेन्टर, निजामती अस्पताल र थापाथली प्रसूति गृहमा भने स्तनपान कक्ष छन्। बिहानैदेखि शिशु बोकेर अस्पताल आएको, दिनभर लाइन बस्नु पर्यो, अझ बच्चालाई बोकेर उभिनु पर्यो, दुध खुवाउने कक्ष समेत छैन। त्रिवी शिक्षण अस्पतालमा केही दिन अघि भेटिनु भएकी धादिङकी मैया खड्काले गुनासो गर्नुभयो। साना बच्चा बोकेका आमाहरू पनि अस्पताल आउँछन्, उनीहरूलाई स्तनपानका लागि बेग्लै कोठा चाहिन्छ भनेर सोच्नुपर्ने हो। अस्पतालले नै यस्तो समस्या नबुझेपछि अन्य ठाउँमा झन् कसरी स्तनपान कक्ष होस्। यो समाचारमा जनस्वास्थ्यविद डाक्टर अरुणा उप्रेतीको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, असुविधा भए पनि स्तनपान बच्चालाई अमृत समान हो भनेर बुझ्ने कतिपय आमाले कुनै कोठा र कुनामा गएर पनि स्तनपान गराउँछन्। तर स्तनपानमा सहज होस् भनेर सरकारी कार्यालयले सोच्न जरुरी छ। अझ स्वास्थ्य संस्थामा त स्तनपान कक्ष अनिवार्य निर्माण हुनुपर्ने हो। पहिले पहिले हामी कहाँ साडी वा धोतीको सबकोले छोपेर पनि स्तनपान गराउने चलन थियो। अहिले सामान्य अवस्थामा अधिकांश महिलाले त्यस्तो पहिरन लगाउँदैनन्। अन्य पहिरनले हिडडुलमा सहज भए पनि स्तनपान गराउन असहज हुने भएकाले उनीहरूले सहज ठाउँ खोज्छन्। नेपाल नर्सिङ सङ्घकी महासचिव देवका कुमारी आचार्यको भनाई पनि यो समाचारमा समेटिएको छ। उहाँ भन्नुहुन्छ, सरकारी कार्यालयमा अनिवार्य रूपमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र हुनैपर्छ भनेर मन्त्रालयसँग माग गरेका छौँ। अस्पतालमा ड्युटी गर्ने नर्सलाई त झन् चिया खाने राम्रो कोठा समेत छैन। धेरै महिला नियमित उपस्थित हुने ठाउँमा शिशु स्याहार केन्द्र नै राख्नुपर्छ, अन्यमा स्तनपान कक्ष राख्नुपर्छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। अति कम विकसित मुलुकबाट स्त्रोन्नतिको समय धकेलिँदै शीर्षकको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट, पास भएर पनि पाँच कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकको समाचार लिँदैछौँ। तल्लो कक्षा उत्तीर्ण गरेपछि माथिल्लो कक्षामा स्वतः पढ्न पाइन्छ। तर पाँच कक्षा पास गर्नुभएकी आयुष्मा चेपाङ फेरि उही स्कुलमा त्यही कक्षामा पढ्दै हुनुहुन्छ। चितवनको भरतपुर महानगरपालिका 29 पहाडी गाउँ कमलपुरको राष्ट्रिय आधारभूत विद्यालयमा यो पटक कक्षा पाँचमा पढ्ने आयुष्मा सहित चार विद्यार्थी छन्। पाँच कक्षा उत्तीर्ण भए पनि आयुष्मा दोहोऱ्याएर उही कक्षामा पढ्न बाध्य छिन्। गाउँदेखि पर कक्षा 10 पढाइ हुने चौकी डाँडा राष्ट्रिय माभि छ, तर त्यहाँ जान 2 घन्टाभन्दा बढी पैदल जङ्गलको बाटो हिँड्नुपर्छ। कहिले उकालो ओह्रालो गर्दै उक्त विद्यालय जान कठिन छ, अनि उनी एक्लै विद्यालय आउजाउ गर्न सक्दिनन्। यता गाउँबाट त्यता जाने साथी नभएका कारण आयुष्मालाई चौकी डाँडा पठाउन पनि सकिने अवस्था थिएन। आधारभूत विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद पौडेलले भन्नुभयो, आउन र जानै टाढा छ, जङ्गलको बाटो, उनी एक्लै जान पनि जोखिम छ।
पाँच पढेपछि पढाइ नै छोड्नुपर्ने अवस्थामा पुगेकी आयुष्मालाई विद्यालयले दोहोऱ्याएर भर्ना गरेको सम्बन्धीको यो प्रसङ्ग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै इजरायलले थप 2300 केयर गिभर लैजाने शीर्षकको समाचार लिँदैछौँ। इजरायलको दीर्घकालीन स्याहार केन्द्र बेताबुदमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजाने भएको छ। इजरायलले नेपालका लागि छुट्याएको कोटा अनुसार नयाँ श्रमिक भर्नाको सूचना सार्वजनिक गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलको जेरुसलेम स्थित जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले गत फेब्रुअरीमा नै नयाँ कोटा पठाएको थियो, तर प्रतिनिधि सभाको चुनाव र पश्चिम एसियामा देखिएको तनावका कारण नयाँ श्रमिक छनौट प्रक्रिया अघि बढाइएको थिएन। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार इजरायलले मागपत्र पठाएको 40 दिनभित्र नयाँ श्रमिक छनौटका लागि सार्वजनिक सूचना जारी गरिसक्नुपर्छ। वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले श्रम सम्झौता अनुसार नयाँ सूचना जारी गर्न लागि बताउनुभयो। नयाँ श्रमिक छनौटका लागि सूचना जारी गर्न श्रम मन्त्रालयबाट निर्देशन प्राप्त भइसकेको छ। उहाँले भन्नुभयो, यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। आजको गोर्खापत्र दैनिकमा प्रधानमन्त्री बालेन्द्र शाहको एक तस्विर, डीडीसी चीजको बजार प्रवर्धन हुने अपेक्षा शीर्षकको समाचार छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीजसहितको तस्विर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा तस्विर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने आम बुझाइ बनेको छ। डीडीसीले उच्च पहाडी क्षेत्रमा पालिने चौरीको दूधबाट उच्च गुणस्तरको याक चीज उत्पादन गर्छ। वार्षिक रूपमा 36,000 केजी याक चीज उत्पादन गरिँदै आएको डीडीसीले जनाएको छ। डीडीसीले देशभरका 14 चीज उत्पादन केन्द्रबाट चीज उत्पादन गर्दै आएको छ। यीमध्ये 8 केन्द्रबाट याक चीज उत्पादन हुन्छ। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले प्रधानमन्त्रीले याक चीज खाएको फोटो सार्वजनिक गरेपछि यसले बजार प्रवर्धन गर्न सहयोग पुग्ने बताउनुभयो। याक चीज हिमाली क्षेत्रमा उत्पादन हुने हुँदा अन्यको तुलनामा महँगो समेत पर्ने गरेको उहाँले जानकारी दिनुभयो। डीडीसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाईकुण्ड, दोलखाको चोरदुङ, रामेछापको थोदुङ र देउराली, सुलुखुम्बुको पिके, इलामको पशुपतिनगर र फिक्कल तथा पाँचथरको पौवा भन्ज्याङ लगायतका स्थानमा चौरीको दूध सङ्कलन गरी चीज उत्पादन गर्दै आएको डीडीसीले जनाएको छ। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौँ। भारतले बढायो नाकामा निगरानी, प्रविधियुक्त जाँचले यात्रा झन्झट शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कडा निगरानी बढाउन थालेको छ। त्यसका लागि नाकाको मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणहरूले आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढी निगरानीयुक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आइडी स्क्यानर जडान गरेको छ। त्यही स्क्यानरले यात्रुको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्र अगाडि बढ्न अनुमति दिने गरेका छन्। त्यसका साथै यात्रुहरूका सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको छ। अब के को खुला सीमा भन्नु र सानो झोला समेत स्क्यान मेसिनमा राख्न लगाउँछन्। मलाई त यो सुरक्षा जाँच प्रक्रिया तेस्रो मुलुक जाँदाको जस्तै लाग्यो। झोला वा सामानको एक्सरे स्क्यान गरिने रहेछ। शरीरको मेटल डिटेक्टर वा स्क्यानरबाट जाँच गरिसकेपछि बायोमेट्रिक गरेझै फोटो लिइन्छ। अनुहारमा आएको दानाको उपचार गराउन सीमापारी रुपैढिया पुगेर फर्किँदै गर्नुभयो कि सुर्खेतकी दुर्गा मगरले भन्नुभयो। फर्किँदा समेत नाम दर्ता गराएर मात्र आउन पाइयो। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। काङ्ग्रेसमा 60-40 भागभण्डा गर्न देउबार कोइराला पक्षको माग, नगर्ने अडानमा संस्थापन पक्ष शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौँ। काङ्ग्रेसको आन्तरिक विवाद समाधानका लागि 60-40% भागभण्डामा जान पूर्व सभापति शेरबहादुर देउबा पक्ष र नेता शेखर कोइराला समूहले दबाव बढाएका छन्। संस्थापन भने भागभण्डा नगरी पार्टीलाई एक बनाउने पक्षमा छ। देउबा र कोइराला समूहले विशेष महाधिवेशनबाट आएको र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई 60-40% हुने गरी समायोजन गर्नुपर्नेमा जोड दिइरहेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने फैसला सुनाएपछि उनीहरूले पुरानो शक्ति सन्तुलनको 60-40 मोडल अप्नाउनुपर्ने माग अघि सारेका हुन्। तर यो माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेको सम्बन्धीको यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। पूर्वाधार आयोजनामा अदालती मुद्दाका कारण हुने ढिलाइ रोक्न 10 बुधी सुझाव शीर्षकको समाचार कारोबार दैनिकमा प्रकाशित छ। पूर्वाधार निर्माण तथा विकास आयोजनासँग जोडिएका अदालती मुद्दाको निरूपणमा हुने ढिलाइका कारण देशका धेरै विकासे आयोजना पीडित बनेका छन्। त्यस्ता मुद्दा मामिलामा हुने ढिलाइ रोकेर छिटो छरितो बनाउन र आवश्यक सुधार गर्न गठित अध्ययन समितिले सरकारलाई 10 बुँदे मुख्य सुझाव प्रस्तुत गरेको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। बाघ र चितुवा धपाउन बर्दियामा कृत्रिम गन्ध सङ्केतको परीक्षण शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मानव बस्तीमा प्रवेश गर्ने वन्यजन्तु बाघ तथा चितुवालाई धपाउन नेपालमै पहिलोपटक बर्दियामा कृत्रिम गन्ध परीक्षण सुरु गरिएको छ। अफ्रिकामा सफल प्रमाणित भएको यो आधुनिक प्रविधि नेपालको बर्दियास्थित खाता जैविक मार्ग कोरिडोर क्षेत्रभित्र परीक्षणका रूपमा सुरु गरिएको हो। भारतको कतर्निया घाट वन्यजन्तु आरक्षा र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा रहेको खाता वन क्षेत्रमा बाघ तथा चितुवाको आक्रमण बढ्दो क्रममा छ। वन्यजन्तुको उच्च जोखिम रहेको खाता क्षेत्रमा बाघ चितुवा लगायतका हिंस्रक वन्यजन्तुलाई धपाउन कृत्रिम गन्धका माध्यमबाट नयाँ प्रविधिको परीक्षण भइरहेको खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले बताउनुभयो। यो समाचार अन्नपूर्ण पोस्टबाट लिएका हौ। चीनमा 1 मिनटभन्दा कम समयमै बनिरहेछ बिवाईडी कार, 3 सेकेन्डमै ब्याट्री तयार शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। चीनको झेडझाऊ सहरमा रोबोटको सहायतामा 1 मिनटभन्दा कम समयमै बिवाईडी विद्युतीय कार तयार हुने गरेको छ। सेप्टेम्बर 2021मा बिवाईडीले झोङझाऊ एयरपोर्ट इकोनोमी जोनमा उद्योग स्थापना गरेसँगै त्यहाँ विद्युतीय सवारी, मुख्य पाटपुर्जा, पावर ब्याट्री, नयाँ सामग्री तयार हुने गरेका छन्। कुल 10.67 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बिवाईडी कारखानामा यस्ता अत्याधुनिक विद्युतीय सवारी र कारका मुख्य पाटपुर्जा बनाइन्छ। विद्युतीय कार उत्पादनका मुख्य प्रक्रिया स्ट्याम्पिङ, वेल्डिङ, पेन्टिङ र एसेम्ब्लिङका साथै बिवाईडीले यहाँ अन्य महत्त्वपूर्ण कारखाना पनि स्थापना गरेको छ। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

0: पश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली,
0: खोडपे बैतडी,
1: छापरी दार्चुला,
0: हेमन्तबाडा बजाङ,
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखे गढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। सरकारले बजारमा हुने अनियमितता रोक्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न देशका विभिन्न स्थानमा अनुगमन कार्यलाई तीव्रता दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र यस माताहतका कार्यालयले जेठ 1 गते काठमाडौँ, वीरगन्ज र विराटनगरका विभिन्न व्यापारिक फर्ममा अनुगमन गरी कारवाही गरेका हुन्। सरकारको बजारमा सुशासन कायम गरी स्वस्थ प्रतिस्पर्धी बजार बनाउने गरी सरकारले सञ्चालन गरेको मूल्य पारदर्शिता सप्ताह अन्तर्गत गत वैशाख 28 गतेबाट देशव्यापी रूपमा बजार अनुगमनलाई तीव्र पारिएको हो। यसरी साप्ताहिक रूपमा मूल्य पारदर्शिता सप्ताह नै मनाएर बजारमा हुने जुन खालका अवाञ्छित क्रियाकलापहरू छन्, मूल्यमा हुने अपारदर्शिता छ, त्यस्तै ती वस्तुहरू उपभोग्य वस्तुहरूमा हुने गुणस्तरीयताको सन्दर्भ छ। यी विषयहरूलाई चाहिँ साताव्यापी रूपमा सरकारले अनुगमन गरेको छ। विगतमा पनि समय समयमा निकायहरूले बजारमा अनुगमन त गर्ने गरेकै छन्, तथापि साप्ताहिक रूपमा आम उपभोक्तालाई सचेतनासहित सरकारले यो अनुगमन कार्य अगाडि बढाएको हो। र अनुगमनका क्रममा विभिन्न यस्ता बजारमा अवाञ्छित क्रियाकलाप गर्ने व्यक्ति, फर्म र पसलहरूलाई कारवाही समेत गरिएको वाणिज्य विभागले जनाएको छ। आज हामी यो विषयमा कुराकानी गर्छौँ। सँगै अहिले चिनीको प्रसङ्ग पनि छ। भारतले चिनी निर्यातमा केही प्रतिबन्ध लगाएपछि नेपालमा पनि यसको असर पर्ने सन्दर्भमा चिनीको विषय अहिले उठेको छ र सरकारले चिनीको मौज्दात 8 महिनालाई पुग्ने जनाएको छ र यो मौज्दात हुँदाहुँदै बजारमा कालोबजारी लगायतका अवाञ्छित कार्य नगर्न पनि सरकारले व्यापारीहरूलाई सचेत गराएको छ। र हुन त अब चिनीको प्रयोग बिस्तारै कम हुँदै गएको छ। उपभोक्ताहरूले चिनी प्रयोग गर्ने विगतको प्रचलन थियो जसरी, त्यो बिस्तारै कम हुँदै गएको छ। चिनी छोड्ने उपभोक्ताहरू धेरै भएका छन्। चिनीको साटो वैकल्पिक विभिन्न सखर लगायतका पदार्थहरू प्रयोग गर्ने परम्परा पनि बढेको छ र गुलियो खानेको सङ्ख्या पनि विगतको हेर्दा कम हुँदै गएको छ। आज हामी यिनै विषयमा केन्द्रित हुन्छौँ। बजार अनुगमनमा साप्ताहिक रूपमा मूल्यमा पारदर्शिता सप्ताह मनाइरहँदा यसले पार्ने असर, यसले पारेको असर सँगै अहिलेको जुन खालको चिनी निर्यातमा भारतले प्रतिबन्ध लगाउँदा नेपालमा पर्ने असर र यो असर न्यूनीकरणका लागि सरकारले चालेका प्रयासहरू के कस्ता छन्, यिनै सन्दर्भमा केन्द्रित हुन्छौँ। हामीसँग हुनुहुन्छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र प्रसाद सुवेदी। प्रवक्ताज्यू,
1: हजुर
0: स्वागत छ यहाँलाई। अब सुरुमा चिनीकै विषयमा जाउँ। चिनी निर्यातमा भारतले केही नीतिगत नियमहरू परिवर्तन गरेको छ। यो भनेको चिनी निर्यातमा चाहिँ कमी गर्दा यसको असर नेपालमा पर्ने हो कि भन्ने सन्दर्भमा छ। यहाँहरूले मन्त्रालयबाट हिजो विज्ञप्ति पनि प्रकाशन गर्नुभएको छ। 8 महिनाको लाई पुग्ने चिनीको मौज्दात नेपालमा छ र यो मौज्दातले लाई चाहिँ प्रयोग गर्न यहाँहरूले आग्रह गर्नुभएको छ, कालोबजारी नगर्न पनि सचेत गराउनु भएको छ। पछिल्लो समस्या चाहिँ कस्तो हो, चिनीबाटै जाउँ न।

0: यस्तो छ, अब हामी देशभित्र उत्पादन भएको चिनीले मात्र नपुग्ने, झन्डै झन्डै भनौँ न 2,70,000 क्विन्टल चाहिने, त्यो मध्ये चाहिँ नेपालमा उत्पादन हुनेले पर्याप्त नहुने हुनाले भारतबाट हामीले आयात गरेर प्रयोग गरिरहेको अवस्था, त्यसमा केही त भारतबाट आयातित चिनी पनि छ र केही चाहिँ हाम्रा उद्योगी व्यवसायीले खास गरी उद्योगीहरूले अब क्रसिङ गरेर तयार गर्ने चिनीको कुरा पनि छँदैछ। त्यति हुँदाखेरि चाहिँ हामीले अबको चाहिँ सेप्टेम्बर अक्टोबरसम्मको 6 महिनादेखि 8 महिनासम्मको चाहिँ माग धान्ने चिनी हामीसँग हुन्छ भन्ने आकलन हो र उद्योगी व्यवसायहरूले पनि त्यो कुरा चाहिँ उहाँहरूले पनि आश्वस्त गराउनु भएको अवस्था हो।
1: भनेपछि अब नेपालमा उत्पादित चिनीले नपुगेर भारतबाट आयात हुने गरेको छ, त्यो सर्वविदित छ। अब नेपालमा पनि चिनी उत्पादन नभएको त होइन, चिनी मिलहरू प्रशस्तै छन्, तथापि यसले माग धान्न नसकिरहेको अवस्थामा यहाँहरूले अब दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सरकार आन्तरिक उत्पादन लगायतका बहुपक्षीय प्रयासमा रहेको भनेर विज्ञप्ति निकाल्नु भएको छ। अब यसको प्रयासहरू कस्ता छन्? स्वदेशमै चिनीमा आत्मनिर्भर हुनका लागि अब उखु किसानहरूले समयमा भुक्तानी पाउन नसक्दा उखु खेतीबाट बाहिरिएका समाचारहरू पनि हामीले पढ्ने गरेका छौँ, हेर्ने गरेका छौँ,
0: होइन
1: हजुर? अब यो सन्दर्भमा आत्मनिर्भर, चिनीलाई आत्मनिर्भर बनाउने सन्दर्भमा के विकल्पहरू हुनसक्छ?
0: यसमा के छ भने खास त कृषि पशुपन्छी, अहिले त्यसको नाम अलिक चेन्ज भएको छ, कृषि वन तथा वातावरण मन्त्रालय भएको छ, त्यो मन्त्रालयले उत्पादनको विषय, खास गरी किसानसँग जोडिएका उखु उत्पादनको विषय, त्यसमा उन्नत जाति प्रयोग गर्ने विषय यिनीहरूलाई कार्यक्रममा समावेश गरेर कसरी हामीसँग उत्पादित उखुबाट धेरैभन्दा धेरै चिनी उत्पादन गर्न सकिन्छ, त्यसको दर के उत्पादनको दर, अहिले चाहिँ 9 केजी होइन 100 केजी उखु हाल्दाखेरि 9 केजी मात्रै चिनी निस्कँदो रहेछ नेपाली उखुको हकमा। केही विषय भारतमा हाम्रो बोर्डर पारी चाहिँ 11 केजी निस्कँदो रहेछ औसतमा हेर्दाखेरि, भनेपछि हाम्रो अलिकति त्यो उत्पादन दर कमजोर देखियो। किन होला त भन्दा विश्लेषण गर्दाखेरि विगतदेखि नै कृषि मन्त्रालयले पनि यसमा भन्नाले आफू समावेश भएर सुधारको लागि प्रयास नगरेको होइन, उन्नत जातको चाहिँ बिरुवा कसरी ल्याउन सकिन्छ, किसानलाई कसरी उत्प्रेरित गर्न सकिन्छ भन्ने विषयमा उहाँहरूको नीति कार्यक्रममा परेकै हो। अहिले पनि उद्योगी व्यवसायहरूको सरोकार के छ भने हाम्रो यो उखुको चाहिँ जातमा स्तरोन्नति गर्नको लागि सरकारले पनि हस्तक्षेप गरोस्। किसान आफूले त परम्परादेखि उत्पादन गरेकोमै त्यसमै बानी लागेको छ, खासै उसले चाहिँ यसबाट छुट्टै भनौँ न छुट्टै खालको चिनी निस्कन्छ, बढी मूल्यको निस्कन्छ अथवा बढी दरमा निस्कन्छ भन्ने पुष्टि नभएसम्म किसानहरू आफै अग्रसर हुने सम्भावना कम हुन्छ। त्यसैले किसानलाई प्रोत्साहित गर्दै नयाँ जातमा जानको लागि सरकारी तवरबाट नि पहल होस् भन्ने उहाँहरूको आग्रह थियो छलफलको क्रममा र यो विषयलाई कृषि वन तथा वातावरण मन्त्रालयको सचिव पनि छलफलमा उपस्थित हुनुहुन्थ्यो। उहाँले के पनि भन्नुभयो भने अहिलेको जारी कार्यक्रम र अब आउने कार्यक्रममा पनि उन्नत जातको उखुको बिउहरू बिरुवाहरू ल्याउने विषय परेको छ, यसलाई हामीले अगाडि बढाउँछौँ र विगत केही वर्ष यता नेपालमा उखुको उत्पादनको चाहिँ मात्रा बढेको छ, यसको मतलब चिनीको चाहिँ उत्पादन हुने र स्वदेशी बजारमै उपलब्ध हुने विषय पनि बढ्ने क्रममा छ। मात्र यहाँले अघि उठाउनु भयो जस्तै हामी आत्मनिर्भर भइ नसकेको अवस्था हो, त्यसैले एउटा विषय देशभित्रै उखुको उत्पादनको दर बढाउनु पर्ने विषय रहेछ, अनि अब अरू विषय चाहिँ होइन, अब अहिलेको चाहिँ समयमा बाहिरबाट अरू देशबाट बोर्डर पारीबाट आउने नहुने भन्ने विषय पनि भएन, त्यसलाई पनि हामीले चाहिँ भनौँ न भारतसँगको चाहिँ अन्तर्राष्ट्रिय व्यापारको सम्बन्धको बारेमा यहाँ अभाव हुने अवस्था भयो भने संवाद मार्फत यो समाधान पनि गर्न सकिने भयो। त्यसैले अहिले सेप्टेम्बरसम्मलाई अस्थायी रूपमा प्रतिबन्ध लागेको विषयलाई सधैँ यो जारी हुन्छ भन्ने रूपमा लिनु पनि भएन एकातिर, अर्कोतिर भने दीर्घकालीन समाधानको लागि स्वदेशी उत्पादनलाई बढाउनलाई जोड दिनुपर्ने देखियो।
1: अब यहाँहरूले 8 महिनाको लागि पुग्ने मौज्दात छ भनेर जानकारी गराउनु भएको छ, तर अब भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णयसँगै स्थानीय बजारमा केही दिन अघि 110 रुपियाँमा किन्न सकिने प्रति केजी चिनी अहिले अब बढ्दै गएको उपभोक्ताले बताएका छन्। 120 रुपियाँमा हिजोसम्म कारोबार भएका समाचारहरू छन् है। अब यो अनुगमन चाहिँ अब कसरी, जबकि 8 महिनाको लागि मौज्दात छ त्यो यसअघि किनेको आयात गरिएको चिनी, अब यो मूल्य चाहिँ बढ्न नदिने यहाँहरूले यहाँहरूको निकायले के काम गर्छ?
0: यहाँले अघि राख्नु भएको मूल्य र बजारको मूल्यकोमा पनि म त्यति सहमत भइनँ, किनभने हाम्रो खाद्य कम्पनी खाद्य व्यवस्था छ व्यापार कम्पनीले 95 रुपियाँ बेचिरहेको छ, भाट बैटनी सुपर मार्केटमा 100 रुपियाँमा उपलब्ध छ, र अहिले उद्योग व्यवसायहरूले हामीले मूल्य चाहिँ बढ्न दिँदैनौँ भन्ने खालको प्रतिबद्धता व्यक्त गर्नुभएको सन्दर्भमा 100 देखि 105 मैले बुझेको आधारमा यतिमा चिनी उपलब्ध हुनुपर्ने हो। होइन यसमा होइन, अब नेपाली व्यवसायहरू उद्योगीहरूले आफ्नै ढङ्गले चल्न सक्छन् मूल्य बढाउन सक्छन् भनेर उहाँहरूले चाहिँ जसाभावी गर्नुभयो भने त्यसमा त कानुन आकर्षित हुन्छ नै, उहाँहरूको फ्याक्ट्री मूल्य अनि त्यसपछि ढुवानी जोडेर बजारमा कायम हुने मूल्य चाहिँ त्यो चाहिँ एक खालको जस्टिफाएबल हुनु पर्यो, विश्वसनीय हुनु पर्यो। यो विषयलाई चाहिँ हाम्रा निकायहरूले पनि हेर्नुहुनेछ र अनुगमनमा यसलाई आबद्ध गर्नुहुनेछ।
1: अब सँगै गत 28 गतेदेखि मूल्यमा पारदर्शिता सप्ताह मनाइएको छ, साप्ताहिक रूपमा बजार अनुगमन उपभोक्ता सचेतना लगायतका कार्यक्रमहरू गर्दै, अब यो अब आज अन्तिम दिन हुनसक्छ एक हप्ताको लागि मनाइएको हो, अब यो सन्दर्भमा जसरी यो साप्ताहिक रूपमा यहाँहरूका निकायहरू बजारमा गए उपभोक्ताहरू समक्ष पुगे त्यसको प्रभावलाई मन्त्रालयले कसरी हेरेको छ, कस्तो देखियो त्यो सप्ताह, यो जुन खालको अभियान यहाँहरूले सञ्चालन गर्नुभयो त्यो अभियान चाहिँ कस्तो रह्यो?
0: यहाँले ठिकै भन्नुभयो, 28 गतेबाट शुभारम्भ हुने गरी नेपाल सरकारले यो विषय अगाडि बढाएको हो र तहगत सरकार सङ्घीय सरकार प्रदेश सरकार र स्थानीय सरकार सबैलाई यसमा समावेश गरेको अवस्था हो। तिनै तहमा बजार अनुगमन सम्बन्धी समितिहरू छन्, ती समितिहरूले पनि यसलाई ध्यान दिने र तत्त्व सरकारका सम्बन्धित निकायहरूले यो विषयलाई, यो विषय भनेको चाहिँ फेरि सरकारको मात्रै विषय पनि होइन, उद्योगी व्यवसायी त्यहाँ उपभोक्ता कर्मी उपभोक्ता स्वयं सबैको चाहिँ विषय भएको हुनाले उहाँहरूको सरकार सम्बोधन गर्दै अगाडि बढौँ, यो चासो सबैले दिनुपर्ने चासो दिनुपर्ने विषय भएको हुनाले यो अभियान संयुक्त अभियान हो, त्यसरी अगाडि बढौँ भनेर चाहिँ यो उठाइएको विषय हो र यसमा सुरुमै उद्योग वाणिज्य महासङ्घले चाहिँ समर्थन पनि जनाएको अवस्था थियो र सबै उद्योग व्यवसायहरूले पारदर्शी हुने फर्मल हुने विषयलाई अहिले अलिकति बढाएर जाने क्रममा नै भएको देखिन्छ, बोर्डरबाट चाहिँ एमआरपी घोषणा गरेर ल्याउनेदेखि लिएर बजारमा प्याकेजिङ लेबलिङ होइन यी कुराहरू मूल्य सूची राख्ने यी विषयमा पहिलेको तुलनामा धेरै नै रूपान्तरण भएको मलाई चाहिँ महसुस भएको छ। त्यसैले अब यो सप्ताह अनुगमनको क्रममा केही खराबीहरू छिटपुट खराबी देखियो होला, तथापि यो सफल भएको चाहिँ मन्त्रालयले अनुभूत गरेको छ।
1: अब बजारमा पारदर्शिता आम उपभोक्ताको चाहना हो र यो पारदर्शिता चाहिँ हुन नसकिरहेका घटनाहरू पनि आइरहेका छन्। अब अनुगमनकै क्रममा अब अनुगमन गर्न जाँदा विगतमा अनुगमनकर्ताहरूलाई आक्रमण हुने असुरक्षित उनीहरू असुरक्षित हुने अवस्था पनि विगतमा थियो। अब यसरी अब यो मूल्यमा पारदर्शिता भनौँ न, बजारमा पारदर्शिता चाहिँ किन हुन सकिरहेको छैन? अब यो विगतमा भन्दा त अब सुधार विभिन्न कारणले पनि सुधार हुँदैछ, तथापि अब पूर्ण पारदर्शिता हामीले बजारमा खोज्दा चाहिँ के आवश्यक पर्छ?
0: मैले यसलाई 2-3 कोणबाट हेर्न चाहन्छु। एउटा, अहिलेको बजार डिजिटल प्रणालीमा जोडिँदैछ, हेर्नु भुक्तानी पनि डिजिटली हुन्छ, हामीले सामान्य तरकारी बजारमा जाँदा पनि क्युआर कोड प्रयोग गर्न पाउँछौँ, यसको मतलब उहाँहरू चाहिँ औपचारिक च्यानलमा आइरहनु भएको, कति कारोबार भएको छ कुन मूल्यमा भएको छ यदि चेक गर्न चाह्यो भने हेर्न सकिने भयो। अर्कोतर्फ मूल्य सूची राख्ने विषय अहिले उहाँहरूले एक्सेप्ट गर्दै जानुभयो, स्वीकार गर्नुभयो, यो चाहिँ बढ्ने क्रममा छ। र केही व्यवसायहरूले मलाई पनि चासो राख्नु भएको थियो, यो हामीले प्याकेजिङ चाहिँ गऱ्यौँ, लेबलिङको चाहिँ प्रक्रिया के हो, कानुन के हो भन्ने उहाँहरूको चासो थियो। स्वाभाविक रूपमा नयाँ पुराना व्यवसायहरू पनि बजारमा जोडिँदै जाने सम्बन्धमा उहाँहरूले सबै कुरो जानकारी नहुन पनि सक्छ। त्यसैले अब हामी सरकारी निकायहरूले पनि यो विधिको बारेमा अलि प्रचार प्रसार गर्ने, बाहिर विभिन्न मिडियाबाट जानकारीमा ल्याउने, अफिसमा आउँदाखेरि पनि उहाँहरूलाई सजिलोसँग सम्झाएर पठाउने विषय यसलाई ध्यान दिनुपर्छ भन्ने लाग्छ। अर्कोतिर उद्योगिक व्यवसायहरूको पनि छात्र सङ्गठनहरू हुनुहुन्छ, उहाँले अब नवप्रवेशी व्यवसायहरू लगायत उहाँहरूलाई वर्षेनी अझै छ छ महिनामा गर्दा पनि हुन्छ अभिमुखीकरण खालको कार्यक्रमहरू गर्ने, अभियानहरू चलाउने, यो विषय हुँदाखेरि स्वयं व्यवसायलाई पनि सजिलो हुन्छ। उहाँले आफ्नो सेवा के कसो छ भन्ने बाहिर चाहिँ भन्न नि पाउनु हुने भयो, जति प्रचार भयो, जति मिडियामा आयो, जति पारदर्शी भयो, भनिन्छ नि जहाँ उज्यालो छ, घाम लागेको छ, त्यहाँ चाहिँ भनौँ न अरू रोगहरू हुँदैन, दूषित हुन पाउँदैन भने जस्तै हो। त्यसैले उद्योगिक व्यवसायहरू, उपभोक्ता अधिकार कर्मी सबैको लागि यो खालको अभियान, यो 7 दिन मात्रै चलाएर हुने त होइन, यो साङ्केतिक हो, यो अरू समयमा पनि निरन्तर रूपमा अगाडि बढ्छ। आवश्यक पर्यो भने अभियानको चाहिँ समय पनि सरकारले विस्तार गर्न सक्ला, तर अहिलेलाई यो एमआरपी तय गरेदेखि लिएर अब बजारमा आएपछिको अरू सम्पूर्ण कानुनी जिम्मेवारीको कुरा, कानुनमा उल्लेख भएका विषयहरूलाई पालना गर्ने कुरालाई चाहिँ सबै सरकारवालाले स्वीकार गरेर अगाडि बढाउनु हुनेछ भन्ने चाहिँ मेरो विश्वास हो।
1: अब अर्कोतर्फ आयातित वस्तुमा अधिकतम मूल्यको प्रसङ्ग छ, यो व्यवसायहरूले पनि पटक पटक उठाएका छन्। सरकारले आयातित सामानमा चाहिँ अधिकतम मूल्य चाहिँ अनिवार्य गरेको छ। अब यो सन्दर्भमा यसमा व्यवसायहरूले किन आपत्ति जनाइरहेका छन्? अब यो अधिकतम मूल्य आयातित सामानमा राख्दा व्यवसायहरूलाई चाहिँ पर्ने असर कस्तो हो? उनीहरूले किन यसको विरोध गरिरहेका छन्?
0: अब हुन त यो विषय व्यवसायहरूसँग बढी चाहिँ सम्बन्धित भयो, तर जहाँसम्म मैले बुझेको छु, कानुनमा उपभोक्ता अधिकार सम्बन्धी ऐन 2075 यो उल्लेख गरियो, अनिवार्य रूपमा आयात हुने सामानको हकमा सीमामा र उत्पादन स्वदेशमै उत्पादन हुने हकमा चाहिँ फ्याक्ट्रीबाट बाहिर निस्कने क्रममा एमआरपी उल्लेख भएको, लेबल लगाएको हुनुपर्ने भनेर कानुनमा उल्लेख भइसके पछाडि यो कार्यान्वयन गर्दैनौँ भन्न त अलि मिलेन पनि होला। अब कहीँ कठिनाइहरू होलान् उहाँहरूलाई चाहिँ अब भनौँ न कहाँनिर उहाँहरूले बिसाउनु पर्ने हो त्यो लेबल लगाउनुको लागि ठाउँको विषयमा कुराहरू हुन सक्ला, तर हामी लेबल लगाउँदैनौँ, हामी यतिकै ल्याएर बेच्नु पाउनुपर्छ भन्ने भनाइ सायद उहाँहरूको पनि होइन होला। र अहिले यो क्रम बढेर गएको पनि छ, अस्ति केही हप्ता एक हप्ता जति बोर्डरमा अलिअलि अन्यल भएको विषय सही हो, तर अहिले चाहिँ व्यवहारमा आइसकेका चाहिँ लोड भएर आइसकेका सामानको हकमा उहाँहरूलाई त्यहीँनिर एउटा भनौँ न एउटा सामूहिक रूपमा लिस्ट टाँसेर सरलीकरण गर्ने विषय भन्सारबाट नै अगाडि बढेको हामीले जानकारी पायौँ। र अब आउनेको हकमा चाहिँ लेबल लगाएर आउनुपर्ने भन्ने विषय व्यवसायहरू पनि कन्भिन्स हुनुहुन्छ, उहाँहरूले गरेको प्रतिबद्धता पनि त्यही नै हो, स्वयं रूप अगाडि बढेको छ। अब नेपालभित्रको हकमा पनि हामीले चाहिँ नेपालभरिमा सबभन्दा बढी हुँदाखेरि कतिसम्म चाहिँ लाग्ने हो त सामानमा, यो विषयलाई एमआरपीको रूपमा हामीले उल्लेख गरेर अगाडि बढ्न सक्छौँ। हो, हाम्रो भूभाग चाहिँ धेरै विविध खालको छ, कहीँ अलिकति हामीले मूल्य छुट दिन सकौँला, कहीँ ढुवानीको कारणले अलि महँगो पनि होला, तर यसको सीमा तय गर्न चाहिँ हाम्रो उद्योगिक व्यवसायहरूले पनि पहल गर्नुपर्छ भन्ने लाग्छ।
1: तर अब यसरी विदेशी सामानहरू आयात गरेर नेपालमा बेच्दा व्यवसायहरूले धेरै प्रतिशत चाहिँ नाफा गर्छन् भनेर भन्ने सन्दर्भमा समाचारहरू पनि आइरहेका छन्। अब यसको अनुगमन भनौँ न, यस सरकारले नियन्त्रण चाहिँ कसरी गर्ने, अब यो चुनौतीपूर्ण पनि देखिन्छ। अब खाद्यान्न लगायतका सामानमा त त्यो नियन्त्रण होला, तर अब लत्ता कपडाहरू होइन यी सामानहरू जुन अलिकति शौखिन सामानहरू छन् यसको चाहिँ अलि नियन्त्रण गर्न अलिक कठिनै हुने देखिन्छ नि।
0: अब यस्तो छ, अब उहाँहरू ल्याउने क्रममा अब चाहिँ बोर्डरमा भनौँ सीमामा नै पारदर्शी हुनुभयो भने यसको खराबी यसै घटेर जान्छ। हेर्नुहोस् त्यहीँनिर भन्सारमा उहाँले गर्ने चाहिँ स्वीकारोक्ति कति मूल्यमा ल्याएको कुन सामान भन्ने विषय त्यहीँ खोल्न जान्छ, एमआरपी टाँसिएर आउँछ, अनि बजारमा पनि अनुगमन गर्नेलाई पनि सजिलो हुन्छ, बेच्नेलाई लिनेलाई पनि सजिलो हुन्छ। अब यहाँले उठाउनु भएको विषय व्यवसायहरूले ल्याउनुहुन्छ यहाँ मुनाफा बढी पो गर्नुहुन्छ कि भन्ने विषय हो। जहाँसम्म हो व्यवसायले मुनाफा त कमाउँछ नै, त्यसको सीमा हुन्छ कुन आइटममा कतिसम्म चाहिँ मुनाफा खाने अन्तर्राष्ट्रिय प्रचलन हो त। खाद्यान्नमा अब होला 3-4%, कुनै चिजमा 10-12% पनि होला फ्यान्सी लगायतमा, तर अब आम चाहिँ हामीले बुझेको 20% नाग्न मिल्दैन भन्ने चाहिँ साबिकदेखिको विषयलाई पनि मध्यनजर राख्दै ती लेभलिङहरू अनि त्यसलाई अनुगमनसँग जोड्ने विषयहरू चाहिँ सम्भव गराउनुपर्ने हुन्छ र यो चाहिँ सम्भव हुन्छ भन्ने लाग्छ।
1: अब मूल्यमा पारदर्शिता सप्ताह मनाइरहँदा मूल्यको विषय त एकातिर भयो, अब अहिले हेर्दाखेरि उपभोक्ताहरू चाहिँ बजारबाट किनेका खाद्य पदार्थहरू सहजै रूपमा खान सकिन्छ भन्नेमा विश्वस्त छैनन्, स्वास्थ्यमा कुनै न कुनै प्रतिकूल असर पार्ने खालका वस्तुहरू हामीले उपभोग गरिरहेका छौँ। अब यो सन्दर्भमा उपभोक्ता र उपभोक्ताको स्वास्थ्यको सन्दर्भमा हाम्रो अनुगमन प्रणालीलाई यहाँले कसरी हेर्नुभएको छ, के प्रभावकारी छ, निश्चिन्त भएर उपभोक्ताहरूले चाहिँ त्यो वस्तु उपभोग गर्न पाउने अवस्था चाहिँ कहिले आउला?
0: यहाँले उठाउनु भएको सरकार जायज हो, जस्तो अब हाम्रो औद्योगिक उत्पादन भएर आएका अथवा खाद्यान्नहरूको चाहिँ परीक्षणहरू कतिको हुन्छ, अनि व्यवसायहरूले म्याच सकिएको सामानहरू पनि राखिरहनुहुन्छ बेचिरहनुहुन्छ वा बेच्नुहुन्न भन्ने विषयसँग यो सम्बन्धित छ। कतिपय फलफुल तरकारीहरू यो सीमामै विषादी परीक्षण गरेर ल्याउनुपर्ने विषय त्यसको पूर्वाधारको कुरा नै अगाडि बढेको छ, हामी पर्फेक्ट भइसकेका छैनौँ, कतिपय काम बाँकी होला तर प्रारम्भ चाहिँ भएको छ। जस्तै मानौ सल्यानको कपुरकोटमा तरकारी बजारमै त्यो चाहिँ विषादी परीक्षणको एउटा ल्याब छ के, भनेपछि नेपालका विभिन्न स्थानमा पनि जहाँ उत्पादन भएर बाहिरिने ठाउँमा त्यसको हद विषादीको हद चाहिँ परीक्षण गर्न प्रारम्भ भयो भनेपछि यसलाई सीमा स्थलमा र प्रडक्सन स्थलमा बजारहरूमा पनि त्यो परीक्षणलाई बढाएर लग्यौँ भने खाने चिजमा सुरुमा त खाने चिजै राम्रो हुनु पर्यो, त्यसको विषयलाई चाहिँ गुणस्तरसँग जोडेर जान सकिन्छ भन्ने लाग्छ। अरू चाहिँ हामीसँग यो नेपाल गुणस्तर तथा नापतोल विभागमा पनि प्रयोगशालालाई सुदृढ गर्ने गरी हामी अगाडि बढेका छौँ र बजारमा जाँदा त्यस्तो खालको म्याच सकिएको चिजहरू भेटियो भने नष्ट गर्ने त्यसलाई जरिवानामा आबद्ध गर्ने विषयहरू पनि अनुगमनसँग चाहिँ जोडिएको अवस्था हो र कतिपय दुर्गम ठाउँमा चाहिँ अलिकति म्याच सकिएको सामान धेरै भेटिने ट्रेन चाहिँ छ, त्यो खालको प्रवृत्ति भएको हुनाले व्यवसायहरूलाई र उपभोक्ताहरूलाई पनि यसमा सजग हुन पनि माग गर्छु।
1: हस् प्रवक्ताज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद।
0: धेरै धन्यवाद यो सबै
1: हामी कुराकानी गर्दैथ्यौँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीसँग। सरकारले मनाएको मूल्यमा पारदर्शिता सप्ताह र अहिले जुन खालको भारतले चिनी निर्यातमा रोक लगाउँदा नेपालको बजारमा पर्ने असर र यसको असरलाई न्यूनीकरणका लागि सरकारले चालेको कदमका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्यौँ। प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
4: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
5: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ, विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
4: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
6: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: होइन के पोको पारे त्यस्तो सुन भेट्यौ कि क्या
8: हो सुनै हो हेर त
7: माटो पो रहेछ त
8: यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन
7: बाठी पो रहेछ त अनि यो माटो चाहिँ किन पोको पारे नि
8: माटोलाई सुधार गर्नु परेन माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला
7: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि
8: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ
9: हो इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ
10: नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन
11: मेरो शरीरमा त तागत नभए जस्तो भयो पुरा केही गर्न नसक्ने भए म त मलाई के भएको रहेछ डाक्टर साहब
12: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ जस्तो मृगौलामा असर गर्न सक्छ पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ लुपस एउटा दीर्घ रोग हो यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ
13: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा थकान महसुस भएमा मन्द ज्वरो आएमा घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ त्यसैले समयमा नै उपचार गराउनुहोस् राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु काठमाडौँ
14: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ
15: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग
16: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले यो कस्तो रोग रहेछ
17: ए त्यसो पो भनेछ नि डाक्टरले सुन स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ
16: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा
17: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ ज्वरो आउने वा काम ज्वरो आउने टाउको दुख्ने जिउ दुख्ने हुन सक्छ
16: भनेपछि त अलि सचेत नै पो हुनुपर्ने रहेछ अनि यसबाट जोगिने चाहिँ कसरी बाबा
17: ल राम्ररी सुन छोरी स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ औषधि सेवनपछि यो रोग निको हुन्छ बुझ्यौ हैन छोरी
16: हजुर बुझे बाबा अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। मध्यपूर्वको द्वन्द्वले ती क्षेत्रका देशहरूमा कार्यरत 20 लाख भन्दा बढी नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको र मुलुकको अर्थतन्त्र एवं जनजीवनमा असर बढ्दै गएको परराष्ट्र मन्त्री शिशिर खनालद्वारा जानकारी। जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता। मानसरोवर कैलाश दर्शनको याम सुरु भएपछि नेपालगञ्ज हुँदै हिल्सा पुग्ने भारतीय तथा विदेशी पर्यटकहरूको चहल पहल सुरु। चालु आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1.99 अर्ब राजस्व सङ्कलन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किए लगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका क्रममा बेजिङ जाँदै र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गतको खेलमा अमेरिका विरूद्धको खेलमा नेपालको शानदार जित।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वले ती क्षेत्रका देशहरूमा कार्यरत 20 लाख भन्दा बढी नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको बताउनु भएको छ। उहाँले बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले मुलुकको अर्थतन्त्र एवं समग्र जनजीवनमा प्रत्यक्ष असर बढ़िरहेको जानकारी दिनुभएको छ। संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री खनालले मध्यपूर्वका देशहरूमा विकसित समस्याले उत्पन्न संकटको सबैभन्दा बढी मार अति कम विकसित र साना राष्ट्रहरूले भोग्नु परिरहेको बताउनुभयो। वैश्विक संकटबाट बढी प्रभावित देशहरूलाई एक्लै नछाडी हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको पनि मन्त्री खनालले बताउनुभयो। संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार बैठकमा नेपालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय सक्रिय हुनुपर्नेमा जोड दिएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गरेको छलफलमा विगतको सरकारसँग भएका सम्झौता कार्यान्वयन हुन नसकेको भनी जेएनजी आन्दोलनका घाइतेहरूले गुनासो गरेपछि उहाँले सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहनुभएका शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र सरकारले जेएनजीको हकहितका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले जेएनजी पुस्ताका भावना, अधिकार र आवश्यकता संविधानमा समेट्न, सुझावहरू लिखित रूपमा कार्यदललाई बुझाउन घाइते तथा शहीदका परिवारलाई आग्रह गर्नुभयो। कार्यक्रममा कार्यदलका सदस्य सचिव एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदीले सरकारले जेएनजीको माग पूरा गर्ने सन्दर्भमा काम अघि बढाइरहेको जानकारी दिनुभयो। आराध्यदेव महादेवको वासस्थान मानिने मानसरोवर कैलाश दर्शनको याम सुरु भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै हुम्ला सदरमुकाम सिमकोट पुग्ने र हिल्सा पुग्ने भारतीय र विदेशी पर्यटकहरूको चहल पहल सुरु भएको छ। सिजन सुरु भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै पछिल्लो 4 दिनमा 160 बढी पर्यटक सिमकोट पुगेका छन्, जसमा भारतीय 140 बढी र अन्य देशका 22 यात्री छन्। प्रतिकूल मौसमका कारण उडान नियमित हुन नसक्दा मानसरोवर जान नेपालगंज पुगेका ठूलो संख्याका भारतीय पर्यटकले हुम्लाका लागि उडान भर्न सकिरहेका छैनन्। हुम्ला पुगेका अधिकांश पर्यटक हिल्सा हुँदै मानसरोवरतर्फ लागेका छन् भने केही भारतीय पर्यटकले चीनले दिने रूट पर्मिट नपाउँदा प्रक्रिया पूरा गर्न सिमकोटमै रोकिएका छन्। गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्षको 4 महिनामा 6,500 बढी भारतीय पर्यटकले नेपालगंज हुँदै मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए। मानसरोवर यात्राको सिजन, पर्यटकको आगमन र तयारी लगायतका विषयमा जानकारी दिन हाम्रा हुम्ला संवाददाता कालीबहादुर थापा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। कालीबहादुरजी,
4: हजुर हजुर हजुर
0: के छ हुम्लामा चहल पहलको अवस्था?
4: पक्कै पनि अब हुम्लामा अहिले विदेशी पर्यटकहरू मानसोर कैलाशको दर्शन गर्ने चहल पहल बढेको छ। अस्ति भर्खरै मात्रै वैशाख 30 गतेबाट यो आउन सुरु गरेका यात्रुहरूमध्ये अहिले भर्खरै अब आज 30 गतेबाट अब आज 4 दिन हिजो 4 दिनसम्म यस्तै तपाईँको 69 जना तीर्थयात्रीहरू हुम्ला पुगिसकेको अवस्था छ। उडानका कारण यो नेपाल एयरलाइन्सको लगायतका विभिन्न एयरलाइन्सहरूको उडानका कारणले गर्दाखेरि नेपालगञ्जदेखि हुम्ला आउन अत्यन्तै गाह्रो भएको स्थिति छ भने प्लस त्यसमा अब भारतीय तीर्थयात्री भन्दा अरू पनि आउने अन्य देशका यात्रीहरू पनि देखिएका छन्। अब भर्खरै आएको 4 दिनको मात्रै कुरा गर्ने हो भने 147 जना भारतीय छन् र अन्य देशका 22 जना यात्रीहरू सिङ्गो पुगिसकेको अवस्था छ।
0: अब त्यहाँ चाहिँ त्यहाँको भनौँ न होटलहरूको व्यवस्थापन, अब त्यहाँबाट हिल्सा भएर मानसोवर जाने रुटको सन्दर्भ तयारी, त्यो अवस्था कस्तो छ? किनभने अब चाप त बिस्तारै बढ्छ। गत वर्षको 4 महिनाको यदि हामीले तथ्याङ्क हेर्ने हो भने पनि 6500 त भारतीय मात्रै त्यहाँ पुगेको छन्।
4: होइन, अहिले अब अस्ति भर्खरै मात्रै जिल्ला स्थित सरकारवाला निकायका बैठक बसेर 30 गतेभन्दा अगाडि हुम्लामा सबै पालिकाहरूको नेतृत्वमा सरकारवाला सबैले विशेष सरसफाइ गर्ने, पर्यटकहरूलाई होटलको व्यवस्थापन गर्ने, नाम्चा गाउँपालिकाले शुल्कको प्रबन्ध गर्ने, प्रचार प्रसार गर्ने, बजार क्षेत्रमा व्यापारिक सामग्री र अब यो सवारी साधन, पार्किङ कार्य बाटो क्षेत्रबाट पालिकाले हटाउने लगायतका यो अनुगमन गर्ने भन्ने कुराको अस्ति भर्खरै मात्रै प्रमुख जिल्ला अधिकारीको समन्वयमा बैठक बसेर त्यसमा होटलको प्रबन्ध गर्ने सबै कुरा त्यो निर्णय भएको छ। त्यही अनुसार अब गत वर्षभन्दा अहिले चाहिँ पर्यटकहरूलाई सहज हुन्छ भन्ने हामीले बुझेका छौँ।
0: अब त्यहाँ जुन केही भारतीयहरू जसले चाहिँ रुट पाउन नसकेका कारण अहिले चाहिँ सिमकोटमै रोकिएको भनिएको छ, त्यसको प्रक्रिया के हुन्छ? कस्तो खालको रुट पर्मिट कसले जारी गर्छ? अनि त्यहाँ गएका पर्यटकहरूले कति दिनमा त्यो रुट पर्मिट पाउँछन्? अनि उनीहरू त्यहाँबाट हिल्सा हुँदै मानसरोवर जान सक्छन्?
4: होइन, अब उहाँहरू अब आइसकेपछि खास अब रुट वा बिदा भएको कारणले गर्दाखेरि बिदाको कारणले रोकिएको हो। अब बिदा नभएको भए उहाँहरू अस्ति नै गइसक्ने हो। शनिबार पऱ्यो, यता आइतबार पनि सार्वजनिक बिदा भएको कारणले पर्मिट पाउन उसले भएपछि ट्याक्सीमा भारतीय वा तीर्थयात्रीहरू अब यो सिमकोटमै रोकिनु परेको हो। बिदा छैन भने, बिदा नभए भने सोही दिन नै अब यदि मौसमले साथ दियो भने एकै दिन चाहिँ त्यहाँ आएर माथि पुग्न सकिने अवस्था छ। हेलिकप्टरबाट जाने हो भने एकै दिन जान सक्ने अवस्थामा छ। अब गाडीबाट जाने हो भने उहाँहरू सिमकोटबाट हिल्सासम्मको लागि बिहानै सिमकोटबाट हिँड्यो भने बेलुका हिल्सा पुग्न सकिन्छ, तर त्यही दिन फर्किन चाहिँ सकिँदैन। तर यदि हेलिकप्टरमा जाने हो भने हुम्लाबाट सिमको सदरमुकामबाट हिल्सा पुग्ने, हिल्साबाट त्यहाँबाट गाडीबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिने अवस्था छ। अब तर हिजो र आज बिदा भएको कारणले गर्दा मात्रै पर्मिटको समस्या भएको, यदि बिदा छैन भने पर्मिटको समस्या हुँदैन।
0: धन्यवाद कालीबहादुरजी, उहाँ हुनुहुन्थ्यो हाम्रा हुम्ला संवाददाता कालीबहादुर थापा। आराध्यदेव महादेवको वासस्थान मानिने मानसरोवर कैलाश दर्शनको याम सुरु भएपछि नेपालगञ्जबाट हवाई मार्ग हुँदै पछिल्लो दिनमा 170 पर्यटक सिमकोट पुगेका छन्, त्यसमा भारतीय 150 करिब छन्। नेपाली काङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली काङ्ग्रेस इतिहासकै प्रतिकूल अवस्थामा आइपुगेको बताउनु भएको छ। नेपाली काङ्ग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतको वीरेन्द्रनगरमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले एकताबद्ध र मजबुत बनाउन विशेष र नियमित दुवै महाधिवेशनवालाहरू एकजुट हुनुपर्ने बताउनुभयो। काङ्ग्रेसमा समस्या आउँदा देशले नै समस्या भोग्नु परेको विगतको स्मरण गर्नुहुँदै उहाँले आन्तरिक समस्या समाधान गरेर राष्ट्रिय मुद्दामा काङ्ग्रेसको ध्यान जानुपर्ने बताउनुभयो। कार्यक्रममा नेता जीवन बहादुर शाहीले पार्टीलाई बलियो बनाउन जिम्मेवार भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो। मर्दी हिमाल पदयात्राका क्रममा गत वैशाख 30 गतेदेखि हराएका काठमाडौँको संघाराम बुद्ध विहारका भिक्षु धामी सरो मृत अवस्थामा फेला पर्नु भएको छ। मर्दी हिमालको माथिल्लो भ्यू पोइन्ट स्थित ठूलो पहाडमुनि खोचमा उहाँको शव फेला पारिएको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो। उहाँले सब फेला परे पनि कठिन भौगोलिक अवस्थाका कारण उद्धार भने गर्न नसकिएको जानकारी दिनुभयो। त्यसै गरी धार्मिक एवं पर्यटकीय क्षेत्र बढीमालिकाको दर्शन गर्न गएका एकजना तीर्थयात्रीको हिजो मृत्यु भएको छ। मृत्यु हुनेमा भैरहवा घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत लेखा अधिकृत 55 वर्षीय विश्वराज पन्थी रहेको प्रहरीले जनाएको छ। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले सुझाव दिएको छ। प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा 1,31,22,000 वर्ग मिटर, त्यसै गरी भोगाधिकार 9,99,000 वर्ग मिटर एवं अन्य 6,53,000 वर्ग मिटर समेत गरी 1,47,84,000 वर्ग किलोमिटर वर्गमिटर जग्गा अतिक्रमित भएको जानकारी दिएको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालय माथतको टिकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गामध्ये 300 बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न ओडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1,372 रोपनी 13 आना 3 पैसा जग्गामध्ये 652 रोपनी भन्दा बढी जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनले औल्याएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लगत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरणहरू लामो समयदेखि गोदाममा थन्किएको महालेखाको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 भन्दा बढी मूल्यका उपकरणहरू उपयोगविहीन अवस्थामा पाइएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरणहरू सञ्चालनमा नआउँदा नागरिकहरू निजी अस्पताल जान बाध्य हुनु परेको र राज्यको लगानी पनि खेर गइरहेको प्रतिवेदनले औल्याएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा 5,37,82,000 रुपियाँ बराबरको क्याथ ल्याब मेसिन जनशक्तिको अभावमा 2072 सालदेखि प्रयोगविहीन अवस्थामा रहेको विषय महालेखाले महत्वका साथ उठाएको छ। त्यसै गरी मुलुकका अन्य विभिन्न स्थानमा रहेका अस्पतालहरूमा पनि ठूलो धनराशि खर्च गरिएका अत्याधुनिक उपकरणहरू गोदाममा थन्किएका छन्। अचानक आएको हावाहुरी र छालका कारण फेवातालको बीचभागमा अलपत्र परेका 2 पर्यटकको सशस्त्र प्रहरीले हिजो सकुशल उद्धार गरेको छ। तलाउको बीचभागमा पर्यटक फँसेको र अप्ठ्यारो अवस्था सिर्जना भएको जानकारी आएपछि खटिएको सशस्त्र प्रहरीको उद्धार टोलीले काठमाडौँको सिनामङ्गल बस्ने 34 वर्षीय अनुज पुरी र 28 वर्षीय शिवानी खड्काको उद्धार गरेको हो। सरकारले मन्त्रालयहरूको संख्या हेरफेर गरेसँगै सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुरानाको नाम मेटाउने काम हिजोदेखि अघि बढाइएको छ। आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस। इन्टरनेट तथा सूचना सञ्चार प्रविधि आइसिटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना वृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउने गरिन्छ। दिवसको मुख्य उद्देश्य इन्टरनेट तथा सूचना सञ्चार प्रविधिको प्रयोगबाट समाज र अर्थतन्त्रमा हासिल गर्न सकिने अवसरहरूबारे चेतना फैलाउनुका साथै सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण सिर्जना गर्नु हो। कोशी प्रदेशमा होमस्टे सञ्चालनमा आएपछि महिलाहरू आर्थिक रूपमा सक्षम हुन थालेका छन्। विराटनगर संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
5: आय आर्जनको राम्रो स्रोत बन्न थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न हुँदै आएका महिलाहरू अहिले होमस्टे व्यवसायमा जोडिन थालेका छन्। होमस्टे व्यवसाय सुरु गरेपछि आर्थिक रूपमा आफू सक्षम हुन थालेको धनकुट्टा साँगुरीगढी गाउँपालिका 5 डाँडा बजारमा स्थित सुनाखरी होमस्टेका सञ्चालक अर्पणा मगरको भनाइ छ। घरमा बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोच आएपछि होमस्टे व्यवसाय सुरु गरेको उहाँ बताउनुहुन्छ।
6: सन्तुष्ट छु किनभने आफ्नै जग्गामा यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि होइन, अनि यस्तै टाढा टाढोदेखि आउनुहुन्छ नि त, अनि उहाँहरूसँग चिनजान होइन आदान प्रदान धेरै राम्रो भइरहेको छ। अनि त्यही भएर पनि जस आफ्नो आफ्नो बाहिर जानुभन्दा आफूले चाहिँ यही गरेर 1-2 रुपियाँ हुन्छ भन्ने तरिकाले नै हामीले चाहिँ गरेको हो। पहिला हामी केही गर्दैनथ्यौँ, यही घरमै खेतीपाती गर्थ्यौँ, अनि त्यही अब बाख्रा कुखुराहरू पाल्थ्यौँ। मजाले आफू चाहिँ खट्नु सक्नु पर्यो, मजाले नै भइरहेको छ। हामीलाई अहिलेसम्म त्यस्तो गाह्रो भएको छैन, यसबाटै हामीलाई आनन्द पुगिरहेको छ।
5: पहाडी जिल्लाका होमस्टे घरसम्म यातायातका साधन सहजै पुग्न थालेपछि इलामको श्री अन्तु तथा धनकुट्टाको साँगुरीगढी गाउँपालिकाका अधिकांश घरमा होमस्टे सञ्चालनमा छन्। त्यहाँका प्राय सबै होमस्टेहरू महिलाहरूले सञ्चालन गर्दै आएका छन्। महिलाहरूको आय आर्जनको स्रोत सँगै होमस्टे व्यवसाय सुरु गरेपछि गाउँमा विकासको क्रम सुरु भएको श्री अन्तु डाँडा होमस्टेका सञ्चालक गुडिया आलेको भनाइ छ।
7: एकदम सन्तुष्टि छु, किनभने पहिला चाहिँ होमस्टे नहुँदा चाहिँ यहाँनिर बाटोघाटोको पनि सुविधा थिएन, आर्थिक अवस्था पनि कमजोर थियो। जब होमस्टे चल्यो, होमस्टे चलिसकेपछि यहाँनिर बाटोघाटोको सुविधा अनि स्वास्थ्य सम्बन्धीमा पनि विभिन्न शिविरहरू बस्ने, पर्यटकहरू आउने, अब यहाँनिर पैसाहरू छोड्ने, पैसा छोडेपछि महिला पुरुष बराबरी होमस्टे नहुँदाखेरि चाहिँ महिलाहरूसँग पैसाहरू हुन्थेन, उनीहरू घरमा बस्नु पर्ने, अर्का घरमा रोजगारी गर्नु जानु पर्ने। तर अहिले त्यस्तो अवस्था छैन, अहिले चाहिँ छोरी मान्छे आफैले पनि आफ्नो घर चलाउन सकेको, धेरै ठुलो परिवर्तन ल्याएको हो।
5: मौलिक खाना सेवा सत्कार पाहुना प्रति गरिने सरल व्यवहारका कारण पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। इलामको श्री अन्तुमा अवस्थित फ्याफुला होमस्टेका संचालक दुर्गा तामाङले आर्थिक रूपमा सक्षम मात्र होइन, अरूसँग घुलमिल गर्न समेत होमस्टेले सिकाएको बताउनु भयो।
8: झुल्के घाम हेर्नु आउनुहुन्छ, बेलुका डुबेको सनराइज हेर्नु पाइन्छ, है टार छ, टार चाहिँ भन्नुपर्छ नि, किनभनेदेखि अब पहिला त अब दुःख सुख थियो, अहिले चाहिँ अब धेरै नै परिवर्तन भयो। छोरी मेरो अब जागिरी छ है, होमस्टेको पैसाले पनि हो, अनि यो चिया बगान थियो त्यसले पनि दिमक सिकायो, बाठो बनायो, चङ्खो भयो, इष्टमित्र पनि हामीले चिनजान भयो, यही नै मलाई खुसी छ।
5: कोशी प्रदेश सरकारले समुदायमा सञ्चालनमा आएका सामुदायिक होमस्टेलाई आवश्यक पर्ने विभिन्न प्रकारका सामानहरू समेत सहयोग गर्दै आएको छ। पर्यटन कार्यालय काक्रेभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले होमस्टेको क्षमता विकासमा जोड दिएको बताउनुभयो।
9: हामीले खास गरी पर्यटन प्रवर्धनका क्षेत्रमा चाहिँ होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौँ र हामीले जति पनि गतिविधिहरू सञ्चालन गर्छौँ ती चाहिँ प्रचारात्मक हिसाबले एकातर्फ प्रवर्धन भइरहेका छन्। स्थानीय समुदायहरूलाई जागरूक गराउने, बुझाउने र उनीहरूको क्षमता अभिवृद्धि गर्नमा अभिप्रेरित भएर तिनीहरूको खर्च गर्ने गरेका छौँ।
5: आन्तरिक तथा बाह्य पर्यटकहरूको होमस्टे प्रति आकर्षण बढ्न थालेपछि कतिपय होमस्टेले समय अनुसार आफ्नो सेवालाई परिष्कृत गर्न थालेका छन्। यसरी होमस्टेले आफ्नो सेवा परिष्कृत गर्दा होमस्टेको वास्तविक मौलिकता हराउन सक्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ। नेताहरूको व्यस्तताका कारण हिजो बस्न नसकेको बैठक भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने एमाले जनाएको छ। बैठकमा समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने नेता भीष्म अधिकारीले जानकारी दिनुभयो। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात् अधिक मास आजदेखि सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। ज्योतिषीय गणना अनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भन्ने गरिन्छ। मलमास अर्थात् अधिक मासमा नित्य कर्म पूजा पाठ जप ध्यान भने गर्न हुने विभिन्न शास्त्रमा वर्णन गरिएको छ। महादान मांगलिक कार्य अर्थात् विवाह व्रतबन्ध गृह निर्माण गृह प्रवेश जस्ता कार्य भने गर्न हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। रत्न पार्कबाट करिब 8 किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्ने मत्स्य नारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्दछ। यो महिनामा भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुन्छ भन्ने धर्म ग्रन्थमा उल्लेख गरिएको छ। बाँकेका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपूर्ज वितरणबाट 5 करोड बढी राजस्व सङ्कलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी 806 जनालाई जग्गा धनी प्रमाणपत्र वितरण गरिएको भूमि समस्या समाधान आयोगका निवर्तमान जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादनको प्रविधि विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको स्थानीयले बताएका छन्। कास्कीका 7 उद्योग विरुद्ध खाद्यले मुद्दा दर्ता गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले खाद्य उद्योग, होटल, रेस्टुरेन्ट र बजारको अनुगमन गर्ने क्रममा 7 उद्योग तथा व्यवसायले मापदण्ड पूरा नगरेको पाइएपछि मुद्दा दर्ता गरिएको जनाएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै पत्रकारिता क्षेत्रमा एआईको प्रयोगले महत्वपूर्ण स्थान लिन थालेको पर्वत संवाददाता राजन पौडेल बताउँछन्।
10: गण्डकी प्रदेशमा पत्रकारितालाई प्रविधि मैत्री र आधुनिक बनाउने उद्देश्य सहित आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पछिल्लो समयमा एआईको प्रयोग र यसका सकारात्मक नकारात्मक पक्षको बारेमा चर्चा भइरहेका बेलामा कृत्रिम बुद्धिमत्ता तालिमले परम्परागत पत्रकारिता भन्दा केही परिष्कृत हुने बुझाइ व्यक्त गर्नुहुन्छ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
11: यो नयाँ सिप सिकिसकेपछि विभिन्न हाम्रा समाचार लेखनका विषयहरू उत्पादन गर्ने भिडियोका कुराहरू अडियोका कुराहरूमा केही न केही परिवर्तन आउनेछ र त्यसले गर्दा हाम्रा कामहरूमा सहजता प्रदान गर्नेछ।
10: पर्वत लगायतका अन्य जिल्लामा भएका कृत्रिम बुद्धिमत्ता तालिमलाई गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराले सहयोग गरेको छ। प्रविधिको सही प्रयोग सम्बन्धी तालिमले पत्रकारितामा देखिएका समस्याको केही हदसम्म निराकरण गर्ने विश्वास छ। यस्ता तालिमले पछिल्लो समय भइरहेको प्रविधिको परिवर्तनसँगै पत्रकारिता गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्साल।
12: सञ्चार माध्यमले यसको अभ्यास कसरी गर्ने भन्ने बारेमा तपाईँहरूलाई सविस्तार सैद्धान्तिक र प्राविधिक पक्षमा स्किमको बारेमा सविस्तार प्रकाश पारिसक्नु भएको छ। हामीले जान्नुपर्ने विषयवस्तुहरू संसारमा समुद्र बराबर छ।
10: यस्ता तालिमले पत्रकारलाई मात्र होइन नागरिकसम्म सत्य र तथ्य समाचार पुग्ने साथै यो प्रविधिको निरन्तर प्रयोग गर्नुपर्ने बताउनुहुन्छ तालिमका प्रशिक्षक जीवन भण्डारी।
13: एआई सम्बन्धी धेरै क्षेत्रमा, व्यवसायिक क्षेत्रमा, प्रचार प्रसारको क्षेत्रमा, सोसियल मिडियामा कसरी कुन लेभलसम्म प्रयोग गर्ने भन्ने कुराको पैरवी गर्ने, वकालती गर्ने र त्यस सम्बन्धी विषयमा नीतिगत व्यवस्था गर्ने।
10: आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व बढ्दै गएको अवस्थामा यसको सकारात्मक र जिम्मेवार प्रयोग आवश्यक रहेको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्किएको केही दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 राजकीय भ्रमणका क्रममा चीन जानुहुने भएको छ। उहाँ आगामी मंगलबार अर्थात् पर्सि चीन भ्रमणमा जानुहुनेछ। राष्ट्रपति पुटिनले भ्रमणका क्रममा चिनिया समकक्षी सी चिनफिङसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको रुसको विदेश मन्त्रालयले जनाएको छ। बेजिङमा हुने उच्चस्तरीय वार्तापछि दुवै नेताले संयुक्त घोषणा सभामा हस्ताक्षर गर्नुहुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 औपचारिक चीन भ्रमण पूरा गरी केही दिन अघि फर्कनु भएको थियो। चिनिया सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति सीले ट्रम्पको भ्रमणलाई अमेरिका चीन सम्बन्धमा ऐतिहासिक र महत्वपूर्ण कोसे ढुङ्गाको संज्ञा दिनुभएको छ। त्यसै गरी राष्ट्रपति ट्रम्पले पनि आफ्नो चीन भ्रमण अत्यन्त सफल भएको प्रतिक्रिया दिनुभएको छ। 50 गहिराईमा रहेको गुफा खोज्न समुद्र पसेका 5 इटालियन गोताखोरको मालदिप्समा मृत्यु भएको छ। अब आर्थिक समाचार।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: वर्तमान सरकारले आगामी 10 राष्ट्रिय ग्रिडमा 30,000 मेगावाटको विद्युत जडित क्षमता पुर्याउने लक्ष्य अघि सारेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत 10 उक्त मात्रामा विद्युत उत्पादनको लक्ष्य अघि सारेको हो। विगतमा पनि सरकारले ऊर्जा विकास मार्गचित्र अघि सार्दै 10 28,500 विद्युत उत्पादनको लक्ष्य अघि सारेको थियो। नीति तथा कार्यक्रमले आगामी 10 30,000 विद्युत जडित क्षमता पुर्याउने र त्यसका लागि आवश्यक समन्वय तथा गर्ने लक्ष्य अघि सारेको छ। जल विद्युत आयोजना निर्माण गर्न, आयोजनामा हुने ढिलाइ हटाउने र फास्ट ट्र्याक मार्फत आयोजना निर्माण सम्पन्न गर्ने वातावरण सरकारले बनाउने नीति तथा कार्यक्रम मार्फत अघि सारेको छ। वन वातावरण, जग्गा प्राप्ति लगायतका कामहरू एकद्वार प्रणाली मार्फत गर्ने नीति पनि सरकारले अघि सारेको छ। वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको 10 1,99,40,00,000 रुपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा त्यस कार्यालयलाई 2,23,18,00,000 18 करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको भए पनि लक्ष्यको 89.35% राजस्व संकलन भएको हो। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा 2,73,39,00,00,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको वैशाखमा मात्र 21,74,00,00,000 राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। वीरगंज भन्सार सँग आबद्ध विभिन्न 11 छोटी भन्सार मध्ये 3 मात्रै कायम भई अन्य छोटी भन्सारहरू बन्द भएका छन्। वीरगंज भन्सार कार्यालय अन्तर्गत यसअघि अलौ, कबही, मटिअर्वा लगायतका 11 छोटी भन्सार कार्यालयहरू सञ्चालनमा थिए। नयाँ व्यवस्था अनुसार अब मटिअर्वा, भिसुवा र ठोरी गरी 3 मात्र छोटी भन्सारहरू कायम भएका छन्। सीमावर्ती क्षेत्रका स्थानीय वासीले छोटी भन्सार कटौती र सामान ल्याउने सीमा घटाइएकोले दैनिक उपभोग्य वस्तु खरिदमा समस्या भएको बताएका छन्। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले 100% अनुदानमा पर्वतका 57 किसानलाई 1,23,000 माछाका भुरा वितरण गरेको जनाएको छ।
0: भुवनाचार्य, अब खेल समाचार।
16: आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत घरेलु श्रृङ्खलामा नेपालले अमेरिकालाई 9 पराजित गरेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्यमा नेपाल 9 विजय भएको हो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले 154 रनको योगदान दिए। कुशलले शानदार शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले 196 रनको लक्ष्य सजिलै पूरा गर्यो। कुशलले 13 चौका र 4 छक्काको मद्दतमा 118 बल खेलेर 120 रन बनाए। आसिफ 72 बलमा 8 चौकाको मद्दतमा 58 रन बनाएर आउट भए। यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा 195 रन बनाउँदै अल आउट भयो। नेपालले 1 गुमाउँदै 36.4 ओभरमा लक्ष्य पूरा गर्यो। अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4 लिए भने सोमपाल कामीले 2, सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 लिए।
0: राजेन्द्र विक्रम साई, अब मौसम। आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभाग सहित बाँकी पहाडी भूभागका थोरै स्थान एवं तराईका केही स्थानमा मध्यम वर्षा हुनेछ। लुम्बिनी प्रदेशको तराई लगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.4°C, न्यूनतम तापक्रम 18.4°C। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30°C बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मध्य पूर्वको द्वन्द्वले ती क्षेत्रका देशहरूमा कार्यरत 20 भन्दा बढी नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको र मुलुकको अर्थतन्त्र एवं जनजीवनमा असर बढ्दै गएको परराष्ट्र मन्त्री शिशिर खनालद्वारा जानकारी। जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता। मानसरोवर कैलाश दर्शनको याम सुरु भएपछि नेपालगंज हुँदै हिल्सा पुग्ने भारतीय तथा विदेशी पर्यटकहरूको चहल पहल सुरु। चालु आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1,99,00,000,000 बराबरको राजस्व संकलन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किए लगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका क्रममा बेजिङ जाँदै र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गतको खेलमा अमेरिका विरूद्ध नेपालको शानदार जित। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल,
8: नेपालको समावेशी आवाज,

0: नमस्कार, बिमा सचेतना कार्यक्रमबाट नेपाल बिमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्रमणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँ अनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
1: यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक

0: नेपालको बिमा क्षेत्रको नियमनकारी निकायका रूपमा स्थापित नेपाल बिमा प्राधिकरण स्थापनाको 57 वर्ष पूरा गरी यही जेठ 1 गतेदेखि 58 वर्षमा प्रवेश गरेको छ। बिमा ऐन 2025 बमोजिम विक्रम सम्बत 2026 सालमा बिमा व्यवसायको नियमनकारी निकायका रूपमा स्थापित बिमा समिति बिमा ऐन 2070 लागू भएपछि नेपाल बिमा प्राधिकरणमा रूपान्तरण भएर श्वेत निकायका रूपमा सञ्चालन हुँदै आएको छ। बिमा क्षेत्रलाई व्यवस्थित नियमित पारदर्शी तथा विश्वसनीय बनाई बिमा व्यवसायको स्वस्थ प्रतिस्पर्धा मार्फत सर्वसाधारणलाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउन बिमितको हित रक्षा गर्न बिमाको वित्तीय स्वास्थ्यलाई सबल बनाउनका साथै मुलुकको आर्थिक विकासमा बिमा क्षेत्रको योगदान बढाउन बिमा प्राधिकरण क्रियाशील रहँदै आएको छ। मानव जीवन सम्पत्ति र दायित्वमा आउन सक्ने जोखिमको आर्थिक रक्षा वरण गर्ने विश्वासिलो वित्तीय उपकरणका रूपमा रहेको बिमा क्षेत्रको विकास एवं विस्तारका लागि बिमा सेवालाई सरल सहज पहुँच योग्य प्रविधि मैत्री र समावेशी बनाउन नेपाल बिमा प्राधिकरणले सक्रियता देखाउँदै आएको छ।
1: नेपाल सरकार, नेपाल बिमा प्राधिकरण, बिमक संघ र बिमा मध्यस्थकर्ता लगायत सम्बद्ध सबैको साझा प्रयासबाट विगत केही वर्ष यता बिमाको दायरा उल्लेख रूपमा बढ्दै गएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बिमा लेख समेत गरी देशको कुल जनसङ्ख्याको 50.31% बिमाको दायरामा आएका छन्। नेपाल बिमा प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी पूर्णबहादुर थापा,
2: अहिले जनसङ्ख्याको आधारमा हेर्ने भने 50.31% पुगेको छ। यो चाहिँ ओभरअल जीवन तथा अन्य दुर्घटना बिमाको सहितको यो हो, वैदेशिक रोजगार सहितको। तर के भने जनसङ्ख्याको आधारमा चाहिँ बिमा शुल्कको योगदान चाहिँ कति छ भने जीवन बिमाको मात्रै कुरा गर्ने हो भने एराउन्डमा 31% रहेको छ। अब निर्जीवनलाई हामीले यो प्रतिशत भनेर हामीले भन्न सक्दैनौँ, होइन। लास्ट इयरमा चाहिँ 41 अर्ब बराबरको बिजनेस थियो, होइन। अब यसपालि चाहिँ अब केही प्रतिशत ग्रोथ चाहिँ देखिया छ त्यसको आफ्नो कम्पेरिटिभली। त्यसलाई चाहिँ हामीले अब त्यो पपुलेसनको आधारमा अर्थात् त्यसको आधारमा 80% भनेर भन्न सकिँदैन। निर्जीवन बिमाको विषयमा चाहिँ हामीले प्रिमियममा चाहिँ कति प्रतिशत बढ्यो भनेर भन्न सकिन्छ। अब त्यो हाउस होल्ड कतिको बिमा थियो, अब कुनै संस्थाको कति बिमा थियो भन्ने कुरा चाहिँ त्यो छुट्टै कुरा भयो। त्यसलाई चाहिँ 80% उति प्रतिशत भन्दा पनि अब वार्षिक प्रिमियमको आधारमा वार्षिक जति पोलिसी इस्यु हुन्छ त्यसको प्रिमियम कति कलेक्सन हुन्छ त्यसको आधारमा चाहिँ हामीले भन्न सकिन्छ कति प्रतिशत ग्रोथ भयो भन्ने कुरामा चाहिँ।
1: नेपाल बिमा प्राधिकरणले बिमा क्षेत्रको विकास एवं विस्तारका लागि बिमा सचेतना अभिवृद्धिका साथै उपयुक्त वातावरण तयार गर्न प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न निकायहरूसँग समेत सहकार्य एवं समन्वय गर्दै आएको छ। बिमा सम्बन्धी जनगुनासोलाई तत्काल सम्बोधन गर्दै नागरिकको आवश्यकतालाई ध्यानमा राखी नयाँ नयाँ बिमा लेखका साथै डिजिटल माध्यमबाट बिमा गराउने र दाबी भुक्तानी दिने व्यवस्था गर्ने तर्फ नेपाल बिमा प्राधिकरणले सहजीकरण गरिरहेको छ। पुनः नेपाल बिमा प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी पूर्णबहादुर थापा,
2: हामीले जनगुनासोहरू पनि लिइराखेका छौँ। अब यो बिमा व्यवसायलाई डिजिटलाइज गर्ने भन्ने कुरा छ। पहिलो कुरा चाहिँ त्यो डिजिटल्ली अब कसरी बिमालाई चाहिँ जोड्न सकिन्छ, होइन, त्यो कुरालाई जोड्ने कुरा छ पहिलो कुरा। दोस्रो कुरा चाहिँ जुन यो बिमाको पहुँचलाई चाहिँ ग्रामीण क्षेत्रमा जुन जस्तो अहिले जति गरिब जनसङ्ख्याहरू छन् ग्रामीण क्षेत्रमा चाहिँ विस्तार गर्ने भन्ने कुराहरू त्यो पनि छ। र अर्को कुरा यो जुन अहिले बिमा गर्ने बिमितहरूको लागि चाहिँ यो कसरी दाबी भुक्तानीलाई सरलीकृत गर्न सकिन्छ भन्ने कुराहरू छन्। सजिलै दाबी भुक्तानी र छिटो छरितो रूपमा चाहिँ दाबी भुक्तानी कसरी गर्न सकिन्छ भन्ने कुरामा हामीले विशेष जोड दिएको छौँ। अर्को कुरा चाहिँ के भने अब आवश्यकता अनुसारको हामीलाई कस्तो खालको बिमा चाहिँ आवश्यकता पर्छ त्यो ग्रामीण क्षेत्रको लागि अथवा अलि यो गरिब समुदायको लागि चाहिँ कस्तो खालको बिमा ल्याउन सकिन्छ, नयाँ खालको बिमा इस्यु गर्न सकिन्छ भन्ने कुरामा चाहिँ विशेष गरेर प्राधिकरणले अहिले त्यो तिनवटा कुरामा चाहिँ फोकस गरेका छन्। नयाँ बिमा लेखमा एउटा कुरा भयो, दोस्रो कुरा दाबी भुक्तानी कुरा भयो, तेस्रो कुरा चाहिँ डिजिटल कसरी गर्ने भन्ने कुरामा कसरी डिजिटल्ली काम गर्न सकिन्छ भन्ने कुरामा त्यो अहिले प्राधिकरणको

0: मुख्य उद्देश्य रहेको छ। चाहे बिमित होस् चाहे बिमक होस् होइन, नियमनकारी निकाय सबैको समन्वय हुनु नै पर्छ। व्यवसायलाई प्रवर्तन गर्नको लागि तिनवटा पाटो, एउटा व्यवसाय भयो, अर्को कुरा बिमा कम्पनी भयो, अर्को नियमनकारी निकायको सबैजनाको सहयोगमा चाहिँ व्यवसायलाई प्रमोट गर्न सकिन्छ। अनि अर्को कुरा दाबी भुक्तानीमा चाहिँ के छ भने, हामीले दाबी भुक्तानी निजीवन बिमाको हकमा चाहिँ जानकारी प्राप्त भएको, सूचना प्राप्त भएको 24 घन्टाभित्र भन्नु, 24 घन्टाभित्र सर्वे खटाउने, त्यसपछि आएर सर्वेले 21 दिनभित्रमा रिपोर्ट तयार गरेर दिने, त्यसपछि त्यसको 35 दिनभित्रमा 30 दिनभित्रमा चाहिँ जुन दाबी भुक्तानी पेमेन्ट गर्ने भन्ने सिस्टम छ, त्यो सिस्टमलाई चाहिँ हामीले त्यो बिमा ऐनमा पनि त्यो व्यवस्था छ र हामी प्राधिकरणले पनि बिमा दाबी भुक्तानी सरलीकृत गर्नका लागि थप निर्देशन पनि दिएको छ। त्यसमा चाहिँ अब जीवनको हकमा चाहिँ मृत्यु दाबी भुक्तानीको लागि चाहिँ अलिकति टाइम लाग्छ जीवनको हकमा, अर्को चाहिँ म्याचुरिटी जीवन बिमाको म्याचुरिटीको भुक्तानीको हकमा चाहिँ जस्तो 24 घन्टाभित्र अथवा 2 दिनभित्र 3 दिनभित्रमा त्यो हाम्रो बिमा कम्पनीले दाबी भुक्तानी गरेको छ। जस्तो अब यो दाबी भुक्तानीलाई चाहिँ सरलीकृत गर्नको लागि चाहिँ सहज तरिकाले कसरी सरलीकृत हुन्छ, सरल रूपमा छिटो छरित रूपमा चाहिँ दाबी भुक्तानी प्राप्त गर्न सक्छ भन्ने कुरामा चाहिँ प्राधिकरणले छुट्टै एउटा निर्देशिका पनि जारी गरेको छ।
1: 58 वार्षिक उत्सवका अवसरमा नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय तथा प्रदेश कार्यालयहरूले कर्मचारीहरूको उत्प्रेरणामूलक कार्यक्रम, बिमा सचेतना लगायतका कार्यक्रमहरू सञ्चालन गरी मनाएको छ। फेरि एकपटक प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी पूर्णबहादुर थापा।
0: यसपालि हामीले वार्षिक उत्सव अब नेपाल सरकारको निर्देशन बमोजिम अब यो होटलमा कार्यक्रम नगर्नुहोस् भनेको थियो। हाम्रो आफ्नै भवन पनि थियो, नयाँ नवनिर्मित भवन, नयाँ निर्मित भवनमा हामीले अब हाम्रो कर्मचारी, प्राधिकरण कर्मचारी, त्यसपछि पूर्व कर्मचारी र कम्पनीका सिओहरूलाई मात्रै बोलाएर हामीले प्राधिकरणकै आफ्नै हलमा हामीले वार्षिक उत्सव 58 वार्षिक उत्सव कार्यक्रम सफल पार्यौँ र प्रदेशमा पनि प्रदेशमा रहेका प्रदेश कार्यालयहरूलाई हामीले वार्षिक कार्यक्रम मनाउनको लागि भने छुट्टै बजेट पनि गरेका थियौँ। 6 अन्य प्रदेशहरूमा सबै प्रदेशहरूले पनि 57 वर्ष पुरा गरेर 58 वर्ष प्रवेश गरेको उपलक्ष्यमा सबै प्रदेश कार्यालयहरूले पनि भव्यताका साथ जुन वार्षिक उत्सव कार्यक्रम चाहिँ सम्पन्न गरेका छन्। पहिला चाहिँ हामीले कम्पनीहरूसँग यो प्रतियोगिताहरू, फुटसल, त्यसपछि ब्याडमिन्टन, त्यसपछि क्रिकेट, यस्तो कार्यक्रमहरू राख्थ्यौँ, प्रभात फेरी गर्थ्यौँ। यसपालि हामीले त्यो प्रभात फेरी कार्यक्रमहरू राखेनौँ, त्यो गरेनौँ, किनभने सरकारले नै त्यो हामीलाई निर्देशन पनि गरेका थियो, तपाईँहरूले आफ्नो वार्षिक कार्यक्रम मनाउनुहोस् तर यसो नगर्नुहोस् भन्ने कुराहरू थियो। उहाँ सरकारको निर्देशन बमोजिम हामीले कम्पिटिसन, हाम्रो यो फुटसल प्रतियोगिता, ब्याडमिन्टन, टेबल टेनिस थियो, त्यो चाहिँ इन्टरनल्ली मात्रै प्राधिकरणभित्रका कर्मचारीहरूको जुन हाम्रो डिपार्टमेन्ट वाइज कम्पिटिसन गराएको थियौँ, त्यसमा चाहिँ 2-3 खेलहरू हामीले त्यो राखेका थियौँ। प्रभात फेरी यसपालि हामीले गरेनौँ। प्रदेशहरूलाई नै हामीले त्यही निर्देशन गरेका थियौँ। त्यहाँ चाहिँ हाम्रो 5-7 मात्रै कर्मचारी छन् एउटा प्रदेशमा, अन्य कम्पनीहरू बिचमा चाहिँ उहाँहरूले पनि यस्तै फुटसल, ब्याडमिन्टन अनि त्यसपछि अब टेबल टेनिस यसका रक्तदान कार्यक्रमहरू चाहिँ गरेर उहाँले पनि त्यही अनुसारले गर्नुभएको थियो।
1: वार्षिक उत्सवका अवसरमा केन्द्रीय कार्यालयमा आयोजित मूल समारोहमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले बिमा क्षेत्रको विकास एवं पहुँच विस्तारका लागि बिमा सम्बन्धी नीतिगत सुधारका साथै बिमितको हित सुरक्षा, समयमै दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो। अध्यक्ष पौडेलले प्राधिकरणले आगामी दिनमा नीतिगत तहमा रहेका कमीलाई पूर्ति गर्दै बिमितको हित संरक्षण, बिमकको संस्थागत सुदृढीकरण, जोखिममा आधारित निरीक्षण, सुशासन प्रवर्धन र डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ दिगो रूपमा अगाडि बढाउनु पर्ने बताउनुभयो। अध्यक्ष पौडेलले बिमित, बिमक लगायत सम्बद्ध निकाय एवं संस्थाहरूसँगको नीतिगत एवं संस्थागत सहकार्यले बिमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै आगामी दिनमा सम्बद्ध सबैको सुझावका आधारमा प्राधिकरण नयाँ ढङ्गले अगाडि बढ्ने बताउनुभयो।
2: यस्तै कार्यक्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बिमा क्षेत्रलाई अझ समावेशी, डिजिटल, जोखिम सचेत र आर्थिक विकासको सहयात्री बनाउन प्राधिकरण दृढ रहेको बताउनुभयो। कार्यकारी निर्देशक सुवेदीले बिमा क्षेत्रमा सुशासन र अनुशासन सुदृढ गर्नका लागि प्राधिकरणले नियमन र निरीक्षण कार्यलाई थप प्रभावकारी बनाएको उल्लेख गर्नुहुँदै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिका क्षेत्रमा प्राधिकरणले यस वर्ष फड्को मारेको बताउनुभयो।
1: त्यस अवसरमा नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बहादुर वैद्यवार छेत्री, नेपाल बिमक संघका उपाध्यक्ष प्रकाश विक्रम खत्री, नेपाल लघु बिमक संघका अध्यक्ष सिरायु भण्डारी, नेपाल बिमा सर्भेयर एसोसिएसनका अध्यक्ष ऋषि कोइराला, नेपाल पेसागत बिमा अभिकर्ता संघका अध्यक्ष ओम बहादुर केसी र नेपाल बिमा ब्रोकर संघका उपाध्यक्ष नरेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र प्राधिकरणको सञ्चालक समितिका सदस्य मानबहादुर अर्यालले प्राधिकरणमा 20 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गर्नुभएको थियो। त्यसै गरी अध्यक्ष पौडेल, सञ्चालक समितिका सदस्य अर्याल र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणको 58 वार्षिक उत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
2: उत्सव समारोहमा नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका पदाधिकारी, बिमा कम्पनी, लघु बिमा कम्पनी र पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नेपाल बिमक संघ, नेपाल जीवन बिमक संघ, नेपाल लघु बिमक संघ, नेपाल बिमा सर्भेयर एसोसिएसन, नेपाल पेसागत बिमा अभिकर्ता संघ तथा नेपाल बिमा ब्रोकर संघका पदाधिकारीहरू र नेपाल बिमा प्राधिकरणका कर्मचारीहरू तथा पूर्व कर्मचारीहरूको सहभागिता रहेको थियो।
1: कार्यक्रममा अब बिमा गर्दा ध्यान दिनुपर्ने केही जानकारी। बिमितले बिमा गर्नुभन्दा अगाडि आफूलाई आवश्यक पर्ने बिमा यकिन गरी त्यससँग सम्बन्धित प्रस्ताव फार्ममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरू स्पष्ट खुलाइ भर्नु पर्दछ।
2: बिमा लेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधाका बारेमा जानकारी लिएर मात्र बिमा गर्नुपर्दछ।
1: बिमितले आफ्नो पेसा, व्यवसाय एवं आर्थिक स्तरलाई समेत ध्यानमा राखेर बिमा लेख खरिद गर्नुपर्दछ।
2: बिमा शुल्क बुझाउने तथा बिमा लेख नवीकरण गर्ने मिति, इच्छाएको व्यक्तिको नाम, बिमा लेखको अवधि समाप्त भएपछि प्राप्त हुने रकम जस्ता विषयमा बिमा लेख खरिद गर्नुभन्दा अगाडि नै राम्रोसँग बुझ्नुपर्दछ।
1: बिमितले बिमा शुल्क बुझाएपछि त्यसको आधिकारिक भरपाई वा रसिद लिनुपर्दछ।
2: बिमा सम्बन्धी प्रस्ताव फारम बिमित स्वयंले भर्नुपर्दछ। यदि बिमित निरक्षर वा प्रस्ताव फारम भर्न असमर्थ भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नुपर्दछ।
1: यसै गरी बिमा सम्बन्धी कुनै गुनासो भए वा समस्या परेमा नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणमा उजुरी दिन सकिनेछ।
2: बिमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बिमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बिमितले त्यसको कारण समेत खोली नेपाल बिमा प्राधिकरणमा उजुरी गर्नुपर्दछ।
1: बिमाको दायित्व निर्धारणका सम्बन्धमा बिमक विरुद्ध बिमितले दिएको उजुरीमाथि नेपाल बिमा प्राधिकरणले निर्णय गर्दछ।
2: बिमक र बिमित बीचको कुनै विवाद उत्पन्न भएमा त्यसको मध्यस्थता गर्ने कार्य पनि नेपाल बिमा प्राधिकरणले गर्दछ।
1: बिमा गरौं, सुरक्षित बनौं।
3: आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
1: साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौँ। नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सरसम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

स्वदेशकान सुनाउने क्रममा अब सुनाउँछौ नाति गाजीको सुर, माधव प्रसाद घिमिरेको रचना अनि संगीत हो नाति सेवाको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाई 2 जीवहरूको वर्गीकरण अन्तर्गत जन्तु जगतको परिचय र वर्गीकरणमा विशेषत प्लेटिहेल्मिन्थिस, निमाथेल्मिन्थिस र एनिलिडाका सम्बन्धमा विज्ञान शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
1: मिथिलेश, जाउँ हिँड, कक्षामा घन्टी लागिसक्यो।
2: ल ल जाउँ। आज पनि हामी प्रयोगशालामा गएर जनावरहरूको स्पेसिमेन हेर्ने होइन?
1: हो, त्यसैले त कक्षामा गएर सबैलाई तयार भएर बस भनौँ भनेको।
2: मिसले कापी, विज्ञान किताब, कलम र पेन्सिल लिएर जाने भन्नुभएको छ।
1: भन न त सबै साथीहरूलाई।
2: सबैजना आफ्नो आफ्नो कापी, विज्ञान किताब, कलम र पेन्सिल निकालेर राख। मिसले आज पनि प्रयोगशालामा लाने भन्नुभएको छ।
1: मिथिलेश, मिसले आज हामीलाई प्रयोगशालामा के को बारे छलफल गराउनुहुन्छ?
2: जन्तु जगतको वर्गीकरण, जसमध्ये प्लेटिहेल्मिन्थिस, निमाथेल्मिन्थिस र एनिलिडाका बारेमा छलफल गर्ने भन्नुभएको छ।
1: मिस आउनुभयो।
3: मिस नमस्कार।
4: नमस्कार
2: मिस। आज पनि हामी प्रयोगशाला जाने भनेर तयार भएर बसेका छौँ नि।
4: स्याबास, मैले त बिर्सेको थिएँ तपाईँहरूले सम्झेर तयारी अवस्थामा बस्नुभएको रहेछ। ल जाउँ, हिँड्नुहोस्। सबैजना एउटा एउटा टुल लिएर सजिलो सगरी बस्नुहोस् है। आज हामी जन्तु जगतमा पर्ने 3 फाइलम प्लेटिहेल्मिन्थिस, निमाथेल्मिन्थिस र एनिलिडाका बारेमा छलफल गर्छौँ।
2: पोरिफेरा भन्दा सिलिन्ट्रिएटा केही विकसित हुँदा रहेछन्। यिनीहरू त झनै विकसित होलान् है मिस?
4: हो मिथिलेश, वर्गीकरण गर्दा अविकसितदेखि विकसितसम्म क्रमिक रूपमा राखिएको छ।
1: ए, हामीले कक्षा 9 क्रम विकास पढेका थियौँ नि, त्यसमा पनि जीवहरूको क्रमिक विकासका बारेमा छलफल गरेका थियौँ है।
4: हो डोलमा, 5 जगत वर्गीकरण प्रणालीको एउटा आधार त क्रम विकास पनि त हो नि।
1: कति छिटो बिर्सिने क्या, कक्षा 9 पढेको कुरा बिर्सिसकेछु।
2: बिर्सिन्छ र त फेरि दोहोऱ्याउनु पर्छ नि।
4: हो मिथिलेशले सही भन्नुभयो। म आज तपाईँहरूलाई केही स्पेसिमेनहरू देखाउँछु, ध्यान दिएर अवलोकन गर्नुहोस् है।
1: हामीले अवलोकन गरेर तिनीहरूको चित्र पनि कोर्नुपर्छ है मिस?
2: हिजो पनि त हामीले चित्र कोरेका थियौँ नि।
1: त्यसैले त भन्दैछु, आज पनि चित्र कोर्नुपर्छ भनेर।
4: अहिले सबैजनाले पालो पालो गरेर यी स्पेसिमेन हेर्नुहोस् है।
1: हुन्छ मिस।
2: यो त टेपवर्म रहेछ।
4: हो मिथिलेश, अब यसका विशेषताहरू राम्रोसँग अवलोकन गर्नुहोस् त।
2: यसको शरीर त रिबन जस्तै छ, पुरै चेप्टो परेको।
1: यो त लिभर फ्लुक रहेछ, यसको शरीर पनि चेप्टो परेको छ।
4: त्यसैले त यस फाइलममा पर्ने जनावरहरूलाई चेप्टा किरा भनिन्छ। यिनीहरूलाई फ्ल्याटवर्म पनि भनिन्छ। यिनीहरू प्लेटिहेल्मिन्थिस फाइलममा पर्छन्।
1: यसको शरीरमा त साना साना खण्डहरू पनि रहेछन्।
2: हो डोलमा, यसको शरीर पनि साना साना खण्ड खण्ड परेको छ।
4: प्लेटिहेल्मिन्थिस फाइलममा पर्ने सबै जनावरहरूको शरीर खण्ड खण्ड परेको हुन्छ।
2: यसको सानो टाउको पनि छ।
4: अब टाउकोमा के छ अवलोकन गर्नुहोस् त।
2: यसको टाउकोमा मुख छ, मुखको वरिपरि चुसक पनि छ।
4: अरू के देख्नुभयो?
2: यसमा त मसिना अङ्कुशहरू पनि छन् मिस।
4: हो, तपाईँहरूले सही भन्नुभयो। मुखको वरिपरि अङ्कुश अथवा हुक हुन्छन्। अङ्कुशको मद्दतले आश्रय कोषमा अथवा होस्ट सेलमा टाँसिएर बस्छन्।
1: यो चुसकको काम के हो नि?
4: यिनीहरूमा रहेको चुसकले रगत खाना चुसेर लिन मद्दत गर्छ।
2: यिनीहरूले रगत चुसेर खान्छन् हो मिस?
4: हो मिथिलेश, यस जगतमा पर्ने जीवहरू प्राय परजीवी हुन्छन्। यिनीहरूले भर्टिब्रेटको रगत चुसेर खान्छन्।
1: यिनीहरूको त मुख मात्रै छ त मिस, मलद्वार छैन यिनीहरूको?
4: यिनीहरूमा मलद्वार हुँदैन, अङ्गहरू विकास भएको पहिलो फाइलम हो यो। यिनीहरूमा अङ्गहरूको सङ्गठन देखिन्छ, तर पूर्ण प्रणालीको विकास भएको चाहिँ हुँदैन।
2: भन्नाले यिनीहरूमा पूर्ण रूपमा प्रणालीहरूको विकास भएको हुँदैन हो मिस?
4: हो मिथिलेश, यिनीहरूमा पाचन प्रणालीका केही अङ्गहरूको विकास भएको हुन्छ, तर पाचन प्रणाली अपूर्ण हुन्छ।
2: अन्य कुन कुन प्रणालीको विकास भएको हुन्छ मिस?
4: कुनै पनि प्रणाली पूर्ण रूपमा विकास भएको हुँदैन।
2: यिनीहरूले परिवहन कसरी गर्छन् मिस?
4: यिनीहरूमा रक्त सञ्चार प्रणालीको विकास भएको हुँदैन। पेरेनकाइमा नामक संयोजित तन्तुले परिवहनमा मद्दत गर्छ।
2: श्वास प्रश्वास चाहिँ कसरी गर्छन् नि?
4: यिनीहरूले शरीरको सतहबाट श्वास प्रश्वास गर्छन्।
2: यस फाइलममा पर्ने जनावरहरूमा प्रजनन कसरी हुन्छ मिस?
4: यिनीहरूमा अमैथुनिक र मैथुनिक प्रजनन दुवै किसिमको प्रजनन हुन्छ।
2: यिनीहरूको भाले पोथी अलग अलग हुन्छ हो मिस?
4: यिनीहरूमा भाले र पोथी प्रजनन अङ्ग एउटैमा हुन्छ, त्यसैले यिनीहरूलाई हर्माफ्रोडाइट जनावर भनिन्छ।
2: अमैथुनिक प्रजनन कसरी हुन्छ मिस?
4: अमैथुनिक प्रजनन फ्रेगमेन्टेसन र रिजेनरेसन विधिबाट हुन्छ।
1: फ्रेगमेन्टेसन र रिजेनरेसन कसरी हुन्छ मिस?
4: फ्रेगमेन्टेसन हुँदा यिनीहरू ससाना टुक्रामा टुक्रिन्छन्, अनि तिनै टुक्रिएका भागले बाँकी भागहरू पुनः उत्पादन गरेर नयाँ जीवको विकास हुन्छ।
1: ओहो, कस्तो अचम्मको प्रजनन हुँदो रहेछ अघि।
2: हो त, टुक्रिएको भागबाट नयाँ जीवको उत्पादन हुने।
1: मिस, यिनीहरूको शरीर कति पत्रे तहले बनेको हुन्छ नि?
4: यिनीहरूको शरीर 3 पत्रे तहले ढाकेको हुन्छ, त्यसैले यिनीहरूलाई ट्रिप्लो ब्लास्टिक जनावर भनिन्छ।
2: यस फाइलममा पर्ने सबै जनावरहरू परजीवी हुन्छन् हो मिस?
4: होइन नि, केही भित्री परजीवी हुन्छन् भने केही स्वतन्त्र जीवी पनि हुन्छन्।
2: यस फाइलममा अन्य कुन कुन जनावरहरू पर्छन् नि?
4: लिभर फ्लुक, टेपवर्म, डिप्लोजुन, अटोप्लाना, ब्लड फ्लुक आदि यस फाइलम अन्तर्गत पर्छन्।
1: मिस, अब हामी के गर्ने? यी जनावरहरूको स्पेसिमेन हेरिसक्यौँ हामीले।
4: ती स्पेसिमेन यता राख्नुहोस् त, अब यी जनावरहरूको स्पेसिमेनहरू हेर्नुहोस्।
2: आमै, यो त पेटमा पर्ने जुका होइन र मिस?
4: हो, अब सबैले यी स्पेसिमेनहरू अवलोकन गर्नुहोस् त, तिनीहरूका विशेषताहरू पछि छलफल गरौँला।
2: यी दुवै स्पेसिमेन जुकाकै हुन् त मिस?
4: हो, यी दुवै स्पेसिमेन जुकाकै हो, तर एउटा भाले जुका हो अनि अर्को पोथी जुका हो।
1: जुका कुन फाइलममा पर्छ मिस?
4: जुका निम्याथेल्मेन्थिसमा पर्छ नि। अब हामी यही फाइलमका बारेमा छलफल गर्ने हो।
1: यिनीहरूको शरीर त दोलो छ, तर दुवैतिरको अन्तिम भाग तिखो छ।
4: यस फाइलममा पर्ने जनावरहरूको शरीर लामो, बेलनाकार र गोलो भई दुवैपट्टि चुच्चो परेको हुन्छ, त्यसैले त यिनीहरूलाई डोलो किरा पनि भनिन्छ।
1: यसको शरीरलाई एउटा सिधा लाइनमा चिर्दा बराबर दुई भागमा विभाजन गर्न सकिँदो रहेछ है?
4: हो, यस फाइलममा पर्ने जनावरहरूको शरीरलाई एउटा दिशाबाट मात्र चिर्दा बराबर दुई भागमा विभाजन गर्न सकिन्छ। यस्तो शारीरिक बनावटलाई बाइलेटरल सिमेट्री भनिन्छ।
2: यिनीहरूमा पाचन प्रणाली पूर्ण रूपमा विकास भएको हुन्छ हो मिस?
4: हो, यस फाइलमका जनावरहरूमा पाचन प्रणाली पूर्ण रूपमा विकास भएको हुन्छ। यिनीहरूमा मुख, मलद्वार र चुसक अङ्गसहितको पाचन प्रणाली विकास भएको हुन्छ।
2: यिनीहरू पनि परजीवी भएकाले हो मिस यिनीहरूमा चुसक भएको?
4: हो, यिनीहरू प्रायजसो परजीवी हुन्छन् भने केही स्वतन्त्र जीवी पनि हुन्छन्। परजीवीहरूले अन्य जनावरको रगत चुसेर आफ्नो खाना प्राप्त गर्ने भएकोले अरू जीवहरूको शरीरमा रोग पनि निम्ताउँछन्।
1: यिनीहरूको शरीर कति पत्रे तहले ढाकेको हुन्छ नि?
4: यी जनावरहरूको शरीर पनि 3 पत्रे तहले नै ढाकेको हुन्छ, त्यसैले यिनीहरू पनि ट्रिप्लो ब्लास्टिक जनावर हुन्।
2: यिनीहरूमा श्वास प्रश्वास कसरी हुन्छ मिस?
4: यिनीहरूमा श्वास प्रश्वास प्रणालीको विकास भएको हुँदैन। यिनीहरूमा श्वास प्रश्वास शरीरको सतहबाटै हुन्छ।
1: निष्कासन कसरी हुन्छ नि मिस?
4: यी जनावरहरूमा नेफ्रिडियाको विकास भएको हुन्छ, जसले निष्कासनमा सहयोग गर्छ।
2: यिनीहरूमा रक्त सञ्चार प्रणाली विकास भएको हुन्छ कि हुँदैन मिस?
4: यिनीहरूमा रक्त सञ्चार प्रणाली विकास भएको हुँदैन।
1: यिनीहरूको त भाले र पोथी अलग अलग हुँदो रहेछ। यिनीहरूमा प्रजनन कस्तो किसिमको हुन्छ मिस?
4: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ। मैथुनिक प्रजनन गर्दा भित्री गर्भाधान हुन्छ।
2: भित्री गर्भाधान भनेको चाहिँ के हो नि मिस?
4: भित्री गर्भाधान भनेको भाले ग्यामेट र पोथी ग्यामेटको मिलन, पोथी जीवको शरीरभित्र हुनु हो।
2: यिनीहरूमा स्नायु प्रणालीको विकास भएको हुन्छ कि हुँदैन?
4: यिनीहरूमा स्नायु प्रणालीको विकास भएको हुँदैन नि।
1: यस फाइलममा कुन कुन जनावरहरू पर्छन् नि मिस?
4: एस्केरिस, हुकवर्म, पिनवर्म आदि यस फाइलम अन्तर्गत पर्छन्।
2: मिस, हजुरले के निकालिराख्नु भएको नि?
4: मैले जुका, गँडेउला र स्यान्डवर्मको स्पेसिमेन निकालिरहेको छु।
1: अब हामीले यिनीहरूको अवलोकन गरेर विशेषताहरू छलफल गर्ने हो मिस?
4: हो, अब हामीले यिनीहरूको राम्रोसँग अवलोकन गर्ने, विशेषताहरू छलफल गर्ने, रिपोर्ट गर्ने, यिनीहरूको चित्र पनि कोर्ने हो है?
1: सबैको चित्र कोर्नुपर्छ हो मिस?
4: हो नि, एक एक गरी अवलोकन गरेर सफा चित्र कोर्ने है।
1: हस् मिस।
4: सबैभन्दा पहिले यसको बनावट अवलोकन गर्नुहोस् है।
2: यी सबै जनावरहरू कुन फाइलममा पर्छन् मिस?
4: यिनीहरू सबै एनिलिडा फाइलममा पर्छन्।
1: यो गँडेउलाको शरीर त डोलो छ, यसमा खण्ड खण्ड परेको छ त।
2: जुकामा पनि खण्ड खण्ड परेको डोलो शरीर छ।
4: जुका, स्यान्डवर्म र गँडेउला सबै एनिलिडामा पर्छन्। एनिलिडामा पर्ने सबै जनावरहरूको शरीर खण्ड खण्ड परेको र डोलो हुन्छ।
2: जुका र गँडेउलाको शरीर त ओसिलो छालाले ढाकेको हुन्छ है मिस?
4: हो, यिनीहरूको शरीर ओसिलो छालाले ढाकेको हुनाले चिपचिप देखिन्छ।
1: यसको त मुख र मलद्वार पनि छ।
4: यिनीहरूमा धेरै जसो प्रणालीहरूको विकास भएको हुन्छ।
2: यी जनावरहरूले खाना कसरी प्राप्त गर्छन् मिस?
4: जुका ओसिलो ठाउँमा बस्ने परजीवी हो, यसले भर्टिब्रेटको रगत चुसेर खान्छ।
1: गँडेउलाले त बिरुवा पातहरू पनि खान्छ है?
4: गँडेउला स्वतन्त्र रूपमा ओसिलो माटोमा बस्छ, त्यहाँ पाइने बिरुवाका भागहरू खान्छ।
2: यस फाइलममा पर्ने अन्य विशेषताहरू के हुन्छन् मिस?
4: शरीर बाइलेट्रल्ली सिमेट्रिकल र ट्रिप्लो ब्लास्टिक हुन्छ।
1: यिनीहरूको शरीर ओसिलो किन भएको मिस?
4: शरीरलाई ढाक्ने तह ओसिलो हुन्छ, त्यसैले यिनीहरूको शरीर ओसिलो हुन्छ।
2: यिनीहरूले श्वास प्रश्वास कसरी गर्छन्?
4: यिनीहरूले शरीरको सतहबाट श्वास प्रश्वास गर्छन्।
1: यिनीहरूले निष्कासन कसरी गर्छन् मिस?
4: यिनीहरूमा निष्कासनका लागि नेफ्रिडियाहरूको विकास भएको हुन्छ।
2: यिनीहरूमा परिवहन कसरी हुन्छ मिस?
4: यिनीहरूमा विकसित रक्त सञ्चार प्रणाली हुन्छ।
1: यिनीहरूमा रातो रगत हुन्छ है मिस?
4: हो, यिनीहरूको रगतमा हिमोग्लोबिन हुन्छ, त्यसैले रगत पनि रातो हुन्छ।
2: जुकाले त मानिस आएको कति छिटो थाहा पाउँछन्? कसरी थाहा पाउँछन् होला है?
4: यस फाइलममा पर्ने जनावरहरूमा नर्भ रिङ सहितको स्नायु प्रणालीको विकास भएको हुन्छ। त्यसको मद्दतले यिनीहरूले आफ्नो वरिपरिको गतिविधि थाहा पाइहाल्छन्।
1: यिनीहरूमा पाचन प्रणाली विकास भएको हुन्छ कि हुँदैन मिस?
4: यिनीहरूमा त विकसित पाचन प्रणाली हुन्छ नि।
1: यिनीहरूमा प्रजनन कसरी हुन्छ मिस?
4: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ।
2: यिनीहरूमा भाले पोथी अलग अलग हुन्छ कि एउटैमा हुन्छ?
4: यस फाइलममा पर्ने केही जीवहरूमा भालेपोथी अलग अलग हुन्छन्, तर केही हर्मोफ्रोडाइट पनि हुन्छन्।
1: गर्भाधान कस्तो हुन्छ मिस?
4: प्राय भित्री गर्भाधान नै हुन्छ।
2: गँडेउलाको पछाडिको भाग टुक्रियो भने त त्यसले सजिलै पुनः उत्पादन गर्छ नि।
4: हो, यिनीहरूमा रिजेनरेसन क्षमता अत्यधिक हुन्छ, त्यसैले सजिलै पुनः उत्पादन गर्न सक्छन्।
1: यस फाइलममा कुन कुन जनावरहरू पर्छन्?
2: गँडेउला, जुका र स्यान्डवर्म।
1: मिथिलेश, चित्र कस्तो बनायौ देखाऊ त।
4: ओहो, कस्तो राम्रो चित्रहरू कोर्नुभएछ। यिनीहरूको विशेषताहरू पनि राम्रोसँग लेखेर ल्याउनुहोस् है।
2: हस् मिस। आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बज्यो।
1: आज त हामीले धेरै कुरा सिक्यौँ नि।
4: घन्टी पनि लागिसक्यो, तपाईँहरू कक्षामा जानुहोस् है अहिले। अब घरमा गएर हामीले छलफल गरेका विषयवस्तुहरूको कापीमा राम्रोसँग लेखेर मलाई भोलि देखाउनुहोस् है।
3: हुन्छ मिस, बाई बाई मिस,
4: बाई बाई।
0: हस्त श्रोताबिन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते। श्रोताबिन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थीहरू, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ 3 रहेको हाम्रा लोकबाजा पाठ शीर्षकमा केन्द्रित भई छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: मुना, सुन न, नेपाली लोक बजाको मजा नै बेग्लै छ है।
1: मैले यो आवाज सुनेर मुख खोल्नै लागेकी थिएँ, तिमीले फ्याट्टै भनिदिइहाल्यौ।
2: हो र, तिमीलाई पनि औधी मनपर्छ है बिहेको बाजा?
1: हो नि सागर, मलाई त धेरै नै मनपर्छ।
2: ए हो है, हामी नेपाली भएपछि त नेपाली लोकबाजा मन त पर्नु पर्यो नि।
1: तर हाम्रा कतिपय साथीहरू त ऱ्याप र पप म्युजिक मात्रै मन पराउँछन्।
2: कागलाई बेल पाक्यो हर्षन बिस्मात भने जस्तै उनीहरूले नेपाली बाजाको महत्त्व बुझेका छैनन् होला नि मुना।
1: त्यही त होला है, अब हामी मिलेर नै लोकबाजाको महत्त्व बुझाउनु पर्छ है त।
2: अब त मुना बिहे घरतिरै जानुपर्छ होला, अन्य साथीभाइ आइसकेका होलान्।
1: हुन्छ हुन्छ, राम, हरि, गीता, सीता सबै आइसके होलान्।
2: ऊ हेर त माथिबाट झर्दैछन्। हुन त यिनीहरू लोकबाजा भन्दा पप र ऱ्याप बाजा रुचाउने मान्छे, आज यिनीहरूलाई सम्झाउनु पर्छ।
1: हुन्छ, एकछिन कुरौँ अनि सँगै निस्कौँला नि। हुन्न र,
2: उनीहरू उतै आउँदै गर्छन्, बरु हामीले आज कुनै लोकबाजा सर्जकसँग बसेर लोकबाजा सम्बन्धमा कुरा गर्नुपर्छ।
1: हो नि सागर, मलाई पनि यी हाम्रा मौलिक लोकबाजा सम्बन्धमा धेरै कुरा जान्नु छ।
2: ऊ हेर त, हामीले खोजेको लोकबाजा सारङ्गी वादक सर्जक तल्ला घरे काका हामीतिरै आउँदै हुनुहुन्छ।
1: ए हो र, हो त, उहाँ काका त सारङ्गी बाजाको गुरु नै हो। आज त उहाँसँग नेपाली मौलिक लोकबाजाको विस्तृत कुराकानी यतै बसेर गर्नुपर्छ। बरु बिहेमा एकछिन ढिला जाउँला।
5: ए नानी बाबु, आऊ जाऊ, बिहे घरतिर जानी होइन त।
1: नमस्कार काका, सन्चै हुनुहुन्छ? आउनुहोस् एकछिन यता, प्यास लागेको छ होला, एकछिन सुस्ताएर जाउँला। हुन्न र।
5: नमस्कार नमस्कार, म त ठिकै छु, थकाइ त अलिअलि लागेको छ तर।
1: के तर काका, आउनुहोस् यता गुन्द्रीमा एकछिन सुस्ताउनुहोस्, म पानी लिएर आइहाले।
2: हो हो काका, मुना ठिकै भन्दैछन्, आउनुहोस् न यता, आज तपाईँसँग धेरै कुरा गर्नु छ। आज हामीलाई ढुङ्गो खोज्दा देउता मिल्ने जस्तै भएको छ।
5: म बुढो सारङ्गी वादकसँग के कुरा गर्छौ तिमीहरू धेरै पढे लेखेका नानी बाबुहरूले?
1: हे काका पनि कस्तो ठट्टा गर्नुहुन्छ भने, तपाईँ त यो क्षेत्रको गहना हो गहना। आज तपाईँसँग बसेर लोकबाजा सम्बन्धमा एक एक गरेर गफ गर्नु छ।
2: हो नि काका, हामीले त यो नेपाली मौलिक लोकबाजा भन्ने पाठ हाम्रो सामाजिक पाठ्य पुस्तकमा पनि पढ्नु पर्दो रहेछ नि काका।
5: कुरा त दुवै

0: यसलाई यसरी पनि त भन्न मिल्छ होला नि काका, नेपाली मौलिक लोकगीतमा बजाइने बाजालाई नै लोकबाजा भनिन्छ, होइन र?
1: हो मुना, मेरो विचारमा यी लोकबाजाहरू फरक फरक तरिकाले बजाइन्छन्। कुनै फुकेर बजाइन्छन्, कुनै रेटेर बजाइन्छन् त कुनै ठटाएर बजाइन्छन्, जस्तै मुरली, मादल, सारङ्गी आदि। के कसो?
2: तिमीहरूले एकदमै ठिक भन्यौ। मैले बजाउँदै हिँड्ने सारङ्गी पनि त लोकबाजा हो नि।
0: काका, अब त मलाई यी हाम्रा लोकबाजाको औचित्यता सम्बन्धमा पनि कुरा गर्न मन छ।
1: हो काका, हामीले लोकबाजाको बारेमा जानकारी लिइसकेपछि त अब यसको महत्त्व पनि थाहा पाउनै पर्छ।
2: तिमीहरूले राम्रो कुरा उठायो। ल सुन, लोकबाजाले नेपाली संस्कृतिको पहिचान दिएका छन्।
0: त्यसो त काका, लोकबाजाको आवाजले हाम्रो तन मनमा शान्ति पनि त ल्याउँछ कि कसो?
1: लोकबाजाले विविधतामा पनि एकताको पहिचान दिन्छ नि, होइन र?
2: आहा, कति राम्रो विचार राख्यौ दुवैजनाले। त्यसै गरी कुनै पनि गीतलाई मन्त्रमुग्ध र सुमधुर बनाउन सहयोग पनि गर्छ लोकबाजाले।
0: काका, लोकबाजा भनेका मुरली, मादल र सारङ्गी मात्रै हुन् कि अरू पनि छन्?
2: धैत लाटी, कहाँ त्यति मात्र हुनु र? हाम्रो पञ्चे बाजा लगायत विभिन्न जाति विशेषले प्रयोग गर्ने बाजाहरू जस्तै बिनायो, मुर्चुङ्गा, मसक, आरबाजो लगायत दर्जनौँ बाजाहरू रहेका छन् नि।
1: आहा काका, साँच्ची पञ्चे बाजा पनि त हाम्रै लोकबाजा हुन् नि। मुना, म त कस्तो भुसुक्कै बिर्सेको
0: हो। आजको यो छिमेकीको वैवाहिक कार्यक्रमले पनि निकै फाइदा पुग्ने भयो। यता हामी सैद्धान्तिक कुरा गरिने भयो भने उता प्रयोग गरेकै देखिने भयो।
2: हो नि मुना, आज तिमीहरूले पञ्चे बाजाको सम्बन्धमा धेरै ज्ञान हासिल गर्न सक्छौ।
1: साँच्ची यो पञ्चे बाजामा के पर्छन् तिमीलाई थाहा छ त मुना?
0: ल सागर, मलाई थाहा छ नि। ल सुन, सहनाई, ट्याम्को, दमहा, नरसिङ्गा र झ्याम्टा अथवा झ्याली वा झुर्मा गरी पाँच बाजा पर्छन्।
2: तिमीले यी बाजाहरू कहाँ देखेको नि मुना?
0: मैले हाम्रै दाजुको बिहेमा देखेको काका, आज फेरि छिमेकीको बिहेमा पनि देखिने भयो।
1: यो सनाई त पितलले बनेको, एकातिर सुकेको र अर्कोतिर फुकेको, मुखले फुकेर औँलाका सहायताले बजाइने बाजा होइन र?
2: सागर, तिमी त निकै चलाख रहेछौ नि। केही नदेखे जस्तो गरी सबै कुरा थाहा रहेछ।
0: हो नि काका, यो सागर कम्ती चलाख छ त। केही नजान्ने जस्तो गरी परीक्षामा पनि नम्बर बढी उसैले ल्याउँछ।
1: मुना, तिमीले यस्तो भनेपछि त झन् म अर्को बाजाको बारेमा पनि भन्छु है त। सुन है, नरसिङ्गा तामाबाट तयार पारिएको लामो ठुलो र घुमेको हुन्छ। यसलाई बजाउन मुखमा राखेर जोरले फुक्नुपर्छ।
2: सागर, अब मुनालाई पनि केही बाजाको सम्बन्धमा भन्न दिने कि?
0: हुन्छ काका, अब म भन्छु। दमाहा तामा वा पित्तलको पाताबाट अर्ध गोलाकार आकृति बनाई माथिल्लो भागमा छालाले मोरेर बनाइएको यो बाजा एकतर्फबाट काठको लौरो प्रयोग गरी बजाइन्छ।
2: आहा, कति राम्रो। अब म झ्याम्टाको बारेमा भन्छु है। काँसबाट बनाइने यस बाजालाई हातले ठोकेर बजाइन्छ। यो बाजामा दुईवटा प्लेट आकारका भागलाई डोरीले बाँधेर जुदाएर बजाइने गरिन्छ।
1: अब त अन्तिम बाजा ट्याम्कोको बारेमा त मै बोल्छु है। दमहाभन्दा सानो आकारको यो बाजा एकातर्फबाट दुईवटा गजाले हानेर बजाइन्छ।
2: आहा, कति रमाइलोसँग पाँचवटा पञ्चे बाजाको बारेमा स्पष्ट भइयो है। अब हामी के कुराकानी गरौँ त मुना?
3: रेडियो नजिकै बसेर शैक्षिक कार्यक्रम सुनिरहनुभएका विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलमा तपाईँहरूले लोकबाजा, यसको परिचय र महत्त्व एवं पञ्चे बाजाका सम्बन्धमा जानकारी हासिल गरिसक्नुभयो। अब हामी लोकबाजाको संरक्षणमा देखिएका समस्याहरू, समाधानका उपायहरू र यसमा सरकारवालाहरूको भूमिकाका सम्बन्धमा विस्तृत रूपमा छलफल गर्दैछौँ। ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त।
0: काका, अब त झनै महत्त्वपूर्ण कुराकानी हुन बाँकी नै पो छ त। कुरो के भने नि, हाम्रा लोकबाजा लोप हुनका कारणहरू तथा जोगाउने उपायको पनि खोजी गर्नुपर्छ कि कसो?
1: हो, बल्ल मुनाले सही कुरा गरिन्। अब काका, हामी सही विषयमा कुराकानी गर्नुपर्छ।
2: हो, मुना र सागरले बडो गम्भीर विषय उठायो। यसरी तिमीहरूले जस्तै

0: सबैले बुझिदिएको भए त हाम्रा लोक बाजा यति धेरै सङ्कटमा पर्ने थिएनन् होला नि।
1: काका, हामी विद्यार्थीको काम भनेकै अँध्यारोलाई चिरेर उज्यालोतर्फ लम्कनु
0: हो त नानी। ल अब हामी हाम्रा लोकबाजामा मैले देखेका प्रमुख समस्या भनेको त उचित संरक्षणको अभाव नै हो त।
2: हो नि काका, त्यति मात्र कहाँ हो र? मैले देखेको अर्को मूलभूत समस्या त स्रोत र सर्जकहरूको अस्तित्व जोखिम हुनु पनि हो।
1: हो सागर, तिमीले गम्भीर कुरा उठायौ। यही काकालाई नै हेरौ न, उहाँ हाम्रो ठाउँको पुरानो वाद्य वादक सर्जक हो, तर पनि उहाँलाई उचित संरक्षण गरेर राख्न सकिएको छैन है।
0: मेरो कुरो त परै जाओस्, यहाँ हेर न, राष्ट्रिय सर्जकसम्म सबै लोप हुन थालिसके।
2: यो सबै आयातित बाजा प्रतिको हस्तक्षेप र मोह बढ्दै जानु पनि प्रमुख कारण हो।
1: पुस्तान्तरण हुँदै जाँदा बाजा गाजा प्रयोगमा युवाहरूको विकर्षण बढ्दै जानु अर्को समस्या हो।
0: हो त, धेरै नै समस्याहरू छन्, के गर्नु, हामीले मात्र पिर गरेर हुँदो रहेनछ। अब समाधानका केही उपाय पनि खोज्ने कि?
2: हो काका, अब हामीले उपाय खोज्नै पर्छ, र उपायको खोजी सुरुवात मबाट नै गरौँ कि?
1: हुन्छ नि सागर, तिमी त सधैँ एकदम अगाडि छौ क्यारे।
2: अब हामीले लोकबाजा संरक्षणको लागि विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरी लोकबाजा बजाउन अनिवार्य गर्नुपर्छ।
0: हो, तिमीले एकदमै ठिक भन्यौ सागर, हाम्रा हरेक कार्यक्रममा यी लोकबाजा अनिवार्य गर्नुपर्छ।
1: युवा पुस्तालाई लोकबाजा बजाउन र संरक्षण गर्न सिकाउने पनि त अर्को उपाय हुन सक्छ नि, कि कसो काका?
0: एकदमै ठिक भन्यौ मुना तिमीले। त्यसै गरी विद्यालय स्तरदेखि विश्वविद्यालयका पाठ्यक्रमहरूमा लोकबाजा सम्बन्धी विषयवस्तु समावेश गर्ने पनि अर्को उपाय हुनसक्छ।
2: स्थानीय र राष्ट्रिय स्तरमा लोकबाजा बजाउने प्रतियोगिता सञ्चालन गर्ने अर्को महत्त्वपूर्ण उपाय हुनसक्छ।
1: हाम्रा बाजाको मौलिक तथा स्वदेशी निर्माण र प्रयोगमा प्रोत्साहन गर्ने सम्बन्धमा हामी सबै एकजुट हुनुपर्छ।
0: आहा, कति राम्रो कुरो उठाए मेरा प्यारा नानी बाबुहरूले। सबैले यसरी नै बुझिदिने हो भने त कति राम्रोसँग संरक्षणमा टेवा मिल्ने थियो नि हाम्रा लोकबाजाको।
2: काका, यो मामला त हामी मात्र तातेर हुँदो रहेनछ, अहिलेसम्म भिड ताप्ने ताप्के नतात्ने समस्या छ, तसर्थ सरकारवालालाई पनि जिम्मेवार बनाउनु पर्छ।
1: अहो, कति गहकिलो विषय उठाएको सागर तिमीले, यो त गहिरो कुरा आयो काका।
0: हो त, म आज अचम्म परिरहेछु, किनकि सागर र मुना जस्ता सरकारवालाहरू अझै केही जम्मा गर्न सकियो भने त वास्तवमा बाजागाजामा युगान्तकारी परिवर्तन हुनेछ।
2: हो नि हामी जस्ता नयाँ पुस्ताले लोकबाजा र सङ्गीतको महत्त्व बुझ्ने र बुझाउने गर्नुपर्छ है आआफ्नो क्षेत्रमा।
1: आज त छिमेकमा विवाहको बाजा, यता हाम्रो रोचक कुराकानी, बाजा बजिरहेछ, समय गएको पत्तै छैन।
0: हो त, उता हाम्रो कति खोजी भइरहेको होला।
2: त्यता आज हाम्रो पालिका तथा वडा कार्यालयबाट विभिन्न प्रतिनिधिहरू र कर्मचारी आउनु भएको छ, अब यस विषयमा कुरा गर्नुपर्छ काका।
0: ओहो, कति गजबको कुरा, वास्तवमा हाम्रो स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन गतिलो मौका छ आज।
1: त्यसो हो भने उहाँहरूलाई के कुरामा ध्यानाकर्षण गर्ने त्यो त प्रष्ट हुनु पर्यो नि।
2: पहिलो कुरा त हाम्रा क्षेत्रभित्रका सबै लोकबाजा सर्जकहरूलाई पहिचान र सम्मान गरी ती सर्जकको रोस्टर तयार गर्न लगाउनु पर्छ।
0: हो त, यो कुरा त नेपालको संविधानको अधिकार सूचीमा पनि नेपाली कला र स्रष्टाको संरक्षण र विकास गर्ने कुरा स्पष्ट लेखिएको छ।
1: हाम्रा यी रैथाने पञ्चे बाजा पुराना भइसके, अब स्थानीय सरकारबाट बजेट माग गरी नयाँ बाजा ल्याउन जोरदार माग गर्नु पर्यो।
2: हो नि मुना, अब यी बाजा बजाउन हामीले पनि सिक्नु पर्यो, र यसको लागि ओडाले प्रशिक्षणको प्रबन्ध पनि मिलाउनु पर्यो।
0: त्यति मात्र होइन, पालिकाले समय समयमा लोकबाजा बजाउने प्रतियोगी कार्यक्रम पनि राख्नुपर्छ।
2: हाम्रा घर टोल छिमेकमा रहेका कतिपय पहिलेदेखि प्रयोगमा नगएका बाजाहरूलाई एकत्रित गरी संरक्षण पनि गर्न लगाउनुपर्छ।
1: अब यी सबै योजना हामीले उही गएर उहाँहरूलाई सुनाई कार्यान्वयन गर्न लगाउनुपर्छ है काका।
0: हो, तिमीले ठिक भन्यौ मुना, त्यसो भए अब उतै लाग्ने मेसो गरौँ कि कसो।
2: काका, अब हामी त्यहाँ पुगेर वैवाहिक भोजमा सामेल हुनुका साथै हामीले बनाएका योजनाका सम्बन्धमा प्रतिनिधि, पदाधिकारी तथा अन्य सरकारवालासँग अनिवार्य कुराकानी गर्नैपर्छ।
1: हो नि सागर, यसरी सबै पक्ष एकजुट भएर लाग्यौँ भने त हामी सबै लोकबाजालाई संरक्षण गर्न सक्छौँ, अघि काका?
0: वास्तवमा यो कार्यको सहयोग र समर्थन मैले पहिलेदेखि नै खोजिरहेको थिएँ। हेर नानी बाबु, तर यो साथ आज बल्ल पाएँ तिमीहरूबाट।
2: ल, भोजको कार्यक्रम पनि सुरु हुन लागेको जस्तो छ, साथीहरूले खोजे जस्तो छ। मुना, अब हामी उतैतिर जानुपर्छ।
1: ए हो हो काका, बाँकी कुरा उतै गरौँला, जाउँ बिस्तारै।
0: ल हुन्छ, ल सागर मलाई बिस्तारै उठाऊ त, मेरो टेक्ने लट्ठी कता छ कुन्नी? हरि शरणम।
1: ल काका, हात दिनु, हामी हजुरलाई बिस्तारै लैजान्छौँ।
0: हुन्छ हुन्छ, ल जाउँ बिस्तारै।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
6: अब सुनाउँछौ मनोज राज शिवाकोटीको स्वरमा रहेको जागरण गीत, काली प्रसाद रिजालको रचना अनि संगीत हो सन्तोष श्रेष्ठको।

जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ दिलीप लामा र दुर्गा परियारको स्वर सूर्य खत्री घायलको रचना अनि सङ्गीत हो टिका भण्डारीको।

जागरण गीत सुनाउने क्रममा अबका लागि सुनाउँछौ सत्यराज आचार्य र स्वरूपराज आचार्यको सुर, कृष्णहरि बरालको रचना अनि सङ्गीत हो गैरे सुरेशको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9851345701 र 9851345702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: बिहानै झुक्राइ छौ त, के भयो?
5: मेरो शरीरमा त तागतै नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
6: मलाई के भएको रहेछ डाक्टर साहब?
7: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
8: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। मध्यपूर्वको द्वन्द्वले ती क्षेत्रका देशहरूमा कार्यरत 20 लाखभन्दा बढी नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको र मुलुकको अर्थतन्त्र एवं जनजीवनमा असर बढ्दै गएको परराष्ट्र मन्त्री शिशिर खनालद्वारा जानकारी। जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता। मानसरोवर कैलाश दर्शनको याम सुरु भएपछि नेपालगञ्ज हुँदै हिल्सा पुग्ने भारतीय तथा विदेशीहरूको चहल पहल बढ्यो र विश्व स्वास्थ्य संगठनद्वारा इबोला भाइरसबाट उत्पन्न अवस्थाका कारण विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वले ती क्षेत्रका देशहरूमा कार्यरत 20 लाखभन्दा बढी नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको बताउनु भएको छ। उहाँले बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले मुलुकको अर्थतन्त्र एवं समग्र जनजीवनमा प्रत्यक्ष असर बढिरहेको जानकारी दिनुभयो। राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री खनालले मध्यपूर्वमा विकसित समस्याले उत्पन्न सङ्कटको सबैभन्दा बढी मार अति कम विकसित र साना राष्ट्रहरूले भोग्नु परिरहेको बताउनुभयो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गरेको छलफलमा विगतको सरकारसँग भएका सम्झौता कार्यान्वयन हुन नसकेको भनी जेएनजी आन्दोलनका घाइतेहरूले गुनासो गरेपछि उहाँले सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहनुभएका शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र यसले जेएनजीको हकहितका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा कार्यदलका सदस्य एवं मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदीले सरकारले जेएनजीको माग पूरा गर्ने सन्दर्भमा काम गरिरहेको जानकारी दिनुभयो। आराध्य देव महादेवको वासस्थान मानिने मान सरोवर कैलाश दर्शनको याम सुरु भएपछि नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्लाको सदरमुकाम सिमकोटबाट हिल्सा पुग्ने भारतीय तथा विदेशी पर्यटकहरूको चहल पहल सुरु भएको छ। सिजन सुरु भएपछि नेपालगञ्जबाट हवाई मार्ग हुँदै पछिल्लो 4 दिनमा 170 जनाभन्दा बढी विदेशी पर्यटक सिमकोट पुगेका छन्। भारतीय 150 बढी र अन्य देशका 22 यात्री हुम्ला पुगेका हुन्। प्रतिकूल मौसमका कारण उडान नियमित हुन नसक्दा मानसरोवर जान नेपालगञ्ज पुगेका ठूलो संख्याका भारतीय पर्यटकले हुम्लाका लागि उडान भर्न सकेका छैनन्। गत वर्ष 4 महिनामा 6,500 बढी भारतीय पर्यटकले मानसरोवर कैलाशको नेपाल हुँदै धार्मिक यात्रा गरेका थिए। आज मदन आश्रित 33 स्मृति दिवस। 33 वर्ष अगाडि आजकै दिन दासढुङ्गामा भएको रहस्यमय घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको थियो। मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ। मदन आश्रित दिवस स्मृति दिवसका अवसरमा शुभकामना दिनुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन आश्रितका विचार र योगदान दीप स्तम्भ झैँ रहेको बताउनु भएको छ। नेपाली काङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली काङ्ग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताउनु भएको छ। नेपाली काङ्ग्रेस कर्णाली प्रदेश कार्यसमितिले सुर्खेतको वीरेन्द्रनगरमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले एकताबद्ध र मजबुत बनाउन विशेष र नियमित दुवै महाधिवेशनवालाहरू एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेता जीवन बहादुर शाहीले पार्टीलाई बलियो बनाउन जिम्मेवार भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयहरूको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा प्रयोग गर्न महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले सुझाव दिएको छ। त्यसै गरी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किँदा समस्या उत्पन्न भएको महालेखाले जनाएको छ। सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 बढी मूल्यका उपकरणहरू उपयोगविहीन अवस्थामा रहेको महालेखाले औँल्याएको छ। अचानक आएको हावाहुरी र छालका कारण फेवातालको बीच भागमा अलपत्र परेका 2 जनाको सशस्त्र प्रहरीले हिजो सकुशल उद्धार गरेको छ। आज विभिन्न कार्यक्रम गरी विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ। इन्टरनेट तथा सूचना संचार प्रविधि आईसीटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना वृद्धि गर्ने एवं डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउने गरिन्छ। दिवसको मुख्य उद्देश्य इन्टरनेट तथा सूचना संचार प्रविधिको प्रयोगबाट समाज र अर्थतन्त्रमा हासिल गर्न सकिने अवसरबारे चेतना फैलाउने र सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण सिर्जना गर्नु हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सूचना।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रत्येक 32 महिना 16 दिन 1 घन्टा 36 मिनटमा आउने मलमास अर्थात् अधिक मास आजदेखि सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। मलमास आगामी असार 1 गतेसम्म जारी रहनेछ। मलमास अर्थात् अधिक मासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुने तथा महादान, माङ्गलिक कार्य एवं विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता काम गर्न नहुने धार्मिक विश्वास रहेको छ। पर्वतारोहण रोयल्टी मार्फत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसबारे सम्बन्धित मन्त्रालयलाई जानकारी गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण पूरा गरी फर्किएको केही दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने राजकीय भ्रमणका लागि बेजिङ जानुहुने भएको छ। राष्ट्रपति पुटिन पर्सि मंगलबार बेजिङ जानुहुनेछ। राष्ट्रपति पुटिनले भ्रमणका क्रममा चिनिया समकक्षी सी चिन फिङसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विस्तृत छलफल गर्नुहुने रुसको विदेश मन्त्रालयले जनाएको छ। बेजिङमा हुने उच्चस्तरीय वार्तापछि दुवै नेताले संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि तय भएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने औपचारिक चीन भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको थियो। कङ्गोको पूर्वी भागमा इबोला भाइरसका कारण 80 भन्दा बढीको मृत्यु भएको छ। कम्तीमा 250 बिरामी अवस्थामा अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन्। यो सँगै विश्व स्वास्थ्य संगठनले इबोला भाइरसबाट उत्पन्न हुन सक्ने अवस्थालाई विश्वव्यापी आपतकालीन अवस्थाका रूपमा घोषणा गरेको छ। अब खेल समाचार। कुशल भुर्तेलको अभिजित शतकीय पारीको सहयोगमा नेपालले आईसीसी क्रिकेट वर्ल्ड कप लिग 2 बलियो अमेरिकालाई सहजै 9 विकेटले पराजित गरेको छ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हिजो टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका 43.3 ओभरमा 195 रनमा समेटिएको थियो। नेपालले 36.1 ओभरमै एकमात्र खेलाडीको क्षतिमा 179 रन बनाएर लक्ष्य हासिल गरेको थियो। यो नतिजासँगै शीर्ष 4 रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा चयन हुने नेपालको झिनो सम्भावना कायम रहेको छ। 8 टिम सहभागी विश्वकप लिग 2 नेपालले अब 10 खेल्नै बाँकी छ, जसमध्ये नेपालले 2 मात्र अब घरेलु मैदानमा खेल्नेछ। नेपाल 26 खेलमा 9 जित, 15 हार र 2 अनिर्णित खेलसहित 20 अङ्क बनाएर 7 स्थानमा छ। अब मौसम सम्बन्धी जानकारी। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाड़ी भूभागका केही क्षेत्रमा एवं तराई भूभागका 1-2 स्थानमा मध्यम खालको वर्षा तथा तराईका कोशी बागमती प्रदेशका केही क्षेत्र र केही पहाड़ी भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता। मानसरोवर कैलाश दर्शनको याम सुरु भएपछि नेपालगञ्ज हुँदै हिल्सा पुग्ने भारतीय तथा विदेशी पर्यटकहरूको चहल पहल सुरु र विश्व स्वास्थ्य संगठनद्वारा इबोला भाइरसबाट उत्पन्न अवस्थाका कारण विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा। बिहान 9 बजेको समाचार सकियो, अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
6: ए त्यसो पो भनेछन् डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
5: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
6: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
5: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
6: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
5: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस् कार्यक्रम सुरु गरौं।
0: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 र नियमावली 2065 भएको व्यवस्थाको बारेमा जानकारी र ज्येष्ठ नागरिक स्वयंको अनुभव सुनाउँदै आएको यस कार्यक्रममा हामी यस सम्बन्धी विभिन्न संघ संस्था खोलेर संस्था सञ्चालन गर्दै आउनुभएका संस्था प्रमुखसँग पनि कुराकानी गर्दै आएका छौं। यसै सन्दर्भमा आज हामी 85 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक जगत प्रसाद अरियालसँग गरिएको कुराकानी सुनाउँछौं। उहाँ विराटनगर महानगरपालिका वडा नम्बर 8 बलुवाई वृद्धाश्रम चोकमा रहेको विराटेश्वर वृद्धाश्रम सेवा समितिका संस्थापक अध्यक्ष हुनुहुन्छ। शिक्षा क्षेत्रमा करिब 42 वर्ष सेवा गरेर सामाजिक क्षेत्रमा प्रवेश गर्नुभएका उहाँको परिवार 2016 सालदेखि मोरङ जिल्लामा बसोबास गर्दै आइरहेको छ। उहाँको जन्म सप्तरी जिल्लाको बैरवा बरमजियामा भएको हो। अब हामी सुनाउँदैछौ त्यस सेवा समितिले ज्येष्ठ नागरिकहरूलाई दिएको सेवा सुविधा लगायत आश्रमको भौतिक अवस्था र त्यहाँ बस्नुभएका ज्येष्ठ नागरिकको अवस्था समेतलाई केन्द्रमा राखेर सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी।
2: शिक्षामा 42 वर्ष काम गरे, रिटायर हुनुभन्दा पहिले एउटा, अब रिटायर भएपछि यतिकै के गर्नु, एउटा समाज सेवा गरौँ भनेर धेरै बुढाबुढीलाई चाहिँ वृद्धावस्थामा हिजो भएको कष्ट भोगिरहेका आफन्तहरूको अभावमा सन्तान नहुनेहरूलाई खास गरिकन अर्का घरमा काम गर्ने, बुढो भएपछि तिनीहरूलाई चाहिँ मालिकहरूले रेखदेख नगर्ने त्यस्तो अवस्थाका वृद्धहरूलाई मैले धेरै भेटेको हुनाले त्यसैलाई एउटा मध्यनजर गरेर भगवान श्री कृष्ण विष्णुको नाम राखेर लोगो पनि विराट स्वरूप भगवानको र विराटनगर सहर पनि भयो। एउटा यसलाई चाहिँ मैले साउथ इस्ट एसियामा एउटा नमुना वृद्धाश्रमको रूपमा स्थापित गर्ने, जहाँ 5 बिघासम्मको जग्गा किनेर 1000 बुढाबुढीलाई मोरङ, झापा, सुनसरी, धनकुटा, सप्तरी 5 जिल्लालाई क्याचमेन्ट बनाए, कार्यक्रम गर्न सजिलो हुन्छ भनेर, योजनाहरू बनाउँदाखेरि पनि सजिलो हुन्छ भनेर बनाए, सुरु गराए। 60 सालमा दर्ता गरे, 62 वर्षमा रिटायर भयो। अनि धेरै मान्छेले भने अब यो 5-5 रुपियाँ उठाएर कहिले हुने हो, बुढाबुढी पाल्दैनन्, अब यसलाई चाहिँ वृद्धाश्रम पनि खोल्नु भनेर धेरै सदस्यले पनि विचार गरे। भाडामा लियौँ, 1 जनाको पुरानो घर थियो, 25-30 जना अट्ने घर, त्यो कम्पाउन्ड 4 कठा थियो, अनि पैसा पनि उठाउन थालेँ, अनि जग्गा पनि, जग्गाको लागि पनि 5-5 रुपियाँ उठाएँ। त 8 वर्षमा मैले 4,92,903 जना मान्छेसँग 5 रुपियाँ मात्रै लिएँ। मैले 1 जनासँग 5 रुपियाँ भन्दा धेरै लिन, चाहे अब प्रधानमन्त्री होस्, चाहे राष्ट्रपति होस्, चाहे भिख माग्ने होस्, चाहे जुनसुकै वर्गको मान्छेसँग पनि 5 रुपियाँ लिने योजना बनाए। 8 वर्षमा 63 लाख भयो, त ब्याङ्कमा राख्थे, त्यसको ब्याज पनि हुन्थ्यो, अनि 63 लाखमा 12 कट्ठा

0: भन्ने तयारीमा छौँ हामी।
1: अहिले जति तपाईँले त्यो बेलामा सहयोगको लागि वृद्धाश्रम सञ्चालनको लागि एकजनाबाट 5 रुपियाँको हिसाबले उठाउनु भयो, अहिले त्यही पैसाको ब्याजबाट चलिरहेको छ कि थप के छ आश्रमको आय स्रोत थप के छ?
0: होइन त्यसो यसको चाहिँ अब त्यसले खण्ड खण्ड गरेर प्रोग्राम बनाए। अब यसलाई जग्गा त किनियो नि त, तर मान्छेले भने जग्गा किन्नुहुन्छ, घर बनाउँछ, खानुहुन्छ कसरी भनेर भने मान्छेले, उनीहरूलाई मैले अब त्यो चाहिँ दिनमा 1 रुपियाँ प्रोग्राम ल्याएँ। दिनमा 1 रुपियाँ, 1,000 मान्छेले दिनमा 1 रुपियाँ दियो भने 1,000 हुन्छ। तत्काललाई चाहिँ अब 150 जनाले जाउलोसम्म भनौँ न, खिचडीसम्म त्यो दाँत नहुने बुढाबुढीलाई जाउलोसम्मको योजना बनाए। त्यो अरू दुध भात तिर गइन म, पहिलो बेसमा चाहिँ ज्यान बचाउने मैले प्रोजेक्टै त्यस्तै बनाएको छु। यहाँले सुन्नुभयो भने, अझै देख्नुभयो भने, अनि त्यसरी अहिले मलाई चामललाई दिनमा 1 रुपियाँ दिने 43 जनाले 1,443 जनाले दिनमा 1 रुपियाँ दिन्छन्, अनि वर्षको 365
1: दिनमा 1 रुपियाँ दिनुहुन्छ।
0: हजुर, महिनाको 30
1: हजुर। उहाँहरू नियमित हुनुहुन्छ कि अन्य थप गर्नुहुन्छ?
0: अनि फेरि त्यसलाई मैले अर्को चाहिँ अब यसो विचार गरेँ, अब म हुन्जेल त म घर घर जाउँला, छ मान्छेले मलाई देलान 365 सालको होइन, तर म खुस्कियो भने त अरू अध्यक्षहरूले नजालन माग्नलाई हो कि होइन।
1: भौतिक रूपमा पुर्याउन आउनुहुन्छ पैसा कि
0: आउन सक्दैन, घरमै जान्छु, साइकलमै जान्छु, हो त्यसरी उठाइरहेको छु। त्यसलाई फेरि अर्को चाहिँ वैकल्पिक गरेको छु म्याम, जस्तो दिनमा 1 रुपियाँ हुनलाई लमसम कति रुपियाँ ब्याङ्कमा जमा गर्दा 365 रुपियाँ हुन्छ भनेर मैले योजना बनाएँ क्या, एक पछि अर्को क्रमशः योजना थप्दै गएँ। दिनमा 1 रुपियाँ पाउनको लागि ब्याङ्कमा कृषि विकास ब्याङ्कको हाम्रो खाता छ, अनि फेरि त मैले सरकारी ब्याङ्कमै खाता खोलेँ, अरू ब्याङ्कहरूमा गइनँ म। अनि त्यहाँ चाहिँ मैले म्यानेजर साहबसँग यसो बसेर छलफल गर्दाखेरि 6,101 रुपियाँ कसैले लमसम दिन्छ भने त्यसको ब्याज चाहिँ 365 हुँदो रहेछ, त्यो योजना बनाएँ क्या क्रमशः। अहिले मलाई चाहिँ त्यो 6,101 दिने मान्छेहरू कति छन् भने 700 छन् मेरो, 700 मलाई दिँदैछन् अहिले, तर त्यो भित्तामा नाम लेखिएको छ मार्बलमा, तिनीहरूको नाम कुँदेर त्यहाँदेखि फलानु यति फलानु 1 नम्बर 2 नम्बर, त 1,000 मान्छेले 6,101 दियो भने त 60 लाख भयो नि त, भयो नि त, 1,000 ले 60 लाख दियो भने त 5,000 पनि अब त्यो बेलामा त 8% थियो।
1: स्थानीय सरकारसँगको समन्वय चाहिँ कस्तो छ?
0: मैले वास्तवमा भन्ने भने मैले एउटा नयाँ प्रोजेक्ट नेपालको कन्टेस्टमा मैले चाहिँ के भनेको भने नेपाल गरिब देशमा पर्दैन क्या, नेपाललाई अरू मुलुकहरूलाई विश्वको अरू मुलुकहरूलाई पनि देखाउने गरी मैले यो प्रोग्राम ल्याएको। नेपाल इज नोट अ पुअर कन्ट्री बट इट्स द रिचेस्ट कन्ट्री अफ द वर्ल्ड, आई क्यान प्रुभ थ्रु दिस प्रोग्राम। मेरो प्रोजेक्टै त्यस्तै थियो, त्यो हिसाबले म चलाउँदैछु। यो जनमुखी प्रोग्राम वृहत जनसहयोगबाट सञ्चालित संस्था हो, सरकारमुखी होइन, यो सरकारमुखी सरकारलाई आधार बनाएको छुइनँ मैले। त्यही पनि सरकारले कहिलेकाहीँ भन्नुहुन्छ तपाईँले मन्त्रीजीहरूले अरूले तपाईँ चाहिँ पैसा हामी माग्नुहोस् हामी दिन्छौँ भनेर भन्नुहुन्छ। अब मैले म भन्छु धेरै पैसा दिनुभयो भने दुरुपयोग पनि हुनसक्छ, दुरुपयोग, त्यस कारण म यहाँहरूसँग पैसा माग्दिनँ। अहिले मैले ग्यासलाई हामीले चाहिँ वर्षको 3.5-4 लाख माग लाग्छ, अहिले मैले नगरपालिकासँग चाहिँ लिन्छु। सरकारले धेरै दिनु पनि पर्दैन मलाई, देश जस्तो लाग्छ नि, अलिक मितव्य किसिमबाट अलि अनेस्टली काम गर्ने हो भने यस्तो संस्थाहरू त जनता नै धेरै काफी भइहाल्छ।
1: यो सर आश्रममा आउने प्रक्रिया चाहिँ कस्तो छ? अब जस्तै अहिले 71 जना आमा बुवा हुनुहुँदो रहेछ,
0: गुवार गुवार ती आउन थाले, बोर्डर नेपालको बोर्डर जो पनि छ होइन, त्यहाँ पनि त्यो माग्नेहरू पनि धेरै विभिन्न बहानाबाजीमा यो आउलानभित्र पसलान, अब हामीहरू चाहिँ त्यहाँ संस्थालाई बिगार्लान् भनेर मैले नागरिकता नभएको मान्छेलाई म राख्दिनँ, किनभने आफ्नो देशको मान्छेको लागि पो खोलेको हो यो।
1: भनेपछि छिमेकी मुलुक

0: पनि आउन सक्ने, उहाँहरू पनि आउन चाहने हुनुहुँदो रहेछ। अहिलेसम्ममा तपाईँले जति पनि त्यहाँ आश्रय दिनुभएको छ यो विराटेश्वर वृद्ध आश्रम सेवा समितिले, कस्तो अवस्थामा हुनुभएको आमा बुवाहरूलाई आश्रय दिइरहनु भएको छ?
1: मैले त्यसले क्राइटेरिया गरेँ, जस्तो यो छोरा छोरी हुने भए त म राख्दिनँ खास गरिकन, यो अलिकति समाजलाई चाहिँ एउटा भान्ने खालको संस्थाको रूपमा यो नजाओस् हो कि मान्छेले बाउ आमालाई छोरा छोरी हुँदा हुँदै पनि राख्दा चाहिँ यो समाजमा संस्थाप्रति चाहिँ दुर्भावना निगेटिभ ऊ चाहिँ नहोस् भनेर नि मैले पहिले नै सतर्क भए, छोरा छोरी भएकोलाई नराख्ने, काम गर्ने, बुढो भएपछि मालिकले छोडिदिने अथवा सन्तान नहुने, सन्तानै नभएका मान्छेहरूलाई प्रायः म राख्छु। र अर्को वैकल्पिक के छ, यो वास्तवमा वृद्धाश्रमको आवश्यकता त पहिले पनि थियो नि त हजुर, जस्तो बनारस जान्थे, वृन्दावन जान्थे हो होइन, हरिद्वारमा बस्थे बुढाबुढीहरू सम्भ्रान्त परिवारका। अब हाम्रो त परिवारमा जसो महिलाहरू बिहे गर्थे, विधवा हुन्थे, अनि त्यो विधवा भएपछि माइतीमा जान्थे, माइतीमा बाबुआमाले राख्थे, घरले घरपट्टिले राख्दैनथे, जमान बुहारीलाई घरमा राख्दिनँ भनेर झन् उतातिर आमा बाउपट्टि लगाइदिन्थे। मरे भाइ त्यो चेलीबेटीको चाहिँ बिजोग हुँदो रहेछ हजुर, त्यो पाठलाई पनि मैले अध्ययन गरेँ, अनुभव गरेर चाहिँ मैले त्यो म त्यस्तो वर्गलाई पनि राख्ने जसको पति छैन, जसको सन्तानै छैन होइन, त्यसलाई पनि मैले फोकस गरेँ।
0: आश्रमले चाहिँ के सेवा सुविधा दिइरहेको छ नि?
1: अब हामीले त सामान्यतया अब यो दाल भात सब्जी जो हामीहरू म पनि खान्छु घरमा त्यो पनि छ, अब सबै दुध दही छ, पब्लिकले मासले पनि खुवाउँछ जन्मदिनमा, एनिभर्सरीमा, अब राष्ट्रिय चाडपर्वहरूमा सङ्घ संस्थाले डोनेट गर्छ, चामल दाल दिन्छ, सब्जीहरू दिन्छ, लुगाफाटोहरू, यिनी जुत्ता चप्पल ओढ्नेहरू त्यो प्रशस्त दिन्छ हजुर। त्यो विराटनगरमा 200-400 मान्छे राख्दाखेरि पनि त्यो अभाव होला जस्तो मलाई लाग्दैन। अब म त शिक्षामा लामो समयसम्म काम गरेँ, मलाई यसको बारेमा त्यति अनुभव थिएन, तर विराटनगर त परोपकारिक समाजको समाज रहेछ क्या विराटनगरवासी,
0: त्यो
1: परोपकार यहाँ त धेरै मान्छेहरू परोपकारी रहेछन्, त्यसले गर्दाखेरि पनि यो हामीलाई सहज भएर, म पनि बुढो भइसकेँ, अब म पनि त्यति खट्न सक्दिनँ, 2,25,000,000 भवन बनिसक्यो यो हाम्रो अस्पताल, ज्येष्ठ नागरिक मैत्री क्लिनिक छ यो अहिले, विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिक भनेर अहिले क्लिनिक मात्रै दिँदो रहेछ, पछि चाहिँ यसलाई पोली क्लिनिक अनि अस्पताल फर्मा दिँदो रहेछ, त्यसरी जनताहरूले पनि खुब मदत गर्दा रहेछन् यो क्षेत्रमा।
0: मनोरञ्जन
1: छ, मनोरञ्जन पनि छ, लुडो छ, खेल्छन् बुढाहरू, क्यारम बोर्ड राखिदिएछन्, पत्र पत्रिका पढ्न सक्नेहरू पढ्छन्, अरू पनि भजन कीर्तनहरू हुन्छ, वृक्षारोपण हाम्रो 300-400 जति त हजुरलाई नेटमा देखाइदिएकोदेखि हजुर आउँ आउँ जस्तो लाग्छ हजुरलाई, तिनवटा मन्दिर छ, एउटा शिव मन्दिर, एउटा राधा कृष्ण मन्दिर, एउटा चाहिँ राम सीता हनुमानको मन्दिर, यसरी हामीले बुद्ध गौतम बुद्धको स्मारक राखिदिएछौँ, अब अहिले सीताको पनि वैदेहीको पनि एउटा स्मारक राख्दैछौँ, भृगुटीको राष्ट्रिय विभूतिहरूको पनि त्यो फुलबारीमा चाहिँ राख्दैछौँ, बिस्तारै पैसा भए अनुसार यसलाई डेकोरेट गर्दैछौँ। र एउटा यहाँलाई एउटा अर्को कुरा म थप्न चाहन्छु, विराटनगर यत्रो ठुलो सहर औद्योगिक क्षेत्र हो, परोपकारी मानिसहरू बसोबास गर्ने ठाउँ भएको हुनाले मैले अनुभव गरे अनुसार चाहिँ यहाँ एउटा पार्क, ब्युटिफुल पार्कको कमी देखेँ, विराटेश्वर वृद्धाश्रमले 3 पुस्ते नेसनल लिबर्टी पार्क बनाउँदैछ, 1 बिघा जग्गालाई 1,00,000 5,00,000 दरले भएको छ, बहिना हामीले 10,00,000 दिइसक्यौँ।
0: फेरि
1: त्यहाँ सबभन्दा राम्रो के छ भने नदी छ नि हजुर, त्यो नदी छेउमा पार्क धेरै राम्रो सुहाउँदो रहेछ, त्यो पनि स्किम गर्दैछ, तर अहिले चाहिँ किनभने मैले जुन पहिले 5 रुपियाँ मात्रै लिँदाखेरि नि त मान्छेले 10 रुपियाँ दिन्छु, 20 रुपियाँ दिन्छु, 100 रुपियाँ दिन्छु, 500, 1000 दिन्छु भन्थ्यो नि। त मैले 5 रुपियाँ मात्रै लिएँ। तर अब यो पार्टीको लागि चाहिँ मैले एउटा मात्रै नोट लिइरहेको छु, यो चाहे आइतबार चाहिँ 5 दिनुहोस् कि 10 दिनुहोस्, 20, 50, 100, 500, 1000 मैले नि एउटा अर्को पनि प्रोग्राम बनाइरहेको छु क्या।
0: कस्तो कार्यक्रम?
1: जस्तो मानिलिनुहोस् कि म त यो नेपालको राष्ट्रिय पञ्चवर्षीय योजना छ नि, त्यो राष्ट्रियको पञ्चवर्षीय योजनालाई चाहिँ एउटा पार्टलाई चाहिँ केही एउटा योजना चाहिँ मलाई देऊ भन्दैछु क्या, विराटेश्वर वृद्धाश्रमलाई। यसले अरू देशसँग ऋण लिनु पर्दैन हजुर, यो विकासको लागि नि। मैले के सोचिरहेको छु, जस्तो 3 करोड नेपाली छन् भने मलाई 5-5 रुपियाँ दियो भने त 15 करोड भयो नि त। म किन इन्डियासँग माग्ने, किन अमेरिकाको चाकरी गर्ने, किन चाइनालाई हजुर हजुर गर्ने हो कि होइन, त्यो पनि स्किम मसँग छ।
0: अनि यो आश्रमको रुटिन चाहिँ कस्तो छ, बिहान के छ, दिउँसो के छ?
1: बिहान तब चिया नास्ता हुन्छ, अनि 10 बजीतिर खाना हुन्छ, अनि फेरि 2 बजी चिया नास्ता हुन्छ, भजन कीर्तनहरू पनि बिच बिचमा। यसलाई चाहिँ आश्रमलाई एउटा राम्रो पक्ष चाहिँ के भएको छ भने, अब नर्सिङ क्याम्पसहरू छ नि, त्यो नर्सिङ क्याम्पसहरूको लागि यो टिचिङ प्र्याक्टिस जस्तो थलो भएको छ क्या। यो अन्त 15-20 यो नर्सिङ क्याम्पसहरूले बच्चाहरू, दिदी बहिनीहरू आउँछन् कि, टिचरहरू आउँछन्, उनीहरूले पनि भरपूर चाहिँ मनोरञ्जन पनि दिन्छन्, सरसफाई पनि गर्छन्, यति रमाइलो हुँदो रहेछ यो वृद्धाश्रममा बस्ने। अब अहिले अझै मैले चाहिँ यसलाई, मलाई अब अलिकति सजिलो भयो भने यो अस्पताल सुरु गर्छु, 15 गतितिर ओपन गर्छु। मैले चाहिँ सोचिरहेको छु यो डे केयरको आवश्यकता म देखिरहेको छु। घरमा जस्तो बुढाबुढी छन्, छोराछोरी बुहारीहरू चाहिँ काम गरन्छन्, बच्चाहरू स्कुलमा जान्छन् पढ्न, होइन, त्यो डे केयर पनि गर्दाखेरि त्यहाँदेखि यहाँको बुढाबुढी जो घरमा बसेर यत्तिकै बसेर एकदम कोही बेसहारा जस्तो भएर बसेका हुन्छन् नि, अहिले केटाहरूको युग आएको छ, उनीहरूलाई पनि यसो सम्झिरहेको छु म, नभ्याएर काठमाडौँ गयो भने यसो चाहिँ डे केयर पनि एउटा गाडी साडी भइदियो भने बिहानै चाहिँ बुढाबुढी गाडीमा आउँछन्, दिनभरि बस्छन्, 1000 राख्ने हाम्रो क्षमता छ। अहिले हामीसँग 1, 2, 3, 4 बिल्डिङ छ, 4 बिल्डिङ हाम्रो 2-2 तल्ले छ, 110 कोठा छ 12x15 केही कमी कमजोरी छ भने सुधारको चाहिँ एउटा कुराहरू हजुरले पनि प्रदान गर्न सक्नुभयो हुन्छ, त्यसको लागि म चाहिँ बाटो हेर्छु, एकदम आशा गर्दछु।
0: आश्रममा रहनुभएका सबैले सामाजिक सुरक्षा भत्ता पाउनु भएको छ कि?
1: सामाजिक सुरक्षा भत्ता अब कतिपयको अब छैन, जस्तो नोकरी लाग्यो नागरिकै बनाइदियो भने के हो के हो, तिनीहरूको चाहिँ छैन।
0: ए उहाँहरू जो जो सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुहुन्छ नि, उमेरले पनि उहाँहरूले पाउनुपर्ने हो, तर नागरिकता नभएकै कारणले पाइरहनु भएको छैन।
1: मन्त्रालयबाट एउटा भुइँ आउनु मान्छे एउटा इन्जिनियर है के हो भन्नु, तपाईँ आफ्नो वृद्धाश्रममा नागरिकता नपाउनेहरूको तपाईँ लिस्ट दिनुहोस् भन्नुभयो, अनि मैले लिस्ट बनाएर तत्काल दिएँ। हो त्यसपछि त्यो के हो के हो त्यो त्यतिकै रहेको, तपाईँले सिफारिस गरिदिनु भयो भने हाम्रो अन्डरमा छ, हाम्रो उसमा चाहिँ बसेका छन् भनेर भन्नुभयो भने सिडिओले चाहिँ गरिदिन्छ, त्यो हामी चाहिँ व्यवस्थामा लागेका छौँ, मन्त्रालयबाट हामी आएको भन्नुभयो। पछि मैले सिडिओ साहबलाई गएर भन्दा एउटा सिडिओले चाहिँ हुन्छ भन्नु, फेरि अर्को अर्को सरुवा भएर आएपछि त्यसको चाहिँ अब त्यो हुँदैन होला भनेर भन्नुहुन्छ अचेल, के हो कुनै अब नागरिकता नभए पनि केही छैन, यहाँ खाना लाउन बस्न अप्ठ्यारो छैन। अब हामीलाई मुख्य चाहिँ स्वास्थ्यको हो, स्वास्थ्यको हामी चाहिँ अब यसलाई वृहत रूपमा चाहिँ यसको विकासमा लागेका छौँ, हाम्रो वृद्ध आमा बुवाहरूलाई अप्ठ्यारो केही हुँदैन। म त यहाँ सिडिओ साहबलाई भनिरहेको छु, अहिले पनि नयाँ सिडिओ साहब हुनुहुन्छ, उहाँलाई पनि मैले भनिरहेको छु यस्तै चल्दैछ, त्यसलाई भन्दा पनि म आफ्नो आश्रमको डेभलपमेन्टलाई हेर्दैछु, रमणीय बनाउँदैछु, त्यहाँ स्वस्थ वातावरण बनाउँदैछ, ज्येष्ठ नागरिक कल्याण समिति केन्द्रीय सदस्य मलाई सिपी मैनाली भएको बेलामा मलाई केन्द्रीय समितिको मेम्बर मलाई 3 वर्ष राखेको थियो। मैले हरेक कोठामा शौचालय बनाएको छ बुढाबुढीलाई अप्ठ्यारो नहोस् भनेर।
0: आश्रममा बस्दा बस्दै नै उहाँहरूले मृत्युवरण गर्नुभयो भने
1: हामी नै गर्छौँ हजुर, हामी आफै गर्छौँ। अब एकदम कोही हुँदैनन् भयो, कोही नातेदारहरूले ल्याएका चिन्जान छन् भने उहाँहरूले गर्नुभयो भने चाहिँ हामी मद्दत गर्छौँ। यहीँ यहाँ कोरोमा बस्नुहुन्छ यहीँ चाहिँ हामीहरू व्यवस्था मिलाइदिन्छौँ होइन, उहाँहरू पनि खर्च गर्नुहुन्छ, दाह संस्कार हामी आफै गर्छौँ, गाडीहरू ल्याउँछौँ भाडामा लग्छौँ, त्यो सबै भइरहेको छ। हरेक जातका छन्, थारू छन्, राजवंशी छन्, माडवारीहरू छन्, बाहुन, क्षेत्री, मगर, लिम्बू, भोटे, हिमालका मान्छे पनि छन् हजुर। अब यस्तो रहेछ, यो कसैको जे भएको हुँदैन, कसैको सन्तानै छैन, अनि त्यो दाजुभाइले पनि त्यो त्यसलाई त्यो अंश दिँदा रहेछन्, सरकारको पनि त्यस्तो कुनै सचेत अलिकति जागरुक ऊ चाहिँ चेतनाहरू छैन। यस्तो मान्छे त अहिले त सबै पोलिटिक्स मात्रै गर्छन्, समाजको त्यो भएका चाहिँ विविध समस्याहरूको गहिरिएर त्यसलाई समाधानको उपायहरू कहाँ गर्छन् हत्तपत्त।
0: आगामी योजनाहरू चाहिँ के छन् आश्रमको?
1: अहिले हेर्दै अहिले भन्दाखेरि फेरि अब यहाँ विभिन्न कुराहरू आउँछ हो कि होइन, यो मुला मास्टरले यो गर्दा गर्दै यत्रो के अलि अरूलाई पनि डिस्टर्ब हुने जस्तो छ। अब अहिले मैले चाहिँ अलि जग्गा यो 1 बिघा जग्गा लिएँ भने यो सबै सरसफाइको लागि चाहिँ एउटा सानो चाहिँ यो घर त हाम्रो छ या भइहाल्छ, एउटा घर 4 तल्ले भयो भने त थुप्रै घर हुन्छ। मैले पछि चाहिँ यो नर्सहरूको आवश्यकता धेरै हुन्छ, धेरै बुढाबुढी, यो त 1020 बुढाबुढी राख्ने हो, हामी सानो एउटा नर्सिङ क्याम्पस पनि खोलौँ कि भनेर मेरो मनमा आइरहेको छ, सल्लाह गर्दैछौँ। त्यो नर्सहरू त यहीँ बस्छन्, नर्सरी यहीँ बस्यो भने त यहीँ होम हुन्छ, होस्टल हुन्छ, त्यो नर्सहरूले बुढाबुढीको संरक्षण गर्छन्, हामीलाई पनि सजिलो हुन्छ होइन, अनि त्यसको चाहिँ अलिकति हाइट पनि बढ्छ इन्टरनेसनल उसमा। नेपाललाई मैले चाहिँ थ्रु दिस प्रोग्राम नेपाललाई चाहिँ यसले विश्व रङ्गमञ्चमा ज्येष्ठ नागरिकहरूप्रतिको सोच चाहिँ नेपालमा अरू देशको भन्दा पृथक छ भन्ने मैले त्यो दर्शाउन खोजिरहेको छ। मेरो वास्तवमा भन्नुहुन्छ भने जुन अरू अरू देशमा जुन किसिमको छ नि त्योभन्दा छुट्टै किसिमको। अब अहिले म चाहिँ डे केयरमा पनि लागिरहेको छु, आज पनि म एकजना बुढो मान्छेको घरमा गएको थिएँ, परिवारले बोलाएका थिए, म डे केयर पनि लागिरहेको छु। डे केयर पनि खोलिदियो भने छोराछोरी बुहारीहरू स्कुल जाने, काम गर्न जाने बुढाबुढीहरू घरमा एक्लै बस्ने अल्पत्र त्यस्तो बुढाबुढीलाई पनि यसो सरकारले कुरा गरेर भन्छु म, यसो गाडी साडीको व्यवस्था गर्नु भयो। विदेशतिर अमेरिका पनि म गएको छु, मैले 5-6 पल्ट गएँ, मेरो छोरा बुहारीहरू अमेरिकामै छन्। यसो हेर्दाखेरि त्यहाँ पनि डे केयर हुँदो रहेछ, गाडी आउँदो रहेछ, सबै गाडीमा ल्याउँदो रहेछन्, अब बिहान ल्याइदियो, दिनभरि बस्यो, खेल्यो, अब चाहिँ पत्र पत्रिका पढे, विभिन्न चाहिँ अब आफ्नो भाषाका सङ्गीतहरू गरे त्यस्तो पनि मनाउन खोजि।
0: सम्पूर्ण तपाईँ जस्तै अब ठाउँ ठाउँमा आश्रम सञ्चालकहरू हुनुहुन्छ, सञ्चालकहरूलाई केही सुझाव छ कि तपाईँको?
1: मैले चाहिँ अब सोच्दाखेरि चाहिँ मैले यो स्थापना कालमा मैले के कन्सेप्ट भनेको थिएँ गरेको थिएँ भने नेपाल हाम्रो ल्यान्डलर्ड थोरै छ अगेन, हाम्रो जमिन कम छ नि त, अब एउटै जिल्लामा 5-6 वृद्ध आश्रम नखोलौँ क्या? एउटै राम्रो 2-4 बिघा जग्गा फैलीमा जहाँ के क्यारम बोर्ड खेल्ने, जहाँ चाहिँ लुडो खेल्ने, कबु चाहिँ ब्याडमिन्टन गर्ने, स्विमिङ पुलहरूको जस्तो व्यवस्था होस्, त्यस्तोहरू गरेर हामी धेरै अब धेरै ठाउँमा वृद्धाश्रम खोल्दाखेरि त जग्गा पनि धेरै ओगटियो, त्यो ल्यान्डको पनि मिसयुज भएन। एउटै जिल्लामा अथवा एउटा जिल्लामा एउटै गरिदिउँ अथवा प्रदेशमा एउटा राम्रो, कति जनसङ्ख्या छ र मेरो हाम्रो थोरै जनसङ्ख्या भएको ठाउँमा त एउटै राम्रो सरकारले हेल्प गरोस्, मैलाइ गरोस्, चाहे मभन्दा राम्रो गर्नेलाई गरोस्, यसरी जथाभावी वृद्ध आश्रम खोल्न नदियोस् हजुर। मेरो चाहिँ एउटा त्यो चाहिँ भावना, बरु कसैलाई मन लाग्छ होइन जब दरियाल हटोस् म मलाई मलाई चाहिँ यहाँ गर्छु, मेरो आश्रम पनि यसैमा विलय गराइदिन्छु भनोस् न, त्यसो म तुरुन्तै छोडिदिन्छु, म बुढो पनि भएँ होइन, त्यो चाहिँ मेरो मनमा त्यस्तो चाहिँ लाग्छ। सबैलाई भन्छु कि म धेरै वृद्धाश्रम नखोल्नुहोस्, व्यवस्थापनमा कठिनाई हुन्छ, गभर्मेन्टले पनि डोनेसन कतिलाई गर्ने, मैले एउटा यति राखेको छु, नर्स राखेको छु, स्विपर राखेको छु, एउटा डक्टरको पनि अब उद्घाटन पछि डक्टरको पनि व्यवस्था म गर्दैछु, नगरपालिकाको मेयर साहबसँग पनि कुरा गर्दैछु, आधा चाहिँ म जनसहयोगबाट आर्थिक सङ्कलन गर्छु, आधा चाहिँ मेयर साहबले हाम्रो वृद्धाश्रमको डक्टरहरूको लागि मेडिकलको लागि गर्नु भन्दैछु, त्यसो भएर चाहिँ म त्यसमा लागेको छु। म्याडमको थ्रु मैले यदि आफ्नो विचारहरू राखेँ, यसमा कमी कमजोरी भएकोमा मलाई चाहिँ अब क्षमा गर्नुहुन्छ भन्ने म आशा गर्दै हस्त, धन्यवाद।
2: अहिले सुन्नुभयो विराटनगर महानगरपालिका वडा नम्बर 8 रहेको विराटेश्वर वृद्धाश्रम सेवा समितिका संस्थापक अध्यक्ष 85 वरिष्ठ ज्येष्ठ नागरिक जगत प्रसाद अर्यालसँग गरिएको कुराकानी।
0: श्रोता, हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ। बाह्रैकाल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनु पर्छ। तातो झोलिलो खानेकुरा खानु पर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नु पर्दछ। तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नु पर्दछ। यसका लागि पानी प्रशस्त मात्रामा पिउनु पर्छ, घर बाहिर निस्कदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ, काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ, सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
2: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ उहाँहरूले। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र भेटघाट स्थल चिया चौतारी ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्दछ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। कार्यक्रमका बारेमा कुनै सुझाव सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestnagarik@gmail.com jestnagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
0: लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम संयोजक राजन कार्कीसँगै म विमला राई पनि बिदा हुन्छु। नमस्कार।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
7: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
11: हो, सुनै हो, हेर त,
10: माटो पो रहेछ त।
11: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
10: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
11: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
10: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जानि?
11: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोयल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
12: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
13: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष।
14: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले मध्य पूर्वको द्वन्द्वले ती क्षेत्रका देशहरूमा कार्यरत 20 लाख भन्दा बढी नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको बताउनु भएको छ। उहाँले बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले मुलुकको अर्थतन्त्र तथा समग्र जनजीवनमा प्रत्यक्ष असर परिरहेको जानकारी दिनुभएको छ। राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री खनालले मध्य पूर्वका विकसित समस्याले उत्पन्न सङ्कटको सबैभन्दा बढी मार अतिकम विकसित र साना राष्ट्रहरूले भोग्नु परिरहेको बताउनुभयो। वैश्विक सङ्कटबाट बढी प्रभावित देशहरूलाई एक्लै नछोडी हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको पनि मन्त्री खनालले बताउनुभयो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले झिन्जी आन्दोलनका घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। कार्यदलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गरेको छलफलमा विगतको सरकारसँग भएका सम्झौता कार्यान्वयन हुन नसकेको झिन्जी आन्दोलनका घाइतेहरूको गुनासो सुनेपछि उहाँले सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको हो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहनुभएका शाहले वर्तमान सरकार झिन्जी आन्दोलनकै जगमा बनेको र यसले झिन्जीको हक हितका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। आराध्यदेव महादेवको वासस्थान मानिने मानसरोवर कैलाश दर्शनको याम सुरु भएपछि नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा पुग्ने भारतीय तथा विदेशी पर्यटकको चहल पहल सुरु भएको छ। सिजन सुरु भएपछि नेपालगञ्जबाट हवाई मार्ग हुँदै पछिल्लो 4 दिनमा 170 भन्दा बढी पर्यटक सिमकोट पुगेका छन्, जसमा भारतीय मात्रै 150 भन्दा धेरै छन्। प्रतिकूल मौसमका कारण उडान नियमित हुन नसक्दा मानसरोवर जान नेपालगञ्ज पुगेका ठूलो संख्याका भारतीय पर्यटकले हुम्लाका लागि उडान भर्न सकेका छैनन्। आज मदन आश्रितको 33 स्मृति दिवस। 33 वर्ष अगाडि आजकै दिन दासढुङ्गामा भएको रहस्यमय घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको थियो। मदन आश्रितको स्मृति दिवसका अवसरमा नेकपा एमाले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो। यो दुर्घटना रहस्यमय रहेको एमाले नेताहरूले बताउँदै आएका छन्। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ। मदन आश्रित दिवसका अवसरमा शुभकामना दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन आश्रितका विचार र योगदान दीप स्तम्भ झै रहेको बताउनु भएको छ। नेपाली काङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली काङ्ग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताउनु भएको छ। नेपाली काङ्ग्रेस कर्णाली प्रदेश कार्यसमितिले सुर्खेतको वीरेन्द्रनगरमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी छिन्न भिन्न अवस्थामा रहेकाले एकताबद्ध र मजबुत बनाउन विशेष र नियमित दुवै महाधिवेशनवालाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। अचानक आएको हावाहुरी र छालको कारण फेवातालको बीच भागमा अलपत्र परेका 2 जनाको सशस्त्र प्रहरीले हिजो सकुशल उद्धार गरेको छ। तालको बीच भागमा पर्यटक फँसेको र अप्ठ्यारो अवस्था सिर्जना भएको जानकारी पाउनसाथ खटिएको सशस्त्र प्रहरीको उद्धार टोलीले काठमाडौँको सिनामङ्गल बस्ने 34 वर्षीय अनुज पुरी र 28 वर्षीय शिवानी खड्काको उद्धार गरेको हो। आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ। इन्टरनेट तथा सूचना सञ्चार प्रविधिको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउने गरिन्छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार, केही अन्तर्राष्ट्रिय प्रसङ्ग। कङ्गोको पूर्वी भागमा इबोला भाइरसका कारण 80 जनाको मृत्यु भएको छ। कम्तीमा 250 जना बिरामी अवस्थामा अस्पतालमा भर्ना पारिएका छन्। यो सँगै विश्व स्वास्थ्य संगठनले इबोला भाइरसबाट उत्पन्न हुन सक्ने अवस्थालाई विश्वव्यापी आपतकालीन अवस्थाका रूपमा घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्केको केही दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने राजकीय भ्रमणका लागि चीन जानुहुने भएको छ। राष्ट्रपति पुटिन यही मे 19 अर्थात् पर्सी मङ्गलबार चीन भ्रमणमा जानुहुनेछ। राष्ट्रपति पुटिनले आफ्नो भ्रमणका क्रममा चिनिया समकक्ष सी चिनफिङसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको रुसको विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङमा राष्ट्रपति सीसँग भेटवार्ता गरेर हालै फर्कनु भएको थियो। ट्रम्पको भ्रमणका क्रममा दुई देशबीच सम्बन्ध सुमधुर देखिए पनि कुनै ठूला व्यापारिक सम्झौताको घोषणा भने गरिएको थिएन। ट्रम्प फर्किए लगत्तै हुन लागेको पुटिनको चीन भ्रमणलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ। र कुशल भुर्तेलको अभिजित शतकीय पालीको सहयोगमा नेपालले आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 बलियो अमेरिकालाई सजिलै 9 विकेटले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हिजो टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका 43.3 ओभरमा 195 रनमै अल आउट भएको थियो। नेपालले 36.1 ओभरमै 1 विकेटको क्षतिमा 199 रन बनाएर लक्ष्य हासिल गरेको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दाघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: जो नेनामी भाजुमे जुपे छिसा नेना है दिल चिरिमिरी जलुल सुथ जुल आला अवश्य न आला अवश्य न चिरिमिरी ज चिरिमिरी चखुङ बखुङ हाला न सुथ जुइ धुङ्क यी हो या चङ्गुदु अहिले झिसा हरेक हिउपाया तातो कथय झिसा सोइचो नागु जुल झिसा चाहिने आशा भलसा कैचो नागु जुल तर यसान तबि यकु यकु नेपामी त फोइचुङ्कु यकु यकु नेपामी तेगु जीवन स्तर धासा जीवन हना धासा झन्झलिने वना चङ्गु दु किया त चाहिँ अवश्य आयागु नुगु सरकार क घाइदेगो आशा भलसा नाफा इनाब्दु अनि नामी भाजुमे जुपि थौ जि विशेषना थिथि मे त थेके गु धका कुते नाचना गु जुल तर फोन सपु दसा वइचुङ ए जुल जिम फोलिया दसा जिक बिता बिया सुना गु मधु तर जिता चाहिँ थौ फोन वो गु हिसाब चुसिल दसा यी कोही माया मति ना याना दिखनी भाजुमे जुपि सन्दैगु पटि जुल ओके न प्राविधिक भाषा कया सोट काटै डिगु डु मलाई आचीको विषय गुलिसी नै छु वेको विषय पनि होइन त चुङ्गु दु फोन क्या हजुर हेलो हजुर जोसो लपा जाज लस्कुस दु हजुर लस कुस गर्न सोना दिएको थिएँ हजुर रूपरत्न ज्यू माफु थौला पी माला हजुर हजुर अहिले जेन भयो बेसी रुख हजुर हजुर एक नलनीमा बिसा कामना मेजको न्याङ्क्यो मे महाल थका चाहिँ नि तै दिगुली मे न्याङ्के दाजिङ कुतया नागु ख तर ठिकै छु फोन वै चङ्गु दु फोन नम्बर अर्जा हजुर हजुर सकिपा राजामती खटमे हजुर अहिले छु छु दैदीको ख छु बिचार दुनुको ख बच्चाको पङ्का दिँदै
1: नाभेना सायद जिन गरे होइन मेपि नजर छुला छिके थोकेर गर्दा त मुटु चाहिँ छिसा चाहिँ तर छिके व्यवहार चाहिँ मरुया छिट चाहिँ ओछो डाएको छ उठेन त सरकार न आनन्द गर्ने लुएको सरकार न अठिएको सरकार छ पनि निर्णय यही माला तर कार्यान्वयन जिमको अहिले ऊ कार्यान्वयन नै सिलसिला होइन था कार्यान्वयन मजुलो लगाएर घाटेको छिस न ढाइमको अहिले ऊ सरकार न हाम्रो सही मक्का गठो पन्न पन्न निर्णय जो क मला ऊ ज्याजु डुकी मरु भयो न जिमको एकै जिठो छु सिलसिला भइरहेको छ छिक भाइयो खला जाइयो खला सुसुयो खला अरेको खला होला चिसा चाहिँ ऊ भाषै खराबले नेवा भ्यालामा चि बराबर ठ्याउँदा नेवा भ्यालामा चाहिँ ऊ सुलेर गर्दा चाहिँ जिएका जिए नेवा भ्याला लाना पनि अहिले जी छिनाउने जी खेबा रहेगा जी खेबा रहेगा मलाई ऊ मुजुल हो छिमी गेट गेट हो अठी जिमा ल बाटी जिम हेक ठिक चुका ऊ मुनु न चाहिँ अथवा ऊ छेन छिसा उसित निम्ति म फुटा कमसे कम ठाउँमा साना लाना छ नि मार्छ नि म इन्सम ठिउरो म खो नि मङ्गला अहिले ठपी चाहिँ त्यहाँ सुन्यो अहिले चाहिँ व्यवहार मय हो ऊ खुनातिर छक्क चाहेको जिन्दगम बराबर कार्यक्रमै नै कार्यक्रम नहुना चाहिँ नेवा भाइलामा ठरियामा आदर्श बिहा चाहिँ अहिले फोन उयो अनि हेलो म आउनु लागेँ बस एकछिन फेरि त्यसमा व्यवहार दियो म कुरै भयो सिधो त हिउँ अहिले जिर डुक्क युएको खु सिधो नेवा भाइ लाँदै हो यसरी जिन हाल्नु छ ऊ खै कोठा चाहिँ झिप व्यवहार न मलाई के ठोखै खै सरकार त नै गरेको सरकार न जिन हाल्छ भए पुरा टोटो सम्पत्ति खोला झिउ पुलाउँ छिदी से बर्थ पुलाउँदा पुरा टाटी ख सम्पदा ख पुरा टोटो सम्पदा खर है मैले छु यहाँ तिमी यहाँ डिमको नि नक्सा अनुसार सम्पदा अनुसार ढापक गरी खे यहाँ मार्गा है तर सरकार थप्छ चाहिँ छुन यहाँमा लाग्छ चिवा चिक्त तयार देव चिक मार्छ तयार मला अधिकारी लागेर छिमे हाला अधिकार गुलिगुली अधिकार प्याड हुन बिट हुन त्यो बिट हुन सरकार छला हुन अहिले हान अधिकारका काका चाहिँ
0: सिक्किमको सुभाषन सप्ताहित यिनी आप्यास है रूपरत्न साख्य महालक्ष्मी थानीले चाहिँ म भाजु नपाउँ भ्याजुन अहिले अवश्य न ख निरामी भाजु मेजुपी भाषा मल्हा नेवाते सन्जकम्मकु नेपाली दुने चम्पी सकल आदिवासी जनजाति तेसन थगु भ्या नुमङ्का चन्ना चङ्गु जुल अहिले तङ्का चना चोङ्गु जुल नङ्का चोङ चुना चङ्गु जुल अलि थो जुगु धैगु मु झिसा कारण मालेगु खस थुकिया गु कारण धैगु ये छगु थुकिया गु भविष्य मधुगु ख थुकिया त हेपे आगु ख थुकिया त कुङखिङ गु ख थो भाषा लाइपी मनुते गु टोन या त हेपे आगु ख मातृत्व या त मदर ल्याङ्ग्वेज या त हेपे आगु ख उकिन थो हेपाहा प्रविधि धाउला छुट्या थो गु कथा कोटि गु वा गु कथा हेलायागु जुल ओ हेलायागु सह या मफया थुकियागु विकल्प माला चङ्गु ख तर विकल्प धैगु थगु मातृ तो वा मदर ल्याङ्ग्वेज ढ्यागुला छुट्या मा भ्या लुमङका मखु कि मा बा मा भ्याया त चाहिने त सकेको नीति मा भाषण चाहिने थिति लजका त भुलङ्केको नीति अहिले मा भ्याया त लिपातक मकतेको नीति थुकिया त छिला भुला या हेमा थुकिया त धासा जनता त्यसमा शिवेन सरकार यो ध्यान बि मागु ख तर गुब्ले गुब्ले धासा सरकार मसिया नचुने यो खनि उकि जनता त्यसमा जिमिता थोकथन स्याना चङ्गुदु थुकु थ काला न चङ्गुदु जिमीको अवस्था थोकथ सेनाउना चङ्गु दुधैगु ख सरकार या त सहल कथन जिल्लाला सङ्घर्ष कथन जिल्लाला वा चाहिने छौकथन धाया जिल्लाला हाला जिल्लाला दासा या हेमा खनि दासे आ दासा अवश्य नथे मजुजी तैगु आशा भलसा जिङ कया चुना अले छिक विषय कया चुना चुङ्गु दुईमा अले नेवा त्यसमा अवश्य न खलाइबुले थगु छेनी छे सुरु न यामा दासे निरामी बाजु मेजुपे अले गुलिन सरकार यथना सोनीको दुनियाँको खलाएको खसा

0: जो निनामी भाजु मेजु पि छङ्गु ध ध छा था गु छा गु थे नुआना चङ्गु ख थो मति नायु मे अहिले निभा डङ्गलु सिद्धार्थ श्रेष्ठ हाँला दिगु ख थो मे अहिले थो मे छिता यसले जिताइगु आशा भलोसा कया छुना अहिले जिता केताला फोने डिपी बाजु बिचन थो मे कि ऊ मे कि जग्गा जिता इना बिहाना चुना दिगु ख तर जिमी गु चाहिँ बच्चा छुरी आगो आठो प्राविधिक कारण होइन जिन चाहिँ छु मे नापा लिए या हो मे बाइक मे गु ठेके फैमको छ उज्यागु प्रविधि ध्याउला उज्यागु छुरा वो चाहिँ छिक बिसन ध्या छ त निकै फैगु चाहिँ बच्चा व्यवस्था यो हिसाब व्यवस्थापकीय हिसाब बच्चा मजु नि छ छिसिए सु जिता ग्वाली बिहा चुनादीमा भाजुका उत्तम पाण्डे अहिले जी ज्याजो नेका चुनामा जिरु श्रेष्ठ जुला अहिले जिउ फुकमा वेक्ला सिमको छिउ फुकमा वेक्ला सिमको छुमा यदि भाजु मेजु सुन दुगु खस अवश्य नै वेक पिसन थोजाइएन बिगु ख जिउ लाते मे मे नापा लिएजु लिपा लिएजु तर ठो जिगुले अनेरे चुनि उब्ले चाहिँ लिएको ठन छुन यो मरौले मरौ कारण होइन जिन्दा थाउँदा छ छेउ आफ्नो छुन जिउ हुँदा चाहिँ फोन सफेदीमा पसे त लस्कु सेना छुन हजुर हेलो
1: हेलो
0: हजुर रतनलालज्यू माफू हजुर जिना मफेका छ अहिले रतनलालज्यू अहिले छुदु गठे जिया चङ्गु दु जिना भविष्य ख हजुर जिन आशिर ढ्यामाली पलखलिपा हजुर सुभा जय मा भाइ वेक रतनलाल श्रेष्ठ सूर्य बिनाको अहिले वेक लैदिएको थियो बुन्छको चाहिँ छिसन टु पिना दिस टु धैगु उखु छिसेसियो टु ढा साटा हान झिसन चिकन न्याउपट्टि झिसन गु तरकारी अचार खे छिलिगु ला छ्याला न्याउली नै छिलिपट्टि टु न टुएजु ल अहिले छिसन चाहिने ड्यो पूजा याबले ड्यो टेटा छाइगु चाकुगु टी प्याङ योपट्टि चाहिँ अहिले टु ढासा कि सर्बत निस्किया सक्ता हुन्छ तु यागु सर्बत चाहिँ बिरामी लोगी फुकनसित पाठे डुपी निसेकया मचा भुइकुपी अहिले दीर्घ रोकी सक्कसित न ग्वाली है बाला धैगुपट्टि छौ चाहिँ विज्ञान प्रुफ यागु तु वे टुपिना दिसन ढका वेक्लै ना प्याना दिगु खदा सान फोन सब्द दिमा पासा त एकजिन लसको सानो सानो हजुर हेलो
2: हेलो जोजोल्पा
0: हजुर जोजोल्पा मफु छि
2: मफु होला छिटालाई
0: हजुर जिन मफेका चनागु जुल अहिले बुद्ध सिकमिज्यू
2: हजुर
0: हजुर धुम्बा खेला छ अझै धालाजी छिम्फोनिया साट झन् झ दाई हजुर ओ मन झ ढाले कि फुक्न सक्दा आठै झ दाई
2: ज्ञानबुटी डोपट्टि खट बाँधको निन्दै नि निन्माउ रेडियो निन्माउ खास काट्नु हो
0: हजुर अहिले ठाउँ छुदै दिँदै
2: आठौँ छुटा बाइसवटा लुइदी ल मोर हौ मगला
0: म हजुर वेकला सधैँ वे दैदिउ दु ताई डेड हुँला तर गोवा
2: ए आउ अन अनि बासिन्दा पिमिला मधुले वेक म फुगा
0: अन महानगरपालिका न सो अनि ढुङ्गलो सुनिता डङ्गल जान जुया सो आउ ढगा चाहिँ वेकल उख्नु लेटे चौखा हान चाहिँ पुलाङ गए ताल प्याउलो ढगा वेकल नुगो सका चना दिगु दु हाति सन छु या फुका
2: टुन्टा टुन्टाको ड्रीम गो व ट्रेरुङ्गु खस सर्वे या माला मंगला आ नपा नपा नपा गयना देगा तो वर्न व तयो व निरीक्षण या माला अब ढस पो याना रोटिले याना तिन सत्ता ल वनी उठा खोजी नीति आमा लप्याउने पहिले पच्चिस लाख थिए भाइ म ठो सुन्दरी झिल नजुयात्ने नि मोटरिङ गाँट्ने मोटरसाइकल गाँट्ने लन्डु नि ओठास चाहिँ रिजर्भ ट्याङ्की दिएको मलका ऊ रिजर्भ ट्याङ्की दिएका अहिले ठो मिलिन्थ्यो लौ औटो मगला केही एक इन्ची पाइप छपु के रिजर्भ ट्याङ्की झुका बिलगाटा छ ऊ पच्चिस लाख थिए भाइ अब निमको बिल्लगाटा छ सुन्दरा लौ वैगा ठो ठो ठो स्थानीय सरकार चाहिँ 22 वटा चाहिँ वडाहरू चाहिँ तत्काल ठो जाँच समितिका ऊ चाहिँ उयोकन चाहिँ यात्रा छ टुन्डा ठो जातिका 25 लाख थियो भाइ उनी मक्का बालक बालक निर्सन ल जी ल प्याम उनी गाजेको ठो 400 टुका ल प्याम उनकी ठो अनु ल जामजी ल जाम ल झन् फोहोर माथि फोहोर जी आ ठाउँ नै सुन्दर चाना चाना अनाइ दिने पनि अनि मौज मस्ती एपी मनोटो डोमुला अया चाहिँ ऊ सुन्दर लवल लगाटा छ अय मौज मस्ती एपी मनोटा कमजोर आउने अप्ठ्यारो स्थिति आउने मगला कृष्ण अझै 22 वटा चाहिँ निर्देशन बालक या मार्ग सल्लाह सुझाव बिहान सुभा जय मा भाइ
0: हजुर सुभा जय मा भाइ लिपे दिशा शब्द दिशा धासे निनामी भाजे मेजुपी ठाउँ दसे यो भाजे विषय फोन लिएर जनाइदिएको थियो मेजुपी मजा सायद मेजुपीसम्म फोन ल्याए म चिउली खोला छुजिया ख आज सब मेनि नै यो भाजे विषय फोन लिएर जनाइदिएको थियो सकसितना दुर्न चाहिँ एक लसना सुभा देशा नाचना अलि निनामी भाजे मेजुपी अवश्य न बुद्ध सिको मिन धैदी गु ख अवश्य न राजेन्द्र नकमी जिउ न निना दिले जित हो सहल सुच यातना छिसा छिगु त्वाले चम्पी छिगु लागा चम्पी छ अवश्य न सहल यातास अपुगु खनि धैगु जिन धया तर गुल्तक छि त चाहिँ मिले जु मजु छिसाए लिपाक न दिसा दास आदास छपुमे मेन आफ्ना पाँचि त लसुगु छ या नाचने यी दास यो मजु ढुङ्ग्लो छपुमे नि अहिले थो मेन आफ्ना पाँ फोन या त इनाफ्ना या न मिसा बेजु बिसम फोन याना दिगु खस फोन ल्याएको बालिसे गरेर सासे एक्काइस हो बालिसे गरेर सासे छ त्यो चारदास मिस्तेसँग घुले घुले फोन ल्या सेभ आई मकु अर्जे जिठे जुल्ला छिन ढका चाहिँ झिङ्क नचना 42 11 761 42 11 736

जो निनामी भाजु मेजुपे निवा डङ्गुल मखु ख सा मख पहयाय मते भाजु छ याकुन चाय चोङ बालक सिउ जी दैगु मेख जुजु काजी रञ्जितो रोशनी श्रेष्ठ सले दुगु थो मेख थो मे निना अवश्य न चिता हेफुल जी दैगु आशा बल सा जिङ्का चुना निनामी भाजु मेजुपे अले थौ धासा यक्कु भाजुपी सम फोन सपु तया दिगु दु मेजुपिनी गु म हो यसान त बिछु न म पा छादा सा जिन थौ फोन ल्याए बियागु मधु थौ मे जग थेगे धका यक्कु मे हैगु ख तर यक्कु भाजुपी सम जिमिता थौ माया मात्रै नयाँ फोन यहाँ नदिला उक्यो नि त्यही केको सुभा देशा चाहिँ वेक पनि गु नाचक कया छुना वेक पी ख यला पाखे ज्ञानेन्द्र साई अलि चन्द्रबहादुर साक्य नै यला पाखे ख दशा श्याम कपाली ज्यू ख खोप पाखे रूपरत्न साके ज्यू यल महालक्ष्मी थान पाखे ख सा राजेन्द्र नकमी ज्यू ख लुहिटी ए पाखे रतनलाल श्रेष्ठ सूर्य बिना खोप पाखे ख सा बुद्ध सिकमी ज्यू ख तुम्बा ख ये पाके ठुले जग सफुका थौ अले छा दशा थौ तोतिएको यी मन्त धका प्राविधिक वासन जानकारी बिया चुना दिगु ख कि थौ या थो ज्याजो या त माया मतिना या नागुलिना पास पिसा निना दिल जिमिगु थिति फ्रिक्वेन्सी त www.radionepal.gov.np रेडियो नेपाल अनलाइन अले रेडियो नेपाल फेसबुक पेज निसेका 98.1 मेगा हर्ज निसेका जिमी त चाहिँ जिमिगु प्रत्यक्ष लाइभ पाखे गुलिसिन सोया दिल सोसियल साइट पाखेन सोया दिल उत्तम पाण्डे जु एकैको शुभ देशना सुना अलि अवश्य न जीगु देशे नु न्याउन हिउपा हो सा नमनु ते सचाइने छौ छी मनु त तन्छ छत्ती मनु त लेताइ जुया चाहिँ थे मयानु यहाँको युपा याताना चिसा युपा दिएको जुया हेचो नि थो युपा नसकलसित ग्वालीजीमा थो युपा नसक्क सियागु नुग निके फैमा अहिले थो युपाना झिगु देयागो बामलागो फुकङ कथा यागु ढोगीगु सिङ्गु खया त चाहिँ भिङ्के फेमा दिएको चिस चिसा सुविचार ध्या मखलाई बामलाको विचार कानु धासे थौ धासा थो ज्याजो पाखे लिपाङ्गु मे तो तु सेन जिरुबिना थो ज्याजो पाखे भयावना चना सुभा जयमा भ्या।

0: बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
4: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
5: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
4: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
4: भनेपछि त अलि सचेत नै पो हुनुपर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
5: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
4: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: यस बेला बिहानको 11 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वले ती क्षेत्रका देशहरूमा कार्यरत 20 लाखभन्दा बढी नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको बताउनु भएको छ। उहाँले बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले मुलुकमा अर्थतन्त्र तथा समग्र जनजीवनमा प्रत्यक्ष असर पारिरहेको पनि जानकारी दिनुभएको छ। राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री खनालले मध्यपूर्वका विकसित समस्याले उत्पन्न सङ्कटको सबैभन्दा बढी मार अतिकम विकसित र साना राष्ट्रहरूले भोग्नु परिरहेको बताउनुभयो। वैश्विक सङ्कटबाट बढी प्रभावित देशहरूलाई एक्लै नछोडी हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको पनि मन्त्री खनालले बताउनुभयो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। कार्यदलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गरेको छलफलमा विगतको सरकारसँग भएका सम्झौता कार्यान्वयन हुन नसकेको जेएनजी आन्दोलनका घाइतेहरूको गुनासो सुनेपछि उहाँले सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको हो। आराध्यदेव महादेवको वासस्थान मानिने मानसरोवर कैलाश दर्शनको याम सुरु भएपछि नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा पुग्ने भारतीय तथा विदेशी पर्यटकको चहल पहल सुरु भएको छ। सिजन सुरु भएपछि नेपालगञ्जबाट हवाई मार्ग हुँदै पछिल्लो 4 दिनमा 170 भन्दा बढी पर्यटक सिमकोट पुगेका छन्, जसमा 150 भन्दा बढी भारतीय र अन्य देशका 22 यात्री छन्। आज मदन आश्रितको 33 स्मृति दिवस। 33 वर्ष अगाडि आजकै दिन दासढुङ्गामा भएको रहस्यमय घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो। मदन आश्रितको स्मृति दिवसका अवसरमा नेकपा एमाले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ। मदन आश्रित दिवसका अवसरमा शुभकामना दिनुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन आश्रितका विचार र योगदान दीप स्तम्भ झैरहेको बताउनु भएको छ। नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर खड्काले नेपाली काङ्ग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताउनु भएको छ। नेपाली काङ्ग्रेस कर्णाली प्रदेश कार्य समितिले सुर्खेतको वीरेन्द्रनगरमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी छिन्न भिन्न अवस्थामा रहेकाले एकताबद्ध र मजबुत बनाउन विशेष र नियमित दुवै महाधिवेशनवालाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ। इन्टरनेट तथा सूचना सञ्चार प्रविधि आइसिटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउने गरिन्छ। कङ्गोको पूर्वी भागमा इबोला भाइरसका कारण 80 जनाको मृत्यु भएको छ। कम्तीमा 250 जना बिरामी अवस्थामा अस्पतालमा भर्ना भएका छन्। यो सँगै विश्व स्वास्थ्य सङ्गठनले इबोला भाइरसबाट उत्पन्न हुन सक्ने अवस्थालाई विश्वव्यापी आपतकालीन अवस्थाका रूपमा घोषणा गरेको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्केको केही दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने राजकीय भ्रमणका लागि चीन जानुहुने भएको छ। राष्ट्रपति पुटिन यही मे 19 अर्थात् पर्सि मङ्गलबार चीन भ्रमणमा जानुहुनेछ। राष्ट्रपति पुटिनले आफ्नो भ्रमणका क्रममा चिनिया समकक्षी सी चिनफिङसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको रुसको विदेश मन्त्रालयले जनाएको छ। बेजिङमा हुने उच्चस्तरीय वार्तापछि दुवै नेताले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत तय गरिएको छ। हालै अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङमा राष्ट्रपति सीसँग भेटवार्ता गरेर फर्कनु भएको थियो। आफ्नो चीन भ्रमण अत्यन्त सफल रहेको ट्रम्पले प्रतिक्रिया दिनुभएको छ। चिनिया सरकारी सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले ट्रम्पको भ्रमणलाई चीन अमेरिका सम्बन्धमा ऐतिहासिक र महत्त्वपूर्ण कोसे ढुङ्गाको संज्ञा दिनुभएको छ। ट्रम्पको भ्रमणका क्रममा दुई देशबीच सम्बन्ध सुमधुर देखिए पनि कुनै ठूला व्यापारिक सम्झौताको घोषणा भने गरिएको थिएन। ट्रम्प फर्किए लगत्तै हुन लागेको पुटिनको यो भ्रमणलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम सिलसिला हरिगिरीको साथमा। त्यसपछि आधुनिक गीतहरू सुनाउनेछौँ भने 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशको सन्देश सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचार सुनिसकेपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 म्युजिकल आवर कार्यक्रम एसेन्स श्रेष्ठको साथमा सुन्नुहुनेछ भने 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 परदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै परदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला।
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। मौसमको भविष्यवाणी कसरी गरिन्छ, अब यो बारेमा जानकारी दिँदैछौँ। मौसम भविष्यवाणी एउटा जटिल वैज्ञानिक प्रक्रिया हो, जसमा वायुमण्डलको वर्तमान अवस्थाको अध्ययन गरेर भविष्यमा कस्तो मौसम हुन्छ भनेर अनुमान लगाइन्छ। यसका लागि मुख्यतया यी चरणहरू अप्नाउने गरिन्छ, जस्तो कि तथ्याङ्क संकलन। सबैभन्दा पहिले जमिन, समुद्र र आकाशबाट मौसम सम्बन्धी जानकारीहरू जम्मा गरिन्छ। यसका लागि विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। त्यस्तै गरी अर्को रहेको मौसम स्टेशनहरू। जमिनमा रहेका स्टेशनहरूले तापक्रम, वायुको चाप, आर्द्रता र हावाको गति नाप्दछन्। त्यस्तै अर्को रहेको छ वेदर भेलुन, यिनले आकाशको माथिल्लो तहको मौसमी अवस्थाको जानकारी पठाउँछन्। त्यस्तै अर्को रहेको छ स्याटेलाइट, अन्तरिक्षबाट खिचिएका तस्विरहरूले बादलको बनावट र चक्रवातको गति पत्ता लगाउन मद्दत गर्दछन्। अनि मौसम भविष्यवाणी गर्नका लागि अर्को यन्त्र हो राडार, यसले वर्षा कहाँ भइरहेको छ र कुन दिशामा जाँदैछ भन्ने कुराको सटिक जानकारी गराउने गर्दछ। त्यस्तै गरी संख्यात्मक मौसम भविष्यवाणीको आधारबाट पनि मौसमको भविष्यवाणी पत्ता लगाइन्छ। संकलन गरिएका सबै तथ्याङ्कहरूलाई शक्तिशाली सुपर कम्प्युटरमा राख्ने गरिन्छ। यी कम्प्युटरहरूले भौतिक शास्त्रका जटिल गणितीय सूत्रहरू प्रयोग गरेर वायुमण्डलमा आउन सक्ने परिवर्तन हिसाब गर्दछन्। त्यस्तै अर्को रहेको छ विश्लेषण र मोडलिङ, कम्प्युटरले निकालेको नतिजालाई मौसमविदहरूले विश्लेषण गर्ने गर्दछन्। कहिलेकाहीँ फरक फरक कम्प्युटर मोडलहरूले फरक फरक नतिजा पनि देखाउन सक्दछन्। यस्तो अवस्थामा विज्ञहरूले आफ्नो अनुभव र स्थानीय भौगोलिक अवस्था, जस्तै नेपालको हकमा हिमाल, पहाड र तराईको प्रभावलाई ध्यानमा राखेर अन्तिम निष्कर्ष निकाल्ने गर्दछन्। त्यस्तै मौसम भविष्यवाणी गर्नका लागि अर्को प्रविधि हो सूचना सम्प्रेषण। अन्तिममा तयार भएको रिपोर्टलाई सर्वसाधारण, किसान, उड्डयन क्षेत्र र आपतकालीन सेवाहरूका लागि जारी गरिन्छ। नेपालमा यो काम जल तथा मौसम विज्ञान विभागले गर्ने गर्दछ।
1: तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम सिलसिला। विज्ञान उपयोगी सामग्री समेट्ने क्रममा अबको लागि अमिलो खानेकुराले मुखमा रियाल किन आउँछ यो प्रसङ्ग राख्दैछौ। हाम्रो मुखभित्र 3 जोडी रियालका ग्रन्थीहरू हुन्छन्। 1 जोडी कान्नेर, 1 जोडी जिब्रो मुनि र अर्को तल्लो बङ्गरा मुनि रहन्छन्। यी ग्रन्थीहरूले मुखबाट रियाल वा थुक निकाल्ने गर्दछन्। वास्तवमा यी ग्रन्थीहरू हाम्रो पाचन प्रणालीसँग सम्बद्ध अङ्ग हुन्। रियालमा यसरी खानेकुरालाई टुक्र्याउने र चिल्लो पार्न रसहरू हुन्छन्। अब प्रश्न उठ्छ कि कसरी खाँदै नखाए पनि रियाल आउँछ त? जस्तो कि अमिलोको प्रसङ्ग उठाउँदा मात्र पनि मुखमा पानी भरिएर आउँछ कि कसो? खास कारण के हो भने यी रियालका ग्रन्थीहरू यान्त्रिक तरिकाबाट सञ्चालन हुँदैनन्। यिनीहरूको मस्तिष्कसँग सिधा सम्पर्क रहेको हुन्छ। यस कारण मस्तिष्कले कुनै कुराको अनुभूति पाएपछि त्यसको असर ग्रन्थीमा पर्दछ र त्यसबाट रस पैदा हुन्छ। वैज्ञानिकहरू के भन्छन् भने मस्तिष्कमा हुने विभिन्न प्रतिक्रियाले रियालका ग्रन्थीहरूको मांस पेशी थिच्न पुग्दछ र रियाल निस्किन्छ। यसलाई प्रतिक्षेप प्रतिक्रिया पनि भनिन्छ।
2: अब यहाँहरूमा राख्दैछौँ अर्को प्रसङ्ग। हाम्रो दाँत केले बनेको हुन्छ। अब यो बारेमा जानकारी दिँदैछौ। हाम्रो दाँत शरीरको सबैभन्दा बलियो र कडा भाग हो। धेरैलाई दाँत हड्डी जस्तै लागे पनि यो पूर्ण रूपमा हड्डी भने होइन। दाँत मुख्यतया चार प्रकारका तन्तुहरू मिलेर बनेको हुन्छ, जस्तो कि एउटा हो इनामेल। यो दाँतको सबैभन्दा बाहिरी र सेतो भाग हो। यो मानव शरीरको सबैभन्दा कडा पदार्थ हो। यसले दाँतलाई चपाउँदा हुने घर्षण र तातो चिसोबाट जोगाउने कार्य गर्दछ। यसमा मुख्यतया हाइड्रोक्सिप भनिने क्याल्सियम फस्फेटको खनिज रहेको हुन्छ। त्यस्तै अर्को हो डेन्टिन। इनामेलको ठिक मुनि डेन्टिन हुन्छ। यो हड्डी जस्तै कडा हुन्छ, तर इनामेल जति कडा हुँदैन। यसमा ससाना नलीहरू हुन्छन् जसले दाँतको भित्री नसासम्म संकेत पुर्याउने कार्य गर्दछ। जब इनामेल खिइन्छ, यही डेन्टिन खुला हुनाका कारण दाँत सिरिङ्ग हुने गर्दछ। अर्को रहेको छ सिमेन्ट्रस। यसले दाँतको जरालाई छोपेको हुन्छ। यसको मुख्य काम दाँतलाई गिजा र चिउँडोको हड्डीसँग दह्रो गरी जोडेर राख्नु हो। त्यस्तै अर्को रहेको छ पल। यो दाँतको सबैभन्दा भित्री र नरम भाग हो। यसमा रगतका नलीहरू र नसाहरू रहेका हुन्छन्। यसैले दाँतलाई पोषण दिने र तातो चिसो वा दुखाइको महसुस गराउने काम गर्दछ। त्यस्तै दाँतमा मुख्य गरी क्याल्सियम फस्फोरस र फ्लोराइड रहेका हुन्छन्। क्याल्सियमको काम दाँतको मजबुतीका लागि हो भने फस्फोरसको काम क्याल्सियमसँग मिलेर दाँतको संरचना बनाउन सहयोग गर्नु हो। त्यस्तै फ्लोराइडको काम इनामेललाई मजबुत बनाउन र किरा लाग्नबाट बचाउनु हो। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: अब प्रसङ्ग छ करेला खाँदा किन तितो हुन्छ भन्ने बारे। करेलालाई तितोपना प्रदान गर्ने कार्य पातले सुरु गर्दछ, अर्थात् करेला फुल्दै पातले करेलामा तितोपना बढाउन सुरु गर्दछ। करेला जति हरियो देखिन्छ उति नै बढी तितो हुन्छ। मुख्यतया करेलामा दुई किसिमको रसायन हुन्छ। यी दुई कुकुरभिटासिन र ग्लाइकोसाइडको मातहतमा एक विशिष्ट प्रकारको तत्व मोमोरडिकोसाइड रहेको हुन्छ। यही मोमोरडिकोसाइडको कारणले गर्दा करेला खाँदा हामीलाई तितो अनुभव हुन्छ। करेला हरेक प्रकारका रगतका रोगीहरूका लागि उपयोगी हुन्छ। नियमित करेला खानाले मधुमेह, रक्त क्यान्सर र उच्च रक्तचाप रोगीका लागि स्वास्थ्य उपयोगी मानिन्छ। करेलालाई अत्यधिक मात्रामा तेलमा तारेर, तावामा डढाएर र भुजिया बनाएर खानु हुँदैन। यसले करेलामा भएको तत्व नासिएर जान्छ। करेला खाँदा पहिले राम्रोसँग उसिनेर अलिअलि पानी राखेर पकाएर खानु लाभदायक मानिन्छ।
2: अहिले तपाईँ रेडियो पत्रिका सिलसिला सुन्दै हुनुहुन्छ। नेपाली मुद्रा कहिले छापिन थालेको हो त? अब यो बारेमा जानकारी दिँदैछौ। नेपालमा लिच्छवी राजा मानदेवको शासनकालदेखि धातुका सिक्काको शुरूआत भएको मानिन्छ। लिच्छवी कालमा मानाङ्क, गुणाङ्क, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्णुगुप्त, त्यस्तै ब्रिक आदि मुद्राहरू प्रचलनमा आएको इतिहास भेटिन्छ। त्यसपछि मल्लकाल हुँदै शाहकालसम्म आइपुग्दा नोट र सिक्काको विकास हुँदै आएको मानिन्छ। विक्रम सम्बत 1989 सालमा टक्सार स्थापना गरी आधुनिक सिक्का र विक्रम सम्बत 2001 असोज 1 मा इस्तिहार जारी गरी नेपालमा कागजी मुद्रा प्रचलनमा आएका हुन्। त्यस्ता कागजी मुद्रा 110 र 5 मोरुका थिए र तिनमा पहिलो खजान्ची पण्डित जनकराज पाण्डेले हस्ताक्षर गरेका थिए। त्यसपछि दुईजना खजान्ची पण्डित भरतराज पाण्डे र पण्डित नरेन्द्र राज पाण्डेले हस्ताक्षर गरी मोरु नोट निष्कासन भएका थिए। यी नोटहरू सदर मुलुकी खानाबाट निष्कासन भएका थिए। विक्रम सम्बत 2013 वैशाख 15 केन्द्रीय ब्याङ्कका रूपमा नेपाल राष्ट्र ब्याङ्क स्थापना भएको हो। विक्रम सम्बत 2016 फागुन 7 गतेदेखि हिमालय शमशेर जबराको हस्ताक्षरमा केन्द्रीय ब्याङ्क मार्फत कागजी नोटको निष्कासन गर्न सुरु गरिएको हो। त्यसो हो भने हाल नेपालमा कुन कुन दरका नोटहरू छापिने गर्दछन् त? अब यो जिज्ञासा मेटाउनका लागि, नेपालमा हालसम्म 11 दरका नोट निष्कासन भएका छन्। विगतमा 1, 2, 5, 10, 20, 25, 50, 100, 250, 500, 1000 रुपियाँ दरका नोट निष्कासन गरिएको थियो। तर हाल 1, 2, 25 र 250 रुपियाँका दरका नोटहरू छपाई गरिँदैन र 5, 10, 20, 50, 100, 500 र 1000 रुपियाँका नोट मात्र निष्कासन हुँदै आएका छन्। 1 र 2 रुपियाँका सिक्का मात्र अहिले छपाई हुने गर्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: कार्यक्रम सिलसिलामा अब प्रसङ्ग छ दुध उमालेपछि किन त्यसमा तर लाग्दछ भन्ने। दुध ठोस र तरल पदार्थको मिश्रण हो। यसमा चिल्लो पदार्थ पनि हुन्छ। दुधलाई तताउँदा तातिएको दुध र चिल्लो पदार्थ माथि आउँछ। तातिएको दुधबाट त्यसमा भएको पानीको मात्रा बाफ भएर जान्छ। दुधको भन्दा चिल्लो पदार्थको घनत्व कम हुने हुँदा दुधको माथिल्लो सतहमा पानीको मात्रा कम र ठोस कणहरूको मात्रा बढी हुन्छ। यसरी तातिएको दुधको माथिल्लो तहमा चिल्लो पदार्थ र ठोस कणहरू मिलेर एक आवरण बन्दछ, जसको घनत्व दुधको भन्दा थोरै हुन्छ। यसैलाई तर भनिन्छ। यसरी दुधमाथि तर लाग्दछ।
2: अब यसपछि यहाँहरूमाझ राख्दैछौ उर्गेन दोङ र मोनिका राईको युगल स्वरमा एउटा गीतलाई। गीतमा रचना तथा संगीत रहेको छ उर्गेन दोङको। गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। वर्षको लामो दिन 21 जुन हो भने छोटो दिन 21 डिसेम्बर हो। त्यस्तै दिन र रात बराबर हुने दिन 21 मार्च र सेप्टेम्बर 23 हुन्। दिन र रात बराबर हुनेलाई सम्पात अर्थात् इक्विनक्स भनिन्छ।
1: करोडौं वर्ष अघिदेखि रूप परिवर्तन नभएको एकमात्र जीव साङ्लो हो।
0: सजीव हलो भन्नाले गणेउलालाई चिनिन्छ।
1: आवाजको गति भन्दा छिटो हिँड्ने कार्यलाई सुपर सोनिक भन्दछन्।
0: थेम्स नदीको किनारमा लन्डन, सिन नदीको किनारमा पेरिस भए जस्तै इराकको राजधानी बगदाद टिग्रिस नदीको किनारमा अवस्थित छ।
1: विक्रम सम्वत 2008 माघ 21 गते नेपालमा पहिलो पटक बजेट प्रस्तुत भएको थियो।
0: विक्रम सम्वत 936 नेपाल सम्वतको शुरूआत भएको हो।
1: सबैभन्दा हल्का धातु लिथियम हो भने सबैभन्दा गरौं धातु ओस्मियम हो।
0: हिटरमा प्रयोग गरिने तार नाइक्रोम धातुबाट बनेको हुन्छ।
1: आइन्स्टाइनले सापेक्षवाद सम्बन्धी सिद्धान्तको प्रतिपादन सन् 1905 गरेका थिए।
0: कालो हिरा भन्नाले कोइलालाई बुझिन्छ।
1: थर्मोमिटरको आविष्कार गर्ने वैज्ञानिक ग्यालिलियो ग्यालिली हुन्।
0: पिउने पानीमा मिसाइने ग्यास क्लोरिन हो।
1: महान दार्शनिक सुकरातको मुख्य सन्देश आफूलाई चिन्ह थियो।
0: लुसिफेरिन तत्त्वका कारणले गर्दा जुनकिरीले आफ्नो पुच्छरबाट उज्यालो छर्दछ।
1: बढी मात्रामा औषधिको प्रयोग गर्दा देखा पर्ने असरलाई टोक्सिसिटी भनिन्छ।
0: सिक्का र पदकको अध्ययन गर्ने विज्ञानलाई न्युमिस्मेटिक्स भनिन्छ।
1: सबैभन्दा छिटो बढ्ने वनस्पति बाँस हो। यो एक दिनमा 18 इन्चसम्म बढ्ने गर्दछ।
0: अपि हिमालबाट उत्पत्ति भएको नदी महाकाली हो।
1: टेलिस्कोपका आविष्कारक ग्यालिलियो ग्यालिली हुन्।
0: इस्पात धातुको आविष्कारक हेनरी बेस्मर हुन्। उनी ब्रिटेनका थिए।
1: पेनिसिलिनका आविष्कारक अलेक्जेन्डर फ्लेमिङ हुन्।
0: बुध ग्रहमा 88 दिनको 1 वर्ष मानिन्छ।
1: सर्वप्रथम क्लोनिङ गरी जन्माइएको भेडाको नाम डली हो।
0: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब यहाँहरू माझ राख्दैछौ एउटा गीतलाई प्रमोद खरेलको स्वरमा। गीतकारमा हुनुहुन्छ गौरव गिरी र शंकर बिके, अनि संगीतकारमा विषम आचार्य। गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा विशेष सामग्री राख्ने क्रममा एउटा प्रेरक प्रसङ्ग राख्दैछौँ। कुनै समय ग्रीसमा दास प्रथा चरम अवस्थामा रहेको थियो। बजारमा हट्टाकट्टा दासको खुब किनबेच हुने गर्दथ्यो। एक दिन एक कन्जुस धनी मालिकले सस्तो दाममा एक कुरूप दास आफ्नो लागि किनेका थिए। दासलाई घरमा ल्याउने बित्तिकै उनकी पत्नीको रिसले सीमा रहेन। दास निकै कुरूप थिए, त्यसैले उनी पतिसँग अति रिसाएकी पनि थिइन्। ती दासको एउटा आँखामा चोट लागेको थियो, दाँत भाँचिएको थियो भने पछाडिको ढाड उठेको थियो, अनुहार यति नमिलेको थियो कि उनलाई देख्दा केटाकेटी डराएर भाग्ने गर्दथे। यो बारेमा ती पत्नीले पतिलाई जति गाली गरे पनि पति चाहिँ केही बोलेनन्, किनकि गुलामको कुरूपताका कारणले उनीहरूले तिनलाई सस्तोमा पाएका थिए। बिस्तारै ती दासले घरमा सबै काम सम्हाल्न थाले। उनी बिहान सबेरै उठ्थे, भाँडाकुँडा सफा गरी माझ्दथे, मालिक र मालिकनीकै लागि चिलिम भर्थे, साथै साँझमा मालिक र मालिकका बालबालिकालाई फकाएर रोचक कथाहरू सुनाउने गर्दथे। केही पछि ती धनी मानिसको घरमा मानिसको भिड नै लाग्न थाल्यो। सबैजना तिनै दासका रमाइला कथा सुन्न लालायित हुने गर्दथे। अब कोही पनि उनको अनुहार देखेर डराउँदैनथे। सबैले आज दासले कस्तो शिक्षाप्रद कथा सुनाउलान् भनेर पर्खेर बस्ने गर्दथे। बिस्तारै बिस्तारै गुलामको कथाको ख्याति ग्रीसका बादशाहको कानमा पनि पुग्यो। आखिर एक दिन बादशाह पनि ती धनी मानिसको घरमा पुगेर उनको कथा सुन्न बसे। बादशाहले पनि कथा निकै मन पराए। आफू बाहिर जाने समयमा बादशाहले ती दासलाई इनाम दिन खोजे। तब ती दासले भने, धन्यवाद महाराज, मलाई कुनै इनाम चाहिँदैन। मेरा लागि उचित इनाम यही हुनेछ कि मैले सुनाएका सबै कथा लेखेर एउटा पुस्तक बनाइयोस्, ताकि म यो संसारबाट गइसकेपछि पनि ती बालबालिका सँगै बस्न सकूँ। ती दासको कुरा स्वीकारियो र छिट्टै दास इसपका कथा घर घरमा पढिन थालेको थियो। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौँ।
2: अब कार्यक्रमबाट जाँदा जाँदै समीक्षा अधिकारी र रितेश घतानेको युगल स्वरमा एउटा गीत राखिदिन्छौ। गीतमा रचना तथा संगीत रहेको छ रितेश घतानेको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रम सञ्चालक साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा

0: छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध, यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।

0: बिहानै झोक्राइछौ त, के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भएँ म त।
2: मलाई के भएको रहेछ डाक्टर साहब?
3: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
4: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
5: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
6: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
5: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
6: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
5: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
6: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
5: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुरानाको नाम मेटाउने काम सुरु भएको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको छ। सरकारले कार्य विभाजन नियमावली मार्फत साबिकका 8 मन्त्रालयलाई यथावत राखेको छ भने केही मन्त्रालयलाई गाभेको हो। यसैगरी विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय नयाँ साबिका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछन्। यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनमा घाइते तथा शहीद परिवारसँग चुनावी सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। कार्यदलको हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गरेको छलफलमा विगतको सरकारसँग भएका सम्झौता कार्यान्वयन हुन नसकेको जेएनजी आन्दोलनमा घाइतेहरूको गुनासो सुनेपछि उहाँले सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध भएको बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहनुभएका शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र यसले जेएनजीको हकितका लागि निरन्तर काम गरिरहने बताउनुभयो। उहाँले जेएनजी पुस्ताका भावना, अधिकार र आवश्यकता संविधानमा समेट्न सुझावहरू लिखित रूपमा कार्यदललाई बुझाउन घाइते तथा शहीदका परिवारलाई आग्रह गर्नुभयो। कार्यक्रममा

0: हुन सक्ने सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।
1: गोर्खा रेडियो, गोर्खा रेडियो, परदेशीको सन्देश।

0: हजुर, धुन बज्यो, कार्यक्रम सुरु भयो। सञ्चालक विनोद कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। आजको यो विषयमा समस्त आदरणीय श्रोतामा, नेपालमा जो हुनुहुन्छ उहाँलाई पनि नमस्कार र कार्यक्रममा हार्दिक हार्दिक स्वागत छ, र विदेशमा धेरै ठाउँमा हुनुहुन्छ उहाँहरू, उहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर हजुर, कार्यक्रम पर्दैछको सन्देशको पर्खाइमा बस्नुहुने समस्त हाम्रा प्रिय श्रोतालाई नमस्कार छ र मेरो पनि कार्यक्रममा स्वागत छ। गत हप्ता भने मिना दिदी र म थियौँ दाजु, तपाईँलाई एकदमै मिस गरेँ गत
0: हप्ता।
1: एकदमै मिठो हुन्छ र हामीले गत हप्ता छिनोफानो गरेका थियौँ है। सो छिनोफानोमा चाहिँ हाम्रो धनकुटाका रमा सापकोटा विजय हुनुभएको थियो। हामीले त्यति बेला चाहिँ तपाईँलाई मिस गर्यौँ र त्यो हप्ता भने हामीले गत हप्ता भने हामीले प्रश्न केही पनि राखेका छैनौँ दाजु।
0: किन नि?
1: अब हामीले चाहिँ तपाईँलाई कुरेर बसेका छौँ।
0: तपाईँले राखिदिएको प्रश्न सजिलो हुन्छ, विरुद्धले राखेको ठिक हुँदैन भन्ने कम्प्लेन पनि छ नि त।
1: होइन, सजिलो भन्दा पनि अप्ठ्यारो नै ठिक हुन्छ, होइन र?
0: हो र, ओके। फेरि यो कुरा सुनेपछि हाम्रो महत बहिनी के भन्नुहुन्छ?
1: हो, महत दिदीले त मलाई दुईचोटि फोन गर्नु भएको रहेछ। हाम्रा ब्रुनाईका दिदी बहिनीहरूले र दाजुभाइहरूले हामीलाई साथ दिनुभयो हजुर गत हप्ता पनि, होइन? र उभौली पर्वको विशेष विशेष अवसरमा उहाँहरूले सन्देश पठाउनु भएको थियो
0: र
1: ती सन्देशहरू पठाउन मद्दत गर्नुहुने लाल दाजु र उहाँको टिम, विशेष गरी धनराज राई दाजुलाई हामी धन्यवाद भन्न पछि पर्दैनौँ र आज पनि उहाँहरू सबैलाई धन्यवाद छ हजुर।
0: ओके, लाल दाजु बेलामा बसेर सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम, होइन त? केही समयको लागि त्यहाँ पुग्नु भएको छ, कारणले भन्नुपर्छ। एनिवे, यो कार्यक्रम चाहिँ अब नयाँ वर्षको अर्को नयाँ महिना सुरु हुने भएछ त, होइन?
1: हो नि, यो कार्यक्रम प्रसारण हुन्जेल त जेठ महिना पनि सुरु भइसकेको हुन्छ दाजु,
0: र
1: आइतबार भने जेठ महिनाको 3 गते परेको छ।
0: फड्को मारिसकेका छौ, होइन?
1: हजुर हजुर,
0: टाइम फ्लाइज भन्ने कारण यही हो, एकदम कसैलाई पर्खिँदैन। त्यस कारणले अब आफूले सक्दो गर्नुपर्छ, इन्जोय पनि गर्नुपर्छ, पसिना पनि बगाउनु पर्छ, सबै चिज ठिक गर्नुपर्छ भन्ने कुरा हो। ओके, अब हामी आजको यो विषयमा सबभन्दा पहिला विभिन्न चाडपर्वको कुरा गर्दाखेरि कुन कुन आउँदा दिनका चाडपर्व छ, तपाईँले केही हेका राख्नु भएको छ?
1: हजुर, चाडपर्व विशेष विशेष त मैले अलिकति याद गरिनँ दाजु, यहाँनिर क्यालेन्डरमा पनि खासै छैन
0: है। ओके, मे महिनाको अब अन्तिमसम्ममा के छ भनेर सर हेरिहाल्नु भयो भने, सबभन्दा पहिला सार्वजनिक विधाहरूका कुराहरू गर्दाखेरि कहाँ छ त, राष्ट्रिय गणतन्त्र दिवस आउँदै रहेछ। यो चाहिँ 29 तारिकको दिनको कुरा हो, होइन? र यो कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती पनि यही महिना परेको छ, र हामीले विश्व संस्कृति दिवसदेखि लिएर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस पनि मनाउनु पर्ने महिना यही रहेछ कि बहिनी, होइन? र अब पानी भएन भने के हुन्छ त भन्नुहोस् त?
1: पानी भएन भने त काकाकुल, होइन, हाकार हुन्छ,
0: जीवनै हुन्न, होइन?
1: हुँदैन।
0: विश्व महासागर दिवस पनि 25 गते परेको रहेछ। महासागर भएन भने पनि फेरि पानी पर्दैन नि, होइन? किनभने बाष्पीकरण हुँदै फेरि चिसिएर पानी पर्ने हो। यो मनसुन जुन चाहिँ हामीले भोग्नुपर्छ अथवा चाहिँ इन्जोय गर्नुपर्छ अथवा चाहिँ त्यो आवश्यकता छ, यो चाहिँ महासागरकै कारणले हुने हो भनेर हामीले एसएलसीमै पढाए जस्तो लाग्छ, होइन? तपाईँले एसएलसी पढ्नु भयो भन्ने, होइन र?
1: कि
0: एसई हो तपाईँ?
1: मेरो त एसएलसी नै हो दाजु।
0: ओके, एनिवे, एसईको पनि नतिजा यसपालि राम्रो भयो भनेर सुन्ने, होइन त?
1: राम्रो छ।
0: यसपालि एसई उत्तीर्ण गरेका, राम्रो राम्रो ग्रेड ल्याएका विद्यार्थीहरूलाई हाम्रो शुभकामना छ।
1: अब
0: अझै फर्दर स्टडिज नेपालमै पढ्ने, अनि फेरि

0: ट्रेडहरू लिएर विभिन्न शिक्षाका भनौँ न अब हाँगा बिङ्गामा गएर नेपालको एउटा सक्षम एउटा टेक्नोक्राट बन्ने होइन त्यसपछि देशको सेवा गर्ने भनेर चाहिँ शुभकामना दियो है बहिनी. यति भन्दै अब ठेगानातर्फ लाग्नु पर्ला.
1: हजुर हजुर, अब ठेगानातर्फ लाग्छौँ श्रोता. कार्यक्रम परदेशीको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. र यो पोस्ट बक्स 95 भने युक्त प्रसाद श्रेष्ठ दाजुको पत्र 8 महिनापछि हामीले प्राप्त गऱ्यौँ. हुन त यो पत्र पहिला नै आइसकेको रहेछ दाजु, हामीले चाहिँ लिन जान अलिक ढिलो गऱ्यौँ है. तर त्यो अन्तरालमा अलिकति टाइममा चाहिँ के भयो है, थुप्रै कुराहरू भयो नि त होइन, त्यो भएको भएर अलिकति डिस्टर्ब पनि भयो त्यो बेला.
0: भए पनि पत्र हाम्रो हातमा पर्यो होइन,
1: एकदमै हजुर. मङ्सिर पुस महिनामा पठाउनु भएको रहेछ, अनि एउटा पत्र पुगेन भनेर अर्को पत्र पनि ट्युबेलै लेख्नु भएको रहेछ.
0: ओके, त्यसलाई फोटोकपी गरेर त होइन, ट्युबेलले फोटोकपी पठाउनुहुन्छ नि होइन.
1: हजुर हजुर,
0: त्यो पनि लेख्नलाई अलिकति अप्ठ्यारो हुन्छ क्या हो. एनिवे, तपाईँको पत्र आइपुग्यो. कोहलपुरवासी होइन त?
1: हो, उहाँ कोहलपुर बाँके निवासी हुनुहुन्छ.
0: बाँके निवासी
1: हजुर,
0: र उहाँको अहिलेको बसाइ कोहलपुरमा अलिक गर्मी बढिसकेको छ कि बहिनी
1: होइन,
0: त्यहाँ त 40 भने त मामुली हो, अहिले 40 पुगिसक्यो भनेर म सुन्छु होइन, गर्दाखेरि अलिकति शीतल ठाउँमा बस्नु चाहिँ भन्नु पर्यो.
1: हजुर, अब हाम्रो कोहलपुरका दाजु युक्त प्रसाद श्रेष्ठको पत्र आज हामी राख्छौँ दाजु होइन, र अन्य हाम्रा ठेगाना छन्, बिएफपीओ ठेगाना छ, बिएफपीएस नेपाल, एचक्यूबिजिएन बिएफपीओ, इमेल आइडी छ बिएफपीएस गोर्खा @bfps.com, फेसबुक रहेको छ बिएफपीएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930.
0: ठेगाना पाइहाल्नु भयो भने अब हामी पहिलो पत्रलाई स्थान दिउँ त.
1: हजुर
0: हजुर, यो पहिलो पत्रतर्फ बिएफबिएस गोर्खा रेडियोको प्रस्तुति रहेको कार्यक्रम परदेशको सन्देशको म नियमित श्रोता हुँ. यो कार्यक्रम मार्फत निशा गुरुङ, सुशन बाला, विनोद धोज खड्का, आरती रम्साल, निरा राणा भाट, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जन गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार भन्नुहुन्छ हाम्रो श्रोता.
1: उहाँले त हामी सबै सबैलाई सम्झनुहुन्छ दाजु होइन, हाम्रो नर्जन गुरुङजीदेखि लिएर हामी सबै सबै कर्मचारीहरूलाई सम्झनुहुन्छ. अरुण नदीजी तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी सबैजनाको नमस्कार छ.
0: ओके, अब उहाँको गाउँमा अस्ति गएको थियौँ कि बहिनी, झन्डै 4-5 दिन अगाडि होइन, पासीकोट.
1: हजुर,
0: बस्ती त उज्यालो हो कि के हो मलाई थाहा भएन, तर पासीकोट नै भनिन्छ. एकजना मेरो आफन्त हुनुहुन्छ होइन,
1: आमा
0: ससुराज्यूहरू, उहाँलाई यसो ड्रप गर्न पुगेको थिएँ. पहिला जाँदाखेरि बाटो नि बहिनी लामै हुन्थ्यो होइन, यो बर्खाको बेलामा गाडी अड्किने होइन, हिँड्न पनि गाह्रो थियो. अहिले चाहिँ पक्का राम्रो पिच भइसकेको रहेछ, चारैतिर डाँडा र चाहिँ खेती गर्ने जमिनहरू पुरा भरिभराउ, घरै घर होइन. अनि मुख्य कुरा चाहिँ एकदम उज्यालो नै भएको छ, सायद उज्यालो पछि त्यही नै होला होइन. म राति बेलुकातिर गएको थिएँ, चारैतिर झिलिमिली, पहिला चाहिँ स्याल कराउने ठाउँ रे, अहिले चाहिँ झिलिमिली झिलिमिली, अनि बाटो पनि कता हो कता के बनी, चो बाटो पनि छ, दो बाटो पनि छ होइन. त्यसले गर्दाखेरि म झन्डै हराएँ, गर्दाखेरि यो बस्ती असाध्यै राम्रो बनिसकेको रहेछ भनेर मैले भन्न चाहेको कि खासमा
1: होइन.
0: अब उहाँ चाहिँ कहाँ बस्नुहुन्छ थाहा भएन, उज्यालो त हो बस्तीको नाम, तर चाहिँ एक्ज्याक्टली त्यो लोकेसन यति ठुलो छ भनेर साध्यै छैन होइन. गर्दाखेरि त्यसमा चाहिँ अब तपाईँ वडा नम्बर कुन हो, कुन ठाउँमा छ भनेर अर्को पत्रमा लेख्नु होला है त. अब उहाँ लेख्नुहुन्छ, परदेशको सन्देश कार्यक्रममा पुरस्कार नपाएको पनि लामो समय भयो रे बहिनी.
1: उहाँले हुन त प्रश्नको उत्तर त दिइराख्नु भएको छ दाजु
0: होइन,
1: धेरै जसो त उहाँले अस्तिको प्रश्न थियो नि हाम्रो जुन खेल सम्बन्धी यो रेकर्ड ब्रेक गरेको होइन, त्यसमा चाहिँ उहाँले अलिकति रङ आन्सरै दिनुभयो, गलत आन्सर दिनुभयो होइन. कतिपय ठाउँमा अब गलत पनि हुन्छ, कतिपय ठाउँमा उहाँको नाम नपढ्न नै सक्छ होइन.
0: मैले त्यो म्याराथनको कुरा गरेको थिएँ होइन, म्याराथनमा सबैभन्दा छिटो अहिलेसम्मको मानव सभ्यताले जानेको दौडमा म्याराथन 26 miles 42-something किलोमिटर हुन्छ होइन. म्याराथन दौडको रेकर्ड अहिलेसम्म 2 घन्टा भन्दा मुनि आएको थिएन, यानि कि सब 2 hours भनिन्छ होइन, त्यो चाहिँ कसैले पनि अहिलेसम्म तोडेका थिएनन्. र अस्ति सेबास्टियन भन्ने एकजना व्यक्तिले, सेबास्टियन सेवे भन्ने व्यक्तिले तोडे होइन त, त्यही एउटा प्रश्न राखेको थियो, तातो कुरा थियो, उहाँले मिलाउनु भएन उस भए, अनि कसरी जित्ने त बहिनी. त्यसले गर्दाखेरि प्रश्न उत्तरी कार्यक्रममा जित्नको लागि प्रश्न मिलाउनु पर्छ, कहिले कहिले मिलाए पनि अनलक्की भइन्छ क्या भाइ, होइन सबैलाई हामीले जिताउन सक्दैनौँ। खैर तपाईँ निराश नहुनुहोस्, कोसिस चाहिँ बरकरार राख्नुहोस्, किप इट अप भनेर भनौँ होइन।
1: हजुर हजुर एकदमै।
0: साहित्यिक कार्यक्रममा बेला बेलामा पुग्ने गर्दछु। वीरगन्ज गहवामा बस्नुहुने मेरो पुरानो मित्र कुरवान हवारी अनि कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू होइन, अनि बेलायतमा बस्नुहुने मेरो पहिलो पत्रमित्र साथी किरण भट्टराई, सानु काजी र ठालुमान माबो, र बर्दिया बस्नुहुने पुरानो पत्रमित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, ओम मणि सापकोटा, सिमला चिम्सी राई र बिमला याम्फु, पञ्चा खुजुम पारखरी र सुनिल निर्दोष पारखरी, नानु करुणा र सामना तामाङ, दर्पण देविका राई जो बेलायतमा हो क्या अरे होइन, ओके, अनि रौतहट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तवा राई, छवि थापा, धनवीर पुन, सबिना मगर, सबै सबैमा मिठो मिठो सम्झना शुभकामना साथसाथमा सबैलाई धेरै धेरै सम्झना छ भनेर भनिदिनु होला भन्नुभएको छ बहिनी।
1: हजुर, उहाँले त्यो ठुला थालुमान माबो भनेर भन्नुहुन्छ नि दाजु, उहाँ अहिले युकेमा हुनुहुन्छ, उहाँको पत्र मित्र साथी हुनुहुँदो रहेछ उहाँ चाहिँ है, पहिला पहिलाको र पहिलाको साथीहरू अहिले पनि कन्ट्याक्टमै हुनुहुँदो रहेछ, कति रमाइलो कुरा, कति राम्रो कुरा होइन दाजु।
0: हजुर, कहिले कहिले त पत्र मित्रले चाहिँ प्रगाड मित्रता बढेर चाहिँ विवाह गरेको कुरा सुनेका छौँ होइन, अनि छुट्टिएका साथीहरू पनि परिवारजनहरूसँग पनि नाता फेरि गाँसिएको कुरा सुनेका छौँ, गर्दाखेरि यो पेन फ्रेन्ड सिस्टम एकदमै राम्रो हो र देश विदेशका कुराहरू बुझ्ने, आफ्नो कुराहरू पनि एक्सप्रेस गर्न पाउने, देशको चालचलनदेखि लिएर अहिलेको स्थिति बुझ्ने होइन, गर्दाखेरि राम्रो तरिका हो। तर आजकल के भयो भने नि नयाँ इन्भेन्सनले गर्दाखेरि यो पत्र मित्रता भन्ने कुरा चाहिँ बिस्तारै बिस्तारै अलि ओझेलमा परेको छ के बहिनी,
1: होइन,
0: किनभने अब पोस्टल सिस्टम नै अब आजकल धेरै युज हुन्न, त्यसले गर्दाखेरि पनि हो। अरुण नदी खत्री आएपछि केही न केही भावना त भटाउनुहुन्छ नि होइन, ओके, उहाँ भन्नुहुन्छ तिमीसँग मनभित्रका कुरा गर्न बाँकी छ, ओके, तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ, सुन्दर सपना सजाएर जिउनै बाँकी छ रे बहिनी, तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ, सुन्दर सपना सजाएर जिउनै बाँकी छ, मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द, मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द, अमृत प्याला भरेर पिउने बाँकी छ रे के बहिनी। तर उहाँले लेखेको चाहिँ नसालु थियो, मैले अमृत भनिदिएँ, मैले पनि करेक्ट गर्ने मौका पाएँ नि त होइन। तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ, सुन्दर सपना सजाएर जिउने बाँकी छ, मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द, नसालु प्याला भरेर पिउने बाँकी छ रे, त्यसमा नसालुको सट्टा अमृत भन्दै मैले है त। अर्को पनि हरप रहेछ, फुल हाँस्दाखेरि तिमी पनि हाँस्ने गर, फुल हाँस्दाखेरि तिमी पनि हाँस्ने गर, मयूर नाच्दाखेरि तिमी पनि नाच्ने गर, मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए, वाह, मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए, म बाँच्न सके भने तिमी पनि बाँच्ने गर, ओके, इफ आई लिभ यु लिभ भने जस्तो लाग्यो होइन, ओके, उहाँको भावना, त्यसलाई तोडमोड नगरौँ, धेरै अलिअलि त गर्न पाइन्छ क्या अरे होइन,
1: ओके,
0: ल अलिकति चलाइदिएँ, माफ नगर्नु होला। अरुण नदी खत्री कवि महोदय यदि भन्दै अब उहाँलाई के गीत सुनाउनु भन्नुहोस् त।
1: हजुर, उहाँले पुराना पुराना गीतहरू मात्र रोज्नुहुन्छ, त्यही भएर हामीले चाहिँ अलिक नयाँ गीतै राखिदिएका छौँ यसपालि पनि। भुनभुन माहुरी बोलको गीत छ, श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लले गाउनु भएको छ दाजु, यो अहिले एकदमै चर्चित गीत भन्छु म, र टिकटकमा पनि निकै ट्रेन्डिङमा रहेको गीत हो यो।
0: अनि ट्रेनिङ अलिअलि दाम पनि आउँछ अरे नि त होइन,
1: एकदमै जति धेरै भ्युज बढ्यो, अब यो टिकटकमा पनि हुन्छ है, जस्तै टिकटकमा पनि धेरै व्यक्तिहरूले यसमा एक्ट गरेर डान्स गर्नुहुन्छ, अनि भ्युजहरू बढी आउँछ, लाइक्सहरू बढी आउँछ, त्यहाँबाट पनि उहाँहरूले कि त पैसा पाउनुहुन्छ,
0: ओके, कहिले त फेरि अपर्च्युनिटी होइन, मौका, राम्रो राम्री अनि नाच्न जान्ने, बोल्न जान्ने, एक्टिङ गर्न जान्नेलाई चाहिँ हिरो हिरोइन बनेको पनि देखिया छ होइन,
1: एकदमै। र अहिले लेटेस्टमा हाम्रो टेरिया मगर नयाँ फिल्ममा उहाँले एक्ट गर्नुभएको छ होइन, उहाँ डान्स इन्डिया डान्सबाट आउनुभएको हो नि त सानो हुँदाखेरि होइन, नेपाली फिल्ममा पनि उहाँले चाहिँ दयाहाङ राईको अपोजिट भएर खेल्नु भएको छ।
0: ओके, मैले यो बारे पनि यसो समाचारमा पढेको थिएँ र उहाँले गरेका कामको सफलताको कामना गरौँ हामी होइन, र राम्रो अभिनय गर्न पनि सकेको सुन्न पाऊ, नाच्न त नो डाउट होइन, इन्डियामा गएर जित्नु चाहन्छु नै कुरा होइन, डिडी आइडी भन्छ क्यारे होइन,
1: डान्स इन्डिया डान्स
0: डिआइडी,
1: हजुर डिआइडी
0: डिआइडी, ओके, डान्स इन्डिया डान्समा जितेको र हामीले पनि यहाँबाट चाहिँ भनौँ न उहाँलाई धेरै अन्तर्वार्ता पनि गरेको सम्झना आयो मलाई। एनिवे अब यो गीततर्फ लागौँ है त।

0: अत्यन्त रमाइलो गीत रहेछ। श्री कृष्ण भाम मल्ल र लक्ष्मी मल्ल गाउँदै रहेछ यस गीतलाई, होइन त बहिनी?
1: हजुर हजुर, भुनभुन माहुरी पानको पत्तामा अनि के भन्दै हुनुहुन्थ्यो अरे दाजु?
0: ओहो, जिन्दगी तिम्रै हातमा छ भने जस्तो लाग्यो मलाई। ओके, र त स्वर पनि मिठो, लय राम्रो, म्युजिक राम्रो, डान्स गर्नेहरूले त मजाले नाच्ला नि, होइन?
1: एकदमै एकदमै राम्रो नाच्नु भएको छ।
0: अलिअलि त पारा तपाईँले ल्याउनुहुन्छ नि, होइन? ओके, अब हामी पल्टनमा हुँदाखेरि नि भन्थ्यौँ के डिस्को जान्थ्यो कि कहिले कहिले, कुरा अनि कहिले कहिले जाँदाखेरि चाहिँ मजाले नाच्नुपर्छ भनेपछि पसिना थ्रुक्कै भएर नाच्नुपर्छ भन्थ्यो कि बहिनी,
1: होइन?
0: त्यतिखेरको अब रियल रियालिटी अफ लाइफ भन्नुपर्छ नि, होइन? सोल्जरहरू मजाले के भन्छ डिस्को जाँदाखेरि तपाईँ अब हङकङको पुसिक्याट अनि मकाटी इन भन्ने आउँथ्यो, अहिले नाम पनि परिवर्तन भएछ, अस्ति साथीले भन्दै हुनुहुन्थ्यो,
1: होइन?
0: त्यहाँ गएपछि दुई तिन घन्टा नाच्दैपछि निथ्रुके हुने कि मोजा भिज्ने गरी नाच्ने भन्थ्यो क्या हामी। तपाईँहरू चाहिँ के भन्नुहुन्थ्यो होला भन्नुहोस्, आनन्दले नाच्ने भन्ने के भन्नुहुन्थ्यो?
1: हामी त त्यस्तो त केही पनि भन्दैनौँ, मजाले के भन्छ चिल पारामा नाच्ने भन्छौँ।
0: ओके, यसरी त्यस्तो नाच्ने खालको गीत रहेछ। जीले पाउनु जिन्दगीको एउटा भाग पनि हो, होइन? ओके, यो गीत पछि अब हामी कता जाने भन्नुहोस् त?
1: हजुर, अब गीत पछि भने हामी दोस्रो पत्रतर्फ लाग्छौँ दाजु। पोस्ट बक्स नम्बरमा खसीको पत्र भन्नुपर्छ दाजु, अब मेरो हातमा परेको छ र उहाँ हाम्रा श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ।
0: ओके, सबभन्दा पहिला यति पछि प्राप्त गरेको पत्रलाई तपाईँले पढ्ने मौका पाउनुभयो, अलिअलि आउट अफ डेट पनि कुरा प्रसङ्ग होलान्, होइन? किनभने 8-9 महिना अगाडि लेखेका कुराहरू कति प्रसङ्ग परिवर्तन भइसक्यो होला, राजनीतिमा यत्रो ठुलो हलचल आइसकेको छ, होइन? नयाँ सरकार गठन भइसकेको छ, संसार अर्कै भइसकेको छ, इरान अमेरिकाको इजरायलको लडाइँ भएको थिएन, त्यो अहिले यो स्टेजमा छ भने के लेख्नु भएको छ म सुन्न पो मन लाग्यो।
1: मङ्सिर महिनामा लेख्नु भएको रहेछ दाजु, करिब 6-7 महिना भनौँ है,
0: दसैँ ताका,
1: हजुर, त्यो बेला लेख्नु भएको रहेछ, अलिक चिसो थियो नि त्यो बेला है। अनि उहाँले के लेख्नु भएको छ भन्दाखेरि, आदरणीय कार्यक्रम सञ्चालक दाजु विनोद ध्वज खड्का ज्यू, दिदी सुसन बाला, बहिनी निशा गुरुङ, मिना थापा, तुलसी ज्यू, कृष्ण ज्यू, प्राविधिक मित्र सबैमा यो चिसो चिसो मौसममा न्यानो अभिवादन, उहाँले लेख्नु भएको छ।
0: ओके, अहिले त गर्मी छ नि, होइन? तुलनात्मक रूपमा खैर त्यति पहिला पठाएको पत्रलाई पनि हामीले स्थान दियौँ, किनभने त्यो पत्रको सम्मान हो, लेखाइको सम्मान हो, प्रेषकको सम्मान हो, होइन त?
1: हजुर हजुर,
0: थ्याङ्क यू भेरी मच भन्नुपर्छ। अरू के लेख्नु भएको छ?
1: अब आज अहिले गर्मी त भनेर भन्यो दाजु, तर काठमाडौँको कुरा गर्नुपर्दा बिहान चिसो हुन्छ, फेरि घाम लाग्दा अलिअलि न्यानो हुन्छ, होइन? मतलब गर्मी हुन्छ, पानी पर्दाखेरि रेनकोट ओढ्नु पर्ने हुन्छ, फेरि बेलुकी फेरि त फेरि के त चिसो हुन्छ, फेरि है एकदमै।
0: यसपालि चाहिँ अलि मनसुन भए पनि यसपालि अलि मनसुन चाहिँ अलिक खडेरी पर्छ कि भन्ने पनि एउटा आङ्कलन छ नि, होइन?
1: प्रोजेक्सन छ,
0: त्यसले गर्दाखेरि अब विशेष गरी उहाँ बसेको ठाउँमा धान उब्जनी हुने ठाउँ हो, होइन? यसपालि अलि धान नहोला कि भन्ने डर छ, तर भगवान्सँग फेरि प्रार्थना गरौँ यो चाहिँ गलत होस्, गलत सिद्ध होस्,
1: टाइममा पानी परोस्। उहाँको एउटा एकदमै खुसीको कुरा पनि छ, हुन त उहाँले रिभिल गर्न मिल्छै मिल्दैन, होइन? उहाँले के भन्नुभएको थियो भन्दाखेरि, यो अहिले गर्मी छ बहिनी, तपाईँहरूलाई बोलाउनु त हुन्थ्यो, इन्भाइट त गर्नुहुन्थ्यो, तर मैले गर्न पाइनँ भन्नुभएको थियो, के को लागि दाजु भनेर मैले सोधेँ, उहाँको छोराको बिहे भएको रहेछ, हेर्नुहोस् दाजु है। अनि यो गर्मीमा तपाईँहरूलाई गाह्रो पनि हुन्छ, होइन? चिसो ठाउँमा बसेको मान्छेहरूलाई गर्मीमा गाह्रो हुन्छ भनेर मैले त बोलाइनँ, त्यसको लागि माफी चाहन्छु पनि भन्नुभएको थियो।
0: सलाह हुनुहुँदो रहेछ, पहिला नै कुरा बिचै हाल्नुभयो, होइन? तर निम्तो आएको भए क्या हो क्या अनि बहिनी, होइन?
1: हो नि, हामी आउँथ्यो कि बा, होइन?
0: क्या हो क्या हो, आजकल त कति सजिलो छ नि बहिनी, चार्टर फ्लाइट लियो, होइन? नेपालगञ्जबाट कति पर होला र, होइन? धनगढीबाट कति पर होला र, होइन? त्यसले गर्दाखेरि ठ्याक्कै ओर्लियो, गाडीमा गयो, भोज खायो, भोलि बिहान फर्के पनि हुन्छ, नभए त्यो बेलुका फर्के पनि हुन्छ क्या बहिनी,
1: होइन?
0: एनी वे तपाईँले राम्रो एक्सक्युज बनाउनु भयो,
1: आराम छ, तपाईँहरू पनि आराम कुशलै हुनुहुन्छ होला भन्ने पूर्ण आशा लिएको छु भन्नुभएको छ।
0: थ्याङ्क यू सो मच, तपाईँ सबभन्दा पहिला हेल्दी हुनुहुँदो रहेछ, खल्ती मात्रै अलिकति पल पऱ्यो होला बिहाले गर्दाखेरि, नभए चाहिँ इट्स गुड न्युज हाम्रो निम्ति,
1: एकदमै राम्रो कुरा। कार्यक्रम नियमित रूपमा सुनिरहन्छु, केही कार्य व्यस्तताले गर्दा पत्र पठाउन ढिला भएको हो, यसरी हातले लेखेर पत्र यो भन्दा अगाडि पनि पठाएको थिएँ, निकै ढिला पुगेको थियो, यो पत्र छिट्टै तपाईँहरूको हातमा पुगेर वाचन हुनेछ भन्ने आशामा छु भन्नुभएको थियो त्यो बेला है, र यो पत्रमा त्यही लेख्नु भएको छ।
0: एकदम भनौँ न अब यो ढिलो पत्रलाई पनि मिलाइ मिलाइ पनि सोची सोची भन्नुपर्छ। बिहा चाहिँ अहिले भयो हो नि त होइन, यो त टेलिफोनमा थाहा भयो हो नि होइन, यो पत्रमा लेखेको कुरा त होइन नि
1: होइन।
0: अन्तखेरि नभए चाहिँ फेरि अब ग्रान्ड ड्याड भइसक्यो हो कि भन्ने चाहिँ होइन, जिजु बुवा भइसक्यो हो कि भन्ने पनि थियो। हाम्रो शुभकामना चाहिँ छ,
1: एकदम शुभकामना छ दाजु। र यो वैशाख महिनामै उहाँको छोराको विवाह भएको छ होइन, सो उहाँको छोरा लगायत हाम्रो युक्त प्रसाद श्रेष्ठ दाजु यहाँको परिवारलाई हामी एकदमै धेरै शुभ बुहारीलाई पनि हाम्रो एकदमै शुभकामना अनि बधाई छ होइन। नयाँ दाम्पत्य जीवन सुरु भएको छ उहाँहरू दुवैजनाको, भाइ र बुहारीको, यहाँहरू दुवैजनालाई शुभकामना अनि बधाई छ। हजुर, अब दिनदिनै चिसो बढ्ने क्रम जारी छ भनेर चाहिँ मङ्सिर महिनामा लेख्नु भएको थियो दाजु है। अब अहिले लेख्नु पर्दाखेरि दिनदिनै गर्मी बढ्दैछ बहिनी भनेर पनि लेख्नु भएको थियो गत हप्ता है।
0: हजुर, अहिले
1: त्यता पनि चिसो धेरै बढिसकेको होला, हजुरहरूले पनि स्वास्थ्यको राम्रो ख्याल राख्नु होला, यतातिरको खासै नयाँ नौलो खबरहरू त केही छैन भनेर लेख्नु भएको थियो त्यति बेला।
0: ओके, सम्झना पुराउनु भएको छ होला होइन।
1: हजुर हजुर, अनि कार्यक्रम मार्फत स्वरूप राज आचार्यले गाउनु भएको तिम्रो झल्को कति आउँछ बताऊ कसरी म बोलको गीत सुन्न चाहन्छु। र यस गीत मार्फत सम्झाउनु पर्दा जीवन सङ्गी हिरा श्रेष्ठ, घर परिवार, इष्टमित्र अनि बहिनी, दर्पण देवीका रुदुङ, हिमा राई, कमला मुखिया, कमला वनेम लिम्बू, धनवीर पुन, राजेन्द्र बान्तवा राई, छवि थापा, सरस्वती राई, रचना अन्जान राई, विनिता सुनवार, अरुण नदी खत्री, रामलाल सुमन, मुना मुखिया, सुषमा सहयात्री, त्यस्तै गरी सुमु लिम्बू, नानु निर्मला शाह अनि लक्ष्मी छेत्री, अल्का बान्तवा, जुनिना राई, संगीता मगर, पुष्पा राई, शोभा भट्टराई, भूमिका राई लगायत बिएफबिएस रेडियोका सम्पूर्ण कर्मचारीहरू, रेडियो नेपालका सम्पूर्ण कर्मचारी र अहिले कार्यक्रम सुनेर बस्नुहुने सबै सबैमा सम्झना छ। यति भन्दै आजलाई यतिमै पत्रको बिट मार्दछु। हवस् त, नमस्कार भन्नुभएको छ युक्त प्रसाद श्रेष्ठ दाजुले कोहलपुर बाँकेबाट हामीलाई हाते पत्र लेख्नु भएको थियो।
0: पुरानो पत्र हो, त्यसले गर्दाखेरि श्रोताहरूले सुन्ने मौका पाउनु होला, जसलाई उहाँले सम्झना गर्नुभयो होइन। कहिले कहिले त फेरि कहिले विदेश जाने, कहिले के भने हुन्छ, आशा गर्नु सबै सबैमा चाहिँ आरामी होला र उहाँले सुन्न पाउनु होला। यति मात्रै भन्नु होइन बहिनी। ओके, अब हामी उहाँलाई गीत सुनाउने त
1: हजुर, उहाँले
0: पुरानो गीत पऱ्यो नि त होइन त।
1: हजुर, पुरानो गीत छ, स्वरूप राज आचार्य दाजुले गाउनु भएको छ र यस गीतका सङ्गीतकार र शब्द रचनाकार हुनुहुन्छ राजकुमार बगर।
0: तपाईँले प्रश्न राख्ने भन्दै हुनुहुन्थ्यो, प्रश्न कतिखेर राख्ने गीतपछि?
1: हजुर, अब गीतपछि राखौँ दाजु।
0: ओके, पहिला गीत सुनौँ है त। हजुर सुधारू, यसपालिको नयाँ प्रश्नको लागि तयार भएर बस्नु होला गीतपछि है त।

0: बिएबिएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश यहाँले सुन्दै हुनुहुन्छ भने अबको यस हाफ वे पोइन्ट भनौँ होइन आधाउधी भागमा आइपुगेका छौँ भन्ने समाचार पनि सुन्यौँ नेपालमा होइन अरू अब हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा सबैलाई त सम्पूर्ण श्रोतालाई नमस्कार छ स्वागत छ अब भनिदिनुहोस् ठेगाना दिने होला
1: हजुर एकदमै पुनः स्वागत तथा अभिवादन गर्दै ठेगाना छुटकरीमा भन्छु कार्यक्रम परदेशीको सन्देश बिएफएस नेपाल पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल हाम्रा सम्पर्क नम्बर छन् 54-28-055 54-37-364 र 54-33-930
0: अब आजको लागि प्रश्न तपाईँले भनिहाल्नु भएको छ होइन तपाईँले साइकल चलाउनु भएको छ नि होइन
1: मैले चाहिँ अलिक ठुलो भएर चलाएको यस्तै 13-14 वर्ष पछि मात्र चलाएँ मैले चाहिँ
0: काठको साइकल चढ्नु भएको छैन छैन
1: छैन
0: साइकलको सुरुवात नि होइन यो प्रश्नकै एउटा भाग है यो चाहिँ साइकलको सुरुवात चाहिँ 19औं शताब्दीको सुरुवातमा काठका दुई पाङ्रे सवारी साधनबाट आधुनिक सुरक्षित साइकलसम्म भएको रहेछ होइन जसले यातायात प्रविधि र समाजमा ठुलो परिवर्तन ल्याउन सफल भयो
1: होइन
0: प्रारम्भिक यसको उत्पत्ति चाहिँ पहिलो चिनिने साइकल चाहिँ ड्यान्डी हर्स भनिँदो रहेछ कि होइन जर्मन भाषामा लफ मसिन पनि भन्दो रहेछ जसलाई जर्मन नागरिक ब्यारन क्लार्क वोन ड्राइसले 1817 आविष्कार गरेका रहेछन् यो दुई पाङ्रे पेडल नभएको सवारी साधन थियो जस चलाउन चालकले आफ्नो खुट्टाले जमिनमा धकेल्दै होइन घोडा चला जस्तो होइन धकेल्दै अगाडि बढ्नु पर्थ्यो र अगाडिको पाङ्राबाट यसलाई डाइरेक्सन के दिशा चाहिँ नियन्त्रण गरिन्थ्यो यसरी सुरु भएको रहेछ होइन अनि यसलाई नै मानव शक्तिद्वारा चलाइने पहिलो साइकलको रूपमा लिन्छ कि बहिनी त्यसमा पेडल पछि आयो होइन अहिले चाहिँ पाइला भन्छौँ नि हामीले होइन त्यो चाहिँ पछि आयो त्यस कारणले यसको उत्पत्ति चाहिँ 1817 जर्मन वैज्ञानिक नै भनौँ होइन जर्मन ब्यारन क्लार्क वोन ड्राइसले चाहिँ आविष्कार गरेका रहेछन् त्यसपछिको कथाहरू थुप्रै छ होइन त्यसपछि यसको नयाँ नयाँ भेरिएसन आयो भने साइकलको उत्पत्ति मैले कुरा गरेँ किन होला भन्नुहोस् त
1: सायद यही विषयमा हजुरले प्रश्न राख्न लाग्नुभएको कि
0: हो तपाईँले कुरा बुझ्नुभयो संसारमा विभिन्न दिवसहरू मनाइन्छ क्या होइन अब कम्प्युटर दिवस मनाइन्छ होला के मनाइन्छ भने साइकल दिवस पनि विश्व साइकल दिवस मनाइन्छ के होइन मैले त ब्याकग्राउन्ड दिएँ भने विश्व साइकल दिवस चाहिँ कहिले पर्दो रहेछ
1: कति सजिलो अनि तर हाम्रो श्रोतालाई खोज्न चाहिँ अलिक टाइम लाग्छ
0: होइन विश्व प्रश्न चाहिँ खासमा विश्व साइकल दिवस चाहिँ कहिले मनाइन्छ यति भने अङ्ग्रेजी तारिकमा भने पनि भयो नेपाली गतेमा भने पनि भयो होइन आजको लागि तपाईँलाई प्रश्न यो र तपाईँले याद गर्नुपर्ने कुरा चाहिँ 1817 चाहिँ पहिलो पटक आविष्कार गरेको साइकल त्यो पनि दुई पाङ्रे होइन ड्यान्डी हर्स ओके प्याडल नभएको

0: सवारी साधन थियो, खेल्नु पर्थ्यो कि खुट्टाले, होइन, चलाउनु पर्ने, डाइरेक्सन हातले मिलाउनु पर्ने. ओके, भने आजको प्रश्न होइन. ओके, अब हामी कता जाने भन्नुहोस् त.
1: अब हामी अन्ततिर आइसकेका छौँ र हामी भने अब आवाजमा रहेको सन्देशतर्फ लाग्छौँ र मिठो कुराकानी भएको छ कोसँग भन्दाखेरि हाम्रो दाजु हुनुहुन्छ परशुराम राई अनि विदुर हाङ राई. विनोद दाजुले नै गर्नु भएको छ कुराकानी. दाजु,
0: अचानक भेट भयो
1: हजुर
0: होइन, अनि उहाँलाई मैले निम्तो गरेँ, बिएबिएस गोर्खा रेडियोको सम्पूर्ण हाम्रो स्टुडियोहरू घुमाएँ, दङ्ग पर्नुभयो होइन. अनि हाम्रा अग्रज र मेरो नम्बरी हुनुहुँदो रहेछ, 7GR का सदस्यहरू, एकजना फोकलन लडाई लडेका होइन, 21/16/11/02 कोर्पल परशुराम राई होइन, उहाँ चाहिँ भोजपुरको. यति मिठो कुरा गर्नु भएको छ भने साध्य छैन, सुन्नु होला. र अर्को मेरै नम्बरै सहायक हुनुहुन्छ, उहाँको नम्बर चाहिँ 21/16/38/40 7GR. बिएबिएस गोर्खा रेडियोमा स्वागत भन्न चाहन्छु. नमस्कार.
2: नमस्कार हजुर.
0: यो पल्टने नमस्कार हो कि यो सिभिल नमस्कार हो? अलि मधुर आयो नि.
2: यो नमस्कार दुइटैलाई लिनुपर्छ. हामी नेपालमा बसेकै कारणले गर्दा पनि अलिकति त्यो हुनु पर्यो, र पल्टनमा सिकेका नमस्कार र यो नमस्कार चाहिँ फरक चाहिँ
0: अलिकति फरक होइन. अनि गुरुजी, तपाईँ त 7GR भनेपछि त 1982 फोकलन्ड लडाइँमा नि पर्या जस्तो लाग्छ यसो अनुहार हेर्दाखेरि. साँच्चै पर्या हो?
2: साँच्चै
0: पर्या. ओके, अलिअलि बयान गर्नुहोस् न त लडाइँको, अलिअलि अनुभव सेयर गरौँ हाम्रा नयाँ जेनेरेसन अफ गोर्खाज एन्ड नेपालीहरूलाई होइन. पहिला चाहिँ घरकै कुरा गर्नु पर्यो, नेपालको ठेगाना कहाँ हो?
2: भोजपुर जिल्ला तिवरी भन्ज्याङ वार्ड नम्बर 2 आबु पाक्सिखोङ भन्छ मेरो गाउँ घर.
0: त्यहाँबाट पल्टनमा भर्ती भएका साथीहरू हुनुहुन्छ, भाइहरू गुरुजीहरू
2: हुनुहुन्छ
0: है? अहिले बेलायततिर हुनुहुन्छ कि कहाँ
2: हुनुहुन्छ? बेलायततिर हुनुहुन्छ
0: होला. नयाँ जेनेरेसन भाइहरू पल्टनमा हुनुहुन्छ कि हुनुहुन्न?
2: हुनुहुन्छ,
0: थुप्रै हुनुहुन्छ. कता कता सुनेको ज्वाइँ साहब पनि हुनुहुन्छ अरे होइन?
2: मेरो ज्वाइँ छोरी पनि उतै हुनुहुन्छ, पल्टनमा हुनुहुन्छ.
0: कुन पल्टनमा?
2: अहिले हालमा मेरो ज्वाइँ छोरी चाहिँ 2RGR.
0: भनेको त बुढनाईतिर हो कि क्या हो
2: पल्टन त? 2RGR चाहिँ बुढनाईमा जानुभएको छ. मेरो छोरी ज्वाइँ चाहिँ युकेमै हुनुहुन्छ, एक दुई महिना त्यहाँभित्र उता उहाँहरू बुढनाई जानुहुन्छ.
0: ए ओके, अहिले अर्कै पल्टनमा हुनुहुन्छ, त्यसपछि बुढनाई जानुहुँदो रहेछ, खुसी लाग्यो. ज्वाइँ साहबको नाम के नि?
2: क्याप्टन सन्दीप राई.
0: सन्दीप राई. पहिला पहिला त क्याप्टन क्युजे भनिन्थ्यो, आजकल त क्याप्टन भन्दै होइन त. तपाईँ हाम्रो जमानामा त्यस्तो थियो कि. विदुर नम्बर हिसाबको चाहिँ आफन्त साथीभाइहरू कहाँ कहाँ हुनुहुन्छ पल्टनमा, कोही हुनुहुन्छ?
2: अभियसली हुनुपर्छ, किनभने यो पछाडिका युवाहरू जानुभएकोमा त्यति थाहा छैन. कारण किनभने आफ्नो व्यस्तताले गर्दा, आफ्नो कामको खोजीले गर्दाखेरि आफू पनि भेटघाट हुने त्यस्तो मौका मिलेन. तर पुराना आफ्ना नम्बरीहरू, आफ्ना गाउँलेहरू बेलायतमा हुनुहुन्छ, बसिराख्नु भएको छ. त्यस कारणले गर्दाखेरि उहाँहरू हामी टेलिफोन मार्फत सम्पर्क चाहिँ नम्बरीहरूसँग प्लस आफ्ना गाउँलेहरूसँग भेटघाट हुन्छौँ हामी.
0: ओके, लिङ्क भइरहेको छ. तर बिएपिएस गोर्खा रेडियोको माध्यमबाट आज चाहिँ राम्रै लिङ्क हुने भयो होइन, सम्झना गर्ने मौका पाइयो. यहाँको जिन्दगी कस्तो छ भने पहिला गुरुजीबाट सोच्छु. 21/16/11/02 परशुराम राई गुरुजीबाट सोच्छु, के छ त, के गर्नुहुन्छ यहाँ तपाईँ?
2: रिटायर लाइफ एकदम भन्नु पर्दाखेरि असल छ मेरो लागि.
0: हो र, किन असल सोधौँ?
2: मेरो लागि असल छ, मेरो गाउँठाउँमा, मेरो बाबु बाजेले जन्माए हुर्काए त्यो ठाउँमा, त्यही ठाउँमा मैले नि अलिकति सर्भिस गरेर अलिकति लगानी लगाएँ. अनि यहाँको मेरो जग्गा जमिनहरू छ, अनि त्यसमा खेतीपाती गर्दाखेरि बगैँचाहरू लगाएको छु. त्यो हेरेर मलाई आनन्द, अति आनन्द, स्वास्थ्य, हावापानी एकदम फ्रेस, खानापिना स्वास्थ्य छ तपाईँको. आफ्नो खेतीबारीमा, आफ्नो
0: चल्न पाउँदाखेरि
2: कोठेबारीमा तपाईँको साग सब्जीदेखि लिएर सम्पूर्ण चिज म अर्ग्यानिक खान्छु.
0: आफ्नै आफ्नै बारीको उत्पादन,
2: आफ्नै आफ्नै बारीको माछा मासुको लागि तपाईँको लोकल कुखुरा पाल्छु, लोकल सुँगुर पाल्छु है, अनि यो लोकल माछा पाल्छु. दुईटा फिस पोन्ड छ मसँग, लगाएको छु.
0: यो चाहिँ कहाँ कुखुरा? काठमाडौँ कि बाहिर हो?
2: होइन, म भोजपुरमा.
0: भोजपुरमा?
2: तिवरी भन्ज्याङमा तपाईँको
0: गाउँमा.
2: अनि अति आनन्द र मेरो स्वास्थ्यको लागि त अति बेस्ट.
0: अनि यसो गाउँलेहरूसँग कुराकानी गर्न पाइने, घाम ताउन पाइने, एकजना मैले झन्डै 90 अग्रजसँग कुरा यसरी मौका मिलेको थियो कुरा गर्नलाई, उहाँ बेलायत गएर फर्किनु भएको रहेछ. अनि उहाँलेलाई सोधेँ मैले किन फर्किनु भयो बाजे भनेर सोधेँ, होइन म त घाम ताप नै फर्क्या भन्नुहुन्थ्यो, तपाईँलाई पनि मोटामोटी त्यस्तै हो
3: एकदम एकदम
0: ओके।
3: तपाईँको त आफ्नो ठाउँमा बस्दाखेरि अति आनन्द शान्त आउँछ, कसैको केही टेन्सन छैन।
0: अनि यो जग्गा जमिन चाहिँ पछि जोडेको कि पुर्खौली?
3: पुर्खौली पनि छ, पुर्खौलीमा त्यसमा आफूले अलि राम्रो राम्रो आफूले जोडिएको छ। त्यसमा अहिले त सबैले अब खेती गर्नु छोडे, बगैँचा लाउने, आनन्दले बस्ने, दुःख नगर्ने, त्यो फलफुल खाने, बेच्ने, त्यस्तै छ।
0: ओके, उसै अलिअलि पैसा पनि आउँछ?
3: एकदम
0: आउँछ है। कुन चाहिँ फलफुल धेरै छ?
3: सन्तला, कागती, जे लाउँदै हुन्छ। माछा बेच्छु, सन्तला बेच्छु, कागती बेच्छु।
0: कुन थरीको माछा राम्रो हुन्छ?
3: ग्रासकार लाउँछ।
0: ग्रासकार ओके।
3: अनि त अम्लिसो भन्छ नि हजुर, त अम्लिसोको अब कुचो हुन्छ,
0: कुचो हुन्छ,
3: हुन्छ घाँस हुन्छ, दुहुन अल्छीले खान्छ र दुध दिन्छ, घिउ आउँछ, खानु
0: पाइन्छ, कुरा गर्नुभयो तपाईँले,
3: पनि बिक्री हुन्छ तपाईँको हो।
0: अनि गाउँ घरमा बसेर यो यस्तो रमाइलो वातावरणमा बस्नु भएको छ, अलिअलि समाजसेवा पनि गर्नुहुन्छ होला, अलिअलि राजनीति पनि चासो होला, के छ त तपाईँको
3: राजनीति? तपाईँको मैले र पनि
0: जानिनँ
3: हो, त्यो आफ्नै लागि मोटामोटी यसो केही गरी खाने यताउति मात्रै हो, अरू त केही छ।
0: ओके, यो तपाईँले भन्दै गर्दा अहिले विदेशमा हाम्रै पल्टनका साथीहरू, गुरुजीहरू, साहेबहरू, भाइहरूले ओहो जिन्दगी त नेपालमा रहेछ त रिटायर्ड लाइफ भनेर भन्नेहरूलाई तपाईँले यहाँबाट के सन्देश दिनुहुन्छ ल भन्नुहोस्?
3: मेरो विचारमा साथीभाइहरूलाई, मेरो गाउँको आफन्तहरूलाई सबैलाई म के भन्न चाहन्छु भने हामीले यही ठाउँ मात्रै बसेर गरिराख्नु नि हुँदैन, जानुपर्छ है, जानुपर्छ। उमेर हुइन्जेल देश विदेश गएर अलिअलि कमाएर ल्याएर आफ्नो देशमा ल्याउनुपर्छ, आफ्नो गाउँ ठाउँ बनाउनुपर्छ भन्छु म। पहिले बाहिर गएर के को लागि जान्छु? आफ्नो परिवार बनाउनुको लागि
0: हो नि।
3: परिवार आफ्नो बनाएपछि आफ्नो छिमेकीले पनि अलिकति बनाउनु पर्यो, सिकाउनु पर्यो,
0: सन्तानलाई पनि हेर्नु पर्यो।
3: अब छिमेकीलाई अलिकति त हाम्रो हेरेर उसले पनि ज्ञान पाउँछ, अनि उसले ज्ञान पाएपछि समाजमा अलिकति अगाडि बढ्छ। उमेर हुन्छ जाने, जस्तै म जस्तो रिटायर भएर अब गर्नु सकिँदैन धेरै, रिटायर भएर चाहिँ आएर आफ्नै गाउँठाउँमा कुनै हो यस्तो केही खेती किसान गरेर कुनै न कुनै नयाँ, त्यहाँ हाम्रो गाउँमा केही थिएन, मेरो गाउँमा त्यस्तो बगैँचा भन्ने, त्यस्तो माछा पाल्ने त केही थिएन, म आएर गरेर सबैले सिकेको छ। अहिले
0: अरूले पनि गरेको छ,
3: अरूले पनि गरेको छ।
0: अहिले
3: तपाईँले सबै गाउँको अब खेती नगर्ने बाँझो जग्गा रहेछ नि, त्यसमा सबैले बगैँचा लगाउँदैछ, माछा पाल्दैछ, घाँस बनाए, कुचो बेचे, त्यो घाँसले भैँसी किनेर दुहुन भैँसी पाले, अहिले पनि छ, अनि हो त्यस्तो अरूले गरिरहेको गर्दैछ।
0: कति राम्रो कुरा,
3: त्यसले गर्दा फर्केर आउनुहोस् म जस्तो रिटायर भएर बुढेसकालमा आएर आफ्नो स्वास्थ्य, आफ्नो गाउँठाउँको
0: हावापानी
3: एकदम अर्ग्यानिक खाना, भुटेको मकै भटोस् खानुहोस्, आफ्नो बारीमा फलेको बिहान उठेर
0: कुनै मिसावट छैन,
3: त्यो के भन्छ ग्रिन टीको साथमा त्यो भुटेको मकै र उसलाई टाक्क बसेर चिसो हावापानीमा
0: हिमाल हेर्दै
3: खाँदाखेरि कति आनन्द स्वास्थ्य।
0: अब उहाँले यस्तो भनेपछि नम्बरी नम्बरीको पनि त्यस्तै हो कि? हो विद्युत नम्बरी
4: के रहेछ भने जिन्दगीलाई डोराएर हिँड्दै जाँदाखेरि हरेक किसिमका जङ्गारहरू तर्नु पर्दो रहेछ। जुन त्यतिखेरको पल्टन एउटा जिन्दगी थियो, त्यो एक किसिमको आनन्द, त्यतिखेरकै आनन्द मजा छ। जब रिटायर भएर आइसकिसकेपछि फेरि रिटायर लाइफको फेरि एउटा आनन्द छ। यो मानिमा म के लाग्छ भन्नुहुन्छ भने यो रिटायर लाइफ चाहिँ यस्तो एउटा भनौँ न कसैको कोहीबाट पनि त्यो टेन्सन हुनेवाला छ, आनन्द जीवन बिताउनु पाइँदो रहेछ। तर मान्छे हो, गर्नपर्छ, के को लागि? पेटका लागि
0: हो।
4: अब यो भनिरहँदा के राख्छ भने त्यो हामी गएर 15-16 हुँदै कति वर्षसम्म नोकरी गऱ्यौँ, त्यो नोकरी गरेको समयलाई भनेको चाहिँ त्यतिखेर भनेको चाहिँ आफ्ना पेटका लागि मात्रै गरियो है, आफ्ना पेटका लागि। अब आएर बाँकी रहेको समय चाहिँ के गर्नु त भनेर रिटायर हुने रिटायर भएकाहरूले चाहिँ के सोच्नु पर्दो रहेछ भने आफ्नो लागि पेटका लागि गरियो, अब भनेको चाहिँ परिवारको लागि प्लस गाउँठाउँको लागि
0: र देशको लागि,
4: देशका लागि यी चिजहरू सोध्नु पर्ने कारण किनभने देश कसले बनाउँछ त भन्ने कुरा पनि जानु पर्ने। हामी चाहिँ यस्तो राम्रो देश छ हाम्रो, यस्तो सबै चिज भएको ठाउँ छ हाम्रो देशमा, अनि हामीले चाहिँ भन्छ नि एउटा कस्तुरीमा उसँग चाहिँ अमूल्य चिज हुन्छ अरे तर उसलाई थाहा हुन्न अरे
0: बास्न कहाँबाट
4: आएर खोजिन्छ
0: हजुर
4: हामी नेपाली सेम त्यस्तै छौँ हामीसँग भएका चिजहरू हामीसँग खोला नाला जडीबुटी सबै कुरा थोक्छ
0: अब तपाईँलाई एकछिन रोकेँ तपाईँ संसार घुम्नुभयो होइन गुरुजी झन् धेरै ठाउँमा घुम्नुभयो होला लडाइँमै जानुभयो फोकल्यान्डमा सबै चिज मिलेको बानकी पनि मिलेको हावापानी मिलेको गाउँठाउँ मिलेको जमिन मिलेको जे रोप्दा पनि उम्रिने धेरै कम देशमा नेपाल हो कि भएन हाम्रो देश हो कि होइन भन्नुहोस् त तपाईँ भन्नुहोस् त पहिला गुरुजी
3: 100%
0: हो
3: 100% मलाई पनि 14-15 वर्ष सर्भिस गरियो त्यसमा धेरै ठाउँ गइयो घुमियो तर हाम्रो नेपाल देश जस्तो चाहिँ मैले कहीँ पनि भेटिनँ
0: यो मनले भनेको होइन भोगेरै भनेको
3: एकदम भोगेरै त्यो ठाउँमा पुगेरै जानेरै देखेरै भनेको हो अनि म रिटायर भएर आएर पनि आफ्नो देशको माया त कसले हुँदैन हुन्छ आफू जन्मेको हुर्केको ठाउँको सबैलाई माया हुन्छ तर त्यत्रो घुम्दा म बाहिर बस्दा नि सर्भिसमा हुँदाखेरि पनि राति सुतिन्छ सपना भन्छ नि सपना देख्दा पनि तपाईँको म कहिले पनि त्यो ठाउँतिर हुन्थिनँ क्या आफ्नै जन्मस्थलामा सपना पनि आइपुग्थेँ हुन्थेँ त्यसले गर्दाखेरि हाम्रो देश जस्तो हाम्रो नेपाल देश जस्तो विश्वमा कहीँ पनि छैन
0: अलिअलि कता कता मिलाउनु पर्छ त्यो समयले मिल्छ मिलाउने हामी नै हो होइन त्यसले गर्दाखेरि
3: तपाईँ हामी अहिले हाम्रो देशमा नेपालमा चाहिँ तपाईँको वर्ष दिन 6 महिना वर्ष दिन त दिने काम नगरेर त्यो डुलेर हिँड्दा पनि हामी भोकै हुँदैनौँ नाङ्गै हुँदैनौँ हाम्रो नेपाल देश छोडेर गएपछि तपाईँको सास हुन्जेल यो लौरो टेकेर के भन्छ टिपिन भात बोकेर गएर काममा जानुपर्छ होइन
0: हो नि
3: अनि मात्रै बाँचिन्छ हाम्रो देश नेपाल भनेको तपाईँको हो मेरो केही काम छैन होइन कुनै काम व्यापार व्यवसाय केही छैन तर भोकै हुँदैन
0: अब एउटा कुरा सोध्न मन लाग्यो फेरि तपाईँलाई गाउँठाउँमा बस्नुहुन्छ नम्बरी त आफ्नै गाउँमा हुनुहुँदो रहेछ होइन र अब तपाईँहरूले जुन चाहिँ पल्टन बसेर संसार घुमेर अनुभव पल्टनको अनि बाहिरको अनुभव लिनुभयो सँगाल्नुभयो यहाँ आएर तपाईँले गाउँमा बसेर कतिको सिकाउने मौका पाउनुभयो र गाउँलेहरू कति लिए कतिले लिन चाहे कतिले त्यसबाट बेनिफिट लिएन के छ त तपाईँको अनुभव के छ त गुरुजी पल्टनमा हामीले फर्स्ट एड सिक्यौँ होइन हामीले लेसन प्लान सिक्यौँ होइन छिट्टो समयमा काम गर्ने सिक्यौँ आफ्नो तन्दुरुस्त हुन सिक्यौँ र चाहिँ लुगा चटक्क परेर हिँड्नुपर्छ भन्ने सिक्यौँ डिसिप्लिन सिक्यौँ ठुलालाई आदर गर्नुपर्छ मुनिकोलाई चाहिँ माया गर्नुपर्छ लुक आफ्टर गर्नुपर्छ प्रोटेक्ट गर्नुपर्छ बाटो देखाउनुपर्छ समकालीनसँग प्रतिस्पर्धा हुन्छ तर स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुन्छ त्यो सिक्यौँ भने त हामीले होइन र डुज एन्ड डोन्ट्स धेरै सिक्यौँ गर्नुहुने नहुने कुराहरू तपाईँले कतिको सिकाउने मौका पाउनुभयो तपाईँले पनि उहाँबाट कति सिक्नु मौका पाउनुभयो तपाईँबाट सोच्छु अनि नभएलाई सोध्छु ल भन्नुहोस् यो महत्त्वपूर्ण कुरा छ क्या यो चाहिँ
3: एकदम एकदम मैले यो कुरा अघि पनि भने जस्तै हामी बाहिर गएर आएर सिकेर आएर आफ्नो गाउँमा आफ्नो घरमा पहिले आफ्नो परिवारलाई आफ्नो श्रीमतीलाई अब छोराछोरी नभए श्रीमतीलाई बोल्नु सिकाउनु पऱ्यो गाउँघरमै जन्मेका हुर्केका उनीहरूले जानेको हुँदैन उनीहरूले भन्दा हामीले निकै कुराहरू जानेको देखेर आएको
0: देखेर भोगेर
3: त्यसले गर्दा आफ्नो श्रीमतीलाई बताउनु पर्छ बतायौँ उसले सिको जानु बुझो अनि उसको पनि साथी गाउँको साथीहरू हुन्छ दिदीबहिनीहरू हुन्छ जेठानी देउरानी यस्तो
0: किसिम
3: हुन्छ अनि त्यो घरमा काम गर्दा बोल्दाखेरि हरेक कुरो तपाईँ हामीले सिकेर आएको आफ्नो श्रीमतीले त बतायौँ नि हो उसले उसलाई सिकायो
0: हो
3: उसले सिकेर फेरि उसको साथीलाई सिकायो
0: हेर्नुहोस्
3: अनि सिक्दाखेरि तपाईँको हुँदाहुँदै रहँदा बस्दाखेरि हाम्रो जय जन्म हो बच्चा बच्ची भयो होइन छोराछोरी भयो अब हामीले त्यो नानीहरूलाई सिकायौँ त्यही अनुसारले उसको साथीहरूलाई पनि त्यो गाउँमा बोल्ने हिँड्ने डुल्ने खाने इत्यादि काम कुरा हरेक कुराहरू सिकाउँदो रहेछ अनि त्यसरी नै सबै सिक्दो रहेछ जान्दो रहेछ अगाडि बढ्दो रहेछ क्या हजुर त्यो चाहिँ मलाई अनुभव हो
0: ओके अनि नम्बरको पनि त्यस्तै हो कि के छ तपाईँको कस्तो अनुभव छ
4: हामीबाट यहाँका हाम्रा दाजुभाइहरूले कसरी लिन्छन् गाउँठाउँका दाजुभाइहरूले भन्नेमा मेरो चाहिँ बुझाइ मेरो भोगाइ औ के छ भने हामीले भनेका कुरा उनीहरूले कतिका लिन सक्छन् हामीले त्यो कुरा त गरिरहेको हुन्छौँ ती कामहरू देखाइरहेको हुन्छौँ तर कतिको गर्न सक्छन् अथवा त्यसलाई कतिको लिन सक्छन् भन्नेमा फरक पर्दो रहेछ मैले देखेको हाम्रा मान्छेलाई अब अहिले आएर त यो 21औं शताब्दीमा यी सबै कुरा औँलाको टुप्पीमा छ, हेर्नुहोस् सबै देखेका छन्। पहिला पहिला अहिले गुरुबाको पाला देखि लिएर हाम्रै पालासम्म पनि के थियो भने ती कुराहरू मानु एउटा चिठी
0: घरमा
4: एउटा चिठी घरमा आइपुग्नुको लागि भने 6 महिना त्यसको एन्सर पाउनुको लागि 1 वर्ष कुरेर पर्नु पर्थ्यो। तपाईँको के छ भने त्यो छिनको छिन हामीले यहाँनेरि बोलिसकेको छैनौँ, हामीले यहाँनेरि त्यो कामहरू गरिसकेको हुन्छ हुँदैनौँ, तर त्यो चिज भनेको चाहिँ अर्को ठाउँ पुगिसकेको छ, तर त्यसलाई सही तरिकाले लिने हो भने राम्रो हुन्छ।
0: ओके ल त अब दुवैलाई म एउटा गीत सुनाउँछु, अन्तमा भिसनलाई पनि के भन्न चाहनुहुन्छ उहाँको गीत म सुनाउँदैछु।
4: उन्नति प्रगति गरेको देख्न पाऊ, धेरै धेरै शुभकामना।
0: उहाँहरूसँग बिदा लिन चाहन्छु, नमस्ते तपाईँ दुवैजना, थ्याङ्क यू सो मच।
1: कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धन्यवाद छ। र विश्व साइकल दिवस हामीले कहिले मनाउँछौँ भन्ने हाम्रो यो प्रश्नको उत्तर लिएर हामीलाई फोन गर्न नभुल्नुहोला। 54 28 055 54 37 64 र 54 33 930 यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन।
0: हस् त, यो सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस्। यस्तै यस्तै रमाइला रमाइला ज्ञानवर्धक प्रश्नहरू लिएर हामी अर्को हप्ता पनि आउँला। अहिलेलाई मलाई बिदा दिनुहोस्। नमस्ते, हेभ अ ग्रेट डे, शुभ दिन, बिदा दिनुहोस्। दर्शन नमस्ते पनि, बाबा।

0: झनै झोक्राइ छौ त के भयो र
1: मेरो शरीरमा त तागत नभए जस्तो भयो पुरा केही गर्न नसक्ने भएँ म त मलाई के भएको रहेछ डाक्टर साहब
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ जस्तो मृगौलामा असर गर्न सक्छ पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ लुपस एउटा दीर्घ रोग हो यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा थकान महसुस भएमा मन्द ज्वरो आएमा घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ त्यसैले समयमा नै उपचार गराउनुहोस् राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु
4: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले यो कस्तो रोग रहेछ
5: ए त्यसो पो भनेछ नि डाक्टरले सुन स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ
4: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ ज्वरो आउने वा काम ज्वरो आउने टाउको दुख्ने जिउ दुख्ने हुन सक्छ
4: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ अनि यसबाट जोगिने चाहिँ कसरी बाबा
5: ल राम्ररी सुन्न छोरी स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरे काकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ औषधि सेवनपछि यो रोग निको हुन्छ बुझ्यौ हैन छोरी
4: हजुर बुझे बाबा अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीति भन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। टोखा नगरपालिकाले आज गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाको लागि सल्लाह सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले अबको समय राजनीतिक लाभ भन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो। मन्त्री खनालले टोखाको दक्षिणी फेक निकै बाक्लो बस्तीले भरिएको र उत्तरी फेकमा अझै पनि खुल्ला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्धन गर्न जरुरी रहेको बताउनुभयो। मन्त्री खनालले टोखा छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताउनुभयो। साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तर्राष्ट्रिय मापदण्डको सडक बनाउन सक्ने उहाँको भनाइ छ। उहाँले नगरपालिकालाई थप प्रविधि मैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सक्ने गरी डिजिटल प्रणाली लागू गर्नुपर्ने बताउनुभयो। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुरानाका नाम मेटाउने काम सुरु भएको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको छ। सरकारले कार्य विभाजन नियमावली मार्फत साबिक 8 मन्त्रालयलाई यथावत राखेको छ भने केही मन्त्रालयलाई गाभेको छ। यसै गरी विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय नयाँ बनाइएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछ। यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएको छ। आज विश्वका विभिन्न देशमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना सञ्चार प्रविधि आइसिटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउने गरिन्छ। हुम्ला सदरमुकाम सिमीकोट सहित 2 गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ। विद्युत सेवा अवरुद्ध भएपछि सिमीकोट सहित ती दुवै गाउँपालिका अन्धकारमय बनेका छन्। हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत सेवा बन्द भएको छ। आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि उक्त वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनमा उल्लेख छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयारी गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ। संस्थानमा रहेको जग्गा मध्ये धनुषा जिल्लामा 43 बिघा, मौत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। कर्णाली प्रदेश सरकारले प्रदेश याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ। छलफलमा डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालीकोटमा प्रदेशसभा सदस्यहरूसँग छलफल भएको छ। वर्षेनी सडक तथा अन्य कारणले गर्दा किसानले उत्पादन गरेको स्याउमा क्षति हुँदा समस्या हुने गरेकाले यसलाई हल गर्न प्रदेश सरकारले स्याउ विकास बोर्ड गठन गर्नु परेको बताइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच मध्यपश्चिम क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ। दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गर्नु भएको बताइएको छ। संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाका अनुसार दुई नेताले विशेष गरी मध्यपश्चिमको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदान प्रदान गर्नु भएको छ। वार्ताको क्रममा दुवै देश बीचको द्विपक्षीय सहयोग तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको अधिकारीहरूले बताएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो एक बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
6: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
5: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
6: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
5: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
6: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
8: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा कान्तिपुर दैनिकले प्रकाशित गरेको चिनी निर्यातमा भारतले रोक लगाएपछि मूल्य वृद्धिको डर शीर्षकको समाचार। भारतले बुधबारदेखि लागू हुने गरी नेपाल सहित अन्य मुलुकमा चिनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। यससँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ। सन् 2023 भारतले लगाएको उक्त प्रतिबन्ध डेढ वर्ष अघि आंशिक रूपमा हटाएको थियो। भारतीय सञ्चार माध्यमहरूका अनुसार एल निनोको प्रभावले खडेरी निम्ताउन सक्ने, कृषि उत्पादनमा ह्रास आउने र आगामी सिजनको उब्जनी घट्ने डरबीच आन्तरिक मूल्य नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले कच्चा सेतो तथा प्रशोधित चिनीको निर्यात नीति संशोधन गरी प्रतिबन्धितबाट निषेधित गरिएको हो। यद्यपि यो निषेध युरोपेली संघ र अमेरिकामा निश्चित कोटा अन्तर्गत गरिने चिनी निर्यातमा भने लागू हुने छैन। सूचना अनुसार यो प्रतिबन्ध 30 सेप्टेम्बर 2026 वा अर्को सूचना जारी नभएसम्म कायम रहनेछ। ब्राजिल पछि विश्वकै धेरै चिनी निर्यात मध्येको एक भारतले यसअघि मिलहरूलाई 15,90,000 टन चिनी निर्यात गर्न अनुमति दिइसकेको छ। भारतीय व्यापारीहरूले त्यसमध्ये 8,00,000 टन चिनी निर्यात सम्झौता गरिसकेका छन्। त्यसमध्ये पनि 6,00,000 टन ढुवानी गरिसकिएको छ। नेपाली अधिकारीहरू यो निर्णयले भारतको व्यापार प्रतिबन्ध प्रति नेपालको संवेदनशीलतालाई पुनः स्मरण गराएको बताउँछन्। भारतले चिया निर्यातमा लगाएको नयाँ नियम बारे छलफल गरिरहेका बेला चिनी प्रतिबन्ध बारे खबर आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले बताउनुभयो। हामी चिनी प्रतिबन्ध बारे सरकारवालासँग छलफल गर्नेछौ र नेपालको आवश्यकता प्रष्ट पार्नेछौ। उहाँले भन्नुभयो, चामलको तुलनामा चिनी आवश्यक परे वैकल्पिक स्रोतबाट समेत आयात गर्न सकिने अधिकारी बताउनुहुन्छ। सन् 2023 भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालले चाडपर्वको माग धान्न पाकिस्तानबाट पनि चिनी आयात गर्ने योजना बनाएको थियो। कुनै वैकल्पिक स्रोत भएनन् भने हामीले भारतलाई सरकार G2G प्रक्रिया मार्फत समन्वय गर्न सक्छौ, सुवेदीले भन्नुभयो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्व बजारमा अभाव देखिएपछि यसअघि नै नेपालले 80,000 टन रासायनिक मल G2G संयन्त्र मार्फत आयात गर्न आग्रह गरिसकेको छ। भारतको कुल निर्यातको सानो हिस्सा मात्रै नेपालले आयात गर्ने भए पनि भारतको संरक्षणवादी व्यापार नीतिले नेपाललाई प्रत्यक्ष असर पार्ने व्यापारी र विज्ञहरूको भनाइ छ। सन् 2023 सेप्टेम्बरमा कम वर्षाका कारण उखु उत्पादन घटेको भन्दै भारतले 7 वर्षपछि पहिलो पटक नेपाल तर्फको चिनी ढुवानी रोकेको थियो। यो प्रतिबन्ध अक्टोबर 31 लम्बाइएको थियो। नेपालको मुख्य चाडपर्वको सिजन भएकाले त्यसबेला चिनीको मूल्य आकाशिएको थियो। सन् 2023 दशैं अघि चिनीको मूल्य ह्वात्तै बढेको थियो। केही साता अघिसम्म प्रति किलो 88 रुपियाँसम्म पाइने चिनी अभावका कारण कालो बजारमा 160 रुपियाँसम्म पुगेको थियो। नेपालले चाडबाडको माग धान्न 60,000 टन चिनी आयातको अनुमति मागेकोमा भारतले नेसनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड मार्फत 25,000 टन मात्र स्वीकृति दिएको थियो। 20 जनवरी 2025 भारतले प्रतिबन्धलाई खुकुलो बनाउँदै चिनी मिलहरूलाई 10,00,000 टनसम्म निर्यात गर्न अनुमति दिएको थियो। यो निर्णय उत्पादन लागत भन्दा कम भएको आन्तरिक मूल्यलाई टेवा दिन गरिएको थियो। भारतको संरक्षणवादी नीति चिनीमा मात्र सीमित छैन। 20 जुलाई 2023 भारतले एल निनोका कारण खाद्य सुरक्षा सुनिश्चित गर्न गैर बासमती सेतो चामलको निर्यातमा पनि प्रतिबन्ध लगाइसकेको छ। भारतीय चामलको प्रमुख आयातकर्ता नेपाल उक्त नीतिबाट नराम्ररी प्रभावित भएसँगै बजारमा मूल्य वृद्धि भएको थियो। पछि गैर बासमती सेतो चामल अभावलाई सहज बनाउन सोही वर्ष नै भारतले 95,000 टन चामल कोटा प्रणालीमा नेपाल पठाउन अनुमति दिएको थियो। प्रतिबन्ध पछि सन् 2024 नेपालमा चामलको मूल्यले नयाँ रेकर्ड कायम गर्यो। त्यति बेला 25 किलोको बोरामा 800 रुपियाँसम्मले वृद्धि भएको राष्ट्रिय उपभोक्ता मञ्चको बजार विश्लेषण छ। भारतले फेरि अगस्तमा उसिना चामलमा 20% निर्यात शुल्क लगाएर प्रतिबन्धलाई अझ कडा बनाएको थियो। दक्षिणी छिमेकी देशमा परनिर्भर रहँदा खाद्यान्नमा भारतले लगाउने जुनसुकै प्रतिबन्धले नेपाललाई तुरुन्तै असर गर्ने व्यापारी विज्ञ रविशंकर सैजुको भनाइ छ। नेपालमा वार्षिक करिब 1,00,000 टन चिनी अभाव हुने र त्यो आयातबाट पूर्ति गरिने साल ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राज भण्डारीले बताउनु भएको छ। भारतले कोटा प्रणाली लगाएपछि चालू आर्थिक वर्षको पहिलो 9 महिनामा सालमा 1.13 अर्ब रुपियाँ बराबरको 17,185 टन चिनी आयात गरेको छ। गत आर्थिक वर्ष नेपालले 1.83 अर्ब रुपियाँको 25,862 टन चिनी आयात गरेको थियो। साल ट्रेडिङ कर्पोरेसनले यस अघि सहुलियतपूर्ण भन्सार महसुल व्यवस्था अन्तर्गत चिनी आयात गर्ने गरेको थियो, तर सरकारले अनुदान कटौती गरेपछि कर्पोरेसनले स्वदेशी उत्पादकहरूबाट चिनी खरिद गरी बजारमा बिक्री गर्न थालेको राज भण्डारीको भनाइ छ। केही वर्ष अघिसम्म नेपालमा वार्षिक 1,55,000 टन चिनी उत्पादन हुन्थ्यो, तर चिनी मिल मालिकहरूले किसानलाई समयमै भुक्तानी नदिँदा उखु खेतीतर्फ आकर्षण घटेकाले चिनी उत्पादन समेत घटेर 1,20,000 टनमा सीमित भएको छ।
1: त्यसै गरी कारोबार दैनिकमा प्रकाशित अर्को समाचार रहेको छ, लोप हुँदै काठका ठेकी र हस्तकला भन्ने समाचार रहेको छ। परम्परागत नेपाली जीवनशैलीसँग गहिरो सम्बन्ध रहेका काठबाट निर्मित ठेकी, पाथी, माना, ढुङ्ग्रो तथा मोही पार्ने घुर्रो जस्ता हस्तकला सामग्री पछिल्लो वर्षमा लोप हुने अवस्थामा पुगेका छन्। ग्रामीण दैनिकका अभिन्न अङ्ग मानिने यस्ता सामग्री आधुनिक प्रविधिसँगै प्लास्टिक, स्टिल र सिल्भरका भाँडाको प्रयोग बढेपछि बिस्तारै हराउँदै गएका हुन्। एक समय गाउँघरमा दुध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भण्डारण गर्ने पाथी, माना तथा घिउ मोही बनाउने काठका भाँडा बिनाको दैनिकी कल्पना गर्न पनि कठिन थियो। तर समय परिवर्तनसँगै यस्ता सामग्रीहरूको प्रयोग घट्दै गएको स्थानीय बताउँछन्। स्थानीय मानबहादुर विष्टका अनुसार पहिले सामुदायिक वन तथा निजी जग्गाबाट प्राप्त काठ प्रयोग गरी ठेकी लगायत सामग्री निर्माण गरिन्थ्यो। त्यसबेला प्लास्टिक वा स्टिलका भाँडा दुर्लभ थिए, त्यसैले काठका सामग्री नै मुख्य विकल्प हुन्थे। उनले भने, अहिले काठको अभाव, सिप हस्तान्तरण नहुनु र नयाँ पुस्ताको घट्दो चासोका कारण यो पेसा संकटमा परेको उनको भनाइ छ। स्थानीय माधव केसीले काठका ठिक्कीमा जमाइएको दही र मोहीको स्वाद विशेष हुने बताए। उनका अनुसार गिठोको काठबाट बनेको ठेकीमा तयार गरिएका परिकारको स्वाद आधुनिक भाँडा भन्दा फरक र मौलिक हुने गर्दछ। परम्परागत रूपमा ठेकी नेपाली संस्कृति र संस्कारसँग पनि जोडिएको छ। पूजा आजादेखि विवाह तथा शुभ कार्यमा काठका भाँडामा राखिएको दही, मोही र घिउलाई अझै पवित्र मान्ने चलन कतिपय समुदायमा कायम छ। स्थानीय ध्रुव गौतमका अनुसार ठेकी केवल उपयोगी भाँडो नभई सांस्कृतिक पहिचानको प्रतीक पनि हो, तर बजारमा सजिलै पाइने प्लास्टिक, स्टिल र आल्मुनियमका भाँडा सस्ता, हलुका र सफा गर्न सहज भएकोले परम्परागत सामग्री विस्थापित हुँदै गएको स्थानीय चन्द्रकला ओलीले बताउँछिन्। पछिल्लो समय काठका सामग्री प्रति पुनः आकर्षण बढ्न थालेपछि संरक्षण र उत्पादनमा स्थानीय तह तथा सरोकारवाला संस्थाले चासो देखाउन थालेका छन्। तुलसी सामाजिक विकास केन्द्र र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा तुलसीपुर 19 25 दिने ठेकी, कप तथा अन्य हस्तकला सामग्री निर्माण तालिम सञ्चालन गरिएको छ। कार्यक्रम संयोजक गणेश भण्डारीका अनुसार परम्परागत सिपको पुनर्जीवन र रोजगारी सृजना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। पहिलो चरणमा 28 महिला र 4 पुरुष गरी 32 जनालाई सहभागी गराइएको उनले जानकारी दिए। उनका अनुसार गिठोको काठ पाइने क्षेत्रका स्थानीयलाई लक्षित गरी 3 महिनासम्म सिपमूलक प्रशिक्षण सञ्चालन गर्ने योजना छ। घरमै बसेर उत्पादन गर्न सकिने भएकोले यसले विशेष गरी महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
0: स्याङ्जाको पुतली बजारका किसानलाई 16 टन धानको बिउ सम्बन्धी समाचार कारोबार दैनिकबाट। स्याङ्जाको पुतली बजार नगरपालिकाले नगरका किसानलाई 16,149 किलोग्राम उन्नत जातको धानको बिउ वितरण गरेको छ। किसानको मागका आधारमा 50% अनुदानमा धानको बिउ वितरण गरिएको हो। नगरपालिकाका 14 वडाका किसानलाई उन्नत जातको राम धान 14,005 किलो र सावित्री धान 2,144 किलो गरी 16,000 भन्दा बढी बिउ वितरण गरिएको हो। नगरपालिकाले विगतका वर्षहरू जस्तै चालु वर्षमा पनि उन्नत जातको धानको बिउ अनुदानमा किसानलाई उपलब्ध गराएको हो। सबैभन्दा धेरै 6,150 किलो धानको बिउ पुतली बजार 14 माग भएको र सोही बमोजिम किसानलाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। किसानले धानको बिउ प्रति किलो 50% अनुदानमा 33 रुपियाँमा खरिद गरेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो। स्याङ्जाका 11 पालिकामा प्रमुख खेतीका रूपमा धान खेती गरिँदै आइएको छ। जिल्लाका आधी खोला किनार, ज्याग्दी खोला किनार, दरौं खोला, काली गण्डकी नदी किनारका फाँट धान खेतीका लागि उर्वर र पकेट क्षेत्र हुन्। जिल्लामा गएको आर्थिक वर्षमा 13.8% उत्पादनमा वृद्धि हुँदा 41,640 मेट्रिक टन धान उत्पादन भएको थियो। स्याङ्जामा 9,072 हेक्टरमा धान खेती गरिँदै आएको कृषि विकास कार्यालयले जनाएको छ। नयाँ प्रविधिको प्रयोग र उन्नत जातका बिउ बिजनले धानको उत्पादनमा वृद्धि भए पनि धान रोप्ने खेतको भूभाग घट्दै गएको छ।
1: त्यसै गरी कारोबार दैनिकमै प्रकाशित अर्को समाचार रहेको छ, ब्युटाक्लोर प्रयोग रोक्न 1 महिने सचेतना। कर्णाली प्रदेशको तातोपानी गाउँपालिकाले मार्सी धान उत्पादन संरक्षण तथा अर्ग्यानिक खेती प्रवर्धन गर्न झारनाशक विषादी ब्युटाक्लोर प्रयोग निरुत्साहित गर्ने अभियान सुरु गरेको छ। धान रोपाई सुरु हुनु अघि नै किसानले लुकी छिपी ब्युटाक्लोर प्रयोग गर्न थालेपछि गाउँपालिकाले सोमबारदेखि 1 महिने अभियान सञ्चालन गरेको हो। जेठ 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत वडा नम्बर 1-8 सम्मका मार्सी धान उत्पादन हुने खेत तथा घर दैलोमा पुगेर सचेतनामूलक कार्यक्रम गरिने जनाइएको छ। अभियानमा किरडाक, सहयात्रा तेस्रो परियोजना, लक परियोजना, रेरास र लिवर लगायत संस्थाले सहकार्य गरेको छ। अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले ब्युटाक्लोर प्रयोग रोक्न स्थानीय तहले कानुनी व्यवस्था गर्नुपर्ने बताउनु भयो। जुम्लाको मार्सी धानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाइरहेकोले गुणस्तरीय उत्पादन र किसानको आय स्तर वृद्धि गर्न रासायनिक विषादी नियन्त्रण आवश्यक रहेको उहाँको भनाइ थियो। गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले ब्युटाक्लोर प्रयोगका कारण उत्पादनमा गिरावट सँगै मानव स्वास्थ्यमा गम्भीर असर देखिएको बताउनु भयो। उहाँका अनुसार पाठेघर क्यान्सर उपचारका लागि पालिकाले हालसम्म 31 महिलाका लागि सिफारिस दिएको छ, जसमध्ये 22 जनामा क्यान्सर पुष्टि भएको थियो। कृषि शाखा प्रमुख प्रेम कृष्ण उपाध्यायले ब्युटाक्लोर प्रयोगले माटोको उर्वरा शक्ति घट्ने, पशु चौपायामा असर पर्ने तथा मानव स्वास्थ्य जोखिम बढाउने भएकोले नियन्त्रण अभियान सुरु गरिएको बताउनु भयो। जिल्ला कृषि विकास कार्यालय जुम्लाका राम भक्त अधिकारीले जुम्ला अर्ग्यानिक जिल्ला घोषणा भए पनि लुकीछिपी विषादी प्रयोग भइरहेकोले तातोपानीको अभियान अनुकरणीय भएको बताउनु भयो। उहाँले जुम्लाको मार्सी धानलाई प्याटेन्ट अधिकार दिलाउन र अर्ग्यानिक उत्पादनको बजार विस्तार गर्न विषादी प्रयोग रोक्नु पर्नेमा जोड दिनुभयो। हाल जुम्लामा 2,890 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै वार्षिक 5,978 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। तातोपानीमा मात्रै 93.13 हेक्टरमा धान खेती हुँदै वार्षिक 281 मेट्रिक टन उत्पादन हुने गरेको छ। जिल्लाको औसत उत्पादकत्व 2.07% रहेकोमा तातोपानीको उत्पादकत्व 3.02% रहेको गाउँपालिकाले जनाएको छ। कृषि पत्रिकाको अन्त्यमा गडेउला मलबाट वार्षिक लाखौं आमदानी सम्बन्धीको एक विशेष रिपोर्ट।
0: दाङको तुलसीपुर उपमहानगरपालिका 3 भट्टेका कर्ण बहादुर ओली पछिल्ला 4 वर्षदेखि गडेउला मल उत्पादनमा सक्रिय हुनुहुन्छ। गोठ नजिकै बनाइएका टनेलमा गाई भैँसीको गोबर राखेर उहाँले गडेउला पालन गर्दै आउनु भएको छ। अहिले उहाँ यसै गडेउला पालन व्यवसायसँग जोडिनु भएको छ। गर्मी मौसम भएकाले उहाँ हरेक बिहान सबेरै उठेर गडेउला राखिएको बेडमा पानी हाल्ने कामबाट दिनको सुरुवात गर्नुहुन्छ। त्यसपछि रातभर गडेउलाले तयार पारेको मल छुट्याउने, चाल्ने र सुरक्षित राख्ने काममा व्यस्त हुनुहुन्छ। व्यावसायिक रूपमा गडेउला मल उत्पादन थालेपछि ओली अहिले कृषक तथा विद्यार्थीका लागि अध्ययन र अवलोकनको केन्द्र समेत बन्नु भएको छ। विभिन्न संघ संस्था, कृषि कार्यालय तथा स्थानीय तहले आयोजना गर्ने तालिममा उहाँ प्रशिक्षकका रूपमा पनि सहभागी हुँदै आउनु भएको छ। गडेउला मल उत्पादनको प्रक्रिया, उपयोगिता तथा व्यावसायिक सम्भावना बारे जानकारी लिन आउनेलाई उहाँ व्यावहारिक प्रशिक्षण समेत दिने गर्नुहुन्छ। गत वर्ष ओलीको गडेउला फर्म 7 प्रदेशका प्रमुख तथा उपप्रमुख सहितको टोलीले अनुगमन गरेको थियो। त्यसै गरी प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र, पालिका तथा विभिन्न संघ संस्थाका प्रतिनिधिले पनि फर्मको अवलोकन गर्नु भएको थियो। यस वर्ष पनि प्रदेश कृषि मन्त्रालयको टोलीले फर्म अवलोकन गरिसकेको छ। फर्म अवलोकन पछि विजय खड्काले कम लगानी र न्यून जोखिममा राम्रो आमदानी लिन सकिने व्यवसायका रूपमा गडेउला मल उत्पादनलाई बुझेको बताउनुभयो। उहाँका अनुसार रासायनिक मलका कारण बिग्रिएको माटोलाई गण्डेउला मलको प्रयोगबाट पुनः सुधार गर्न सकिने सम्भावना देखिएको छ। ओलीका अनुसार हाल एक क्विन्टल गण्डेउला 1,20,000 रुपियाँमा बिक्री भइरहेको छ भने गण्डेउला मल प्रति क्विन्टल 3,000 रुपियाँमा बिक्री हुने गरेको छ। वार्षिक रूपमा 14-15 क्विन्टल गण्डेउला तथा करिब 250 क्विन्टल गण्डेउला मल बिक्री हुँदै आएको ओलीको भनाइ छ। ओलीका अनुसार रासायनिक मलको विकल्पका रूपमा गण्डेउला मल प्रभावकारी बन्दै गएको छ। सुरुमा आधा रासायनिक मल र आधा गण्डेउला मल प्रयोग गर्नुपर्छ ओलीले भन्नुभयो। त्यसपछि क्रमशः रासायनिक मल घटाउँदै गण्डेउला मल बढाउँदै लैजाँदा केही वर्षमै पूर्ण रूपमा प्राङ्गारिक खेती गर्न सकिन्छ। ओलीले 16 टनेलमा तरकारी खेती गर्नुका साथै धान र गहुँ खेतीमा पनि गण्डेउला मल प्रयोग गर्दै आउनु भएको छ। जिल्लाभित्र मात्र नभई बाहिरी जिल्लाबाट समेत गण्डेउला मलको माग बढिरहेको ओलीको भनाइ छ। माग अनुसार उत्पादन पुर्याउन सकिएको छैन ओलीले भन्नुभयो। उहाँका अनुसार गण्डेउला मल उत्पादन प्रक्रिया धेरै जटिल छैन। एउटा मात्रै भैँसी पालेका किसानले पनि वार्षिक करिब 2,00,000 रुपियाँ बराबरको गण्डेउला मल उत्पादन गर्न सक्ने सम्भावना रहेको ओलीले बताउनुभयो। एउटा भैँसीले दैनिक करिब 30 किलो गोबर दिन्छ उहाँले भन्नुभयो। त्यही गोबरबाट किसानले वार्षिक 1,90,000 रुपियाँ बराबरको गण्डेउला मल उत्पादन गर्न सक्छन्। तर धेरै किसान यसबारे जानकार छैनन्। परम्परागत रूपमा तयार गरिने कम्पोस्ट मलको तुलनामा गण्डेउला मल बढी प्रभावकारी हुने उनको भनाइ छ। पछिल्ला वर्षमा विभिन्न संघ संस्था तथा स्थानीय सरकारले पनि गण्डेउला मल सम्बन्धी तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्न थालेका छन्। ओलीका अनुसार हाल वार्षिक रूपमा करिब 18,00,000 रुपियाँ बराबरको गण्डेउला तथा 7,50,000 रुपियाँ बराबरको गण्डेउला मल बिक्री हुँदै आएको छ। रासायनिक मलको बढ्दो प्रयोगका कारण माटोको उर्वरा शक्ति घटिरहेका बेला गण्डेउला मल उत्पादन किसानका लागि वैकल्पिक आमदानी र प्राङ्गारिक खेतीको आधार बन्दै गएको छ। ओलीसँगै भट्टे गाउँमा अहिले धेरैले प्राङ्गारिक खेती गर्दै आएका छन्। यसलाई स्थानीय तथा प्रदेश सरकारले सहयोग गर्दै आएको छ। हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश नेउपाने आज्ञा चाहन्छौ। नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: साथी संयोगको कुरा पनि हो र मन मिल्ने कुरा पनि हो।
1: आपसमा मन मिले सबै साथी सबै आत्मीय।
0: के तपाईँ पनि मेरो साथी बन्नुहुन्छ त?
1: साथी बन्नेहरूका लागि रेडियो नेपालको एउटा कार्यक्रम के तिमी मेरो साथी बन्छौ
0: प्रत्येक सोमबार 12 बजेको समाचार पछि केवल रेडियो नेपालमा।

नयाँ स्रष्टा सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।
1: समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज,
2: महिलाहरूले पनि सक्छन्।
3: आमा, दिदी, बहिनी, छोरीको भित्र शक्ति हुन्छ भनेर थाहा पाउनु पर्छ।
1: जीवन संघर्ष र सफलताका कथा व्यथाको संगालो कार्यक्रम आजका नारी हरेक साताको बुधबार बिहान 8:15 बजे केवल रेडियो नेपालमा सुन्न नभुल्नुहोला कार्यक्रम आजका नारी।
4: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
5: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
4: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
4: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
5: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
4: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: बिहानै झोक्राइछौ त, के भयो?
7: मेरो शरीरमा त तागत नभए जस्तो भयो पुरा। केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
8: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो। यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
9: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

0: साथी संयोगको कुरा पनि हो र मन मिल्ने कुरा पनि हो।
1: आपसमा मन मिले सबै साथी सबै आत्मीय।
0: के तपाईँ पनि मेरो साथी बन्नुहुन्छ त?
1: साथी बन्नेहरूका लागि रेडियो नेपालको एउटा कार्यक्रम के तिमी मेरो साथी बन्छौ
0: प्रत्येक सोमबार 12 बजेको समाचार पछि केवल रेडियो नेपालमा।
2: नयाँ स्रष्टा सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 143 किलो हर्जको साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोरेला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम वेभ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ रुक्मिनी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदा चाहिँ बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरूबाट मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ आधुनिक गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 यहाँहरूले सुन्नुहुनेछ वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा। 4:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम बागमती पर्यटन डायरी। 5:00 सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 प्रस्तुत गर्नेछौँ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सदाझै सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ सत्यराज आचार्य र निशा देसारले भने गीत रचना रहेको छ राजु अर्यालको, सङ्गीत रहेको छ गैरे सुरेशको। यो स्वदेश गानपछि करिब 3 बजेसम्म यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ लोकगीतहरू सुनाएर।

भर्खरै सुन्नुभयो झलकमान गन्धर्वको स्वर र सङ्कलनमा रहेको लोकगीत. अब सुनाउँछौँ ज्ञानु राणा र सावित्री शाहको स्वरमा रहेको गीत सावित्री शाहको सङ्कलनमा.

भर्खरै सुन्नुभयो मीरा राणाको स्वरमा रहेको गीत गोपाल योञ्जनको संकलनमा. अब सुनाउँछौ वास्ती मुनाल र पाण्डव सुनवारको स्वरमा रहेको छ तीर्थ सुनवारको संकलनमा.

भर्खरै यहाँलाई सुनायौँ परवीन गुरुङ र साथीहरूको स्वरमा रहेको गीत। यो गीतमा सङ्कलन रहेको थियो गण्डकी अञ्चलको। अब सुनाउँछौँ तारा थापा र शकुन्तला गुरुङको स्वरमा रहेको यो लोकगीत। यो गीतमा सङ्कलन रहेको छ महेन्द्र गुरुङको।

भर्खरै सुन्नुभयो धर्मराज थापाको स्वरमा रहेको गीत गायकको आफ्नै संकलनमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। ठिक 3 बजे यहाँहरूले 3 बजेको समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ भने 3:15 दनुवार भाषामा समाचार बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ। लोकगीत सुनाउने क्रममा अब सुनाउँछौँ यो अर्को गीत रहेको छ लोकबहादुर छेत्रीको स्वरमा लक्ष्मी छेत्रीको संकलनमा।

हिउँदै लाग्ने मङ्सिर महिना वर्षै लाग्ने जेठा कदम डाली फुलिसक्यो कहिले होला भेट पँधेरामा धुलो उड्यो मूलको पानी सुक्दा साइला दाइकै झल

0: वनमा सधैँ गाई चराउने व्याकुलीको पालो लाउँछ क्यारे दैला हुँदी माकुराले जालो मूलबाटामा लाउरे हिँड्छन् बुढपट्टि कसेर दाईको बाटो हेर्छिन् आमा टुक्रुक बसेर।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिलेको बसाइमा यहाँबाट विभिन्न कलाकारका स्वरमा रहेका लोकगीत सुनाइरहेका छौँ। लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ जयनन्द लामा र साथीहरूको स्वरमा रहेको छ, जयनन्द लामाको सङ्कलनमा। यो गीतपछि केही सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 3 बजे 3 बजेको समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
1: ए त्यसो पो भनेछन् डाक्टरले, सुन स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो, यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी, स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ, ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ, अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ, घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ, साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ, औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
0: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: बिहानै झोक्राई छौ त, के भयो?
3: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
4: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ, जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ, नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
5: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
6: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
10: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
9: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। स्थानीय सरकार दीर्घकालीन योजनामा केन्द्रित हुनुपर्नेमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। अलैँचीको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालनमा र मध्य पूर्वको विकसित अवस्थाबारे युएई र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीति भन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। टोखा नगरपालिकाले आज गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाको लागि सल्लाह सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको बताउनुभयो। मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्ती भरिएको र उत्तरी भेगमा अझै पनि खुल्ला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्धन गर्न जरुरी रहेको बताउनुभयो। मन्त्री खनालले टोखा छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डको कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताउनुभयो। साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तर्राष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उहाँको भनाइ छ। उहाँले नगरपालिकालाई थप प्रविधि मैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी डिजिटल प्रणाली लागू गर्नुपर्ने बताउनुभयो। आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजनाको साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावको लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ। विद्युतीय चुलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यको साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको 9 महिनामा 41.65 अर्ब रुपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। सो अवधिमा कुल 41 लाख मेट्रिक टन ग्यास आयात भएको छ। आर्थिक वर्ष 2081-82 कुल 62.58 अर्ब बराबरको ग्यास आयात भएको थियो। सो अवधिमा 55 लाख मेट्रिक टन ग्यास आयात भएको थियो। यस्तै आर्थिक वर्ष 2080-81 55 अर्ब रुपियाँ बराबरको ग्यास आयात भएको थियो। सरकारले विकासको प्रतिफल आम नागरिकलाई शीघ्र रूपमा उपलब्ध गराउने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यको साथ सुरु गरेको रूपान्तरणकारी आयोजनाको प्रगति न्यून भएकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। आर्थिक क्षेत्रका 5, सामाजिक क्षेत्रका 4, पूर्वाधारका 7 र लोकतन्त्र एवं सुशासन क्षेत्रका 1 गरी कुल 17 आयोजनालाई सरकारले रूपान्तरणकारी आयोजनाको रूपमा सञ्चालन गरेको थियो। उक्त कार्यक्रम मध्ये सार्वजनिक विद्यालय सबलीकरण आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रमको समष्टिगत भौतिक प्रगति क्रमशः 81% र 88% छ। यस्तै गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक आयोजनाको प्रगति भने 64% मात्रै छ। सो आयोजना निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। चीनसँग सीमा जोडिएको सडक पूर्वाधार निर्माण गर्ने, व्यापार वाणिज्यको विस्तार गर्ने लक्ष्य राखेर सो आयोजना अगाडि बढाइएको थियो। प्राकृतिक विपत्तिको कारण सो आयोजना सबैभन्दा बढी समस्यामा परेको छ। राष्ट्रिय तथा अन्तर्देशीय प्रसारण लाइन कार्यक्रम अन्तर्गत भेरी करिडोर 400 केबी र तमोर करिडोर 400 केबी प्रसारण लाइन आयोजनाको प्रगति समेत न्यून रहेको छ। भेरी करिडोर प्रसारण लाइनको भौतिक प्रगति मात्रै 12.3% रहेको छ। पटक पटक म्याथप गरेर पनि आर्थिक वर्ष 2080-81 सम्पन्न हुनुपर्ने समृद्धिका लागि वन कार्यक्रमको प्रगति उल्लेख नभएको महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। यस्तै गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनमा उल्लेख गरिएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको जनाइएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकरण र कार्यालयगत अभिलेख तयारी गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ। संस्थानमा रहेका जग्गा मध्ये धनुषा जिल्लामा 43 बिघा, महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ। अलैची किसानहरूको समस्या पहिचान गरी उत्पादन गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। अलैची खेतीमा देखिने विभिन्न रोग किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादन र किसानको आय आर्जन वृद्धिमा जोड दिने कार्यक्रमको लक्ष्य रहेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: भोजपुरको रामप्रसाद राई गाउँपालिकामा व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले आफ्नो बगानमा देखिएका विभिन्न रोग, उत्पादन घट्नुको कारण, माटो तथा हावापानी अनुसार उपयुक्त जात छन् जस्ता विषयमा जानकारी भएको किसानहरूको भनाइ छ। किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेशसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताउनुभयो। अलैँची खेतीमा देखिएका समस्याको पहिचान गर्दै आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका बारेमा जानकारी प्रदान गरिएको उहाँको भनाइ छ।
2: मूलभूत रूपमा किसानसम्मै पुगेर समस्याहरूको उजागर, त्यसको सम्बोधन र निराकरण हुनुपर्छ भनेर सरकारहरू सबैलाई एउटै मञ्चमा उभिने प्रयत्न गरेका छौँ। स्थानीय किसान, संकलक, स्थानीय स्तरका व्यवसायी, बजार स्तरको व्यवसायी, त्यसपछि एक्सपोर्टर, अलैँची विकास केन्द्र, कृषि ज्ञान केन्द्र, सरकारवाला निकाय, स्थानीय सरकारसम्म त्यही सम्बोधन हुने चिजहरू त्यही सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने।
1: अलैँची गाउँपालिकाका किसानको राम्रो आमदानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो। व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोल अनुसारको उपयुक्त खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ।
3: कृषिकै क्षेत्रबाट हामी हाम्रो पालिकालाई समृद्धिको बाटोमा कसरी लैजाने भन्ने सन्दर्भमा हाम्रो दृष्टिकोण, हाम्रो योजना र कार्यक्रममा कुनै खोट छैन।
1: अलैँची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनुभयो।
4: गाउँपालिकाले अलैँची खेती सम्बन्धी विभिन्न प्रयासहरू गर्दै आइरहेको छ। आगामी दिनमा अलैँची खेती सम्बन्धी स्पेसलाइजेसन हुने त्यस्तो कार्यक्रमहरू गाउँपालिकाले तयार गर्छ, गाउँसभाले तयार गरेर आउँछ।
1: चालु आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट करिब 10 अरब 70 करोड बराबरको अलैँची निर्यात भएको अलैँची विकास केन्द्रले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: रिपोर्टपछि बाँकी समाचार। हुम्ला सदरमुकाम, सिमीकोट सहित दुई गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ। विद्युत सेवा अवरुद्ध भएपछि सिमीकोट सहित ती दुवै गाउँपालिका अन्धकारमय बनेका छन्। हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत सेवा बन्द भएको हो। आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि उक्त वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो। समस्याको कारण विद्युत उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको हो। समस्या समाधानको लागि प्राविधिक टोली परिचालन गरिएको र मर्मत कार्य सम्पन्न नभएसम्म विद्युत सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहले बताउनुभयो। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षिने बाढीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीय चिन्तित बनेका हुन्। बाजुराबाट संवाददाता राजेन्द्र विक्कको रिपोर्ट।
5: वर्षायाम सुरु भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका अमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौं बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागराम बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घरचिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान अझै टाढाको विषय बनेको छ। बढीमालीका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक:
6: घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागराम बस्नुपर्ने अवस्था छ। बरसातको समय सुरु भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँ पहिरोले छेतबिच्छेत अवस्थामा छ।
5: नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौ बस्तीका घर परिवार बरसातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै कुनै काम नभएको बडीमालिका नगरपालिका चारका अर्का स्थानीय कमलनाथको गुनासो छ।
6: जमिन बगाई बास स्थान उच्च जोखिममा रहेको फर्स्ट सुरु भयो, हामीलाई अहिलेदेखि नै चिन्ता लागिसक्यो। राति जाग्राम बस्नु पर्ने अवस्था छ। ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा बास स्थानको व्यवस्था राज्यले गरिदियो भने आभारी हुने।
5: विगतमा वर्षायाम सँगै साफे मार्तडी सडक र मार्तडी कोल्टी सडक लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढासैनी।
7: विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक व्यक्तिहरू बसेर किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा चाहिँ क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्ने तर्फ नै हाम्रो सोच छ, त्यही अनुसार हामीले कामहरू गर्दै आइरहेका छौँ।
5: हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीडाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: रिपोर्ट पछि बाँकी समाचार। आज विश्वका विभिन्न देशमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना संचार प्रविधि आईसीटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउने गरिन्छ। आज मदन आश्रितको 33 स्मृति दिवस। 33 वर्ष अगाडि आजकै दिन दास ढुङ्गामा भएको रहस्यमय घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको थियो। मदन आश्रितको स्मृति दिवसको अवसरमा नेकपा एमाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको 33 स्मृति दिवसको अवसरमा एमाले मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठटारी स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीका आयोजना गरेको छ। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 चितवनको दास ढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो। यो दुर्घटना रहस्यमय रहेको एमाले नेताहरूले बताउँदै आएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच मध्यपश्चिम क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन सम्वाद भएको छ। दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गर्नुभएको छ। संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाको अनुसार दुई नेताले विशेष गरी मध्यपश्चिमको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदान प्रदान गर्नुभएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले लेबनान र इजरायल बीच 45 दिनको लागि युद्ध विराम थप गरिएको निर्णयको स्वागत गर्नुभएको छ। संयुक्त राष्ट्रसंघद्वारा जारी वक्तव्यमा महासचिव गुटरेसले यस कदमले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्न तथा प्रभावित नागरिकहरूको दुःख कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। साथै उहाँले लेबनान र इजरायल बीचको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा र मानवीय सहायतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपको कारण कम्तीमा 80 जनाको मृत्यु भएको छ भने 246 जनामा संक्रमण देखिएको छ। विश्व स्वास्थ्य संगठन WHOले इबोलाको प्रकोप अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्यको चासोको विषय भन्दै कङ्गोमा आपतकाल घोषणा गरेको छ। इबोला प्रकोप पूर्वी इटुरी प्रान्तमा फैलेको र त्यहाँ महामारी आपतकालको मापदण्ड पूरा नगरिएको भन्दै WHOले चेतावनी दिएको अन्तर्राष्ट्रिय प्रसारण संस्था BBCले जनाएको छ। अब मौसम। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। आज बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने पनि महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। स्थानीय सरकार दीर्घकालीन योजनामा केन्द्रित हुनुपर्नेमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। अलैचीको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालनमा र मध्यपूर्वको विकसित अवस्थाबारे युएई र रुसका राष्ट्रपति बीच टेलिफोन वार्ता। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो, दनुवारी भाषाक समाचार भेषबहादुर दनुवारबाट सुन। नेपालक ऊर्जा अनुसार मानव श्रृङ्खलाको अवरोध रोकेलाई अन्तर्राष्ट्रिय समुदाय लागि पर्नेमा जोड दिलर छ। राष्ट्रसङ्घ आर्थिक अनुसार सामाजिक परिषदक विशेष बैठकलाई डेटालाइन माध्यमबाट शुक्रबार सम्बोधन गर्दै परराष्ट्र मन्त्री शिशिर खनाललाई उही कुरोमा जोड दिलर छ। संयुक्त राष्ट्रसङ्घ लागि नियोग टङ नेपालको स्थायी नियोग अनुसार मन्त्री खनाल विश्व ऊर्जा अनुसु आमला श्रृङ्खलामा आइरहला अवरोधलाग तसु ओस्निके टिक्ला विकासमा पार्ला असरलखक बारे मन्तव्य व्यक्त गर्दै पश्चिम एसियाक द्वन्द्वक नेपालको लागि प्रभावित पार्ला बाजलर छ। सरकारक मन्त्रालय संख्या फेरलार कर्ला सँगै अग्नि सिन्दरमा नयाँ मन्त्रालयको नाम फेरला तसु पुरानै नाम मेटाले काम सुरु अख्लर छ। सरकारक नेपाल सरकार कामक बाढेले नेमाले 2083 पारित कर्ल राजपत्रमा प्रकाशित कर्ल पाछु मन्त्रालयक संख्या 22 घटाक्यो 18 झारलर छ। सरकारक कामक बाँड्ल नियमावली मार्फत अग्निक 9 मन्त्रालय जस्नेक तस्नेक धरिकु तसु मनेक मन्त्रालय गाब्लर छ भने विज्ञान प्रविधि अनुसो नव प्रवर्धन मन्त्रालय नयाँ बनालर छ। अग्निक बटेक अनुसो खेल मन्त्रालय पानी मन्त्रालय तसु शहरी विकास मन्त्रालय भवन खाली गरेरले यी मन्त्रालय कुन भाग गाब्लर छ भने कुन नाम फेर्ल कर्लर छ। सूचना अनुसार सञ्चार मन्त्रालय धेरै नै चाहिलो भएकै आयलाई 3 महिनासम्म कुनै पनि कर्मचारीलाई विदेश घुमेलाई लायक मनोनयन कटी पहिले नै स्वीकृति लिएर आफ्नै महातत्व कार्यालय अनुसार निकायलाई निर्देशन दिएर छ। प्रधानमन्त्री अनुसार मन्त्री परिषद कार्यालय सबै मन्त्रालय आयोग तसो सचिवालय लागि परिपत्र गरेको 3 महिनाको लागि कुन पनि कर्मचारी विदेश घुमेलाई लायक मनोनयन नै कार्यालय नै कार्यालय निर्देशन दिएर छ। सञ्चार मन्त्रालय प्रशासन अनुसार सहायता सम्बन्धी शाखाको अधिकृत विशाल भण्डारी धेरै नै चाहिँ रखेको विदेशमा घुमेलाई पठाएलाई परार लक्लमा मन्त्रालयमा परामर्श गरेको प्रधानमन्त्री अनुसार मन्त्री परिषद कार्यालयबाट पहिले स्वीकृति लिएलाई महातत्वक निकायमा परिपत्र कार्यपाला लक्लर छ। विदेश घुमेलाई जैल सम्बन्धमा मन्त्रालयको सचिव स्तरको निकल गरेको मापदण्ड समेत तयार गर्नर छ। उद्योग वाणिज्य अनुसो आन्ल मन्त्रालयको चिनीमा अभाव डिठाको काडो बजारी गर्नेलाई कारवाही गर्न सम्बन्धी निकायलाई निर्देशन दिएर छ। भारतक चिनी पठालनमा रोक लगाएर निकल कर्लसँगै बजारमा परिसक्लो प्रभावबारे मन्त्रालयको शुक्रबार सरकार लखक निकाय बीच कुरोकानी गर्नर छ। 8 महिनाको बजार माग धानेलाई चिनी जम्मा धर्ल मन्त्रालय जनाएर छ। भारत सरकारको भिटरमा बजारमा चिनी बढ्ल मूल्य रोकाएर कर्ल तसु आन्ल सजिलो बनाएलाई आयला सन् 26 सेप्टेम्बर 30 लागि चिनी पठालनमा चाँडसुको लागू अख्ने गरेको प्रतिबन्ध लगाएको रात भारत सञ्चार माध्यमिक जनाला छ। मन्त्रालयको अनुसार नेपालको चिनी उद्योगमा रहल उत्पादन साल ट्रेडिङ कर्पोरेसन तसु खायला व्यवस्था अनुसु व्यापार कम्पनी कुन नैचन्द मौजा तर्ल अनुसु मूल्य बढाएर कर्ल पाइलामा चलन चल्ती कानुन बमोजिम कडा कारवाही गर्न मन्त्रालय जनाला छ। साल ट्रेडिङ कर्पोरेसन 2000 टन चिनी मौजा रहल जनाला छ। आज विश्व भिन्न भिन्न देशमा विश्व दूरसञ्चार अंश सूचना समाज दिवस बेगल बेगल कार्यक्रम आयोजन कटी मनाटर छ। इन्टरनेट अंश सूचना प्रवाह सञ्चार प्रविधि आइसिटी प्रयोगबारे समाज तसु अर्थतन्त्रमा ल्याएर सक्ल सकारात्मक फेरला स्थिति चेतना बढाएर कर्ल अंश डिजिटल बाढ्ल मनेक कर्ल उद्देश्य सन्दुक वर्ष मे 17 यी दिवस मनाएला गर्छ। विश्व दूरसञ्चार दिवस 1969 मनाएला सुरु अक्ल हो। ओस्निके सूचना समाज सम्बन्धी विश्व शिखर सम्मेलन WSAIS सन् 2005 संयुक्त राष्ट्रसङ्घिक महासभा लागि मे 17 लागि विश्व सूचना समाज दिवस घोषणा गरेलाई आग्रह गर्नर छ। प्रधानमन्त्री अनुसो मन्त्री परिषद कार्यालयमा नाम दुरुपयोग गरेको राष्ट्रसेवी कर्मचारीलाई धम्काएर अख्ल तसु त्रास सृजना कार्यालय अनुसो नैचन्द शब्द प्रयोग गर्न मानसक काठमाडौँबाटै पक्राउ गर्नर छ। जिल्ला पुलिस परिषद काठमाडौँको टोल आज सुर्खेत घर अखेको काठमाडौँ सङ्खमुल बसला 22 प्रकाश खड्का लागि पक्राउ गर्न परिसरक प्रवक्ता पुलिस उपरीक्षक पवन कुमार भट्टराई जानकारी दिलर छ। प्रधानमन्त्री अनुसो मन्त्री परिषद कार्यालयबाट बोल्लबाजीको दैलेख तुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई फोनबाट उही लागि धम्की दिएर अडियो सार्वजनिक अख्लर छ। नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टी चाडुसुको महासचिव मदन कुमार भण्डारी तसु संगठन विभाग मुख्य जीवराज आशित 33 स्मृति दिवसमा आज देशक भिन्न भिन्नै भागमा स्मृति सभा सङ्घिक विविध कार्यक्रम गर्नर छ। मदन नगर बल्कुमा स्मृति कार्यक्रम तसु गोठाटा टङ्क मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना अख्लर छ। जननेता मदन भण्डारी तसु नेता आश्रित 2050 जेठ 3 चितवनक दासढुङ्गामा सवारी दुर्घटनामा मर्ल अख्ल हो। नेता भण्डारी लागि एमाले जनताको बहुदलीय जनवाद प्रणेताको रूपमा मान्टी आइलर छ। यी अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली प्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छ। यस निकै पहिला राष्ट्रपति विद्यादेवी भण्डारी, जननेता मदन भण्डारी, सुकुशल संगठनक जीवराज आशित 33 स्मृति दिवसक अवसरमा उइलख उप भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लर्छट। नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक, अंशु जनताक बहुधेरै जनवाद जवाबजक प्रणेता मदन भण्डारी तसु आश्रितक योगदान स्मरण कटी उए कुरो बाज लर्छट। शनिबार जेठ 3 एक वक्तव्य जारी कटी पहिला राष्ट्रपति भण्डारी मदन आश्रित कम्युनिस्ट आन्दोलन उप्र जनताक बर्के माया विश्वास सुसमर्थन जुटार्थी आन्दोलनका लागि सफलता सिँढी चलेर बर्के योगदान गर्न उल्लेख गर्दै लर्छट। मधेस प्रदेशमा 8 जिल्लाको मध्ये पर्सा जिल्लामा एचआइभी एड्स लाग्ने बिमारीको संख्या धेरै सबैभन्दा धेरै रहन पाइल रहेछ। मधेस प्रदेशको स्वास्थ्य निर्देशालयका अनुसार पर्सामा मात्र 1504 एचआइभी एड्स बिमारी रहेछ। निर्देशालयका अनुसार आर्थिक वर्ष 81-22 मधेस प्रदेश कुल 4680 एचआइभी लाग्ने बिमारी एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा रहेछ। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 457, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288, अञ्चल सप्तरीमा 194 जना रोग लाग्ला मानिस रहन रहेछ। मधेस प्रदेशमा 18 हेटक 175 छ्याबाछ्याबेक एचआइभी लाग्ला रहेछ। जैल 24 2029 सवारी चालक नियम नै टेर्लामा कारवाही पर्ला रहेछ। यीबाट राज्य कोषमा रु 4,17,000 राजस्व दाखिला अक्लर छ। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड जस्ने कुरुप्यालाई 59, नियम मिचीको राइट सेयरिङ करलाई 119, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन करलाई 132, तसु बेसको गतिमा सवारी साधन हुइकालाई 208 कारवाही गर्ला हो। यसनिकै लेन अनुशासन पालना नाइकलाई 57, निषेध कर ठाउँमा हर्न बजारलाई 94, बाटपेटीमा सवारी साधन पार्किङ गर्ला 95, एक पाखा सवारी चालकलाई 126, तसु अन्य सवारी नियम पालना नाइकरलाई 1139 जनालाई कारवाही गर्ला हो। बागमती प्रदेश सरकारको चल्ला आर्थिक वर्ष 82-83 10 महिनाकमा रु 31,33,55,48,000 राजस्व जम्मा गर्न छ। घर जग्गा रजिस्ट्रेसन तसु सवारी साधन कर प्रदेश सरकारको राजस्व जम्मा गर्न मुख्य स्रोत मान्छ। घर जग्गा रजिस्ट्रेसन तसु सवारी साधन कर शीर्षक सङ्घिक बाँडफाँडबाट आर्थिक वर्ष 2082-83 साउनदेखि वैशाख महिनासम्म रु 20,01,03,89,000 राजस्व जम्मा आएकोलाई बागमती प्रदेश सरकारको आन्तरिक मामिला अंश योजना विकास मन्त्रालय अधिकृत इन्द्रराज सञ्जालाई जानकारी दिलेर छ। आर्थिक तरलताका कारण खर्चका अंश नयाँ सवारी साधन किन्न बेच्न कारोबारमा आएला मनेक जैल भदौ 23-24 अक्टोबर जेएनजी आन्दोलन क्रममा प्रदेश सरकारको राजस्व जम्मा कर्ल भिन्न भिन्न निकाय पुग्ल नाश लगायतका कारण अपेक्षा कर्ल राजस्व सङ्कलन नै सक्ल सञ्जालक कुरो रहेछ। गुठी संस्थान सँगै जिल्लागत जग्गाको अभिलेख नै रहल महालेखा परीक्षक 63 प्रतिवेदनमा उल्लेख रहेछ। अभिलेख नै रहल जम्मा जग्गाको क्षेत्रफल एकिन अके नै सक्ल महालेखा परीक्षक कार्यालय 63 प्रतिवेदनमा सारांशमा लेख रहेछ। संस्थानक नाममा रहल जग्गा अंशु सम्पत्ति एकीकृत सु कार्यालयगत अभिलेख तयारी गरेको जग्गा जग्गालाई तसु उपयोग गर्न व्यवस्था मिलाएर सुझाव दिएर छ। संस्थानमा रहल जग्गामध्ये धनुषा जिल्लामा 43.5, महोत्तरीमा 122, बाह्रमा 27, पर्सामा 7, अंशु काठमाडौँमा 14, ललितपुरमा 12, तसु भक्तपुरमा 2 जग्गा अतिक्रमण अक्ल प्रतिवेदनमा उल्लेख रहेछ। संस्थानक कामक व्यवस्थापन विनियम 2049-17 बमोजिम अधिकार क्षेत्र भेटक जग्गा सम्बन्धी छुट लागत तयार गर्न अध्यावधिक कार्यपरल व्यवस्था राजिक। संस्थानक भिन्न भिन्न 68 जिल्ला अन्तर्गत पहाड पाखा 561,990 त सुतराईमा 66,320 जग्गा गुठीक नाममा रहल प्रतिवेदनमा उल्लेख रहेछ। म्याग्दी रघुगङ्गा गाउँपालिका मास्टर लेखेको लागि मगर खाम भाषा सम्बन्धी तालिम दिएला कलर छ। मगर समुदायको बाहुल्यता रहल उपस्थित 15 स्कुलमा यी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषा पढाइलाई करलाएर दक्ष जनशक्ति तयार पारेर उद्देश्य चलाइला अक्लब तालिम जैल कानु सिद्धि सिद्धालय रहेछ। पेनीमा 7 चलाइला अक्लब तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगर तालिम दिएर रहेछ। रघुगङ्गा गाउँपालिका आर्थिक सहयोगमा कक्षा 1 मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाजका रघुगङ्गा अध्यक्ष टिका पुनक पात्र छ। सयौँ वर्षदेखि हेराटी जेल अवस्थामा पुग्ल मगर खाम भाषाको जोगाइलाई फेरि जोगाइलाई तसु अन्तर पुस्ता हस्तान्तरण लागि विद्यालय शिक्षक लागि तालिमको रूपमा तयार गर्न तालिम चलाइलाई गर्न उएक बाजलर छ। इच्छा कामना गाउँपालिका एक कुलभाङ्गाको 2 च्याउ खाएको मर्लखलाउ मर्लखलामा 9 वर्षीय नमुना चेबाङ तथा 11 वर्षीय सञ्जय चेबाङ रहलर छ। जिल्ला पुलिस कार्य पुलिस नायक उपेक्षक रविन्द्र खनाक अनुसार नमुना जेठ 1 गते मर्लखलाउ भने सञ्जय शनिबार राति उपचार कार्यक्रममा मर्लखलाउ। वैशाख 29 गते श्यामबहादुर चेमागाङ चेपाङ 5 जना परिवार जङ्गलक च्याउ खाएर छ। जुनके मध्ये 3 जना जेठ 1 गते बिमारी परेको उपचारको लागि भरतपुर अस्पताल ल्याएर हो। उपचार क्रममा नमुना उयो दिन मर्लखलर छ। 13 वर्षीय मनिता चेपाङ अग्नि भरतपुर अस्पतालमा उपचार भएर लर्छ। बिमारी मनिताको अवस्था बेसको रहला उयो जानकारी दिएर छ। आजलाई धनवारी भाषा समाचार सिद्धिलेक अस्त शिवा ढोक गरिनु।
1: आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल, नेपाली माटोको आवाज रेडियो नेपाल।

अहिले सुनायौं प्रमोद खरेलको स्वरमा रहेको आधुनिक गीत, वासुदेव पराजुलीको गीत रचना रहेको थियो सन्तोष केसीको संगीतमा। अब अर्को गीत राख्दैछौँ, प्रविश अधिकारी बादल थापाको स्वरमा रहेको छ भने गीत रचना संगीत रहेको छ विमल अधिकारीको।

0: तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

थियो। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, मेलिना राई नेहर बुढाथोकीको स्वर मारेको यो गीत राख्दैछौँ भने नेहर बुढाथोकीको गीत रचना अनि सङ्गीतमा।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं। जिल्ला आर्थिक गणना कार्यालय मुगु।
2: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। यो समय यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अन्तिम गीत राख्दैछौँ। प्रताप दास प्रविश अधिकारीको स्वरमा रहेको छ भने खेमसारू मगरको गीत रचना अनि सङ्गीत रहेको छ। यो आधुनिक गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीति भन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। टोखा नगरपालिकाले आज गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको हो। आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घट्दै न्यून गर्ने लक्ष्य राखेको छ। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुरानाका नाम मेटाउने काम भइरहेको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको हो। सरकारको कार्य विभाजन नियमावली मार्फत साबिकका 8 मन्त्रालयलाई यथावत राखेको छ भने केही मन्त्रालयलाई गाभेको छ। यसै गरी विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय नयाँ बनाइएको छ। साबिकका युवा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछ। यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएका छन्। 33 मदन आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा एमाले मदन नगर बल्खुमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख आश्रितको तस्विरमा नेताहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, महासचिव शङ्कर पोखरेल, नेताहरू केशव बडाल, युवराज गेवाली, अमृत कुमार बोहरा, अष्टलक्ष्मी साक्य लगायत सहभागी हुनुहुन्थ्यो। जननेता भण्डारी र नेता आश्रितको विक्रमसम्म 2050 जेठ 3 गते चितौनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनमा देखाइएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपका कारण कम्तीमा 80 मृत्यु भएको छ भने 246 संक्रमण देखिएको छ। विश्व स्वास्थ्य संगठन WHO इबोलाको प्रकोप अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य चासोको विषय भन्दै आपतकाल घोषणा गरेको छ। इबोला प्रकोप पूर्वी इटुरी प्रान्तमा फैलिएको र त्यहाँ महामारी आपतकालको मापदण्ड पूरा नगरिएको भन्दै WHO चेतावनी दिएको अन्तर्राष्ट्रिय प्रसारण संस्था BBCले जनाएको छ। इबोलाको हालको तनाव बुन्डी बुङ्गियो भाइरसले को कारणले भएको स्वास्थ्य एजेन्सीले जनाएको छ। इबोला प्रकोपका लागि स्वीकृति औषधि वा खोपहरू अझैसम्म पत्ता लागेको छैन। ज्वरो आउने, मांसपेशी दुख्ने, थकान लाग्ने, टाउको र घाँटी दुख्ने, त्यसपछि बान्ता हुने, पखाला लाग्ने, दाग र रक्तस्राव हुने यसको प्रारम्भिक लक्षणहरू हुन्। र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच मध्य पश्चिम क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ। दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गर्नुभएको बताइएको छ। संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाका अनुसार दुई नेताले विशेष गरी मध्य पश्चिमको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदान प्रदान गर्नुभएको थियो। वार्ताका क्रममा दुवै देशबीचको द्विपक्षीय सहयोग तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको अधिकारीहरूले बताएका छन्। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाल यिन ग्रीष्मा शेर्पाने शेर्वी केके साङ्गुर सेन्रोनाङ सिसित लुन्पो सिसिर खनाल के क्योन फोक्थोपो छप्सित लाका सिनङ जुक्थम्बी छर्सिला खाक्सेन्पो चिने सानदिछिन सुङकी लाका किगो सुङसुङ ग्यास काठमाडौँ कि टोखा टुङखेला आरिङकोटे क्याउ पजोर लोङितोङ गेचुग्या सुमतङ गेचुग्या जुकी सिजु ल्यारिम तेजिन बजेट कि तन्दोक्ला टोङ्गो थुतुब्ला सिन्क्योङ क्याउ ल्यारिमला सुङलप नगिन लुन्पो खनाल कि जुक्थम्बी तन्दोक्ला छर्सी जोगो कोला साने देछुन सुङकी खाक्सेन्पो चिगो सुङ्गुबिएन तुग्रङ क्याने लुन्पो खनाल कि टोखा टुङख्यार कि सखुला टरी कितुब लोग्युकी शिला वोतु पल्बुतिवी दासातङ जपेम बिछेन मोगेको बजारलासङ मङ्ग्या मोजोनी टोछम सखु शिला यर्गे जोगो खाक्सेन्पो वोतुप सुङसुङ यम्बुकी लोक तेजिन आपूर्तिकी सखुला वतुप नेताङका लेकेकुला छिगेल चिसोकी रोक्रामा खाक्सेन्पो वतुपकोला सुगेम गए ग्यालुङ छोकपा पजुर तेजिन चिसोक परिसकी मिक्सल छोकदुला ग्याङसिङ छोकपा तेमा सुङलाप नगिन सिसित लुन्पो सिसिर खनागी तुको सुङलाप नगोभिएन याम्डुल ग्यालखप छोकपी तन्दोकला न्युयोर्कला वतुप यम्बुकी स्थायी नियोगकी सेतोप नाङसेन लुन्पो खनागी तन्दी तुछुला लोक तेजिन आपूर्ति सखुला फरी वतुप कालेताङ तिकी जोसा सालेन्सी जुक्थमला क्योन फोक्थोपो कोला सुङलप नगिन लो एसेकी मकी जो सालेन्सी यम्बुला सङ क्योन फोको सुङ्गो सेन्क सुङकी पल्जोलो नितङ गेचुग्या नितङ गेचुग्या सुम सेक्ला समा चोतुप एलपी ग्यास तेरी फौ पल्जोर रोग्रामा मेता सोनी लोक तेमा सिन्क्योङ कितुप थप्ला पल्जोर रोग्रामा कितुप छर्सी जोनी लोक थोकु तेजिन छिग्याल चुङ्गुप सिजो नितोङ गेजुग्या सुम ख्याफेल क्यान गए लोक छुलोक तेजिन सिन्चाइ लोनखाङकी मिमाङ तिवी टोङ्गु कि तन्दोक्ला ख्याफेल क्याउ सिजुकी समा चोतुप एलपी ग्यास थोकु नेताङ न्युङमो जब मिगुल कि गोतुप सेन गए लोकी थप्ला सुङकी पल्जो रोग्रामा कितुप्ताङ लोक चेङ्गे थोकु लाका फरुप मिगुकी खुर्नी सुङकी ती सिजु ख्याफेल क्याउ लोक लोनखाङकी सल्बुजोन गए लोक छुलोक तेजिन सिन्चाइ लोनपो भिराज भक्त श्रेष्ठ किसङ लोक थोकु लाका परुब्ला तङ पङ्ला छुकेला चुङ्गु सिजु नितोङ गेचुग्या सुम्ला मङ गेसा जप्तङ इच्छे कि थोपो जप्ला डेल्वा उतुप छोकपातिवाला निर्देशन नाङ गए नेपाल कम्युनिस्ट पार्टी एमालेकी सोखी गोमी टुङ्छे मदन कुमार फण्डारीताङ सोखी संगठन विभागकी चो जीवराज आश्रितकी थेङ सुमजुसुवा सुमकी ठुङ्कर तुसेन कब्ला रिङ ग्यालखप नङ्ला ल्यारिमे नाछो कोडी क्यान गए मदन नगर बलखुला ठुङ्कर ल्यारिमताङ गोठाटर्की मदन भण्डारी स्मृति प्रतिष्ठानलाई ल्यारिम कोडी क्यान गए गोठिम्बा भण्डारीताङ आश्रित विक्रम लोङी तोङ्गोङ्गप्चु जेठुलाकी गते सुमला चितवनला डिमडुल दप्योकला सुर्नी नासक गलोभिएन ती रिम्बाला रङ्ग गोमी सिङजिन विद्यादेवी भण्डारी कि मदन भण्डारी तङ जीवराज शास्त्रित कि थेङ सुमजुसुवा सुमकी ठुङ्कर तुछेन कि कब्ला खोङतिवला कुदुत सुनङ गए तुग्राङ केने नेकपा एमालेकी छोकचो तेजिन गोमी सिलोन केपी शर्मा ओली किसङ सिङसेक भण्डारी तङ आश्रित कि ठुङ्कर तुछेन कि कब्ला खोङतिवला थोरिमे चिकुर क्या नङ्गिन कुदुत सुनङ गए सुङकी लोनखाङकी थोपोनि तन्दा सिंह दरबारला सम्बा लोनखाङकी मिङ टिकुताङ मिङ यिङबातिवा मेता सप्लाका गोचुन गए सुङकी नेपाल सरकार कार्य विभाजन नियमावली नितोङ गेजुग्या सुम थाक्सोत क्यानी राजपत्रला ख्याफेल क्याउ जुग्ला लोनखाङ यसुङकी थो युङमजोनी चपगेतिरङ जोयेन सुङकी कार्य विभाजन नियमावली तन्दा वतुप लोनखाङ ग्याला तुकैरङ जगुतङ लला लोनखाङ तिवा याम्बा लोनखाङ तङ क्यान थिनी वा सिसी छेन्डिक लक्ष्य तेजिन नवप्रबन्धन लोनखाङ सम्बा जोन ग ग्याङसिङ तेजिन दलेन लोनखाङकी तेरिसिना लाका खाक्सेन्पो वसिङ मिसिङ ला सुमसेक लेचतपातिवा छिगेला जिकोला डपला गोमलारङ जिकोला डप सिनी थाक्सोत यिगी लङ्गो टेल्वा वतुप ल्याखुङतिवाला निर्देशन बिनक्वा सिलोन तेजिन लोनछोक ल्याखुङकी लोनखाङ तेरी आयोगताङ टुङ्गिक्तिवाला लिनताङनी ला सुमकी तन्दोक्ला लेचतपातिवा सङ सुङ छिगेला जिकोला डप म्यागो निर्देशन बिनोभिएन आरिङ जम्बुलिङकी गल्खप नाछोकला जम्बुलिङ दूरसञ्चार तेजिन दलेन चिछोक तुछेन ल्यारिम नाछोक कोरी क्याने चिङ्वा इन्टरनेट तेजिन दलेन ग्याङसिङ लक्ष्य आइसिटी थनी चिछोकताङ पजोला गिरुवा तोङथोपु कोर्की लेन ख्याफेल कितुप तेजिन डिजिटल विभाजन युङमो जब मिगुकी लो टेङमा मेलाकी तारिक चोपदिने छेर्मो दि तुछेन च्याभिएन जम्बुलिङ दूरसञ्चार तुछेन चिलो चिक्तोङ गुप्ग्या ठुक्चुरे गुनेजुन को चौयेन
Silon tezine lonchok lakungki miyen sine shungki lechat pati wala jualongo tezine tam yemelak pa lopo mi merachikla gyalsa karfano ne jimgwa jongki korsumak miki aring surkhet ki khangba hinduf tanda gyarfano ki sankhamula detup longye shungi ki prakas khatkala jimbo SP Pawan Kumar Bhattrai ki khyantok nangsung Silon tezine lonchok lakungki miyen sin daile ki dullu tongkher wara ang chuksum कि वडा टुङ्गी कमल फण्डारीलाई फोन ताङ्ने खङ्तेप्चे सिक्यौ अडियो ख्यापेल क्यासीमा खटकाला जिम्बो सुनक जुक्टुन छोङडिल तेजिन आपूर्ति लोनखाङकी चिनी मेङेसी टिमकी खप्तेला गल्नी छोङ कितुप छोङ मान्तिओला टिम तोङ्गुब्ला डेलवा वतुप छोक पातिओला निर्देशन बिनगुवा ग्याकर्ने चिनी खुनी हुङ्गुब्लाका ग्याकर सुङकी क्याक्सीमा यम्बुला क्युन फोक्थोपु नेताङ हुङथोपु कोला लोनखाङकी दाङ डेलवा वतुप छोक पातिओताङ क्यान टोङ्गो क्याउसनगुवा सुङकी तरुङसाङ लाग्यासेकले पोख्यान ग्यालखब्ला चिनी वतुप तपकी तन्दा क्युन फोक्थोपु नेताङ मेतुप लोनखाङकी सुनगुवा ग्याकर सुङकी ग्याकरला चिनी कि गोङ माङबु फरुप तपकी गोङ युङमो जप्ताङ ग्याकर कि मितिओला जोलोमो जपला तहुङ्गु सेप्टेम्बर ला कि तारिक सिपजु स्याक ला ङाचोई याम्बा ग्यालखप्ला चिनी मचुङ्गु थाक्चो त्याउ ग्याकर ग्याङसिङ छोक पिसियन ग्वा दिपल्ला रङ यम्बु सुङकी यम्बुला चिनी जुक्टुन साल ट्रेडिङ कर्पोरेसन ताङ साफ समी छोङ खाङ तिओला खाङथेप्चे गोङ फरुप्लाका क्यासिङ तुकै जुक्टुन ताङ छोङ मेन्तिओला थिम तोङ्गुब्ला लोनखाङकी निर्देशन बिनगुवा गलुप छुजो घण्टा निसु जिकी नङ्ला डिमडुल तोङ्गु मि मेरा निसु गुला थिम तङ्गु सेनगुवा काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ माग्मी ल्याखुङ्गी सेतुप नाङसिन ट्राफिक सिजुकी खप्तेला डिमडुल तोङ्गु तेजिन सिजु तिवी लक्लेने मिकितुप मितिओला जिम्बो येन जिम्बो मितिवी लाने क्याल्योङु कोसला टेङ्गा बुम जिताङ तोङ चुप दिन दु कोर्सुङ माग्मी ल्याखुङ्गी सेतुप येन रेडियो नेपाल ने सिरुई सङ्घ्यो डुप्सुङ तुचिछे

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: बागमती प्रदेश प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहर र सांस्कृतिक विविधताले भरिएको भूमि, जहाँ हिमालको काखबाट संस्कृति बग्छ र परम्पराले पर्यटनलाई जीवन्त बनाउँछ। पर्यटनका नयाँ सम्भावना, लुकेका गन्तव्यहरू, स्थानीय स्वाद, संस्कृति र समुदायका कथाहरू सबै एकै ठाउँमा। बागमती प्रदेशका पर्यटन गतिविधि, योजना, अनुभव र सम्भावनाको उजागर अब रेडियो नेपालमा बागमती पर्यटन डायरीका साथमा। बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सकारात्मक प्रयास, पर्यटन प्रवर्धन, संस्कृति र सम्भावनाको यात्रा।
2: नमस्कार, कार्यक्रम बागमती पर्यटन डायरीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता राधा ढुङ्गना। सार्वजनिक सेवा प्रसारण रेडी नेपाल मार्फत प्रसारण हुने बागमती पर्यटन डायरी कार्यक्रमको आज हामी 18 अङ्कमा आइपुगेका छौँ। पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाले समृद्ध बागमती प्रदेशभित्र रहेका विविध पर्यटकीय गन्तव्य, ऐतिहासिक सम्पदा, धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई चिनाउन तथा प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले यो कार्यक्रम उत्पादन गरेको हो। प्रदेशभित्रको पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन प्रवर्धन, प्रचार प्रसार तथा पर्यटन मार्फत आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रदेश प्रसारण मार्फत FM 100 MHz तथा रेडियो नेपालको अनलाइन radionepalonline.com तपाईँले बागमती पर्यटन डायरी हरेक हप्ताको आइतबार अपरान्ह 4:30 बजेदेखि 4:55 बजेसम्म करिब आधा घण्टाको अवधिमा नियमित रूपमा सुन्न सक्नुहुन्छ।
3: आज हामी कार्यक्रममा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले संस्कृति संरक्षण र प्रवर्धनमा गरिरहेको कामबारे चर्चा गर्दैछौँ।

0: बढ्दो आधुनिकता, प्रविधिको प्रयोग र मनोरञ्जनका अनेक विकल्पहरू विकास हुँदै जाँदा प्राचीन महत्त्वका सम्पदा, संस्कृति, रीतिरिवाज, चालचलन र रहनसहन पनि लोप हुने खतरा बढ्दै गएको छ। कतिपय हाम्रा चाडपर्व, रीतिरिवाज र संस्कृति लोप पनि भइसकेका छन्। पुराना पुस्ताहरूले पुस्तान्तरणमा ध्यान नदिनेर नयाँ पुस्ताले पुराना चालचलन, रीतिरिवाज, संस्कृतिमा रुचि र लगाव नदेखाउँदा हाम्रा महत्त्वपूर्ण मौलिक कला संस्कृति लोप हुँदै जान थालेका छन्। हामीले हाम्रा मेला पर्व संस्कृति मनाउन छाड्दै गएका छौँ भने अरूको संस्कृतिप्रति बढी लगाव देखाउन थालेका छौँ। खास गरी पश्चिमा संस्कृतिप्रति युवा जमातको रुचि देखिन्छ। यस्तोमा हाम्रै मौलिक परम्पराको संरक्षणमा भने चुनौती थपिँदै गएको छ। मौलिक गीत सङ्गीतमा भन्दा युवाहरूको रुचि आधुनिक पप र पाश्चात्य सङ्गीतमा बढी हुनु पनि हाम्रो संस्कृतिका लागि खतराको घन्टी भएको जानकार बताउँछन्। यस्तोमा कतिपय युवाहरू भने परिवर्तित समयका बावजुद हाम्रो धर्म, संस्कृति, चाडपर्वको संरक्षणमा ध्यान दिन थालेका छन्। त्यसको उदाहरण हो जिब्रो छिन्ने जात्रालाई निरन्तरता दिन आफ्नै जिब्रो छिन्न अग्रसर हुनु। बिस्का जात्राको अवसरमा भक्तपुरको थिमिर बुढीमा मनाइने जिब्रो छिन्ने परम्परालाई त्यहाँका केही युवाहरूले निरन्तरता दिँदै आएका छन्। सुजन बाघ श्रेष्ठ र वीरेन्द्र भक्त गजु श्रेष्ठले विगत केही वर्ष यता आफ्नै जिब्रो छेडाएर यो जात्रालाई जीवन्त राख्ने प्रयास गरेका छन्। जिब्रो छिन्ने युवाहरूलाई हौसला र प्रेरणा प्रदान गरी जिब्रो छिन्ने जात्राको निरन्तरताको लागि बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले अग्रसरता लिन थालेको छ। प्रदेशभित्रका कला, संस्कृति, ऐतिहासिक महत्त्वका धरोहरको संरक्षण, प्रवर्धन र प्रचार प्रसारमा जोड दिइरहेको मन्त्रालयले जिब्रो छिन्ने जात्रालाई पनि महत्त्व दिएर यसको संरक्षणमा जुटेको हो। मन्त्रालयले जिब्रो छिन्ने परम्परालाई निरन्तरता दिनका लागि जिब्रो छेडाउने युवाहरूलाई प्रोत्साहन स्वरूप नगद 2,00,000 रुपियाँ प्रदान गर्न थालेको छ। मन्त्रालयले बजेटको व्यवस्था नै गरेर हरेक जिब्रो छिन्ने युवाहरूलाई नगद रकम प्रदान गर्न थालेको हो। मन्त्रालयले भक्तपुरको मध्यपुर थिमीमा मनाइने ऐतिहासिक जिब्रो छिन्ने जात्राको संरक्षण र प्रवर्धनका लागि विशेष योजना अघि सारेको हो। यस अन्तर्गत जात्रामा सहभागी भई जिब्रो छिन्ने व्यक्तिलाई प्रदेश सरकारले 2,00,000 रुपियाँसम्मको स्वास्थ्य उपचार सहायता तथा प्रोत्साहन रकम उपलब्ध गराउन सुरु गरेको हो। मन्त्रालयको पहलमा गरिएको यो निर्णय अनुसार वर्षमा 2 पटक आयोजना हुने जात्रामा सहभागी हुने व्यक्तिहरूलाई सहयोग प्रदान गरिनेछ। बिस्का जात्राको अवसरमा बोडेमा तथा अय्या इन्द्र जात्राको समयमा बालकुमारी स्थित दिगु भैरव मन्दिर परिसरमा सञ्चालन हुने जात्राका सहभागीले यो सुविधा पाउनेछन्। जिब्रो छिर्ने परम्परा अहिले लोप हुने जोखिममा पुगेकाले यसको निरन्तरताका लागि प्रोत्साहन कार्यक्रम ल्याइएको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो। जिब्रो छिर्ने व्यक्तिको सङ्ख्या क्रमशः घट्दै गएको र विगतमा बोडेमा लोप नै भइसकेको अवस्थामा युवाहरूको सक्रियतामा पुनः निरन्तरता पाएकाले उनीहरूलाई प्रोत्साहन र संस्कृति परम्पराको संरक्षणका लागि नगद रकम उपलब्ध गराउन थालिएको मन्त्री श्रेष्ठको भनाइ छ।
1: अब यो जात्रा चाहिँ तपाईँको अलिकत लोप उन्मुख जस्तै हुन लागिसकेको थियो। अब यसमा जिब्रो छेड्नेहरूको चाहिँ अलिकत चाहना कम भएको र यो त ठिम्मीमा चाहिँ तपाईँको लोप नै भइसकेर फेरि चाहिँ त्यहाँका युवाहरूले यो जात्रालाई चाहिँ जिब्रो छेड्ने जात्रालाई चाहिँ प्रोत्साहन गर्नुपर्छ लागेको कारणले यो जात्रालाई जीवन्त राख्नको लागि यो जात्रा चाहिँ तपाईँको राखिरहन हाम्रो संस्कृति जोगाउने उद्देश्यले चाहिँ हामीले प्रदेश सरकारले चाहिँ यो जिब्रो छेड्नेलाई 2,00,000 र यसपालि पनि हामीले यो प्रदेश यो बागमती प्रदेशभित्रमा अलिकत तपाईँको लोप उन्मुख जात्रा कला संस्कृतिहरूलाई चाहिँ यो 83-84 बजेटले चाहिँ सम्बोधन गरेर यो हाम्रो संस्कृति कला संस्कृति जोगाउनु पर्छ भनेर लागिरहेका छौँ। अब सबैभन्दा समस्या नै आगामी पुस्तासम्म हाम्रो संस्कृति कसरी जोगाउने भन्ने कुरा हो। अब यो डिजिटल जमानाले गर्दा फिजिकल्ली मान्छेहरू उपस्थित भएर हाम्रो जात्रा मात्रामा खट बोक्नेहरू, रथ तान्नेहरू, त्यस्तो नै एकदम समस्या भइसकेको छ। यो युवा पुस्तालाई प्रोत्साहन गर्नको लागि नै यो प्रभात फेरिदेखि यस्ता कार्यक्रम गरेर हाम्रो संस्कृति, हाम्रो संस्कार, हाम्रो जात्रा मात्रा चाहिँ जोगाउनु पर्छ भन्ने सन्देश दिने मुख्य उद्देश्यका साथै गरिरहेका छौँ।
0: यसै क्रममा बुढीमा यस वर्ष 4 पटक जिब्रो छेडेका सुजन बाघ श्रेष्ठ र वीरेन्द्र भक्त गजु श्रेष्ठलाई बागमती प्रदेश सरकारले नगद 2,00,000 रुपियाँ सहित सम्मान गरेको हो। गत वैशाख 2 गते जात्रा

0: मा कठिन र चुनौतीपूर्ण भएको विगत 4-5 वर्षदेखि जिब्रो छिर्दै आएका दुईजनालाई प्रदेशभित्रको संस्कृति बचाउने अहिलेको पुस्ताबाट पछिल्लो पुस्ताले पनि आफ्नो परम्पराको अनुभव गर्न पाउन् देख्न पाउन् भन्ने उद्देश्यले प्रदेश सरकारबाट निर्णय नै गराएर नगद प्रोत्साहनको व्यवस्था गरिएको सचिव सुवेदीले जानकारी दिनुभयो।
1: तपाईँले ठिकै भन्नुभयो होइन, यो हाम्रो मन्त्रालयको मुख्य टिवार भनेको संस्कृति र पर्यटनको जगेर्ना गर्ने नै होइन। त्यस कारण हाम्रो प्रदेशभित्रको सबै सांस्कृतिक परम्पराहरूलाई जोगाइराख्ने र अहिलेको सन्ततिबाट चाहिँ पछिल्लो सन्ततिमा पुस्तान्तरण गर्नका लागि पनि हामीले यो प्रोत्साहन स्वरूप चाहिँ जिब्रो छिर्ने जात्रामा चाहिँ यो रकम उसको स्वास्थ्य सुरक्षणको हिसाबले हामीले उपलब्ध गराएका हौँ। किनभने जिब्रो छिर्ने कुरा आफैमा निकै कठिन काम हो त्यो, र उहाँले चाहिँ निर्भीकतापूर्वक विगत 4-5 वर्षदेखि छिर्दै आउनुभएको रहेछ। दुईजना व्यक्तित्वहरूलाई हामीले सम्मान गऱ्यौँ यो वर्ष 2,00,000 नगद पुरस्कार सहित। बागमती प्रदेश सरकारले चाहिँ प्रदेशभित्रको संस्कृतिलाई बचाउने र यसलाई चाहिँ पछिल्ला सन्ततिहरूले समेत यसको अनुभव गर्न पाउने, देख्न पाउने र यसलाई जोगाइराख्ने उद्देश्यले हामीले चाहिँ नि यो प्रोत्साहन स्वरूप यो काम गरेका हौँ। हामीले हाम्रो प्रदेशभित्रका सबै धर्म संस्कृतिहरूको जगेर्ना गर्नका लागि पूर्वाधार निर्माणदेखि प्रवर्धनका र प्रचार प्रसार र अभिलेखीकरणसम्मको कामहरू गरिरहेका छौँ, र त्यही अन्तर्गत हामीले यो जिब्रो छिर्ने जात्रामा पनि प्रोत्साहन स्वरूप जो 2,00,000 रुपियाँ प्रदेश सरकारबाट निर्णय नै गराएर हामीले चाहिँ उपलब्ध गराएका छौँ।
2: मन्त्रालयका प्राथमिकताहरू के के छ?
1: अब यसको लागि त हाम्रा प्राथमिकताको हिसाबले गर्दा मन्त्रालयको निश्चित कार्य विवरण छ। त्यो मन्त्रालयलाई तोकिएको कार्य विवरण मन्त्री स्तरबाट निर्णय भएको कार्य सम्पादन नियमावली, प्रदेश सरकारले निर्णय गरेको कार्य सम्पादन नियमावली भएको र मन्त्रालयलाई दिएको कार्य विवरण नै हाम्रो मुख्य प्राथमिकता हो। त्यो अन्तर्गत चाहिँ नि हाम्रो पर्यटन क्षेत्र, विशेष त बागमती प्रदेश पर्यटनको हिसाबले पनि निकै प्रचुर सम्मानमा भएको क्षेत्र हो। यहाँको संस्कृति, यहाँको प्रकृति, यहाँको चाहिँ नि साहसिक पर्यटन र यहाँको चाहिँ नि सम्पदा, यी चारवटा कुरा चाहिँ नि हाम्रो यहाँको चाहिँ नि बागमती प्रदेशको चाहिँ नि पर्यटन प्रवर्धनका लागि महत्त्वपूर्ण आयामहरू हुन् र यसको प्रवर्धन गर्ने, यसको जगेर्ना गर्ने हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले हामीले भन्ने गरेका छौँ हाम्रो कल्चर, हाम्रो एडभेन्चर, हाम्रो नेचर र हाम्रो चाहिँ नि हेरिटेज, यो चारवटा कुरालाई हामीले मुख्य प्राथमिकता दिएका छौँ र यही चारवटा कुरालाई मुख्य आधार बनाएर हामीले चाहिँ 15 वर्षे रणनीतिक योजना पनि बनाएका छौँ। 2025 सन् 2040 लागि हाम्रो 3 चरणमा हामी रणनीतिक रूपमा चाहिँ नि कार्यक्रम कार्यान्वयन गरिरहेका छौँ। त्यसले पहिलो प्राथमिकता यी चारवटा क्षेत्रको चाहिँ नि पर्यटन प्रवर्धन गर्ने कुरा र विशेष त पूर्वाधारहरू निर्माण गर्ने कुरा, र दोस्रो चरणमा गएर यसलाई चाहिँ नि प्रमोसन गर्ने, डिजिटलाइजेसन गर्ने कुरा, र तेस्रो चरणमा गएर चाहिँ नि यसको सस्टेनेबिलिटी अथवा यसमा सक्षम नेतृत्व विकास गर्ने र यसलाई दिगोपनामा जोड दिने चाहिँ हाम्रो मुख्य प्राथमिकता छ। रणनीतिक हिसाबले हामी काम गरिरहेका छौँ। हाम्रो चाहिँ नि सबै क्षेत्र, चाहे त्यो कल्चरको होस्, चाहे नेचरको होस्, चाहे एडभेन्चर एरिया होस्, चाहे हेरिटेजको एरिया किन नहोस्, यो चारवटै क्षेत्रलाई पर्यटन प्रवर्धन र संस्कृति जोगाउने हिसाबले हामी काम गरिरहेका छौँ।
0: पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेलले मौलिक परम्पराको संरक्षणमा प्रदेश सरकारले गरेको काममा आफूलाई गर्व महसुस भएको बताउनुभयो। थिमी र बोडेमा मनाउने जिब्रो छिर्ने जात्रा प्रापूर्व कालदेखि चलिआएको र यसलाई निरन्तरता दिँदै आएका युवाहरूलाई उत्प्रेरणा प्रोत्साहनका लागि नगदको व्यवस्था गरिएको हो। जात्रालाई जीवन्त राख्न र संस्कृतिको संरक्षणका लागि जिब्रो छिर्ने युवाहरूलाई प्रोत्साहन दिन थालिएको कार्यालय प्रमुख पोखरेल बताउनुहुन्छ।
3: तपाईँहरूले सुन्नुभएको होला, पढ्नुभएको होला, देख्नुभएको होला, हामीले भक्तपुर र को थिमी र बोडे भन्ने ठाउँमा जात्रा मनाउने, बिस्केट जात्रा मनाउने र मनाउने क्रममा चाहिँ जिब्रो छेड्ने, हाम्रो ऐतिहासिक परापूर्व कालदेखि चल्दै आएको जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिनको लागि र आउने पुस्तालाई हौसला प्रदान गर्ने र उत्प्रेरणा दिने किसिमले चाहिँ जिब्रो छेड्ने व्यक्तिलाई नगद रु 2,00,000 प्रदेश सरकारले सम्मान गर्ने परम्परा पनि सुरुवात गरेको छ। हो यो त्यसैले हामीले चाहिँ यो राज्यको तर्फबाट चाहिँ यो जिब्रो छेड्ने परम्परा त पहिलादेखि नै चल्दै आएको थियो। त्यो चल्ने क्रममा चाहिँ पुरानो पुस्ताले त छेडिराखेको छ। अब त्यो पुरानो पुस्ता चाहिँ ले नसक्ने अवस्था आयो भनेपछि त नयाँ पुस्ताले पनि त हाम्रो नेपालको मौलिक परम्परा र संस्कृतिलाई जोगाइराख्नको लागि उनीहरू युवा पुस्तालाई हौसला प्रदान जानुहोस् र उनीहरू उत्प्रेरित हुन् भन्ने हिसाबले चाहिँ बागमती प्रदेश सरकारले जिब्रो छेड्ने व्यक्तिलाई विशेष गरी नगद रु 2,00,000 सहित हामीले सम्मान पत्रका साथ हामीले सम्मान गर्ने परम्परा सुरुवात गरेका छौँ। यो एउटा बागमती प्रदेशको संस्कृति जात्रा परम्पराको कुरामा

0: विषयमा चाहिँ एउटा ठुलो उपलब्धि हो भन्ने मलाई लाग्छ।
1: मध्यपुर थिमी क्षेत्रमा दुई स्थानमा जिब्रो छिन्ने परम्परा प्रचलित छ। बोडीमा प्रत्येक वर्ष वैशाख 2 गते जात्रा मनाइन्छ भने दिगु टोलमा भाद्र शुक्ल चतुर्दशीका दिन यो परम्परा मनाइन्छ। स्थानीय जनविश्वास अनुसार यो जात्राले रोग व्याधि हटाउने, बाली नाली सप्रिने तथा प्राकृतिक विपत्तिबाट जोगाउने मान्यता रहिआएको छ। मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेल, वडा नम्बर 8 का अध्यक्ष रमेश थापा लगायत स्थानीय जनप्रतिनिधि तथा सरकारवालाको उपस्थितिमा जिब्रो छिन्ने युवाहरूलाई नगद प्रोत्साहन प्रदान गरिएको थियो। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमै यस कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरिएको छ भने दीर्घकालीन सांस्कृतिक संरक्षण योजना अन्तर्गत मन्त्री परिषदबाट समेत प्रस्ताव स्वीकृत भइसकेको छ। संस्कृति र सम्पदाको संरक्षण र प्रवर्धनबारे संस्कृतिविद गोविन्द टन्डनले मन्त्रालयको एक कार्यक्रममा राख्नुभएको धारणा सुनौ।
2: पुराना मठ मन्दिरहरू, पुराना चोकहरूमा त्यहाँ आएका मूर्तिहरू, करिब करिब 2-3 शताब्दीदेखिका मूर्तिहरूलाई हामीले हेर्न पायौँ र त्यस्तै गरिकन लिच्छवीकालका मूर्तिहरू तर भग्न अवस्थामा भएका, त्यसलाई कसले भाँच्दैको होला त्यो मूर्ति? सनातन हिन्दू धर्मावलम्बीले त त्यो टुटफुट गराएन होला, कसले गर्यो होला? किनभने नेपालको सन्दर्भमा बेला बेलामा हिजोका दिनहरूमा ठुला ठुला दुर्घटनाहरू भएका छन्। त्यो दुर्घटनालाई नेपालको धार्मिक सहिष्णुता र सद्भावमय संस्कृतिको कारण त्यसलाई धेरै उचाल्ने गरिएको छैन। तर इतिहासमा हेर्ने हो भने विभिन्न कालखण्डमा ठुला ठुला दुर्घटनाहरूको कारणले गर्दा हाम्रा मन्दिर तोडफोड भएका छन्, हाम्रा मूर्तिहरू तोडफोड भएका छन्। आजै हेरेका मन्दिरहरूमा पनि कतिपय मूर्तिहरू टुटफुट भएको पाउँछौँ। भगवान् शिवको एकमुखी स्वरूपलाई समेत पनि टुक्रा टुक्रा पारिएको अवस्था छ। त्यो कसरी भयो होला? कुनै भूकम्पले त होइन होला, अथवा भए पनि यसरी चाहिँ सबैतिर भूकम्प त आएन, आएको थिएन होला। यसैले यी यस्ता धेरै सम्भावनाहरू छन्। त्यसलाई इतिहासको कसीबाट हेर्नुपर्ने हुन्छ, त्यसलाई प्रमाणको कसीबाट हेर्नुपर्ने हुन्छ। लहर लहरमा मात्रै पनि भन्नु हुँदैन, मात्र वर्षको एकपटक होइन, ओडाले बेला बेलामा यस्ता कार्यक्रमहरू आयोजना गरिदिने, नगरपालिकाले आयोजना गरिदिने र हाम्रा हरेक टोलहरूमा भएका महत्त्वपूर्ण सम्पदाहरूलाई, मूर्त अमूर्त सम्पदाहरूलाई जोगाउनको लागि पहल गरिदिनु हो भने केही न केही देशको लागि त्यसले राम्रो काम गर्छ, त्यसले पर्यटनलाई बढाउँछ भन्ने लाग्छ। खुसी यसकारणले पनि लाग्यो कि गहना खोज्ने पोखरी कुरी बहतमा गहना खोज्ने पोखरीको एउटा सानो स्वरूपमा मात्रै थियो। अब अहिले ओडाको सक्रियता भएको छ, काठमाडौँ महानगरपालिकाको सक्रियता देखिएको छ, जसको कारणले गर्दाखेरि त्यहाँ फलेचाहरू बनेका छन्, त्यहाँ पाटीपुर्वाहरू बनेका छन्, दक्षी अपाले तिनीहरू जाने सुसज्जित भएका छन्, झिगटी र त्यतिखेरको काष्ठ कालीगढीले तीहरू ती वास्तुकलाहरू राम्रो बन्न थालेका छन् र जसले गर्दाखेरि आज बिहानमा झट्ट जाँदाखेरि त्यो लिच्छवी कालतिरै कुनै बेलामा हामी पनि प्रवेश गरौँ कि भनेको जस्तो अनुभूति पनि भयो मलाई। किनभने हिजो त्यो अवस्था थिएन, अब हामीले गर्ने यस्तै हो। हाम्रा जति पनि प्राचीन स्थलहरू छन् त्यसको इतिहासलाई हेरेर लिच्छवी कालको हो कि मल्लकालको हो कि मध्यकालको हो कि आधुनिक कालको हो कि त्यो अनुसारले हामीले वर्गीकरण गरेर त्यहाँका वास्तुशैलीहरूलाई, त्यहाँका संरचनाहरूलाई, त्यहाँका महत्त्वपूर्ण निधिहरूलाई जोगाड गर्नुपर्ने हुन्छ र यसको लागि तपाईँ हामी नै लाग्नुपर्छ र हामी सम्पदा संरक्षण सङ्घका मानिसहरू यहाँहरूलाई सहयोग गर्नको लागि सधैँ तत्पर रहन्छौँ। हाम्रो एउटै मात्रै उद्देश्य रहेको छ, सम्पदाहरूको जोगाड गर्ने, त्यो मूर्त अमूर्त सम्पदाहरूको जोगाड गर्नको लागि एउटा संस्था बनेको छ, लामो संस्था, 46 सालदेखि स्थापना भएको संस्था हो। त्यसमा यहाँहरू पनि आबद्ध भएर सदस्यता ग्रहण गरिदिनु भयो भने अझ हामीलाई प्रभाव त्यसले चाहिँ पार्छ र सम्पदाको स्वर गुन्जिन्छ। सम्पदाको स्वर गुन्ज्यो भने देशभरका मठ मन्दिरहरू, गुम्बा विहारहरूलाई संरक्षण सम्वर्धन गर्नको लागि त्यसले ठुलो योगदान पुर्याउँछ भन्ने मलाई लागेको छ। हाम्रो संस्कृति पर्यटन मन्त्रालय माध्यमबाट भक्तपुरको होस्, पाटनको होस्, काठमाडौँको होस्, ठाउँ ठाउँको के कार्यक्रम गर्ने, हामीसँग पनि यसो सरसल्लाह भएर कार्यक्रम राख्नु पाइयो भने मलाई लाग्छ वर्षैभरि यस किसिमको कार्यक्रमहरू हामी गर्न सक्छौँ। यसैले आगामी दिन अझ हाम्रो सुखदायी रहला, अझ हाम्रो सम्पदामय रहला र अझ यो सम्पदालाई चाहिँ पर्यटकीय दृष्टिकोणबाट कसरी अगाडि बढाउने भन्ने कुरामा पनि अझ राम्रो होला भन्ने मलाई लागेको छ। हाँडीगाउँको पुरानो ठाउँ जो 2-4 वर्ष अगाडि आउनुभएको थियो, उहाँहरूले नयाँ अनुभव गर्नुभयो होला। अहिले घर छ, घरबाट यसो एउटा छाता निकालेर केही बिक्री भइरहेको छ, दही बिक्री भइरहेको होला, अथवा सेल बिक्री भइरहेको होला, अथवा केही बिक्री भइरहेको होला, हरेक शनिबार यहाँ अहिले त्यो किसिमको माहौल तयार भइरहेको छ, त्यो पनि एउटा राम्रो सुरुवात हो। र कुनै पनि कुरामा अलिकति व्यावसायिकता गाँसियो भने त्यहाँ केही न केही कल्पना गाँसिन्छ, त्यसले कलात्मकता ल्याउँछ, त्यसले व्यवसायलाई पनि बढाउँछ, त्यसले मान्छेलाई पनि रोजगारी दिन्छ। त्यो उहाँहरूले यहाँ वडाले केही समय अगाडि मात्रै सुरु गरेको त्यो एउटा पहल पनि मलाई लाग्छ देशभरका यस्ता बजारहरूको लागि, अझ प्राचीन नगरहरूको लागि र गाउँ बस्तीको लागि पनि एउटा राम्रो उदाहरण बन्न सक्छ भन्ने मलाई लागेको छ। हिजोसम्म हाँडीगाउँ भनेको कहाँ होला भन्ने मानिसहरू अब आज हाँडीगाउँ खोजी खोजिकन हाँडीगाउँका द्वारहरू हेर्नको लागि, हाँडीगाउँका मठ मन्दिर हेर्नको लागि, हाँडीगाउँको संरक्षण र सम्वर्धन हेर्नको लागि आउन थाल्नु भएको छ। अझ यसलाई हाँडीगाउँका सम्पदाहरूलाई राम्रोसँग उल्लेख गरेका आकर्षक बुकलेटहरू, पुस्तक पुस्तिकाहरू, अब ठुलो किताब त छ, त्यो ठुलो किताबबाट पनि राम्रा कुराहरू लिएर, चाहिने कुराहरू लिएर, बुकलेटहरू निकालेर सबैको हात हातमा बाँड्न सकिने अवस्था आयो भने त्यो पनि राम्रो हुन्छ भन्ने मलाई लाग्छ। र अर्को दुःखको कुरा म यहाँ अवगत गराउन चाहन्छु कि जबसम्म इतिहास, संस्कृति, पुरातत्व र भूगोललाई जानिँदैन तबसम्म देशलाई जानिँदैन। तर दुःखको कुरा छ, आज विश्वविद्यालयमा, आज कलेजहरूमा इतिहास पढ्ने विद्यार्थी छैनन्, संस्कृति पढ्ने विद्यार्थीहरू छैनन्, भूगोल पढ्ने विद्यार्थीहरू छैनन्, पुरातत्व र संस्कृति पढ्ने विद्यार्थीहरूमा कमी आउँदै गइरहेको छ। यसलाई कसरी बढाउने हो? हरेक ठाउँबाट प्रदेशले पनि आफ्नो किसिमले त्यसलाई ध्यान दिनु जरुरी छ र साथसाथै केन्द्रले पनि जरुरी देख्दछु र साथसाथै वडा तहबाट स्थानीय सरकारले पनि हाम्रा धर्म, संस्कृति, परम्परा र सम्पदाहरूलाई कसरी अगाडि बढाउन सकिन्छ, जागरण गर्न सकिन्छ, त्यसलाई उद्दीपन गर्न सकिन्छ र समाजमा नेपालको संस्कृतिको जीवन्तताको बारेमा हामी सन्देश दिन सक्छौँ, त्यसतिर पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दियोस्।
1: उहाँ हुनुहुन्थ्यो संस्कृतिविद गोविन्द टन्डन, सम्पदा र संस्कृति संरक्षणबारे आफ्नो धारणा राख्नुहुँदै। संस्कृति परम्पराको संरक्षणका लागि मन्त्री श्रेष्ठको भनाइ,
3: भाषाको लागि नेवा देवदम्पु तामाङ घेदुङले चाहिँ आफ्नो प्रदेशमा कामकाजीको भाषा बनाउन र यसलाई सरकारी भाषामा स्थापना गर्नको लागि धेरै सङ्घर्षहरू गरेको पनि हामी माझ देखिँदै छ। तर त्यसो हुँदै गर्दाखेरि पनि बागमती प्रदेश सरकारले भाषा प्रबन्धन र संस्कृति जोगाउनको लागि आफ्नो मन्त्रालयको बलबुताले भ्याएसम्म लागिरहेका छौँ। प्रज्ञा प्रतिष्ठान बनाउने विषयमा पनि सचिव ब्युरोमा निरन्तर लागिरहेको, हामीले यो प्रज्ञा प्रतिष्ठानको विषयमा हाम्रै बागमती प्रदेश सरकारको मन्त्रालयहरूलाई पनि बुझाउन सकिरहेका छैनौँ। यो प्रतिष्ठान प्रदेशको लागि बोझ पो हुने हो कि यो प्रतिष्ठान प्रदेशले फेर्न पो नसक्ने हो कि भन्ने किसिमको त्यो चर्चा परिचर्चा पनि चलिरहेको छ। त्यसको लागि म तपाईँहरूलाई नै बोलाएर यसको विषयमा प्रस्ताउनको लागि सम्बन्धित सरकारसँग एकचोटि छलफल पो गर्नुपर्छ कि भन्ने सोच बनाएर बसेका छौँ। त्यसको लागि हामी निरन्तर रूपमा लागिरहेका छौँ, लागेर पनि रहनेछौँ, दायित्वभित्र पनि पर्छ, हामी त्यसको लागि पूर्ण रूपमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ। अब मलाई अलि लागेको कुरा चाहिँ यस्तै, यहाँ बुलेटिनका कुराहरू आए, यहाँ भाषा प्रबन्धनका कुरा आए, हामीले यसलाई औपचारिकतामा मात्र सीमित राखिरहेका छौँ कि साँच्चीकै यसबाट उपलब्धि पनि हासिल गरेका छौँ? अब यो नेवा देवदम्पु तामाङ घेदुङसँग मेरो के अनुरोध, हामीले कति पर्सेन्ट उपलब्धि गरौँ त? राज्यले करोडौँ लगानी गरेर नि नेवारले नेवारी भाषा बोल्न नजान्ने, नेवारी लिपि कोगोनामा ख पनि नजान्ने, तामाङले तामाङको केही पनि नजान्ने हो नि, राज्यको पैसा नि बालुवामा पानी हाले सर हुनेछ। त्यस कारणले गर्दाखेरि राज्य तपाईँहरूसँग सहकार्य गरेर जान पूर्ण रूपमा तयार छ बागमती सरकार, तर यसको उपलब्धि के हो त? उपलब्धि पनि त यस्तो फिडब्याक कति भयो, जुन यो संस्थाहरू निरन्तर लागिरहनु भएको छ त्यसको लागि पनि अलिकति लागौँ। साँच्चीकै उपचार यो बुलेटिन कहाँ गयो भने भरत खोजेपछि आइपुग्यो होइन? त्यस्तै गरेर पनि नेवारी पत्रिकाहरू अथवा तामाङ घेदुङ यस सम्बन्धी गरेका गतिविधिहरूको विषयमा पनि कमसेकम सम्बन्धित निकाय र सरकारवालाले जानकारीमा त पुग्नुपर्छ जस्तो मलाई लाग्छ। यो हाम्रो कमी कमजोरी हो भने सच्याउनुपर्छ, हामी सच्याएर अगाडि जानु पनि तयार छौँ। तर सम्बन्धित यो अब म पनि नेवारकै छोरा हुँ, अब यो आन्दोलन तपाईँहरूसँग म पनि लाग्नु पर्ने लाग्छु पनि लाग्न पनि, तर हाम्रै छोराछोरीलाई मेरै छोराछोरीले मैले नेवारी सिकाउन सकिरहेको छैन अनि मै आन्दोलनमा लाग्ने मै चाहिँ यसको लागि लाग्ने, तर मेरै छोराले नेवारी भाषा नबोल्ने, मेरै छोरीले नेवारी भाषा नबोल्ने हो भने यसको उपलब्धि चाहिँ सुन्ने हो कि जस्तो लाग्छ। त्यसको लागि घर घर, टोल टोल, स्कुल कहाँ गएर यो भाषा प्रबन्धनको लागि चाहिँ हामी नै लाग्नुपर्छ जस्तो मलाई लाग्छ है। त्यसको लागि के गर्नुपर्छ गरौँ, हामी भाषा प्रबन्धन गरौँ, तामाङ भाषा जोगाउँ, यो नेवारी भाषा जोगाउने लागि हाम्रै घरमा जोगाउन सकेन भने यसको धेरै ठुलो अर्थ रहन्न। त्यो कारणले गर्दाखेरि नेवारले घरमा नेवारी भाषा बोलौँ, अन्यथा नलागोस्, हामीबाटै सुरु गर्नुपर्छ। त्यसको लागि मैले भने अब राज्यले लगानी गरिरहने अनि यसको उपलब्धि चाहिँ शून्य हुने, त्यसको धेरै ठुलो अर्थ छ। त्यही कारणले गर्दाखेरि मन्त्रालयले करोडौँ लगानी गर्दाखेरि कमसे कम एक वर्षमा कतिजना नेवारले चाहिँ कति पर्सेन्ट चाहिँ नेवारी लिपि लेख्न सिके, कति तामाङ लिपि लेख्न सिके भन्ने चाहिँ त्यो त्यसको तथ्य र त्यसको तथ्याङ्क पनि मन्त्रालयमा पेस हुनुपर्छ, मन्त्रालयले लिनु पनि पर्छ जस्तो मलाई लाग्छ। नभएदेखि यो पालोमा पानी खनाउने काम चाहिँ गर्नु हुन्न जस्तो लाग्छ मलाई। तपाईँ जुन यो नेवार डेडबु र तामाङ हेदुङसँगहरू लागिरहनुहोस्, तपाईँहरूसँग मन्त्रालय सहकार्य गरेर पूर्ण रूपमा अगाडि बढ्नु पूर्ण रूपमा प्रतिबद्धता व्यक्त गर्छ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका गतिविधि र कार्य प्रगतिबारे चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई सिनाउन तथा यसको प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले उत्पादन गरेको यो कार्यक्रमलाई तपाईँले रेडियो नेपालमा हरेक हप्ताको आइतबार यसै समयमा करिब आधा घण्टासम्म सुन्दै आउनु भएको छ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालको 100 MHz र वेबसाइट त्यसै गरी रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। अर्को हप्ता बागमती प्रदेशका पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी लिएर हामी आउनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

0: समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।
1: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
4: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा सुधीर मिश्र, रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामी रिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाग्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै आफ्नो विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको हो। विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको प्रतीक हो भने भन्नुभएको छ। निरन्तरको अदम्य साहस, कठोर आत्म अनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ, प्रधानमन्त्री शाहले भन्नुभएको छ। सरकारले आम जनताको सुझावका लागि ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार गरी जनताको सुझावका लागि सार्वजनिक गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज जनाएको हो। सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ। भन्सार विभागले चालु आर्थिक वर्षको 9 महिनामा 41.65 अर्ब रुपियाँ बराबरको कुल 41,00,000 मेट्रिक टन ग्यास आयात भएको जनाएको छ। नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षमा मासिक 48,000 मेट्रिक टन बराबरको ग्यास आयात हुने गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुनामाका लागि सल्लाह सुझाव सङ्कलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको हो। उहाँले अबको समय र राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुरानाका नाम मेटाउने काम सुरु भएको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको हो। सरकारले कार्य विभाजन नियमावली मार्फत साबिकका 8 मन्त्रालयलाई यथावत राखेको छ भने केही मन्त्रालयलाई गाभेको छ। यसै गरी विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालय नयाँ बनाएको छ। साबिकको युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछन्। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेखीकरण नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। 33 मदन आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा एमाले मदनगर बल्खुमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको तस्विरमा नेताहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, गोकर्णराज विष्ट, महासचिव शङ्कर पोखरेल, नेताहरू केशव बडाल, युवराज गेवाली, अमृत बोहरा, अष्टलक्ष्मी साके लगायत सहभागी हुनुहुन्थ्यो। स्मृति दिवसका अवसरमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शोक सन्देश प्रकाशन गरेर नेता द्वयको विचार र योगदान र सङ्घर्षलाई सम्झेर अघि बढ्न आह्वान गर्नुभएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपका कारण अहिलेसम्म कम्तीमा 80 मृत्यु भएको छ भने 246 संक्रमण देखिएको छ। विश्व स्वास्थ्य संगठन WHO को कङ्गोले पूर्वी क्षेत्रमा इबोला प्रकोप फैलिएपछि त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै विश्व स्वास्थ्य संगठन घोषणा गरेको छ। प्रकोप इटुरी प्रान्तमा फैलिएको र मापदण्ड पूरा नगरिएकोले सोचे भन्दा ठूलो क्षेत्रमा महामारीको रूप फैलिन सक्ने भन्दै डब्ल्युएचओले चेतावनी दिएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच मध्य पश्चिम क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ। दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गर्नुभएको बताइएको छ। संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाका अनुसार दुई नेताले विशेष गरी मध्य पश्चिमको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदान प्रदान गर्नुभएको थियो। वार्ताका क्रममा दुवै देशबीचको द्विपक्षीय सहयोग तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको अधिकारीहरूले बताएका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हौस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: जु रेडियो नेपाल हिन्न तामाङ सानगिर रिरहङनी दाध्यन मुला ङ इन्दिरा थिङ रोङसा ब्लोन शिशिर खनालसे अल्पकालीन ग्लेटिम बिमा दीर्घकालीन योजनारी स्थानीय सरकारसे भङ लातोला विशेष सुङबा मुला याम्बुला टोखा नगरपालिकासे तिनी सेङबा नोर दिङ 2083-84 नीति गेखोर्तेन बजेट सोबारे सल्लाह सुझाव किनबा गेखोर्री ब्लोन खनालसे दीर्घकालीन योजना सोबारी स्थानीय सरकार कुङसी घेल लातोला विशेष सुङबा मुला गेखोर्दी ब्लोन खनाल से टोखा नगर पालिका दा व्यवस्थित सहर सोसी दोंगराफ हेन्सेन भाई कादे चिबा नामसारी काम्रे शनिबार ताबा बजार दा व्यवस्थित लाबान पर्यटन लेना लाबारी बंग लातोला बिची सुंगबा मुबा नेपाल से ऊर्जा थेन आपूर्तिला अपरोध दा काबारी जाम्बुलिङ सेन रो लातोला बिची ब्लोन रोङसा ब्लोन्से सुङबा मुला राष्ट्र संघ नोर्थेन युलबाङ सेङझाङला चिसाङरी तिलमा सामाजिक सञ्जाल ग्याम लिङ्गमो थान्सुबान रोङसा ब्लोन शिशिर खनालसे चुलेङमो सुङबा हिन्ला संयुक्त राष्ट्र संघला लागि नियोगरी मुबा नेपाललाई स्थायी नियोग से पाङबा अनुसार ब्लोन खनालसे जाम्बुलिङलान ऊर्जा थेन आपूर्ति री खाबा समस्या कार्य थेन चुसे लबा दिगो विकास री शोभा असर थेन नुप एसियाला धन्दसे नेपाल प्रभावित शोभा मुला बिची सुङबा मुबा नोर दिङ 2092-93 धोना कान शोभा एलपी ग्यासला अनुदान खारेजी लासी विद्युत ग्याम मनाबा कुदाब्री अनुदान पिनबा योजनारी सरकार से ऊर्जादा लेना लाभा थेन निर्यात रणनीति 2083 सार्वजनिक लाभा मुला ऊर्जा किनेर थेन सिंचाई ब्लोनखाङसे मिनिला ताम गोबारी सार्वजनिक लाभा चु नीति से कान शोभा एलपी ग्यासदा कोलेसे च्याङना शोभान बोर्बा लक्ष्य किनबा मुला विद्युतीय कुदाब्री अनुदान पिनबा थेन ऊर्जा दा लेना लाबारी सरकार से चु रणनीति सार्वजनिक लाबा हिनला बिसी ऊर्जा ब्लोन खाङ से पाङबा मुला ऊर्जा किनियोर थेन सिंचाई ब्लोन विराज भक्त श्रेष्ठ से ऊर्जा लेना लाबा गे लाबारी चु ङामला गे लाबा घेन्दुन दा चु ङाछान निर्देशन पिनस्युबा मुबा सूचना थेन संचार ब्लोन खाङ से निनोन तोजी विषाम खावा लासोम दोना खालाई कर्मचारी दा स्यान्दो ह्युल्डी निबादा मनोनयन लामा ङाछान स्वीकृति किनबारी रङ ङामला गेजाङ थेन निकाय दा पाङबा मुला काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङसे मोकोन ब्लोन खाङ आयोग थेन लोन खाङ दा चिठी पुइसी लासोम दा खालाई स्यान्दो ह्युल्डी कोरबारी निबादा मनोनयन आलाबारी पाङबा मुला सञ्चार ब्लोन खाङला प्रशासन थेन विकास सहायता समन्वय शाखाला अधिकृत विशाल भण्डारी से स्यान्दो ह्युल्डी पुइनोन तोजी बिसाम ब्लोन खाङरी ताम लासी काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङ ग्याम स्वीकृति किनबारी पाङबा मुला सरकार से ब्लोन खाङला संख्या तोरमार लाबा लिछा दाते सिंह दरबारी छार ब्लोन खाङला मिन ब्रिबा थेन ङाछाला मिन मेटाइदिबा गे तिबा मुला सरकार से नेपाल सरकार गे विभाजन निमा ओली 2083 पारित लासी राजपत्ररी छिपा लिछा ब्लोन खाङला संख्या निचुई नि ग्याम चुई ब्रे शोभा मुला सरकार से गे विभाजन निमा ओली ग्याम ङाछाला ब्रे ब्लोन खाङ दा तिलाई लाबा आरे विषाम तिलाई ब्लोन खाङदा गाब्दीबा मुला विज्ञान प्रविधि थेन नव प्रवर्धन ब्लोन खाङ छार सोबा मुला नेपाल कम्युनिस्ट पार्टी एमाले से पार्टीला जामा दुईला लोन्छेन मदन कुमार भण्डारी थेन गेन्दुन विभाग ग्रेन्पो जीवराज आश्रितला सोमची सोमछा डान दिन्छेन तिनी युल नाङरी लोलो लोलो गेखोर सेङसी डान दिन्छेन धाङबान मुला गोवन भण्डारी थेन आश्रित 2050 जेठ सोमला कुनु चितवनला दास ढुङ्गारी मोटर दुर्घटना तामा सिबा मुबा नेपाली कम्युनिस्ट आन्दोलनला गोवन कादे भण्डारी थेन आश्रितला योगदान दा ढानबान ङाछाला युलु चोहो विद्यादेवी भण्डारी थेन नेकपा एमालेला चोहो थेन ङाछाला काइब्लोन केपी शर्मा होलीसे दुङ्युर प्रसाल सिउबा मुला उद्योग छोङथेना आपूर्ति ब्लोनखाङसे चिनी आरे विमान छुम्सी थान्बा छोङबोन कादेदा कारबाही लाबारी चु निकाय च्याबा कादेदा पाङबा मुला भारत से नेपाल दि चिनी आपुइबा निर्णय लाबा लिचा नेपाली बजारी ताबारी खाम्बा प्रभावला ताम्री ब्लोन खाङसे सरोकार थान्बा निकाय कादेथेन काठी लाबा मुला ला ब्रेदा छोबा चिनी मुबासे दातेन समस्या आताबिसी ब्लोन खाङसे पाङबा मुला ब्लोन खाङसे पाङबा अनुसार नेपालला चिनी उद्योग रे मुबा उत्पादन साल्ट ट्रेडिङ कर्पोरेसन थेन खाद्य व्यवस्था थेन छोङ कम्पनी खालाइसे छुम्सी थान्बा टाङ्गा लाना किन्बा स्याप्सम थिम अनुसार कोङबा कारबाही लाबाबिसी ब्लोन खाङसे पाङबा मुला साल्ट ट्रेडिङ कर्पोरेसन से तोङ नि टन चिनी मुलाबिसी पाङबा मुला तिनी जाम्बुलिङला लोलो लोलो हुल्डी जाम्बुलिङ दूरसञ्चार थिएन सूचना युलबाङ दिन्छेन गेखोर कादे सेङसी धाङबान मुला इन्टरनेट थिएन सूचना सञ्चार प्रविधि आइसिटी ग्याम ह्युल थिएन नोर ठिम पोबारी बिसी दिङे दाङसे मे 17 तारिक रि चु दिन्छेन धाङबारी ती बाहिनला जाम्बुलिङ दूरसञ्चार दिन्छेन सन् 1969 हेन्से धाङबारी ती बाहिनला मधेस प्रदेशला गोर्ब्रे जोङ कादेरी पर्सा जोङरी एचआईभी एड्स तबा मिनी लाना स्याप्पा मुला मधेस प्रदेश लुई निर्देशनालयला अनुसार पर्सारी जेखेन तोङ गिक ग्यार्जा घाँसे मेन्दो भ्लिरी एचआईभी एड्स तबा मिनी स्याप्पा मुला मधेस प्रदेश री चुइब्रे दिङला ग्यार्जा गिक्से मेन्दो निश्चुई घाँ जाजा कोला कादेरिनोन एचआईभी एड्स तबा स्याप्पा मुला नेकपा एमालेला तिनी चिबा भिबा लोनखाङ चिसाङ रेङेन चिबा ताबा मुला गोबोन कादेला घेसे लामा तिनी चिसाङ चिबारी आखाम्बासे रेङेन एमालेला चोहो केपी शर्मा ओलीला दिम गुन्डुरी चिबा चिसाङरी समसामयिक ग्लेठिमला ताम्री काठुई लासेदा ताबा मुला बिसी एमाले मियो गेजाङ लोन डाक्टर बिस्मा अधिकारी से सुङबा मुला काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङला मिन दुरुपयोग लासी कर्मचारी दा धम्क्याई दिसी लोङना लासी पाङबारिन आताबा छिक कादे पाङबा मिनिदा याम्बु याम चुङबा मुला जोङ प्रहरी परिचर याम्बुला टोलीसे सुर्खेत धिमतासी याम्बुला शङ्खामूल चिबा दिङ निचु निला प्रकाश खड्का दा चुङबा मुला काई ब्लोन थेन ब्लोन सेङझाङला गेजाङ ग्याम ताम लाबा विवान दैलेखला दुल्लु नगरपालिका चुई सोमला ओडा लोन कमल भण्डारी दा फोन ग्याम खड्कासे धम्की पिन्बा अडियो सार्वजनिक ताबा मुबा निचुई ब्ली घण्टारी तोङ निसे मेन्दो निचुई कु ठिम्दा नाङसी मोटर सेङबा कादेदा कारबाही लाबा मुला चु ग्याम ह्युला कोस्री लाख ब्लिसे तोङ चुई निस टाङ्गा रूपा मुला याम्बु उपत्यका ट्राफिक प्रहरी गेजाङसे पाङबा अनुसार झी आइरक थुङबा ठिम्दा नाङसी राइट सेरिङ लाबा सङ्केत नाङसाल दा आयानबा तोबा बिमा लाना स्पिड रि मोटर सेङबा हरन राप्परी आयाङबा घ्लारी हरन राप्पा खारङ धामान पार्किङ लाबा कादेदा चुङबा हिन्ला बिसी प्रहरी से पाङबा मुला स्याङ्ची बान मुबा सानगिर जिन्जे फ्याफुल्ला
1: आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल नेपाली माटोको आवाज रेडियो नेपाल
2: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थीहरू, आज तपाईँहरू माध्यमिक तह कक्षा 10 अनिवार्य नेपाली विषयको बद्रीनाथ भट्टराईद्वारा लिखित घर झगडा कथामा आधारित भएर विभिन्न क्रियाकलापहरू सुन्दै हुनुहुन्छ। हामी आजको कक्षामा विशेष गरी सस्वर पठन, बोध प्रश्नोत्तर, चरित्र वर्णन र तुलना, त्यसै गरी प्रश्न निर्माण र उत्तर पहिचान सम्बन्धी क्रियाकलापमा केन्द्रित हुनेछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: ओहो सागर, के छ हालखबर?
4: मेरो हालखबर त ठिकै छ,
3: तिम्रो चाहिँ के छ सुनाऊ न सुस्मिता।
4: मेरो हालखबर पनि ठिकै छ, अनि हातमा किताब कपी पनि बोकेका छौ। अचेल पढाइ लेखाइमा खुब मेहनत गर्न थालेका छौ है, तिम्रो आनी बानी बदलिएको छ।
3: मेहनत त गर्नै पर्यो नि सुस्मिता, राम्रो पढाइ लेखाइ बिना भविष्य सुन्दर बनाउन नसकिने रहेछ। बल्ल घैटोमा घाम लागेको छ।
4: कुरा बुझिसके मैले, तिमीले पढाइ लेखाइमा ध्यान दिन थालेको देखेर मलाई पनि असाध्यै खुसी लाग्यो।
3: मलाई पनि त्यस्तै लागेको छ, अब त म पहिला जस्तो रिसाउन्न क्यारे। सुस्मिता सुन त, मलाई घर झगडा कथासँग सम्बन्धित भएर छलफल गर्न मन लागेको थियो।
4: आहा, राम्रो कुरा गर्यौ तिमीले। एकछिन पर्ख है, म पनि किताब कापी ल्याउँछु अनि काकाको घरमा जाने।
3: को काकाको घरमा जाने कुरा गर्छौ तिमी?
4: विमल काका नि, हाम्रो विमल काका। उहाँ जिल्लामै चर्चित नेपाली शिक्षक हुनुहुन्छ। हिजो मात्रै घर आइपुग्नु भएको छ रे। उहाँ असाध्यै राम्रोसँग सिकाउनुहुन्छ।
3: ए, ढुङ्गा खोज्दा देउता मिल्यो नि उसो भए।
4: लजाउँ हिँड काकाको घरमा।
3: हुन्छ हुन्छ, जाउँ।
5: नमस्कार काका।
2: नमस्कार नानी बाबुहरू। होइन, हातमा कापी किताब पनि बोकेका छौ, कता हिँड्यौ कि कतै पुगेर आयौ कि?
4: हामी हजुरलाई नै भेट्न आएका नि काका।
3: हो काका, हामी हजुर घरमा आउनुभएको थाहा पाएर भेट्न आएका। हामीलाई घर झगडा कथाका बारेमा केही कुरा बताइदिनु पर्यो।
4: घर झगडा ऐतिहासिक विषयवस्तुमा लेखिएको कथा रहेछ। अरू कथाभन्दा अलिक गाह्रो लाग्यो। बरु हजुरको फुर्सद पो छ कि छैन होला?
2: लौ, के कुरा गरे कि त्यस्तो? आफ्ना भतिजा भतिजीलाई पढाउन, लेखाउन, सिकाउन फुर्सद नमिल्ने भन्ने पनि हुन्छ र। ल आओ, यता बसौँ।
3: लिनुहोस् काका किताब।
2: अँ, देऊ त देऊ। पहिला के सिक्छौ त?
4: पहिला सोस्वर वाचन नै गरौँ न काका, मलाई त पाठ पढ्न कस्तो रमाइलो लाग्छ।
2: हुन्छ हुन्छ, तिमीहरू दुवैजनाले पालै पालो पढेर सुनाओ त।
4: अनुच्छेद 3 त कक्षामै पढिसकेका छौँ, अनुच्छेद 4 पढ्छु ल। त्यो बेला एकछिन वाल्ल परेर बहादुर शाहले भने, मेरो पनि त्यही विचार हो। आमा समानकी हजुरलाई पूजा गरेर जन्मभूमिलाई शिरमा राखी सिगार्दै उन्नत शिखरमा पुर्याउने नै मेरो मनसाय हो। यदि यो बाहेक कुनै कुभावना लिएको मात्र रहेछु भने पनि हजुरको हत्या गरेको पाप मलाई लागोस्। तर के गरूँ, कनसुत्ला जस्ता कुरौटेले नै हाम्रो वैमनस्य बढाइदिएका हुन्। उनीहरू तिललाई पहाड बनाइदिन्छन्, त्यसैले थिचिएका हुँदा घाममा बसेर धोइफोई हामी गर्दैनौँ अनि त्यही नै विस्फोट बनेर निस्कन्छ। मैले पढेको कस्तो छ काका?
2: तिम्रो स्वर र वाचन शैली दुवै राम्रो छ नानी। तिमीले स्पष्ट आवाजमा हाउभाउ सहित कथा पढ्यौ। अब सागर पढ त।
3: घर झगडा कथाको 7 अनुच्छेद अलिक लामो रहेछ, यसको केही अंश म पढेर सुनाउँछु। राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई डाकेर भनिन्, क्या हो राजकुमार, मिलेर काम गर्छु भनी शपथ गरेको कहाँ गयो? नायबीमा राल काडेर सोजी भाउजूलाई छक्क्याउनु के राजनीति हो? शाही कुलमा ऐरेलु बन्नुहुन्छ भने तितो अनुभव आफै भोग्नु होला। सुतेकी सिंहको टाउकामा टेक्नु के बुद्धिमानी हो? कमलपित्त भएको दृष्टिले आइमै भनेर तपाईँले हेप्नु भएको होला, तर यो तपाईँको भूल हो।
4: कथा साह्रै रमाइलो रहेछ, मलाई त अब के होला भन्ने जिज्ञासा पो लाग्यो। अब बाँकी अंश म पढ्छु। डोरीले हात्तीलाई हलचल गर्न दिँदैन भन्ने तपाईँलाई थाहा छैन? कम्मर कस्यौ भने छहरा पहरा ढाल तरबार अनि हिउँ र ज्वाला पनि बन्न सक्छौँ। आधी भएर उडाउन सक्छौँ अनि व्याधि भएर पछार्न पनि। नागिनी बनेर पातालमा पस्न सक्छौँ अनि गरुडनी भएर आकाशमा उड्न पनि। शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन्। खेलौन सम्झी आगो खेलाउनेको कुन गति हुन्छ आफै विचार गर्नुहोस्।
3: यो कथा पढौँ पढौँ लाग्ने खालको रहेछ। ऐतिहासिक विषयवस्तु भएकाले कतै कतै चाहिँ बुझ्न अलमल हुने रहेछ।
2: नानी बाबुहरू, अलमल परेको ठाउँमा छलफल पनि गरौँला। तिमीहरूले राम्रोसँग घर झगडा कथाका केही अनुच्छेद ससुर वाचन गर्यौ,
5: अब शुद्ध उच्चारण अभ्यास गरौँ है त।

0: नानी बाबुहरू, हामीले शुद्धोच्चारण गर्दा अक्षर अक्षरलाई ख्याल गर्नुपर्छ र सो दीर्घलाई पनि ख्याल गर्नुपर्छ। कुनै वर्णको लेखाइको रूप र उच्चारणको रूप फरक फरक पनि हुनसक्छ, त्यसलाई पनि ध्यान दिनुपर्छ।
1: अरू कुरा त बुझियो काका, यो लेखाइको रूप र उच्चारणको रूप भन्नाले?
0: कस्तो राम्रो बानी! यसरी नबुझेका कुरा सोधेपछि विषयवस्तु बुझ्न सजिलो हुन्छ। म उदाहरण भन्छु है त। कनसुत्ला, धोइफोई, पहाड, जङ्गल, कमलपित्त, यी शब्दका वर्ण र उच्चारणमा केही भिन्नता छ त?
2: भनेपछि कनसुत्ला, धोइफोई, पहाड, जङ्गल, कमलपित्त, यी शब्दका वर्ण र उच्चारणमा त केही पनि भिन्नता छैन, उस्तै छ नि।
1: मलाई पनि त्यस्तै लाग्यो, यी शब्दमा वर्ण र उच्चारणमा केही भिन्नता छैनन्।
0: स्याबास नानी बाबुहरू, अब अर्को उदाहरण पनि सुन न। वैमनस्य, विस्फोट, विष, व्याधा, यी शब्दमा लेखाइको रूप र उच्चारणमा केही भिन्नता छ?
1: ए, बल्ल कुरा बुझियो। वैमनस्य, विस्फोट, विष, व्याधा, यी शब्दमा लेख्दा व लेख्नुपर्छ, बोल्दा चाहिँ ब उच्चारण हुन्छ, होइन त काका?
0: हो, खास कुरा यही हो, अब बुझिहाल्यौ नि। ल, अब म केही शब्द देखाउँछु, तिमीहरू पालै पालो उच्चारण गर है त।
2: हस् काका, सुरु गरौँ।
0: ल, हेरेर भन त।
1: मनसाय, म न सा य, मनसाय।
2: विस्फोट, बिस फोट, विस्फोट।
1: प्रतिघात, प्रतिघात, प्रतिघात।
2: महासरस्वती, म हा स र स्व ती, महासरस्वती।
0: तिमीहरू दुवैजनाले राम्रोसँग उच्चारण गर्यो। अब शब्द भण्डार सम्बन्धी अभ्यास पनि गरौँ न।
3: हस् काका।
0: पालै पालो शब्दका अर्थसहित वाक्य रचना गर है त।
1: पहिला म भन्छु, कुभावना, खराब विचार, हामीले कसैप्रति पनि कुभावना लिनु हुँदैन, भयो त काका?
0: भयो नि, किन नहुनु, छोटो मिठो वाक्य बनायो।
2: अब मेरो पालो, गेगर, मसिनो ढुङ्गा वा खस्रो बालुवाका कण, रमेशले आँगन ढलान गर्न खोलाबाट गेगर ल्यायो।
0: स्याबास, सागरले पनि राम्रोसँग वाक्य बनाए। अब म केही शब्दहरू भन्छु, तिमीहरू यसलाई टिपोट गर अनि फुर्सदको समयमा अर्थ र वाक्य पनि लेख। टिपोट गर है त। कनसुत्ला, वैमनस्य, खसम, औडाहा, कमलपित्त, दृष्टि। अब बोध प्रश्नोत्तर सम्बन्धी अभ्यास गरौँ। पाठ्यपुस्तकको पृष्ठ 18 अभ्यास 3 दिएका प्रश्नहरूबाट पालै पालो प्रश्नोत्तर गर त।
1: आहा, प्रश्न उत्तर गराउने कस्तो रमाइलो तरिका। पहिले म प्रश्न सोध्छु, घर झगडा कथा कति अनुच्छेदमा संरचित छ?
2: कति सजिलो प्रश्न, मैले घरमै कथाको अनुच्छेद गनेको थिएँ। घर झगडा कथा 11 अनुच्छेदमा संरचित छ। अब प्रश्न सुन, कथाको प्रारम्भ कुन घटनाबाट भएको छ?
1: यो प्रश्न पनि सजिलो छ नि। कथाको प्रारम्भ राजेन्द्र लक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ। अब तिमी प्रश्न सुन है त। कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ?
2: आहा, सजिलो प्रश्न सोध्यौ। कथामा राजेन्द्र लक्ष्मी र बहादुर शाहको प्रत्यक्ष भूमिका देखाइएको छ। अब अर्को प्रश्न तिम्रा लागि, बहादुर शाह वल्ल परेको घटना कुन अनुच्छेदमा छ?
1: उत्तर के होला त, पर्ख है, पुस्तक पल्टाएर हेर्छु। ए, उत्तर भेट्टाएँ भेट्टाएँ, बहादुर शाह वाल्ल परेको घटना 8 अनुच्छेदमा छ।
0: स्याबास नानी बाबुहरू, तिमीहरू दुवैजनाको प्रश्न सोध्ने र उत्तर दिने शैली राम्रो छ। प्रश्न बुझेर छलफल गरेर उत्तर दिने गर्नुपर्छ। नजानेका कुरालाई पाठमा हेरेर वा जान्ने व्यक्तिलाई सोधेर पनि दिन सकिन्छ। अब तिमीहरूलाई के कुरा सिक्न मन छ भन त भन।
2: अब चरित्र वर्णन र तुलनाका सन्दर्भमा छलफल गरौँ न काका।
1: मैले पनि त्यही भन्न लागेकी थिएँ, कस्तो ठ्याक्कै मिलेको हेर न।
0: ठिक छ ठिक छ, पहिला चरित्र वर्णन सम्बन्धी कुराकानी गरौँ न त।
2: काका, हामीलाई चरित्र वर्णन गर्ने तरिका पनि सिकाइदिनुहोस् है।
0: राम्रो जिज्ञासा राख्यो। चरित्र वर्णन गर्दा सर्वप्रथम पाठ राम्रोसँग पढेर पात्रको स्वभाव र भूमिका बुझ्नुपर्छ, अनि त्यसकै आधारमा चरित्र वर्णन गर्नुपर्छ।
1: काका, पात्रको स्वभाव भनेको त बुझियो, पात्रको भूमिका भनेको के हो? म त अलिक अलमलमा परेँ।
0: ए सुन न सुन, म भनिहाल्छु नि। पात्रको भूमिका भनेको कथामा पात्रले कस्तो कस्तो काम गरेको छ, उसका कारण कथाको सन्दर्भ र घटना कसरी विकास भएको छ, यस्तै कुरा त हो नि।
2: भनेपछि बहादुर शाह नभए त घर झगडा कथा नै बन्दैन। उनको इमान्दार व्यक्तित्व, मुलुकको भलाइका लागि काम गर्ने विचार, राजेन्द्र लक्ष्मीका कारण समस्यामा परेका, यस्तै कुरा समेट्ने हो काका।
0: हो हो, अब कुरा बुझिहाल्यौ। कथामा प्रमुख पात्रकै भूमिकालाई सक्रिय बनाइएको हुन्छ, हामीले त्यसलाई पनि ख्याल गर्नुपर्छ। ल, अब कथाका आधारमा बहादुर शाह कस्ता व्यक्ति हुन् पालै पालो बताओ त।
1: बहादुर शाह घर झगडा कथाका प्रमुख पुरुष पात्र हुन्। उनी पृथ्वीनारायण शाहका कान्छा छोरा हुन्।
2: आफ्ना दाजु प्रताप सिंह शाहको अकालमा मृत्यु भएपछि बहादुर शाह भतिजो रणबहादुर शाहको नायबी बनेका थिए।
1: बहादुर शाहले नायबी बनेर राज्य सञ्चालन गरिरहँदा पनि आफ्ना पिताद्वारा थालनी भएको नेपाल एकीकरण अभियानलाई निरन्तरता दिइरहे।
2: बाउजू राजेन्द्र लक्ष्मी र देवर बहादुर शाहबीच सत्ताको विषयलाई लिएर मनमुटाव भयो। बहादुर शाहले घर झगडाको मुख्य कारण कन्सुतला जस्ता कुरौटेहरू भएको ठाने।
0: राजेन्द्र लक्ष्मीले बिना कारण बहादुर शाहलाई नजरबन्द गरिदिँदा उनीसँग सहनु बाहेक कुनै विकल्प भएन। नेपाल एकीकरण अभियानलाई निरन्तरता दिने व्यक्ति नजरबन्दमा पर्न विवश भए। अन्त्यमा उनी मुलुकमा बस्ने वातावरण नभएपछि भारतको बेतिया पुगे।
1: बहादुर शाहको चरित्र सम्बन्धी मुख्य कुरा त यति नै होइन र, के अरू पनि छन्?
0: बहादुर शाहको चरित्रका सम्बन्धमा मुख्य मुख्य कुरा त यिनै हुन्। तिमीहरूले अहिले भनेका कुराहरूलाई अनुच्छेदमा लेख्न सक्नुपर्छ। चरित्र चित्रणको अन्त्यमा उक्त पात्रलाई समेटेर निष्कर्ष वाक्य लेख्नुपर्छ। जस्तै, बहादुर शाह देशभक्त, निष्ठावान, पराक्रमी जस्ता असल चरित्र भएर पनि नजरबन्दमा पर्ने तथा देश छोडेर हिँड्नुपर्ने अभागी पात्र हुन्। अनि यसै गरी राजेन्द्र लक्ष्मीको पनि चरित्र चित्रण गर्न त सकिहाल्छौ नि।
2: ए बल्ल कुरा बुझियो। कथाका फरक फरक पात्रका बारेमा उल्लेख गर्दा पात्रहरूबीच तुलना हुँदो रहेछ।
1: घरबाट फोन आयो, आजलाई यति मात्र गरौँ कि सागर?
2: हुन्छ सुस्मिता, आजलाई यति नै गरौँ न त।
0: म खाजा बनाउँछु, खाजा खाएर जाओ न नानी बाबुहरू।
1: होइन होइन काका, खाजा त पछि खाउँला नि, बरु हजुरले यतिका कुरा सिकाइदिनु भयो।
0: फेरि फेरि पनि आउँदै गर है नानी बाबुहरू।
2: आउँछौ नि काका, हजुरलाई हाम्रा तर्फबाट पनि धेरै धेरै धन्यवाद।
4: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौ। नमस्ते।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज।
4: श्रोताबिन नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
7: Dear students, in today's class, we'll do the writing activities focusing on an email writing and a speech writing given in Unit 3 of Grade 10 Compulsory English Textbook. Students, Be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
8: Hello, sir. Namaste.
9: Namaste, dear student. How are you?
8: I'm fine, sir. How are you, sir?
9: I'm also fine, dear.
8: Sir, would you mind helping us with some writing tasks?
9: No, I don't mind at all, Sital. Which writing items are you talking about?
8: Sir, the writing tasks of Unit 3.
9: Okay, let's go to the canteen and discuss it there, okay?
8: Okay, sir. Sir, can I call Jivan and Kritika too?
9: Okay, dear.
10: Sir, namaste.
9: Namaste, dear students. Be seated.
10: Thank you very much, sir.
9: Okay, students. Today, we are going to discuss two writing tasks under Unit 3. And we'll begin with writing 1. So, please turn your book to page number 41. Have you got the necessary materials like notebook and a pen or pencil? You have to write and present the answers as well. Do you have them?
11: Yes, sir. We have them.
9: Okay, good. Sheetal, please read the task given in writing 1.
8: The letter in reading 1 talks about different weaknesses of the healthcare workers in a hospital. Imagine you are one of the staff of the hospital. Now, write an email to the patient mother apologizing for your behavior. Assure her that there will be improvements in the services your hospital provides.
9: Did you get the idea of what you are supposed to do?
10: Yes, sir. We have to write an email.
8: We have to write an email of apology based on reading 1. We have to assume that we are the staff of the hospital.
11: We also have to ensure that there will be an improvement in the services we provide.
9: That's wonderful, dear students. You have clearly understood what you are supposed to do. But let me ask a question. Have you got any idea about what an email is?
11: I'm sorry, I don't have any idea.
10: But I do have some ideas about what it is. It's an electronic message sent with the help of the internet. It is an easy and convenient way of communicating messages.
9: You're right, Jivan. Do you have an email address too?
10: Yes, sir. I created it last year.
8: I also have one, but I have not sent and received messages, sir.
9: Okay, dear. Now, we will discuss the major components or parts of an email. Can you guess what the major parts of an email are?
8: No idea, sir.
9: Don't worry, I'll tell you. The first part at the top is the from field in which you have to write your email address. For example, from jivan@gmail.com.
8: Oh, sender's address appears at the top?
9: Yes. Below the from field or the sender's address comes to field, where we write the receiver's address. We can write multiple addresses here. It means we can send an email to hundreds of recipients.
11: This is the first time I have learned it.
9: Dear students, below the to field, write subject. The subject is a summary of the message we sent. For example, about the annual meeting.
10: Are these the only components of email?
9: Wait, Jivan. Don't get in a hurry. These three components should be written in three separate lines at the top. Understood?
8: Yes, sir.
9: The next component is the body of the email. It begins with a salutation. It is similar to letter. If you are writing a formal email, you have to use a formal salutation. And if you are sending an informal email, use an informal salutation. For example, Dear Sir is a formal salutation. And Dear Shagun or Shagun only is an informal one.
11: Okay, sir. When we are writing an email to our teachers, it becomes a formal email.
9: Yes, Kritika, you got it right. In the body of the email, you have to clearly mention every detail to meet your purpose of writing an email. It can be more than one paragraph.
10: Oh, It can be short or long.
9: Yes, Jivan. After your message is complete, you have to end it properly. Generally, we write regards, warm regards, or best regards, and the sender's name to close an email. Are you clear about the parts now?
8: Yes, sir. It's clear to us.
9: Okay, dear students. Now you have to do the task. This is writing an email. Let's remind ourselves about what the letter was about.
11: It was a complaint letter from a patient's mother to the staff of a hospital. But the mother's experiences were not satisfactory.
10: Mainly, the nurses and other staff bad-mouthed their staff and even became indifferent to the patient. They did not have a proper system for keeping records too. This made the writer feel bad about them.
9: Very good, dear students. As a health worker herself, the writer suggested to the hospital staff that the nurses should do everything to address the patient's needs and soothe the pain and suffering they have had. Dear students, now you have to write an email.

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान राजेश रिजाल र साथीहरूको स्वरमा उद्धव सिंह चन्दराको रचना गायक स्वयंकै संगीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब अशोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। कर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ। साबिक कर्णालीका प्रदेश सभा सदस्यहरूसँग छलफल सुरु भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिनुभयो। उहाँले कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार तथा सुझाव सङ्कलन गर्ने काम भएको र यसलाई किसान मैत्री जनजीविकाको सवाललाई उच्चतम रूपमा सम्बोधन गर्न सुझाव आएको बताउनुभयो। वर्षेनी सडक तथा अन्य कारणले गर्दा किसानले उत्पादन गरेका स्याउमा क्षति हुँदा समस्या हुने गरेकोले यसलाई हल गर्न प्रदेश सरकारले स्याउ विकास बोर्ड नै गठन गर्नु परेको मन्त्री शाहले बताउनुभयो। डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालीकोटका प्रदेश सभा सदस्यहरूसँग छलफल भएको हो। बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री हरि प्रभाक खड्की श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाइने बताउनु भएको छ। टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह सुझाव सङ्कलन कार्यक्रममा सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुने उल्लेख गर्नुभयो। पूर्व मन्त्री डाक्टर बंशीधर मिश्रले संविधानले दिएको अधिकार अनुसार कानून निर्माण गरी कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिनुभयो। उहाँले स्थानीयको इच्छा आकाङ्क्षा अनुसार स्थानीय सरकारले काम गर्नुपर्ने उल्लेख पनि गर्नुभयो। टोखा नगरपालिका काठमाडौँका प्रमुख प्रकाश अधिकारीले जनताले दिएको राय, सुझाव र सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने उल्लेख गर्नुभयो। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष 2082-83 10 महिनामा 31,33,55,48,000 रुपैयाँ राजस्व सङ्कलन गरेको छ। घर जग्गा रजिस्ट्रेसन र सवारी साधन कर शीर्षक सहित बाँडफाँडबाट आर्थिक वर्ष 82-83 सावनदेखि वैशाख मसान्तसम्म राजस्व सङ्कलन भएको प्रदेश आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयले जनाएको छ। आर्थिक तरलताका कारण घर जग्गा र नयाँ सवारी साधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भादो 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षति लगायत कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको पनि मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्ष समाप्त हुन 2 महिना मात्र बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ। विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति 40% भन्दा कम भएको हो। अधिकांश मन्त्रालयले विनियोजन बजेटको आधा रकम समेत खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत तर्फ 23,47,14,65,000 र चालुतर्फ 15,43,85,35,000 गरी कुल 38,81 बजेट विनियोजन गरेको थियो। बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टाढा हटाएको छ। करिब 4 दिनको अवधिमा कोहलपुर नगरपालिका 11 स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घर टाढा हटाइएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो। उहाँले वास्तविक सुखमवासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने जानकारी दिँदै होल्डिङ सेन्टरमा बस्नेहरू पनि घट्दै गएको बताउनुभयो। म्याग्दीको रघुगङ्गा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ। मगर समुदायको बाहुल्यता रहेका बस्तीका 15 विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठन पाठन गराउन दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको हो। बेनीमा 7 दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषाविद कर्णबहादुर बुढा मगरले प्रशिक्षण दिनुभएको थियो। बेनीघाट आरूघाट लार्के सडक खण्डको गोर्खाको नौली खोलामा पक्की पुल निर्माण भएको छ। पुल निर्माण भएसँगै त्यस क्षेत्रमा चल्ने सवारी साधन र नागरिकहरूलाई आवत जावत गर्न सहज भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो। यसअघि खोलामा पुल नहुँदा धार्चे गाउँपालिका केन्द्र चुम्नुमरी गाउँपालिका
जानेहरूको लागि शास्ति पर्दै आएको थियो। 4,36,00,000 रुपियाँको लागतमा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले लागु औषध डर लाग्दो रूपमा बढिरहेको भन्दै यसका विरुद्ध विद्यालय केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। अभियान अन्तर्गत आज नगर नेपालगञ्जमा लागु औषध तथा दुर्व्यसन विरुद्ध एक दिने सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा लागु औषध दुर्व्यसन ठूलो समस्याको रूपमा रहेकाले प्रदेश सरकारलाई प्रभावकारी कार्यक्रम बनाउन सुझाव दिएको लुम्बिनी प्रदेश युवा परिषद विकास समितिका कार्यकारी उपाध्यक्ष हंसराज खनाल जानकारी दिनुभयो। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बाल बाटिका 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 समर्पण राष्ट्रका लागि, 8 बजे अङ्ग्रेजीमा समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ नेपाली सैनिक कार्यक्रम, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, 9:20 समय रहनेछ कार्यक्रम हाम्रो बोलीको, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारणको, 10:40 सदाबहार गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: यति कुरामै खुसी भएर हुँदैन के दुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
3: सही भन्यो सुन्ताली, यो कुरो त सबैलाई भन्ने जानु पर्यो नि।
4: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
2: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
5: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
9: नागरिक लगानी कोष।
10: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म मेसेज गर्छु। तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
10: ए सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
13: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 को समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम, अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। आइतबारको यो अङ्कमा प्रविधिमा रमा वाग्लेका साथै म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी आइसकेकी छु। आइतबार कहिले आउला भनेर कुरेर बस्नुभएको थियो नि होइन? म पनि आइतबारको पर्खाइमा रहन्छु, त्यो त तपाईँलाई थाहा नै छ। तपाईँ हामीलाई रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको अनलाइन www.radionepal.gov.np www.onlineradionepal.com तथा www.pspnepal.gov.np मार्फत पनि संसारभर प्रत्यक्ष यसै समय सुन्न सक्नुहुन्छ। यसका साथै आफ्नो फुर्सदको समयमा हाम्रो रेडियो नेपालको वेबसाइटभित्र गएर मल्टिमिडिया अन्तर्गत अडियो सङ्ग्रहभित्र कार्यक्रम बालबाटिका डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमको सुरुवात गर्छु यो मिठो साङ्गीतिक कोशेलीबाट, जुन चाहिँ सोरिम स्कुलका साथीहरूले गाउनु भएको हो। रचनाकार हुनुहुन्छ रामबाबु सुवेदी तथा सङ्गीत रहेको छ दाजु रामेश श्रेष्ठको।

0: मेरा प्यारा प्यारा भाइ बहिनी, साङ्गीतिक कोसेलीपछि आज मैले तपाईँहरूका लागि जीवनी लिएर उपस्थित भएकी छु। जीवनी रहेको छ तुलसी मेहर श्रेष्ठको। साँच्चै तपाईँहरूले समाजसेवी तुलसी मेहर श्रेष्ठको बारेमा सुन्नु भएको छ कि छैन? नाम त पक्कै सुन्नु भएको होला। यदि सुन्नु भएको छैन भने आज म तपाईँहरूलाई उहाँका विषयमा केही कुरा बताउँछु ल। तुलसी मेहर श्रेष्ठ नेपालका एक सामाजिक तथा आध्यात्मिक नेता हुनुहुन्थ्यो। उहाँको जन्म विक्रम सम्बत 1955 पुष 21 गते ललितपुर जिल्लाको भेलाच्छे टोलमा निम्न मध्यम परिवारमा भएको थियो। उहाँले खासै औपचारिक शिक्षा हासिल गर्न सक्नुभएको थिएन। उहाँले राष्ट्रिय एकता कमजोर भएको अनुभव गर्नुभयो र समाजलाई एक ढिक्का बनाउने उद्देश्यले समाज सेवामा लाग्नुभएको थियो। त्यति बेला उहाँ अमरराज जोशीको अध्यक्षतामा गठित सत्याचरण मलामी गुठीका सहायक मन्त्री बन्नुभएको थियो। यो कुरा श्री तीन महाराज चन्द्र शमशेर कहाँ पुगेपछि 2000 रुपियाँ जरिवाना गरेर उहाँलाई डाँडा कटाउने राणाबाट हुकुम प्रमाङ्गी भएको थियो। त्यसपछि समाजसेवी तुलसी मेहर श्रेष्ठले चन्द्र शमशेरलाई जाहेर गर्नुभयो, महाराज म टुहुरो हुँ, त्यति पैसा फिर्ता तिर्न सक्दिनँ, अब आइन्दा यस्तो काममा पनि लाग्दिन, बरु म सिप सिक्न बाहिर जान पाऊ। त्यसपछि उहाँले माफी पाउनुभयो र 100 रुपियाँ बाटो खर्च पनि पाउनुभयो। यसरी राणाकै हुकुम सिरोपर गरेर गुजरातको गान्धी आश्रमतिर लाग्नुभएको थियो। तपाईँहरूले महात्मा गान्धीको नाम त सुन्नुभएकै होला। उहाँ भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक एवं अहिंसात्मक आन्दोलनका अनुयायीका रूपमा चिनिनुहुन्छ। त्यति बेला महात्मा गान्धीले भारतमा स्वदेशी कपडा उत्पादन र उपभोग बढाउँदै बेरोजगारी समस्या पनि हल गर्ने उद्देश्यले थालेको हरेक घरमा चर्खा राख्ने र कपास खेती गरी त्यसबाट कपडा बुन्ने अभियानबाट तुलसी मेहर श्रेष्ठ प्रभावित हुनुभएको थियो। तुलसी मेहर श्रेष्ठ विक्रम सम्बत 1881 नेपाल फर्कनुभयो र उहाँले कपास खेतीका साथै चर्खा प्रचार अभियान सुरु गर्नुभयो। तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरलाई खुसी बनाउँदै उहाँले श्री तीन चन्द्र कामथेनु चर्खा प्रचारक महागुठी नामको संस्था स्थापना गर्नुभयो। महागुठीमा चर्खा सिकाउन विधवा र दलितलाई प्रश्रय दिनुभयो। तिनीहरूको सहयोगका लागि मुठीदानको अभियान चलाउनुभयो। ग्रहण दान लिने पनि उहाँले नै सुरुवात गर्नुभयो। तर चन्द्र शमशेरका उत्तराधिकारी श्री तीन महाराज भीम शमशेरलाई तुलसी मेहरको यो काम मन परेन। चर्खा उद्योगमाथि प्रतिबन्ध लगाउँदै समाजसेवी तुलसी मेहर श्रेष्ठलाई कारावासको सजाय तोकियो। मेरा प्यारा प्यारा भाइ बहिनी, तपाईँहरूलाई थाहा छ तुलसी मेहर श्रेष्ठले विक्रम सम्बत 2008 सालमा नेपाल गान्धी स्मारक निधिको स्थापना गर्दा त्यसको उद्घाटन राजा त्रिभुवन र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले गर्नुभएको थियो। यो भव्य समारोहमा प्रधानमन्त्री मोहन शमशेरका साथै बिपी कोइराला र इन्दिरा गान्धीको पनि उपस्थित थियो। वास्तवमै भन्नुपर्दा तुलसी मेहर श्रेष्ठ नेपालमा सामाजिक सेवाको बलिया खम्बा थिए भन्दा फरक पर्दैन। साथै उहाँ नेपालका एउटा चमत्कारी व्यक्तित्व पनि थिए भन्ने गरिन्छ। उहाँको योगदान महात्मा गान्धीको व्यक्तित्वमा टटकारै जोडिएको थियो। त्यही सिप उहाँले जनहितमा रोप्नुभयो, गर्दा गर्दै उहाँ नेपाली परिवेशमा एउटा नमुनाका रूपमा नै गणना हुनुभयो। अन्ततः आधुनिक युगका उहाँ समाज सेवाको धुरीबाट देखिनुभयो। भाइ बहिनी, नेवार परिवारमा माछा मासुलाई प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ। तर तुलसी मेहर श्रेष्ठ किशोरावस्थामा नै हिंसादेखि अलग रहनुभयो। सानैदेखि उहाँले मासु खानुभएन र जाँड रक्सी पनि खानुभएन भन्ने गरिन्छ। विभिन्न चाडपर्व र भोजभतेरमा उहाँकी आमाले उहाँलाई मासु र रक्सी खान जोड गर्नुहुन्थ्यो। साथै उहाँकी आमाले उहाँलाई सधैँ बिहे गर भन्थिन्। तर पनि उहाँले आफ्नी आमाका कुरा पनि मान्दै मान्नु भएन। समाजसेवी तुलसी मेहर श्रेष्ठ राणा विरोधी आन्दोलनमा भित्रभित्रै छिर्नु भएको थियो। तुलसी मेहर श्रेष्ठले गान्धीकै घरमा बसेर गान्धीको धेरै सेवा गर्नुभयो। त्यति मात्र होइन, उहाँ पनि गान्धीकै सिद्धान्तको लुगा लगाउनुहुन्थ्यो, त्यस्तै खानुहुन्थ्यो र त्यस्तै परिश्रम गर्नुहुन्थ्यो। साथै गान्धीकै भक्तिभावमा डुबेर उहाँले बिए पनि गर्नुभएन। यसो गर्दा गर्दै तुलसी मेहर श्रेष्ठ 4 वर्ष भारत बस्नुभएको थियो र नेपालमा केही गर्छु भनेर नेपाल फर्कनु भएको थियो। भाइ बहिनी, तपाईँले चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी भनेर पनि कहीँ कतै सुन्नुभएको छ होला। हो नि, त्यति बेला तुलसी मेहरले गान्धी, चर्खा र नेपाली जीवनशैलीबारे प्रधानमन्त्री चन्द्रशमशेर राणालाई जाहेर गर्नुभयो अनि राणाले तुलसी मेहरलाई काखी च्यापे। साथै तुलसी मेहरकै सल्लाहमा राणाले श्री चन्द्रकामधेनु चर्खा प्रचारक महागुठीको स्थापना गर्नुभएको हो नि। तुलसी मेहर श्रेष्ठलाई साहित्यमा पनि रुचि थियो। उहाँले राणाकालीन समयमा नै विनय पत्रिकामा आफ्ना रचना छपाउनु भएको थियो। यस पत्रिकामा नेपाली, संस्कृत, हिन्दी र नेवारी भाषामा लेख रचना प्रकाशित हुन्थे। तुलसी मेहरले छिना मसिना धेरै सम्मान र पुरस्कार पाउनु भएको थियो। साथै उहाँले जवाहरलाल नेहरू पुरस्कार पनि पाउनु भएको थियो। सरकारले उहाँका नाउँमा टिकट प्रकाशित गर्यो। साथै तुलसी मेहर समाज सेवा पुरस्कारको पनि आविष्कार भयो। उहाँका नामबाट संस्थाको पनि स्थापना भयो। तुलसी मेहरले आफ्नो जीवनको अन्त्यमा आफूले स्थापना गरेका सबै संस्था एउटै धागोमा हुनुभयो अनि उहाँले त्यस संस्थाको नाम नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी राख्नुभयो। तर उहाँको शेषपछि त्यस संस्थाको नाम नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी राखियो। विक्रम सम्वत 2035 साल असोज 10 गते उहाँले यस धरतीलाई सदाका लागि छोडेर जानुभयो। मेरा प्यारा प्यारा भाइ बहिनी, उहाँको भौतिक शरीर हामी माझ नरहे पनि उहाँको सामाजिक व्यक्तित्वको छवि आज पनि जीवित छ। मेरा प्यारा प्यारा भाइ बहिनी, आज हामीले तपाईँलाई सुरुवातमा साङ्गीतिक कोसेली सुनायौँ। आज तपाईँहरूलाई समाजसेवी तुलसी मेहर श्रेष्ठको बारेमा जान्ने मौका मिल्यो होला। मेरा प्यारा प्यारा भाइ बहिनी, तपाईँहरूलाई थाहा छ, कुनै बालबालिका समस्यामा तपाईँले पर्नुभएको देख्नुभयो अथवा केही सहयोग र सल्लाह चाहियो भने
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
2: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार, मौसम पूर्वानुमान र यो साता कृषकहरूले गर्नुपर्ने कृषि कर्मबारेको जानकारीमूलक सामग्री प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।

0: गरेको छ। कार्यक्रमले विशेष गरी अवैधानिक आयात नियन्त्रण, क्वारेन्टाइनको प्रभावकारी व्यवस्थापन र गुणस्तरीय माछा उत्पादनमा जोड दिएको छ। महानिर्देशक डाक्टर दाहालले सामुद्रिक माछा बाहेक अन्य प्रजातिमा नेपाल आत्मनिर्भरता उन्मुख रहेको बताउँदै अब माछाको भूरा र दानाको मापदण्डलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: सामुद्रिक पदार्थहरू जुन जुन समुद्रमा उत्पादन हुन्छन् त्यसभन्दा बाहेकहरू हामीले प्राकृतिक जलाशय, पोखरी, नदी तल अथवा हामीले आत्मनिर्भर निर्माण गरेका पोखरीहरू उत्पादन हुने थिए, मत्स्य उत्पादनहरूमा चाहिँ मुलुक आत्मनिर्भर हुने धेरै समय बाँकी छैन। यहाँ सबैको चाहिँ साथ सहयोग छ र अहिले पनि हामीसँग चाहिँ मत्स्यका जलाशय हेर्ने हो भने प्राकृतिक जलाशयहरू अथवा सामुदायिक पोखरीहरूको धेरै अनुरोध त्यो सबैलाई प्रयोग गर्ने हो भनेदेखि चाहिँ र हजुर अहिले भइरहेको उत्पादनलाई पनि बजारको व्यवस्थीकरण अलिक गर्न सकिएन जसले गर्दाखेरि मेरो क्षमता धेरै भए पनि मैले अलिक कम उत्पादन गरिरहेको छु भने हजुरबाट आएको कुरामा हामीले चाहिँ छ भने चाहिँ त्यसलाई पनि हजुरले आफ्नो चाहिँ फुल कापसमा उत्पादन गर्नुभयो भनेदेखि मुलुकको समग्र मत्स्य उत्पादनमा चाहिँ हामी जोगा पुर्याउन सक्छौँ र त्यस पछाडि हामी चाहिँ विशेष गरी चाहिँ व्यवसायीकरण त्यस प्रोडक्ट डाइभर्सिफिकेसन फिरेड बासा लगायत विभिन्न अहिले केही त सुरुवात भएको छ त्यसलाई पनि चाहिँ विस्तार गर्न सक्ने हामीले माछाको दानाको मापदण्ड तयार गरिसकेका छौँ। कार्प, पङ्गास, ट्राउट र टिलापिया अहिले मूलत हरेक जातको चाहिँ हरेक जातका छुट्टा छुट्टै भन्ने त सकिँदैन र त्यसलाई पनि औसत गर्न सकिन्छ तर यी चार जातहरूमा चाहिँ मुलुकमा असाध्यै व्यवसायीकरण भइसकेको सन्दर्भमा अब यिनका नाममा आउने दानाहरूमा चाहिँ अब यो छ उ छ भन्ने भन्दा पनि निश्चित मापदण्डमा चाहिँ अब चाँडै नै यहाँले मलाई लाग्छ यति बेलासम्म राजपथमा आइसक्नु पर्ने हो र मैले मेरै अध्यक्षतामा मिटिङ रहन्छ र हामीले चाहिँ बिचमा एघारवटा मिटिङ बसेर केही व्यवसायजीव पनि पाल्नु भएको थियो दाना उद्योग सङ्घका शर्मा पनि हुनुहुन्थ्यो एउटा मापदण्ड राखेर त्यो अगाडि बढाएका छौँ।
0: केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रकी वरिष्ठ मत्स्य विकास अधिकृत सुमित्रा लौडारीले प्रस्तुत गर्नुभएको कार्यपत्र अनुसार हाल नेपालमा 75,639 घरधुरी प्रत्यक्ष रूपमा मत्स्य पालन व्यवसायमा आबद्ध रहेका छन्। मत्स्य पालन केवल जीविकोपार्जन मात्र सीमित नभई व्यावसायिकतातर्फ उन्मुख हुँदै गर्दा यसले 1,92,534 जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ। मत्स्य उत्पादनका लागि आवश्यक पूर्वाधार र विशिष्टकृत फार्महरूको संख्या पनि बढ्दो क्रममा रहेको कार्यपत्रमा देखाइएको छ।
2: हाम्रो यो माछाको प्रति व्यक्ति उत्पादन चाहिँ हाम्रो 4.47 केजी रहेको छ, त्यस्तै गरी उपलब्धता चाहिँ 4.64 केजी रहेको छ, त्यस्तै गरी हाम्रो 81-82 टोटल फिस सिड प्रोडक्सन माछाको भुरा उत्पादन चाहिँ 62,12,09,000 समथिङ रहेको छ। यसमा चाहिँ हामी कार्प र ट्राउटमा चाहिँ अहिलेसम्म हामी भुरामा चाहिँ आत्मनिर्भर रहेका छौँ र केही कतै मात्र सिफारिसको लागि चाहिँ यो कार्प र ट्राउट आइडेको चाहिँ अलिअलि मात्रामा मात्र त्यो आयात भइरहेको छ। त्यस्तै गरी हाम्रो उत्पादकत्वको कुरा गर्दाखेरि चाहिँ अहिले हामी एभरेजमा 5.61 मेट्रिक टन पर हेक्टर चाहिँ हाम्रो उत्पादकत्व रहेको छ। त्यसमा चाहिँ पङ्गासको चाहिँ 29.20 मेट्रिक टन प्रति हेक्टर रहेको छ। हाम्रो जनशक्तिको कुरा गर्दाखेरि इम्प्लोइमेन्ट रोजगारीका कुरा गर्दाखेरि चाहिँ टोटलमा 75,639 जना चाहिँ हाउस होल्डहरू एग्रिकल्चरमा संलग्न हुनुहुन्छ। त्यस्तै गरी रोजगारीहरू 1,92,000 प्रत्यक्ष रोजगार पाउनु भएको छ भने क्याप्चर फिसरिजबाट पनि 3,69,000 चाहिँ रोजगारी पाइरहनु भएको छ।
0: विगत 10 वर्षको तथ्याङ्कले नेपाली मत्स्य बजारको चुनौतीपूर्ण पक्ष देखाएको छ। यस अवधिमा 1,29,00,000,000 रुपियाँ बराबरको 71,115 मेट्रिक टन माछा आयात भएको छ भने निर्यात 55 मेट्रिक टन 7 करोड रुपियाँ बराबरको रहेको छ। सीमा पारबाट आउने अवैध र गुणस्तरहीन माछाले स्वदेशी किसानलाई मारमा पारेको कृषकहरूको गुनासो छ। कार्यक्रममा नेपाल मत्स्य समाज, नेपाल फिसरिज टेक्निसियन एसोसिएसन र कृषक एवं व्यवसायी प्रतिनिधिले माछा पालनमा देखिएका व्यवहारिक समस्या र समाधानका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको थियो।
3: पहिला कस्तो थियो भन्दाखेरि हाई डेन्सिटीमा माछा उत्पादन गरेर बजार व्यवस्थापनै थिएन। आयातकर्ता अब नेपालको सबभन्दा धेरै बिक्री हुने काठमाडौँ, त्यहाँ हाम्रो पहुँच नै थिएन। त्यही भएर हामी कार्पमा नै निहित थियौँ। अहिलेको अवस्था अब किसानको ठाउँबाट हेर्दाखेरि रेट आछ, बर्डर बन्द छ, भन्सार पनि अलिअलि आएकै हो। तैपनि अब आत्मनिर्भर बन्नलाई एउटा किसानको क्षणिक समयमा उत्पादन गर्न अलिक गाह्रो नै पर्छ होला।
4: त्यो समस्या भनेको अहिले त्यो भुरामा देखेको समस्या एकदम मेन समस्या छ। त्यो समस्या किन भनेदेखि रिज एउटै भयो, रिज पाउने गर्दाखेरि पनि हुनसक्छ, निरन्तर त्यही प्रवृत्ति प्रयोग गर्दाखेरि चाहिँ त्यो समस्या व्यापक भएको छ। विगत 2 वर्षदेखि यसमा पहिला तपाईँको मोडालिटी रेट भुरामा 10% मात्र हुन्थ्यो भने अहिले 30%देखि 40%सम्म मोडालिटी रेट बढेको छ। एउटा ठुलो समस्याको रूपमा रहेको छ। र अर्को मेन समस्या भनेको हामीले चाहिँ तपाईँको केही बिरामी भइदियो भनेदेखि त्यो औषधि हामीले आफ्नै तरिकाबाट मात्रै प्रयोग गर्छौँ। किनकि त्यसमा टेक्नोलोजी पनि छैन र

0: प्रावधिक पनि छैन कि त्यसमा चाहिँ हामीले अब यसो गर्दाखेरि ठिक होला भन्ने हिसाबले कुन कुन औषधि चलाउनु पर्ने छ त आफ्नोसँग जाँचेर अथवा पोल्ट्री फार्मकोसँग जाँचेर हुन्छ कि के गर्नु हुन्छ त्यसरी हामीले औषधि चलाइरहेका छौँ अहिले
1: प्योर लाइनको उत्पादन गरौँ र भुँडा उत्पादनबाट नै माछाको स्वच्छ भुँडा उत्पादन भएको खण्डमा मात्र माछाको उत्पादन बढ्ने कुराहरू आउँछ। त्यसले आज चाहिँ माछाको भुँडाहरू चाहिँ आयात त छँदै छैन, निर्यातमा पनि हामीले भर्मल कसैको छ भने निर्यातर्फ पनि लाग्नुपर्छ भन्ने मलाई लाग्छ।
2: तर केही किसानहरूको नबिकेको कारण या त माछामा केही समस्या होला या त उत्पादनमा केही कमी त कमजोरी होला, तर माछा कुरा हामी मार्केटमा भन्यौँ भने कि व्यापारीहरूले लिन चाहेन भने त्यो कुरा एकदमै झुटो हो।
3: हाम्रो प्रतिदिन 110 टन माछा चाहिँ हाम्रो उत्पादन गर्न सक्छ। अब अहिले रिसेन्ट हामीले 20 टन भन्दा चाहिँ हामीले उत्पादन गरिरहेका छैनौँ अहिले, किनभने मागै छैन।
4: हेरेर यो माछाहरूको प्रजातिहरू, यसका ट्रेनिङहरू, यसका भुराहरू, यसका सुकुटीहरू, यसका हरेक किसिमका माछाहरू चाहिँ लिएर आएर मैले मेरो कम्पनीमा R&D गर्दाखेरि माछाको अचार बनाउँदाखेरि मैले धेरै ठाउँमध्ये एउटा एन्चोभी भन्ने फिसबाट चाहिँ राम्रो गुणस्तर अचार बन्ने देखेको हुनाले 13 वर्षदेखि मैले चाहिँ अहिले प्रत्येक वर्ष करिब करिब 120 मेट्रिक टन यो चाहिँ ड्राई फिस एन्चोभी, यसको साइज करिब 3.5 cm हुन्छ भनेदेखि यसको म्याक्सिमम साइजै तपाईँको 9 या 10 cm मात्रै हुन्छ। र यो चिज चाहिँ मैले 120 MT अहिले नेपालमा आयात गरिराखेको छु र यहाँ आयात गरेर यसलाई फेरि रिसाइकल गरेर यसको अचार बनाएर फेरि 17 देशमा चाहिँ निर्यात पनि गर्छु।
5: हामी सेटिस्फाई छौँ तर बजारमा गाह्रो छौँ कि सर, भनौँ न बेच्दाखेरि कति समस्या हुन्छ तपाईँलाई, लिन आउने बेला नेगोसिएसन गर्नुहुन्छ, तपाईँलाई 30% दिँदाखेरि कति डिफ्रेन्स हुन्छ, प्राइस स्ट्रक्चर कति फरक हुन्छ, मारेर दिनु पऱ्यो 20 रुपियाँ पर केज लिन्छ, एउटा गाडी आयो भने कम्तीमा पनि ट्रिपर जस्तो गाडी आयो भने 400 किलो 500 किलो लिन्छ, उनीहरूलाई त्यसरी दिँदाखेरि त लगभग भनौँ न बेच्नेले 50 रुपियाँ लिइरहेको हुन्छ, हामीलाई 10 रुपियाँ पर केजी पाउनु कति डिफ्रेन्स छ कि, जबकि हामी कृषक हो, हाम्रो त इन्भेस्टमेन्ट हुन्छ नि, ब्याङ्कलाई गरेर तपाईँको आफ्नो प्रपर्टी राखेर इन्भेस्ट गरे हुन्छ, हामीले त्यति लगानी गरे हुन्छ, तर प्राइस मार्जिनमा हामी एकदम पीडित हो कृषक। गभर्मेन्ट सेक्टरबाट पनि अब हेर्नु पऱ्यो, हाम्रो जस्तो भनौँ न तराईको बोर्डरमा सबभन्दा बढी यो माछा बोर्डरबाट यति निर्यात हुन्छ सर, यति आयात हुन्छ भनौँ न।
6: त्यस्तै कालीमाटी तरकारी तथा फलफुल विकास समितिका कार्यकारी निर्देशक प्रद्युम्न राज पाण्डेले काठमाडौँमा माछा बिक्रीका लागि छुट्टै स्थान हुनुपर्ने धारणा राख्नुभयो।
7: हामीले काठमाडौँमा एउटा माछाको हबको रूपमा विकास गर्नुपर्ने छ, त्यसकारण चाहिँ हामीले मन्त्रालयमा विभिन्न समयमा अनुरोध गर्यौँ माछाको कहाँ बनाउने हब काठमाडौँमा, त्यो कुरा चाहिँ हामी यहाँ निजी क्षेत्र, हामी पशु सेवा विभाग, पशु सेवा अन्तर्गत अहिले मत्स्य विकास केन्द्र छ, एउटा एसियन एउटा स्ट्यान्डर्डको जहाँ चाहिँ बायो सेक्युरिटीदेखि लिएर सबै कुराहरू चाहिँ एकदम राम्रो किसिमको भएको, त्यसको निम्ति हामी कालीमाटीको तर्फबाट हामी इन्भेस्ट गर्न फाइनेन्सियल रूपमा पनि हामी गर्न तयार छौँ। हाम्रो कालीमाटी बजार त्यो एउटा एलर्ट बेसिसमा राखेको थियो, त्यसको एउटा छुट्टै नै एउटा हब माछाको चाहिँ बेचबिखन त्यहाँ अब अक्सनको व्यवस्था हुन सक्ने किसिमको, अब अहिले यत्रो जग्गाहरू पनि खाली भइराखेको छ, कतिपय यो सरकारी जग्गाहरू, यी विषयहरूमा हामीले चिन्तन गर्नुपर्ने आवश्यकता देख्छु।
6: मत्स्य क्षेत्रमा आत्मनिर्भर हुनका लागि प्रविधिको सही प्रयोग र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने केन्द्रकी प्रमुख सरिता गौतमले बताउनुभयो।
8: हाम्रो नेपाली किसानहरूले चाहिँ अब हाम्रो माछाले फेरि बजार पाएन, हाम्रो उत्पादन भइरहँदाखेरि हामीले बजार पाउन सकेनौँ भन्ने हाम्रा जुन किसानहरूको गुनासो पनि रहेको, सँगसँगै फेरि आयातकर्ताहरूले पनि हामीले नेपाली बजारमा चाहिँ हाम्रो डिमान्ड अनुसारको माछा प्राप्त गर्न सकेका छैनौँ र सँगसँगै अब हामीले यो निर्यात आयातको उसमा पनि केही कठिनाइहरू भोगिरहेका छौँ भन्ने उहाँहरूको पनि गुनासो रहेको सन्दर्भमा यो क्षेत्रसँग सम्मति जति पनि सरकारवाला हुनुहुन्छ, नेपाल सरकार अन्तर्गतको मन्त्रालय, विभाग, क्वारेन्टाइन लगायतका कार्यालयहरू, यो नार यानी MP कालीमाटी बजारका जुन गभर्मेन्टका सम्पूर्ण अथोरिटीहरू, त्यस्तै पेसागत सङ्घ सङ्गठनका प्रतिनिधिहरू र विशेष गरेर ह्याचरीकर्ताहरू आयातकर्ताहरू सबैलाई चाहिँ एक ठाउँमा गएर वास्तवमा हाम्रो समस्या के हो, के कारणले गर्दाखेरि हामी बिचमा चाहिँ हामी आफ्नो प्रोडक्सन पनि छ भनिरहेका छौँ, त्यस्तै इम्पोर्टरहरूले पनि नेपाली बजारमा फेरि माग अनुसारको माछा उपलब्ध नभएको गुनासो पनि उहाँहरूको छ, वास्तवमा हामी कहाँ ग्याप भइरहेका छौँ भनेर यो तपाईँहरूमा चाहिँ हामी एउटा सहजीकरण गरेर यो समस्याको समाधान गर्ने मुख्य हेतुले चाहिँ हामीले यो कार्यक्रम आयोजना गरेका छौँ।
6: कार्यक्रममा पशु सेवा विभाग र अन्तर्गतका कार्यालय प्रमुखहरूले मत्स्य क्षेत्रको सुधारका लागि आफ्ना भनाई राख्नुभयो।
9: सबभन्दा पहिला कुन दाना ल्याउने भन्दाखेरिमा चाहिँ त्यहाँको म्यानुफ्याक्चरिङ कम्पनीको क्वालिटी सर्टिफिकेट के हो त,
10: ट्राउटको कुरामा अलिकति डिजिजको कुराहरू गर्नुभयो, माछाको हाम्रो उताको ल्याब बिग्रेपछि अहिलेको जति पनि आइरहेको छ उताबाट हामीलाई केन्द्रीय ल्याबमा नै स्याम्पलहरू आउँछ। किसानसँग अलिक धेरै बेर कुरा गर्दा के पायो भन्दा उहाँले पानी चाहिँ सिधै खोलाको पानी ल्याएर त्यो ट्राउटको रेस्टुरेन्टमा हालिदिनु भएको थियो, पानी कस्तो छ भने पानी धमिलो छ सर भन्नुभयो, भनेपछि सम्भवतः त्यो इन्फेक्सनको स्रोत पनि त्यो पानीकै स्रोतबाट आएको छ भने चाहिँ हामीले म्यानेजमेन्टलाई सुधार गर्नुपर्ने ठाउँ त्यहीँभित्र देखिएको छ, यस यस्ता कुराहरू चाहिँ नि अब यो पहिला कुराकानी गर्ने र भैलोको ब्याड प्र्याक्टिसहरूलाई गुड प्र्याक्टिस चेन्ज गरेन भने चाहिँ नि हामीले त्यत्रो लगानी गर्छौँ, ल्याएर किनेर पनि हालेका छौँ, तर त्यसले हामीलाई उचित प्रतिफल दिँदैन जस्तो लाग्छ। त्यो कुरामा सबै सतर्क हौँ र यो टेस्ट हुन्छ तपाईँहरूको चिन्ता नगर्नु, टेस्ट हुँदैन भने चिन्ता नगर्नु।
6: सरकार र निजी क्षेत्र हातमा हात मिलाएर अघि बढेमा तय गरेका कार्यदिशाले नेपाललाई माछा निर्यात गर्न सक्ने अवस्थामा समेत पुर्याउने अपेक्षा गरिएको छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत साता नेपालमा पश्चिमी न्यूनचापीय स्थानीय वायुको साथै तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। वर्षा भएका केही केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै केन्द्रहरूमा 50 मिलिमिटर भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। वर्षाका कारण गत साता देशका अधिकांश केन्द्रहरूमा अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा न्यूनतम तापक्रम सरदरभन्दा कम मापन भएको छ। सातबर स्थानीय वायु, पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभाव रहने देखिन्छ। हिमाली भूभागमा सातबर, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित मध्याहसम्म हिमपात अथवा वर्षाको सम्भावना छ। त्यसै गरी पहाडी भूभागमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरुवात र अन्त्यमा केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा थोरै, मध्यमा एक दुई स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरू तथा कर्णाली प्रदेशमा मध्य र अन्त्यमा एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना छ। त्यसै गरी तराई भूभागका कोशी प्रदेशमा साताको सुरुमा केही स्थानहरूमा, मध्य र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्य प्रदेशमा साताभर नै थोरै स्थानमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरुवात र अन्त्यमा थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। त्यसकारण कृषि अथवा पशुपक्षी पालन गर्दा आफ्नो ठाउँको मौसमलाई ध्यान दिएर कृषि कर्म गर्नुहुन हामी अनुरोध गर्दछौँ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो सता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म। आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेकोले धान खेती गर्दा कम पानीमा पनि उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 जात छनौट गरी व्यवस्थापन गर्नुपर्छ। वर्षाको अनियमिततालाई ध्यान दिँदै आकाशे पानी सङ्कलन गर्ने र पोखरीहरूमा पानी जम्मा गर्नुपर्छ। जलवायु मैत्री संरक्षित कृषि प्रविधिहरू जस्तै सुक्खा तथा हिले छरुवा धान खेती, पाले पालो भिजाउने र सुकाउने सघन धान खेती प्रविधिहरू अपनाउनु पर्छ। माटोको चिस्यान संरक्षण र उपलब्ध भए अनुसार छापो अथवा मल्सिङ प्रयोग गर्नुपर्छ। सबै प्रकारका बाली लगाउनु पूर्व जमिन तयारी गर्दा नै राम्रोसँग जमिन समयाउने तथा पानी निकासको उचित व्यवस्था गर्नुपर्छ। यो सातामा सरदरभन्दा बढी वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानमा साताभरि नै मध्यम स्तरको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मकै, मुग लगायत तरकारी तथा फलफुल बालीहरूमा पानी निकासको व्यवस्था गर्नुपर्छ। यस प्री मनसुन अवधिमा हालसम्म अधिकांश ठाउँमा सरदरभन्दा बढी पानी परेकोले भण्डारण गर्न लागिएको अन्न बाली, दाल आदिमा चिस्यानको नियमित अनुगमन गर्नुपर्छ। देशका अधिकांश स्थानहरूमा साताभरि नै हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मध्य पहाडमा लगाएको गहुँ बालीलाई खेतमा नछोडी भित्राउनु पर्छ। गहुँ लगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषि अवशेषहरू जलाउनु हुँदैन। हरियो मल लगाउने उपयुक्त समय भएकोले धान बालीमा आवश्यक पर्ने खाद्य तत्त्व परिपूर्तिको लागि ढैँचा, सनाई, मुग आदि लगाउनु पर्छ। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ, साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ। आलुको पुतलीले सामान्यतया भण्डारणमा असर गर्ने भए पनि आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा समेत असर गर्ने भएकोले खन्ने समयमा ध्यान दिनुपर्छ। वर्षे फलफुलको बगैँचा स्थापनाका लागि जग्गा छनौट गरी खाडल तयार गरी गुणस्तरीय बिरुवाको स्रोत सुनिश्चित गर्नुपर्छ। मध्याहपछि हावाहुरी चट्याङ तथा असिना पर्ने सिजन भएकोले टिपेर बजार लैजानु पर्ने फलफूल तथा तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुपर्छ। आलुको पुतली अथवा भनौँ जोताहा किराले सामान्यतया भण्डारणमा असर गर्ने भए तापनि आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फूल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनु पर्छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौँ। नमस्ते।

0: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
1: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाउँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: मेरो शरीरमा त तागतै नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
3: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
4: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
6: नागरिक लगानी कोष।
7: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
8: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
9: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
10: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
9: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
10: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
9: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
10: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
9: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 35 दिन बाँकी।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। कामिरिता शेर्पाबाट सगरमाथाको 32 पटक सफल आरोहण। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम बेर्सिनी, खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका साथ ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 पूरा गर्ने गरी समयसीमा निर्धारण गरिएको छ। नेपाल विद्युत प्राधिकरणले यसअघि नै खाना पकाउने विद्युतीय चुल्हो प्रयोगको अभियान अगाडि बढाएको छ। स्थानीय तहहरूले पनि त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाएका छन्। जनस्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यका लागि पनि विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिन लागि रणनीतिमा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनु। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको छ। यस्तै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। त्यसै गरी सशस्त्र प्रहरी संगठनका तर्फबाट सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले पनि आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुनुहुन्छ। संगठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङका कुलबाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्याम बहादुर चेपाङका 5 जना परिवारले जंगली च्याउ खाएका थिए। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 औं प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालय गत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन महालेखाले सुझाव दिएको छ। संस्थानमा रहेको जग्गा मध्ये धनुषा जिल्लामा 43.5 बिघा, महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा र काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीयहरू चिन्तित बनेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
4: वर्षायाम सुरु भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौ बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागराम बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घरचिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान अझै टाढाको विषय बनेको छ। बडीमालिका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक:
5: घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागराम बस्नुपर्ने अवस्था छ। बरसातको समय सुरु भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँ पहिरोले छेतबिच्छेत अवस्थामा छ।
4: नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौ बस्तीका घर परिवार बरसातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहार कुनै काम नभएको बडीमालिका नगरपालिका 4 का अर्का स्थानीय कमलनाथको गुनासो छ।
6: जमिन बगाई बासस्थान उच्च जोखिममा रहेको वर्षायाम सुरु भयो, हामीलाई अहिलेदेखि नै चिन्ता लागिसक्यो। राति जागराम बस्नु पर्ने अवस्था छ। ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा बासस्थानको व्यवस्था राज्यले गरिदियो भने आभारी हुने।
4: विगतमा वर्षायाम सँगै साफे मार्तडी सडक र मार्तडी कोल्टी सडक लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुडासैनी:
7: विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिका व्यक्तिहरू बसेर किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा चाहिँ क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्नेतर्फ नै हामी सक्छौँ, त्यही अन्तर्गत हामीले कामहरू गर्दै आइरहेका छौँ।
4: हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीडाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा आज आयोजित समसामयिक राजनीतिमा नेपाली कंग्रेसको भूमिका विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो। कंग्रेस नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो। 33 औं मदन आश्रित स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसको अवसरमा आज नेकपा एमाले बल्खु स्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखे अघि बढ्न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीति भन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले अबको समय राजनीतिक लाभ भन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो। अलैची किसानहरूको समस्या पहिचान गरी उत्पादन गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। अलैची खेतीमा देखिने विभिन्न रोग किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादन र किसानको आय आर्जन वृद्धिमा जोड दिने कार्यक्रमको लक्ष्य रहेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
8: भोजपुरको रामप्रसाद राई गाउँपालिकामा व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले आफ्नो बगानमा देखिएका विभिन्न रोग, उत्पादन घट्नुको कारण, माटो तथा हावापानी अनुसार उपयुक्त जात छन् जस्ता विषयमा जानकारी भएको किसानहरूको भनाइ छ। किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेशसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम भइरहेको नेपाल अलैँची महासंघका अध्यक्ष दीपक नेपालले बताउनु भयो। अलैँची खेतीमा देखिएका समस्याको पहिचान गर्दै आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका बारेमा जानकारी प्रदान गरिएको उहाँको भनाइ छ।
9: मूलभूत रूपमा किसानसम्मै पुगेर समस्याहरूको उजागर, त्यसको सम्बोधन र निराकरण हुनुपर्छ भनेर सरकारहरू सबैलाई एउटै मञ्चमा उभिने प्रयत्न गरेका छौँ। स्थानीय किसान संकलक, स्थानीय स्तरका व्यवसायी, बजार स्तरको व्यवसायी, त्यसपछि एक्सपोर्टर, अलैँची विकास केन्द्र, कृषि ज्ञान केन्द्र, सरकारवाला निकाय, स्थानीय सरकारसम्म त्यही सम्बोधन हुने चिजहरू त्यही सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने।
8: अलैँची गाउँपालिकाका किसानको राम्रो आमदानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनु भयो। व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोल अनुसारको उपयुक्त खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ।
10: कृषिकै क्षेत्रबाट हामी हाम्रो पालिकालाई समृद्धिको बाटोमा कसरी लैजाने भन्ने सन्दर्भमा हाम्रो दृष्टिकोण, हाम्रो योजना र कार्यक्रममा कुनै खोट छैन।
8: अलैँची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनु भयो।
11: गाउँपालिकाले अलैँची खेती सम्बन्धी विभिन्न प्रयासहरू गर्दै आइरहेको छ। आगामी दिनमा अलैँची खेती सम्बन्धी स्पेसलाइजेसन हुने त्यसको कार्यक्रमहरू गाउँपालिकाले तयार गर्छ, गाउँसभाले तयार गरेर आउँछ।
8: चालु आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट करिब 10 अरब 70 करोड बराबरको अलैँची निर्यात भएको अलैँची विकास केन्द्रले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: बेनीघाट आरूघाट लार्के सडक खण्ड अन्तर्गत गोर्खाको नौली खोलामा पक्की पुल निर्माण भएको छ। 4,36,00,000 लागतमा 36 मिटर लामो पुल निर्माणसँगै त्यस क्षेत्रमा चल्ने सवारी साधनहरू र नागरिकलाई सहज भएको पूर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख सन्तोष अरियालले जानकारी दिनुभयो। भक्तपुरको चाङ्गु नारायण नगरपालिका 5 छालिङ गोकुलधाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो एक महिले मेला सुरु भएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको छ। ससाना 3 खोलाको संगम स्थलमा रहेको मन्दिरलाई त्रिवेणी धामको नामले समेत चिनिन्छ। त्यहाँ 64 शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्ड समेत छ। त्यसै गरी भक्तपुर नगरपालिका 6 स्थित अन्चा पोखरी ख्यो पुखु मा आजदेखि एक महिने मत्स्य नारायण अर्थात पुरुषोत्तम मलमास मेला सुरु भएको छ। यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वासन गरिने र त्यहाँको कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोग व्याधि नष्ट हुने पाप नष्ट हुने जनविश्वास रहँदै आएको भक्तपुर नगरका बासिन्दाले त्यहाँ पूजा दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHO अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटोरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संकट घोषणा गरेको छ। अहिलेसम्म 246 जना सन्दिग्ध संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै WHO प्रकोपले महामारी संकटको मापदण्ड भने पूरा नगरेको जनाएको छ। WHO महानिर्देशक डाक्टर टेड्रोस एडहानम गृहवेल्सले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभाग बारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। इबोलाको अहिलेको स्ट्रेन बुन्डी बुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्लुएचओले त्यसको औषधि वा खोप नरहेको पनि उल्लेख गरेको छ। सो भाइरस प्रजातान्त्रिक गणतन्त्र कङ्गो बाहिर फैलिसकेको उल्लेख गर्दै WHOले छिमेकी देश युगाण्डामा 2 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सन् 2018 2020 इबोला महामारीका कारण 2300 मानिसको ज्यान गएको थियो। इबोला जङ्गली जनावरमा रहेको भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठन WHOको भनाइ छ। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको नयाँ अध्ययनले देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ। यो अध्ययन साइन्स एडभान्सेस नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो। अनुसन्धान टोलीले सन् 1950 2023 करिब 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा विश्वभरका 21,000 भन्दा बढी नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरिएको थियो। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक 0.045 मिलिग्राम प्रति लिटरका दरले घटिरहेको छ। अध्ययन गरिएका करिब 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। यसले अत्यन्त कम अक्सिजन हुने अवस्था निम्त्याउन सक्छ, जसका कारण माछा तथा अन्य जलचर प्राणीहरूको मृत्यु हुन सक्छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45,32,00,000 रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको हो। गत चैतसम्म 615 परियोजना मार्फत 41,79,85,85,00,000 रुपियाँ विदेशी लगानी नेपालमा भित्रिएको थियो। उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको छ। कृषिजन्य 16 परियोजनामा 22,08,80,00,000 रुपियाँको लगानी प्रतिबद्धता आएको हो। त्यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12,54,70,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1,74,38,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67,19,64,000 असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली 2077 ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋण बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा अर्जना समेत गरी सो रकम असुल गर्नुपर्ने देखिएको हो। कोष ऋण बीच 5 वर्षे लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भैरवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले नवनिर्वाचित पदाधिकारीलाई उद्योगी व्यवसायको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै उद्योगी व्यवसायको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद शर्माले भन्सार व्यवस्थापन, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, कृषि आधुनिकीकरण, युवा स्वरोजगार तथा नव प्रवर्तनका क्षेत्रमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता उठाउनुभयो। कुवेत एयरवेजले काठमाडौँ उडान पुनः शुरू गर्ने भएको छ। कुवेत काठमाडौँ कुवेत रूटमा साताको 2 उडान गर्ने गरी उडान पुनः शुरू गर्न लागि कुवेत एयरवेजले जनाएको छ। पश्चिम एसिया युद्धका कारण कुवेत काठमाडौँ उडान रोकिएको थियो। कुवेतले मंगलबार र बिहिबार गरी सातामा 2 उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। काभ्रे पलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका 71 घर परिवारलाई 6,800 कफीको बिरुवा वितरण गरिएको छ। गाउँपालिकाको कार्यक्रम अन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो। गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको फिल्ड अनुगमन कार्यालयका अनुसार 6,800 मात्र खाडल खनेको पाइएपछि सोही अनुसार कफीका बिरुवा वितरण गरिएको जनाइएको छ। वडा भित्र करिब 13,000 कफीको बिरुवा माग भएको थियो। काभ्रे प्लाञ्चोकको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफी किसानलाई वर्षेनी बिरुवासँगै आधुनिक कृषि सामग्री समेत वितरण गर्ने गरेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
14: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग एनएसएल फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। 4th संस्करणको एनएसएल भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लिगको घोषणा गरेको हो। लिगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एन्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हल कोर्टमा जेठ 8 देखि 15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि निरता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाडी मध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, मित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्दर, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, मीना सुनार, प्रगति नाथ र जसना महत्व छन्। च्याम्पियनसिपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ, जसअनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। समूह बीमा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। मलेसियामा मे 23 तारिखदेखि शुरू हुने एसियन गेम्स छनौट र एसएससी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार टोलीको विदाई गरेको हो। दुवै प्रतियोगिताका लागि क्यानले यसअघि नै इन्दु वर्माको कप्तानीमा महिला टोलीको घोषणा गरिसकेको छ। एसियन गेम्स छनौट मलेसियामा मे 23 देखि 31 तारिखसम्म र एसिसी महिला प्रिमियर कप जुन 1 देखि 13 तारिखसम्म हुनेछ। 6th संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि रसियाका जीएम कोरियाकोभ पेटले जितेका छन्। उच्च वरियताका खेलाडी पेटले भारत र नेपालका खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै उनले 1,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेका छन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 2.8 मिलिमिटर, पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, दिपालको अधिकतम 38.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक, आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान खारेज गर्ने योजना, कामिरिता शेर्पाबाट सगरमाथाको 32 पटक सफल आरोहण, पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, चालु आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, कङ्गोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा, र काठमाडौँमा आगामी जेठ 8 गतेबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: रेडियो नेपाल सुन्दै हुनुहुन्छ। 7:45 बजे समर्पण राष्ट्रका लागि कार्यक्रम सुन्न सक्नुहुनेछ। अब भने हामी प्रस्तुत गर्दैछौँ कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: सगरमाथाको चुचुरोमा नेपालको ऐतिहासिक कीर्तिमान कामी रिताद्वारा 32 र लाक्पा शेर्पाद्वारा 11 पटक सफल आरोहण, कीर्तिमानी आरोहीहरूलाई प्रधानमन्त्री बालेन शाहको बधाई।
2: हिमालको गौरव नेपाली ब्रान्डको शान, प्रधानमन्त्रीको से चीज पोस्ट सँगै DDC को आत्मनिर्भरता र सुधारको नयाँ बहस।
1: दक्षिणी बङ्गालको खाडीबाट सक्रिय हुँदै मनसुन, यस वर्षको मनसुन कस्तो रहला?
3: वर्षाका गतिविधिहरू साउथमा जाँदाखेरि नेपालका क्षेत्रहरूमा चाहिँ कम वर्षा हुने र ड्राउटका सिचुएसनहरू पनि आउन सक्ने चाहिँ हुन सक्छ।
2: विश्व स्वास्थ्य संगठनद्वारा कङ्गोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संकट घोषणा, छिमेकी देशहरूमा उच्च सतर्कता अपनाउन आग्रह।
1: र नेपाली क्रिकेटको शीर्ष क्रमको ब्याटिङमा सुधार, टिमको शानदार पुनरागमनले आगामी खेलहरूमा थप्यो उत्साह।
0: कार्यक्रम सुरु गरौँ। कीर्तिमानी आरोही कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेन्द्र शाहको बधाई सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वको सर्वोच्च शिखर सगरमाथाको 32 पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका कामिरिता शेर्पा र 11 पटक सगरमाथाको सफल आरोहण गर्नुभएकी लाक्पा शेर्पालाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज एक बधाई सन्देश जारी गर्नुहुँदै दुवै कीर्तिमानी आरोहीप्रति उच्च सम्मान समेत व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत बधाई दिनुहुँदै प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षण बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभएको छ। एभरेस्ट म्यानका रूपमा विश्वभर चिनिएका 56 वर्षीय कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै 32 पटक सगरमाथाको आज सफल आरोहण गर्नुभएको छ भने महिलातर्फ माउन्टेन क्विनका रूपमा परिचित लाक्पा शेर्पाले 11 पटक सगरमाथा चुमेर विश्वकै बढी पटक सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान बनाउनु भएको छ। थप सामग्री सहकर्मी सुनिता पोखरेलबाट।
1: नेपाल सरकारका पर्वतारोहण अनुगमन तथा सहजीकरण अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमले आज बिहान आधार शिविरबाट एउटा गौरवपूर्ण सन्देश सामाजिक सञ्जालमा साझा गर्नुभयो। सन्देश थियो, आज नेपालको पर्वतारोहण इतिहासमा 2 ऐतिहासिक कीर्तिमान कायम भए। हो, सोलुखुम्बुको थामेमा सन् 1970 जन्मनुभएका कामिरिता शेर्पाले आज बिहान ठिक 10:12 32 पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नुभयो। सन् 1994 24 वर्षको उमेरमा पहिलो पटक सगरमाथा चढेका कामिरिताले पछिल्लो 3 दशकदेखि निरन्तर हिमालसँग मितेरी लगाइरहनु भएको छ। सगरमाथा मात्र होइन, K2, मनास्लु, लोत्से जस्ता 8,000 मिटर भन्दा अग्ला हिमालहरू उहाँले 45 पटक आरोहण गरिसक्नु भएको छ। उहाँ आबद्ध एजेन्सी 7 Summit ट्रेक्सका अनुसार 32 पटकको यो ऐतिहासिक सफलतापछि कामिरिता र उहाँको टोली अहिले सुरक्षित रूपमा आधार शिविरतर्फ ओर्लिँदैछ र काठमाडौँमा उहाँको भव्य स्वागतको तयारी गरिँदैछ। कामिरिताको यो सफलतासँगै आजै बिहान 9:30 अर्को इतिहास रचियो। सङ्खुवासभाको मकालुमा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आउनुभएकी लाक्पा शेर्पाले 11 पटक सगरमाथाको सफल आरोहण गर्नुभयो। यसअघि तिब्बत तर्फबाट 8 पटक र नेपाल तर्फबाट 2 पटक सगरमाथा चढिसक्नु भएकी लाक्पा सगरमाथा आरोहण गरेर सुरक्षित फर्कने पहिलो नेपाली महिला आरोही पनि हुनुहुन्छ। गत वर्षको असफल प्रयासपछि दृढ संकल्पका साथ फर्कनु भएकी लाक्पाले आज महिलातर्फ संसारमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान आफ्नो नाममा लेखाउनु भएको छ। कीर्तिमानको यो लर्को यतिमै मात्र रोकिँदैन। आजै बिहान 10:20 सशस्त्र प्रहरी बलकी सहायक हवलदार अनिता कार्कीले पनि सगरमाथाको सफल आरोहण गर्नुभएको छ। रामेछापको चुचुरेमा जन्मनुभएकी फेन्सिङकी राष्ट्रिय खेलाडी एवं पर्वतीय उद्धार तालिम प्राप्त कार्की सशस्त्र प्रहरी बलबाट सगरमाथा चढ्ने तेस्रो र महिला कर्मचारी मध्ये पहिलो आरोही बन्नु भएको छ। हिमालको यो वसन्तकालीन सिजनमा साहसका कथा मात्र होइन, प्रेरणाका अनौठा कथाहरू पनि कोरिएका छन्। दुवै मृगौला फेल भएर 2079 मृगौला प्रत्यारोपण गर्नुभएका सोलुखुम्बुका 38 वर्षीय पेम्बा शेर्पाले अघिल्लो वर्ष वैशाख 30 सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उहाँले विश्वकै प्रतिष्ठित फुटबलर लियोनन मेस्सीले विश्वकप ट्रफी चुमेको तस्विर सगरमाथाको शिखरमा पुर्याएको कुरा अहिले सार्वजनिक गरिएको छ। मेसीको सङ्घर्ष र धैर्यताबाट प्रेरणा पाएर मृत्युलाई जित्दै सगरमाथा चढेका पेम्बाको अब एउटै चाहना छ, मेसीलाई प्रत्यक्ष भेटेर सगरमाथाको चुचुरोमा पुर्याएको त्यो ऐतिहासिक ब्यानर उहाँकै जन्मदिनमा उपहार दिने। लाक्पा शेर्पाको एघारौं आरोहण, अनिता कार्कीको फौजी जज्बा र पेम्बा शेर्पाको अपराजित जीवन कहानी, अनि यी सबैका माझ एभरेस्ट म्यान कामिरिता शेर्पाको 32 कीर्तिमानी पाइला। यी कीर्तिमानहरू अङ्क मात्र होइनन्, यिनले नेपालीहरूको अदम्य साहस, धैर्यता र हिमालप्रतिको समर्पणलाई विश्व सामु पुनः एकपटक उच्च बनाएका छन्।
0: एउटा तस्विर जसले सामाजिक सञ्जालको पर्दा मात्र रङ्गाएन, बरु देशको अर्थतन्त्र, हिमाली पहिचान र एउटा ऐतिहासिक सरकारी संस्थाको भविष्यमाथि देशव्यापी बहस छेडिदियो हो। हिजो बिहान प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा दुग्ध विकास संस्थान अर्थात् DDCको याक चिज हातमा लिएर एउटा पोस्ट गर्नुभयो, से चिज। प्रधानमन्त्रीले सामान्य रूपमा गरेको यो ब्रान्डिङले रातारात राष्ट्रिय बहसको रूप लियो। मानिसहरूका मनमा एकैपल्ट 3 प्रश्न उब्जिए, यो चिज आखिर कहाँ बन्छ, केबाट बन्छ र यसको खास महत्त्व के हो? यो सँगै चर्चामा रहेको याक चिजको भित्री कथा कस्तो छ त? प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
2: यो तस्विरलाई कुनै राजनीतिक रणनीतिका रूपमा भन्दा पनि एउटा गजबको उत्प्रेरकका रूपमा हेर्नुपर्छ। अनलाइनमा देखिएको त्यो अपार समर्थन कुनै व्यक्ति विशेषका लागि मात्र थिएन, यो त पूर्ण रूपमा हाम्रा आफ्नै स्थानीय नेपाली उत्पादनको प्रवर्धनमा केन्द्रित थियो। यसले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने ओइलाउँदै गएको भावनालाई आगो जस्तै दन्काइदिएको छ। तर धेरैलाई लाग्न सक्छ यो DDC याक चिजमा त्यस्तो खास के छ? यो हाम्रो गाउँ घरमा पाइने साधारण गाई वा भैँसीको दुधबाट बन्ने चिज होइन, यो त केवल हिमालयको उच्च भेगमा पालिने याकको दुधबाट मात्रै बन्छ। रसुवा, सोलुखुम्बु, दोलखा र मुस्ताङ जस्ता अत्यन्तै सुन्दर तर दुर्गम हिमाली जिल्लाहरू जहाँको स्वच्छ र चिसो वातावरण छ त्यही यी याकहरू पालिन्छन्। यसको इतिहास पनि निकै रोचक छ। लाङटाङ क्षेत्रमा रहेको प्रख्यात चिज कारखाना आजभन्दा 72 अगाडि अर्थात् सन् 1954 स्थापना भएको थियो। अचम्मको कुरा त के छ भने नेपालको त्यो दुर्गम हिमालमा आधुनिक चिज उत्पादनको सुरुवात स्विस प्रविधिको सहयोगबाट भएको थियो। युरोपको प्रविधि र नेपालको हिमाली स्रोत, आहा कस्तो गजबको संयोजन! हिमालको चिसो र सफा हावा, याकहरूले चर्ने प्राकृतिक जडीबुटी युक्त घाँस र वर्षैभरि रहने चिसो मौसम, यही कारणले याकको दुधमा एउटा विशेष सुगन्ध र पौष्टिकता पाइन्छ जसले यसलाई संसारभरि नै अद्वितीय र कडा बनाउँछ। काँचो दुध सङ्कलन गर्ने, ब्याक्टेरिया कल्चर मिसाएर जमाउने, त्यसलाई मिहिन प्रयोग गरी प्रेस गरेर पानी निकाल्ने र महिनौसम्म चिसोमा राखेर मेच्योर गराउने, यो 4 चरणको प्रक्रियापछि मात्र यो स्वादिलो चिज तयार हुन्छ जसका फ्यान विदेशी पर्यटकहरू समेत छन्।
0: कुरा स्वाद र गौरवको त भयो, तर देशको प्रधानमन्त्री आफैले यसरी विज्ञापन गर्नुपर्ने अवस्था आउँछ तब अर्को पाटो पनि उजागर हुन्छ। कर्पोरेसन ऐन 2021 बमोजिम स्थापना भएको 45 जिल्लाका 1200 दुग्ध सहकारी मार्फत 2,00,000 भन्दा बढी किसानलाई समेटेको र वार्षिक 6 लिटर भन्दा बढी दुध सङ्कलन गर्ने क्षमता भएको यो पूर्ण सरकारी स्वामित्वको संस्था DDC आखिर किन सधैँ अरबौंको घाटामा छ त? अनुसन्धानमूलक रिपोर्टहरू के भन्छन्? थप सामग्री छ पुनः दिनेश लुइटेल।
2: लाखौँ किसानको पसिना जोडिएको DDC लामो समयदेखि राजनीतिक हस्तक्षेप, आन्तरिक व्यथिति र कमजोर व्यवस्थापनको चक्रव्यूहमा फँसेको छ। निजी डेरीहरूले आधुनिक मार्केटिङ र आक्रामक रणनीतिका साथ बजार कब्जा गरिसक्दा पनि DDC भने पुरानै ढर्रामा चलिरह्यो। आवश्यकता भन्दा बढी कर्मचारी, खर्चिलो प्रशासनिक संरचना र उत्पादन बढी हुने सिजनमा सङ्कलित दुध बजारमा बिकाउन नसकी अरबौँ रुपियाँ गोदाममै फ्रिज हुनु यसका मुख्य कारण हुन्। पुराना प्लान्ट, बजारको आर्थिक मन्दी र भारतीय दुग्ध पदार्थको अवैध तस्करीले यो सङ्कटलाई थप थिचेको छ। तर सन् 2026 यो मे महिनाको वर्तमान स्थितिलाई हेर्ने हो भने विगतमा ठूलो नोक्सानी बेहोरेको DDCले केही सकारात्मक सुधारको सङ्केत पनि देखाउन थालेको छ। हाल दैनिक करिब 1,00,000 लिटर दुध सङ्कलन गरिएको संस्थानले किसानहरूको बकौता मध्ये 1,48,00,000,000 रुपियाँ भुक्तानी गरिसकेको छ भने अब मात्र 32 तिर्न बाँकी देखिन्छ। साथै विदेशमा छुर्पी अर्थात् डग चिउको निर्यात बढ्नु र चिज उत्पादनमा नयाँ फोकस हुनुले पनि केही आशा जगाएको छ। अर्थविदहरूका अनुसार डिडिसीलाई साँच्चै बचाउने हो भने यसलाई राजनीतिक भर्ती केन्द्र बनाउन बन्द गरी व्यावसायिक नेतृत्व र सार्वजनिक निजी साझेदारी अर्थात् पिपिपी मोडलमा लैजानु नै दीर्घकालीन समाधान हो। जब एउटा याक चिज बिक्री हुन्छ नि, त्यसको प्रत्यक्ष फाइदा हिमालमा दुःख गर्ने ती किसान, ढुवानी गर्नेहरू र कारखानामा काम गर्ने मजदुरलाई पुग्छ। त्यसैले यो एउटा खानेकुरा मात्र होइन, धेरै परिवारको रोजी रोटीको आधार र नेपालको राष्ट्रिय पहिचानको बलियो प्रतीक हो। प्रधानमन्त्रीको यो एउटा तस्विरले सोधेको गम्भीर प्रश्न यही हो के सामाजिक सञ्जालको एउटा क्षणिक लहरले मात्र हाम्रो ध्यान स्वदेशी उत्पादनतर्फ तान्न सक्छ वा यसले हाम्रो किनमेल गर्ने बानीलाई नै सधैँका लागि परिवर्तन गरिदिन्छ। हामीले हाम्रा आफ्नै उद्योगहरूको सम्भावनालाई अझै कति बुझ्न बाँकी छ, यसको उत्तर अब हामी उपभोक्ता आफैले व्यवहारिक रूपमा खोज्नु पर्नेछ।
0: दक्षिण एसियाली मौसम प्रणालीमा यति बेला निकै तीव्र र उत्साहजनक परिवर्तनका सङ्केतहरू देखिएका छन्। दक्षिणी बङ्गालको खाडी हुँदै भारतीय अण्डमान निकोबार क्षेत्रमा मनसुन सामान्य समयभन्दा करिब एक साता अगावै सक्रिय भइसकेको छ। प्रशान्त महासागर र बङ्गालको खाडीमा विकसित भइरहेका यी नयाँ हलचलले नेपालमा पनि यस वर्ष औसतभन्दा अगाडि नै मनसुन भित्रिन सक्ने अनुमान मौसमविदहरूले गरेका छन्। तर मनसुनकै बेला खडेरी परेर अनिकाल लाग्ने हो कि भन्ने संशय पनि कतिपयमा छ। यस वर्षको मनसुन कतिको प्रभावशाली रहला? थप सामग्री सहित पुनः सुनिता पोखरेल।
1: यस वर्षको मनसुनले आधिकारिक रूपमा आफ्नो यात्रा तय गरिसकेको छ। भारतीय मौसम विज्ञान विभागको पछिल्लो मौसमी विवरण अनुसार दक्षिण पश्चिम मनसुन मे महिनाको 16 तारिक अर्थात् हिजो नै अण्डमान निकोबार द्वीप समूह, दक्षिण बङ्गालको खाडीका केही भाग तथा दक्षिण अरब सागर क्षेत्रमा प्रवेश गरिसकेको छ। यो सामान्य तालिका भन्दा करिब एक हप्ता अगाडिको सक्रियता हो। विगतको इतिहास हेर्ने हो भने गत वर्ष मनसुन मे 29 नेपाल भित्रिएको थियो, जुन औसत समयभन्दा करिब 15 दिन अगाडि रहेको थियो। यस वर्ष पनि बङ्गालको खाडीमा देखिएको प्रारम्भिक जलवाष्पयुक्त वायुको प्रभाव र तीव्र गतिले मे महिनाको अन्तिम सातासम्म नै पूर्वी नेपालबाट मनसुन प्रवेश गर्न सक्ने प्रारम्भिक सङ्केत गरेको छ। यद्यपि मौसमविदहरूका अनुसार आधिकारिक रूपमा जुन 10 तारिकसम्ममा यसले देशभर व्यापकता पाउने सम्भावना छ। तर मनसुन आउनु अगावै देशका अधिकांश भूभागमा परेको पानीले यसपटक फरक सङ्केत गरिरहेको छ। फागुन 17 जेठ 17 अवधिलाई प्री मनसुन याम मानिन्छ। सामान्यतया यो 3 अवधिमा देशभर औसत 226.3 मिलिमिटर वर्षा हुनेछ, तर यस वर्ष जेठ 1 तथ्याङ्क हेर्दा नै 237.2 मिलिमिटर वर्षा भइसकेको छ, जुन मानक भन्दा बढी हो। जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्ला बाहेक देशभरिका अन्य 19 प्रमुख मौसम केन्द्रहरूमा औसत भन्दा बढी वर्षा रेकर्ड भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडा सैनी:
3: विशेष गरेर प्री मनसुनमा यो स्थानीय वायु, त्यसको साथसाथै यो पश्चिमी वायु सपोर्टले

0: टप अर्डर नटिक्नु। सुरुवाती ब्याटरहरू सस्तैमा समेटिँदा नेपालले लगातार हारेर नमिठो स्वाद चाखिरहनु परेको थियो। तर हिजो शनिबार किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा कथा फरक लेखियो। नेपाली टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले ब्याटबाट यस्तो गर्जन गरे जसले आलोचकहरूलाई मात्र शान्त पारेन, नेपाली क्रिकेटको ओडीआई मान्यता जोगाउने आशालाई पनि जुरुक्कै बिउताइदियो।
1: पछिल्ला तीन खेलमा प्लेइङ इलेभेनबाट बाहिरिएका कुशल पहेँलो बिप्स लगाएर टोलीका साथीहरूलाई पानी र हेलमेट ओसार्न व्यस्त थिए। तर मुख्य प्रशिक्षक स्टुअर्ट लले टिममा तीन परिवर्तन गर्दै विनोद भण्डारीको स्थानमा कुशललाई मैदानमा उतारे र ईशान पाण्डेलाई डेब्युको अवसर दिए। कुशलले यो अवसरलाई यसरी सदुपयोग गरे जहाँ उनले 104 बलमा आफ्नो दोस्रो ओडीआई शतक पूरा गर्दै अभिजित 120 रनको म्याच विनिङ इनिङ्स खेले। करिब तीन वर्षपछि अर्थात् 14 फेब्रुअरी 2023 नामिबिया विरुद्ध बनाएको शतकीय इनिङ्स पछि यो उनको ओडीआई क्रिकेटमा दोस्रो शतक हो। खेलपछि आफ्ना भावनाहरू शब्दमा व्यक्त गर्न नसकेका कुशलले शतक भन्दा पनि ओपनिङ जोडी जम्नुको खुसी ठुलो भएको बताए। अमेरिकाले दिएको 196 रनको लक्ष्यलाई नेपालले आसिफ शेख र कुशल भुर्तेल बीचको 145 रनको चौथो ठुलो शतकीय साझेदारीको मदतले मात्र एक विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालका पूर्व प्रशिक्षक तथा हाल अमेरिकाका मुख्य प्रशिक्षक पुबुद दशा नायके समेत कुशलको यो रूप देखेर मन्त्रमुग्ध हुनुभयो। कुशल निकै प्रतिभाशाली र नेपालका एक उत्कृष्ट खेलाडी हुन्। जब उनी चल्छन् उनी साँच्चीकै म्याच विनर बन्छन्, दशा नायकेको भनाई। नेपालबाट ओडीआईमा 2 शतक प्रहार गर्ने रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीको सूचीमा अब कुशल पनि थपिएका छन्। स्वस्थ प्रतिस्पर्धाले बलियो बन्दै गएको नेपाली टोली र कुशलको यो शानदार पुनरागमनले आगामी खेलमा नेपाली क्रिकेट प्रशंसकहरूमा नयाँ ऊर्जा र भरोसा थपिदिएको छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
2: सशस्त्र प्रहरी बलको प्रस्तुति कार्यक्रम समर्पण राष्ट्रका लागि।
3: जय नेपाल। शान्ति, सुरक्षा, प्रतिबद्धता। श्रोता, रेडियो नेपालबाट प्रसारण भइरहेको सशस्त्र प्रहरी बल नेपालको पाक्षिक रेडियो कार्यक्रम समर्पण राष्ट्रका लागिमा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रस्तुत छ पाक्षिक गतिविधि रामशरण नेउपाने र रोमा अर्यालबाट। गृह सचिव राजकुमार श्रेष्ठले मनाङ जिल्ला डिस्च्याङ गाउँपालिका 4 हुन्डे स्थित 3420 मिटर उचाइमा अवस्थित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयको औपचारिक रूपमा समुद्घाटन तथा शिक्षालयमा सञ्चालन भएको सिसम 2 उच्च भूभाग खोज तथा उद्धार तालिमको वैशाख 31 गते समापन गर्नुभएको छ। गृह सचिव श्रेष्ठले विपद उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूको ज्ञान, त्याग र साहसको प्रशंसा गर्नुहुँदै उच्च भूभागमा खोज तथा जोखिमपूर्ण उद्धार कार्यले विपदमा परेकाहरूको उद्धारका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताउनुभयो। उहाँले स्रोत साधनको बावजुद पनि सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको र सशस्त्र प्रहरी बल नेपाललाई विपद व्यवस्थापनको क्षेत्रमा दक्ष जनशक्ति र स्रोत साधन सम्पन्न बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले राष्ट्रको भरोसा योग्य सुरक्षा संगठनका रूपमा आफूलाई स्थापित गर्दै आइरहेको उल्लेख गर्नुहुँदै उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि दक्ष र साहसी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयको स्थापना गरिएको बताउनुभयो। उहाँले पर्वतीय उद्धार क्षमता नेपालको राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रबन्धन तथा अन्तर्राष्ट्रिय विश्वास तथा मानवीय उत्तरदायित्वसँग जोडिने हुँदा ज्ञान र सिपलाई व्यापारमा उतारी उच्च हिमाली तथा दुर्गम क्षेत्रमा जीवन रक्षाको कार्यमा परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो। महानिरीक्षक पौडेलले शिक्षालयको सुदृढीकरणका लागि आवश्यक भौतिक पूर्वाधार, आधुनिक उद्धार उपकरण तथा स्रोत साधन बन्दोबस्ती सम्बन्धमा आपतकालीन व्यवस्था तथा उद्धार कार्यका लागि हेलिकप्टर र कठिन प्रकृतिको काममा खटिने कर्मचारीहरूको मनोबल उच्च राख्नका लागि जोखिम भत्ताको व्यवस्था भएमा उच्च हिमाली क्षेत्रमा उद्धार कार्य अझ प्रभावकारी हुने बताउनुभयो। उच्च भूभाग खोज तथा उद्धार तालिमका 4 प्रशिक्षक तथा 18 प्रशिक्षार्थीहरूले वैशाख 29 गते 638 मिटर अग्लो चुरु फार इस्ट हिमालको समेत सफल आरोहण गरेका थिए। 2077 सालमा मनाङ जिल्लाको सदरमुकाममा स्थापना भई 2078 साल वैशाखदेखि डिस्याङ गाउँपालिका 4 स्थित हुन्डेमा शिक्षालय स्थानान्तरण भएको यस शिक्षालयबाट हालसम्म 75 जनाले उच्च भूभाग खोज तथा उद्धार

0: आधारभूत तालिम, 55 जनाले उच्च भूभाग खोज तथा उद्धार एडभान्स तालिम र 120 जनाले रोप रेस्क्यू तालिम प्राप्त गरेका छन्। शिक्षालयमा सञ्चालन भएका विभिन्न तालिम तथा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङ लगायत हिमाली जिल्लाहरूमा गत कार्तिक महिनामा हिउँमा फँसेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार, भारी हिमपातमा फँसेका 1500 नागरिकहरूको सकुशल उद्धार लगायत अवरुद्ध सडकहरू पुनः सुचारु, अलपत्र परेका तथा बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धार गर्नुका साथै लेक लागेका स्वदेशी तथा विदेशी पर्यटकहरूको उद्धार गरेका छन्।
1: नेपाल सरकार मन्त्री परिषदको बैशाख 14 गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका नारायण दत्त पौडेललाई गृह सचिव राजकुमार श्रेष्ठले बैशाख 21 गते मन्त्रालयमा आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षकको दर्जानी चिन्हबाट सुशोभित गर्नुभएको छ। त्यस अवसरमा गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई हार्दिक बधाई दिनुहुँदै संगठनभित्र पेशागत दक्षता क्षमतालाई अभिवृद्धि गर्दै सरुवा बडुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन निर्देशन दिनुभयो। उहाँले सशस्त्र प्रहरी बल नेपालले सीमित स्रोत साधनको बावजुद उत्कृष्ट नतिजा आउने गरी कार्य सम्पादन गर्दै आइरहेको बताउनुहुँदै आगामी मनसुनजन्य विपदमा समेत सशस्त्र प्रहरी बल नेपाल पूर्व तयारीका साथ उद्धार व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन दिनुभयो। त्यसै अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले पदोन्नति प्रदान गर्नुभएकोमा नेपाल सरकार मन्त्री परिषद तथा गृह मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै कर्तव्यको बलिवेदीमा प्राणोत्सर्ग गर्नुहुने वीर सपुतहरूको बलिदानको स्मरण गर्नुहुँदै घाइते तथा अङ्गभङ्ग हुनुभएका राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो। उहाँले सशस्त्र प्रहरी महानिरीक्षक पद केवल संगठनको नेतृत्व गर्ने औपचारिक जिम्मेवारी मात्र नभई नेपालको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति तथा सुशासन कायम गर्दै जनताको जीवधन र स्वतन्त्रताको संरक्षण, विपद व्यवस्थापन तथा नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीहरूको प्रभावकारी कार्यान्वयन र जनभावना बमोजिमको कर्तव्य सुनिश्चित गर्ने उच्च दायित्व रहेको उल्लेख गर्नुहुँदै संविधान, कानून, राष्ट्रिय हित, संगठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई सबलीकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गर्नुहुँदै सो कार्यान्वयनको लागि नेपाल सरकार तथा गृह मन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
0: नवनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले वैशाख 21 गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा पदबहाली गर्नुभएको छ। पदबहालीसँगै सकल दर्जाका राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै अग्रजहरूको त्याग, समर्पण र बलिदानी प्रति उच्च सम्मान गर्दै संगठनको श्रीवृद्धिका खातिर अमर शहीदहरूले देखाएको बाटोमा समर्पित भई कर्तव्य पालना गर्न निर्देशन दिनुभयो। उहाँले संगठनले हासिल गरेका उपलब्धिहरू हाम्रो आधार हुन्, तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन। सुधार एकपटक गरिने कार्य होइन, यो निरन्तर चलिरहने प्रक्रिया हो, जसलाई संस्थागत संस्कारकै रूपमा विकास गरिनुपर्ने बताउनुहुँदै विगतका अनुभवबाट सिक्दै वर्तमानलाई सुदृढ गर्दै र भविष्यलाई स्पष्ट दृष्टिकोणसहित दिशानिर्देश गरी सामूहिक जिम्मेवारीको कर्तव्यबोधका साथ संगठनलाई रूपान्तरण, विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधि मैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा स्थापित गर्ने उल्लेख गर्नुभयो। महानिरीक्षक पौडेलले अनुशासन, चेन अफ कमान्ड र संस्थागत निष्ठा नै संगठनको आधारशीलता रहेको उल्लेख गर्नुहुँदै गैर व्यावसायिक आचरण, भ्रष्टाचार जन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीति न्यूनतम शर्तको रूपमा अविलम्बन गर्दै कडाईका साथ कार्यान्वयन गरिने बताउनुभयो। उहाँले कार्यगत क्षेत्रमा आधुनिक प्रविधिहरूको प्रयोगलाई संस्थागत रूपमा विस्तार गर्दै दङ्गा व्यवस्थापन, आन्तरिक सुरक्षा तथा विपद व्यवस्थापनका क्षेत्रमा आधुनिक उपकरण क्षमताको विकास तथा द्रुत प्रतिक्रिया संयन्त्रलाई सुदृढ, संगठनको दीर्घकालीन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान, सीमा सुरक्षा जस्ता प्रमुख जिम्मेवारीलाई बिओपीहरूको विस्तार सहित रणनीतिक परिचालन, अत्याधुनिक स्रोत साधनको व्यवस्थापन, प्रविधि मैत्री, सीमा निगरानी एवं क्रियाशील सबै पक्षहरूसँग प्रभावकारी समन्वय, डिजिटल बोर्डर अवधारणाको सुरुवात तथा बोर्डर इन्टेलिजेन्स प्रणालीलाई सुदृढ बनाई सीमावर्ती नाकाहरूमा सर्वसाधारणहरूको आवत जावतलाई सहजीकरण गर्ने र आपराधिक क्रियाकलापहरूको निगरानी गर्ने उद्देश्यले बोर्डर इन्ट्रेक्सन टिमहरूको व्यवस्था गरी प्रभावकारी परिचालनमा विशेष जोड दिने बताउनुभयो।
1: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिएको छ। वैशाख 26 गते सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापाले प्रधान कार्यालयमा आयोजित कार्यक्रममा संघको तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्नुभएको हो। कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बालवाला संगठन र पूर्व संगठन बीचको सम्बन्ध जति बलियो हुन्छ, संगठनको संस्थागत स्मृति, क्षमता र विश्वसनीयता पनि त्यति नै सुदृढ हुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, आज संगठनले प्राप्त गरेको प्रतिष्ठा, जनविश्वास र संस्थागत पहिचान अग्रजहरूको त्याग, बलिदान, संघर्ष, समर्पण र व्यावसायिकताको लामो इतिहास जोडिएको छ। सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले संगठनमा विगतदेखि नै प्रत्येक नेतृत्वले उल्लेख कार्यहरू गर्दै आइरहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको कार्यकालमा समेत संगठनले आफ्ना विभिन्न क्षेत्रहरूमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
0: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले वैशाख 28 गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी नायब महानिरीक्षक र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनुभएका अधिकृतहरूलाई दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले पदोन्नति हुनुभएका सम्पूर्ण अधिकृतहरूलाई हार्दिक बधाई व्यक्त गर्नुहुँदै संगठनको गौरव, प्रतिष्ठा र विश्वसनीयतालाई अझ उचाइमा पुर्याउनु पर्ने बताउनुभयो। महानिरीक्षक पौडेलले भन्नुभयो, पदोन्नति केवल दर्जा परिवर्तन मात्र होइन, यो जिम्मेवारी, उत्तरदायित्व, दृष्टिकोण र नेतृत्व क्षमताको विस्तार हो। पदले मात्र व्यक्तिलाई ठूलो बनाउँदैन, पेशागत क्षमता, संगठन प्रतिको आस्था र प्रतिबद्ध सेवाले पदलाई सम्मानित बनाउँछ। उहाँले शीघ्र प्रतिकारको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनी मनसुनको पूर्व सन्ध्यामा नै विपद प्रतिकारको लागि पूर्ण तयारीका साथ फिल्डमा परिचालन हुन समेत निर्देशन दिनुभयो। नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्री स्तरको वैशाख 24 गतेको निर्णयले सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा 6 जना र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा 7 जना पदोन्नति हुनुभएको हो।
1: वैशाख 23 गते कास्की जिल्लाको पोखरा महानगरपालिका 18 खपौदे स्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर अलपत्र परेका एकजनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। तनहु घर भई हाल पोखरा महानगरपालिका 6 बैदाम बस्ने 28 वर्षीय सुबिन ठकुरीलाई फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको हो।
0: वैशाख 21 गते बर्सातको कारण काभ्रे जिल्लाको रोसी गाउँपालिका 7 घुमाउने स्थित रोसी खोलामा पानीको सतह बढ्न गई फँसेकाहरूको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले सकुशल उद्धार गरेको छ। 5 इबी हाइस खोलामा फँसेको जानकारी पाउना साथ नम्बर 15 गण काभ्रे र मनसुन प्रतिकारे बेस फकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धार कार्यको लागि खटिएको थियो। नम्बर 16 गण सिन्धुपाल्चोक र अस्थायी मनसुन प्रतिकारे बेस पनौतीबाट विपद व्यवस्थापन तालिम प्राप्त थप टोलीले ऱ्याफ्ट बोर्डको सहायताले रिभर क्रसिङ विधिद्वारा 6 बालबालिका सहित 35 महिला र 48 पुरुष गरी 89 मध्यरातमा सकुशल उद्धार गरेको हो। यसै गरी काभ्रे जिल्लाको धुलीखेल नगरपालिका 5 स्थित बनेपा खटपु भित्री सडकमा फँसेको बसमा रहेका 30 विद्यार्थी र 5 शिक्षक समेतलाई सकुशल उद्धार गरेको छ।
1: मोरङ जिल्लाको विराटनगर महानगरपालिका 16 स्थित विराटनगर भन्सार कार्यालय इलाकाबाट वैशाख 28 गते 3 लाख भारतीय रुपियाँ सहित भारत घर बताउने 30 वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ। सीमा सुरक्षा गुल्म रानी मोरङको टोलीले 600 थान 500 नोट सहित नियन्त्रणमा लिएको हो। यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैशाख 27 गते करिब 26.2 ग्राम सुन र 25 ग्रामको सुन जस्तो पहेँलो वस्तु सहित फिलिपिन्स नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। अरेबिया, आबुधाबी, दुबई हुँदै आएका उनलाई भन्सार वाक थ्रु गेटबाट चेकजाज गर्ने क्रममा सुन जस्तो पहेँलो वस्तु फेला परेपछि सशस्त्र प्रहरी बल नेपालको टोली र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएकाहरूलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।
2: अवैध सामग्री बरामद।
0: मोरङ जिल्लाको रतुवामाई नगरपालिका दुई घररू चोक स्थित सीमा इलाकाबाट वैशाख 27 गते राति 20 लाख भारतीय रुपियाँ बरामद भएको छ। 500 दरको 40 बन्डल भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडङ्गा र बोर्डर आउटपोस्ट डोरियाले बरामद गरेको हो। बरामद सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। सुन्दै हुनुहुन्थ्यो कार्यक्रम समर्पण राष्ट्रका लागि। सहयोगी मनोज कुवर, विमल केसी, विमला भट्ट, मिन बहादुर हौजाली, हरि थापा, सीताराम अधिकारी र लक्ष्मण नेपाल। संयोजन दिल कुमार श्रेष्ठ। निर्देशन शैलेन्द्र थापा। हवस् त, हरेक महिनाको पहिलो र तेस्रो आइतबार यसै समयमा पुनः श्रोतामाज आउने नै छौ। त्यतिन्जेलसम्मलाई बिदा दिनुहोस्। जय नेपाल।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
5: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
4: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
6: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: सूचीकरण त गर्नै पर्ने हो।
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनाऊ, कृषकको पहिचान स्थापित गरौँ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 पछि नेपाली सैनिक कार्यक्रम सुन्न सक्नुहुनेछ। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार, सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। नेपाली सेनाले जङ्गी अड्डामा वैशाख 30 गते 6 संस्करणको राष्ट्रिय साइबर सुरक्षा गोष्ठी 2083 सञ्चालन गरेको छ। उक्त गोष्ठीको प्रधान सेनापति महारथी श्री अशोकराज सिगदेलले समापन गर्नुभएको हो। वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती, डाटा चुहावट र एआईबाट सिर्जना हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो। गोष्ठीमा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैर सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा विदेशी शिक्षार्थीहरू समेत संलग्न गराई सञ्चालन गरिएको सिसम 114 सिआइजेडब्ल्यू तालिम वैशाख 31 गते सम्पन्न भएको छ। माघ 6 गतेबाट सञ्चालन भएको उक्त तालिमको मध्य कीर्तनापति उपरथि श्री विष्णु कुमार खड्काले समापन गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार तथा तालिम पूरा गर्ने शिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो। तालिममा सहभागी विदेशी शिक्षार्थीहरूमा चीनका 2 जना, भारतका 2 जना, दक्षिण कोरिया, जाम्बिया र पाकिस्तानका 1-1 जना गरी 7 जना रहेका थिए भने स्वदेशी शिक्षार्थीहरूमा 23 जना अधिकृत र 71 जना अन्य दर्जा गरी 101 जना सहभागी थिए। जङ्गी अड्डामा वैशाख 28 गतेदेखि 31 गतेसम्म रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सागरथी श्री राजाराम बस्नेतले शुभारम्भ तथा समापन गर्नुभएको हो। 4 दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध 29 जना सञ्चारकर्मी सहभागी थिए। यसैबीच रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा विगत 10 वर्षदेखि नेपाली सैनिक रेडियो कार्यक्रम निशुल्क रूपमा प्रसारण गर्दै आएका 5 रेडियोहरूलाई सम्मान गरिएको छ। सम्मानित हुने रेडियोहरूमा मेरो एफएम, रेडियो जनसञ्चार, रेडियो मेलम्ची, रेडियो सिन्धु र रेडियो सेफर्ड रहेका छन्। दार्चुला जिल्लाको ब्यास गाउँपालिका 2 स्थित दुम्लिङ गाउँमा पहिलो पटक गाडी पुगेको छ। नेपाली सेनाले दार्चुला टिंकर सडक आयोजना अन्तर्गत राङथलदेखि दुम्लिङसम्म सडक स्तरोन्नति गरेसँगै दुम्लिङमा गाडी पुगेको हो। वैशाख 26 गते दार्चुला टिंकर सडक आयोजना प्रमुख सेनानी श्री राजेश कटवाल सहित सञ्चार कर्मीहरूले उक्त सडकको स्थलगत अवलोकन गरेका थिए। दुम्लिङ गाउँमा गाडी गुडेपछि स्थानीयहरूले हर्षोल्लासका साथ स्वागत गरेका थिए। महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला टिंकर सडक खण्डको 79 किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। नेपाली सेनाले कोशी करिडोरको खाँदबारी किमाथाङका सडक खण्ड अन्तर्गत सङ्खुवासभा जिल्ला भोटेकोशी गाउँपालिका 2 च्याम्ताङदेखि घोङघप्पासम्म 10.81 किलोमिटर सडक निर्माण गरी हस्तान्तरण गरेको छ। उक्त सडक वैशाख 28 गते आयोजना प्रमुख सेनानी श्री शमशेर बहादुर सिंहले उत्तर दक्षिण सडक आयोजना प्रमुख उपसचिव श्री राम बहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल तेक्वान्दो संघले झापा जिल्लाको बिर्तामोडमा वैशाख 25 र 26 गते सञ्चालन गरेको प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब 10 पदकसहित टिम च्याम्पियन बनेको छ। उक्त प्रतियोगितामा क्लबले 6 स्वर्ण, 1 रजत र 3 काँस्य पदकसहित नगद रु 50,000 पदक तथा प्रमाणपत्र प्राप्त गरेको हो। नेपाल आर्चरी संघले वैशाख 26 गतेदेखि 28 गतेसम्म पोखरामा सञ्चालन गरेको 13 राष्ट्रिय आर्चरी प्रतियोगितामा सैनिक खेलाडीहरूले 7 पदक जितेका छन्। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध महिला तथा पुरुष आर्चरी खेलाडीहरूले 4 स्वर्ण 1 रजत र 2 काँस्य पदक जित्दै द्वितीय स्थान हासिल गरेका हुन्। प्रतियोगिताबाट हुद्ध पवन राई र ज्ञानु अवाले सन् 2026 जापानमा आयोजना हुने 20 एसियन गेम्सका लागि छनौट हुनुभएको छ। मुगु जिल्ला स्थित हनुमानध्वज गुल्माले वैशाख 30 गते 6 रारा ट्रेल दौड सञ्चालन गरेको छ। प्रतियोगिता अन्तर्गत 16 किलोमिटर दौड पुरुष खुल्लातर्फ जुम्ला जिल्ला तातोपानी गाउँपालिका 7 दल बहादुर कुँवर प्रथम, कनका सुन्दरी गाउँपालिका 8 युवक राज बुढा द्वितीय र मुगु जिल्ला छायानाथ रारा नगरपालिका 14 अङ्कल बडुवाल तृतीय हुनुभयो। त्यस्तै महिलातर्फ पातरासी गाउँपालिका 2 सुनमाया बुढा प्रथम, सोही स्थानकी राममाया बुढा द्वितीय र अमलदार सुनसरी रोकाया तृतीय हुनुभयो। सुन्दै हुनुहुन्थ्यो सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
4: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
3: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
3: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगढ लगनखेल ललितपुर,
3: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
4: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
3: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
3: नम्बर 21 बाहिनी अड्डा तुपगाछी झापा,
4: दुर्गा बक्सगढ ओखलढुङ्गा,
3: बीरदलगढ ओदिन पाँचथर,
4: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
3: गरुडदलगढ चरीकुट दोलखा,
4: श्रीजङ बीरगंज पर्सा,
3: बरकगढ राजपिरात सप्तरी,
4: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
3: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
3: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
3: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
3: शमशेर दलगण गुरुसिङ्गे कपिल वस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
3: रामबाड गुल्म धागीथुम
4: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
3: नम्बर 4 बाहिनी अड्डा नेपालगञ्ज पाके,
4: देवी दत्तगण परिमला चौर जुम्ला,
3: हनुमान दोष कुलमा हुटु मुगु,
4: सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
3: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
3: र श्री दल कुलमा खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
3: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै बीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाई कर्मी,
3: बरकगढ राजपिरात सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लोहाकार र केशकर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाई कर्मी र केशकर्तक,
3: चण्डी प्रसादगण श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरुसिङ्गे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाई कर्मी र केशकर्तक,
3: देवी दत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहाकार,
4: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही, सफाई कर्मी, चर्मकर्मी र लोहकार,
3: र श्री दलगुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: दरखास्त पेश गर्ने मिति:
3: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
4: सैन्य पदका लागि उमेरको हद:
3: 18 वर्ष पुरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बहालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पुरा भएको हुनुपर्नेछ।
4: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद:
3: 18 वर्ष पुरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
4: विस्तृत जानकारीका लागि
3: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री।
5: स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, यी थोरै शब्दको निहितार्थ हो। व्यक्तिदेखि राष्ट्रसम्मका लागि खेलकुद अपरिहार्य छ। खेलकुद व्यक्तिका लागि मात्र नभई राष्ट्रको पहिचान र गौरवको आधार पनि हो। त्यसैले खेलकुद व्यक्तिको स्वास्थ्यसँग मात्रै जोडिँदैन, राष्ट्रको स्वाभिमानसँग पनि जोडिन्छ। यही महत्त्वका कारण खेलकुदको विकासका लागि व्यक्ति, समाज, संस्था र राष्ट्रले यथोचित पहल गरिरहेका हुन्छन्। यही मान्यता नेपाली सेनामा पनि लागू भएको छ। यसैको प्रमाण हो त्रिभुवन आर्मी क्लब।

0: त्रिभुवन आर्मी क्लबले 36 खेल विधामा सैनिकहरूलाई प्रशिक्षित गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आएको छ। यसै क्रममा यस क्लबले विक्रम सम्म 2070 क्रिकेट टिम समेत बनाएको छ भने छोटो अवधिमै त्रिभुवन आर्मी क्रिकेट टिमले उत्साहजनक सफलता समेत हासिल गरेको छ।
1: यसै सन्दर्भमा आजको कार्यक्रममा त्रिभुवन आर्मी क्रिकेट टिम र यस टिमले वैशाख 4 सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा हासिल गरेको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
0: र म प्राविधिक उपसेनानी मनिष अधिकारी। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाली घरेलु क्रिकेटकै प्रतिष्ठित प्रतियोगिता हो। सन् 2017 सुरु भएको यो प्रतियोगिताले नेपाली क्रिकेटलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यही प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्रिकेट क्लबले आफूलाई सबैभन्दा सफल र बलियो टोलीका रूपमा स्थापित गरेको छ। स्थापना कालदेखि नै आर्मी क्लबले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। 9 संस्करण मध्ये 7 पटक फाइनल पुग्नु आफैमा एउटा असाधारण उपलब्धि हो।
1: हालै सम्पन्न 9 संस्करणमा अपराजित रहँदै उपाधि जित्नु आर्मी क्लबका लागि केवल जित मात्र होइन, अनुशासन, निरन्तरता र उत्कृष्ट योजनाको परिणाम पनि हो। यससँगै आर्मी क्लब प्रधानमन्त्री कपको 3 पटक च्याम्पियन बन्न सफल भएको छ। सन् 2017 भएको पहिलो संस्करणको त्यो अविस्मरणीय क्षण अझै पनि क्रिकेट समर्थकहरूको स्मृतिमा ताजै छ। वर्षाका कारण फाइनल खेल प्रभावित भएपछि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त विजेता घोषित भएका थिए। यस प्रतियोगितामा नेपाली सेनाको सहभागिता र प्राप्त सफलताबारे बताउनु हुँदै त्रिभुवन आर्मी क्रिकेट क्लबका कप्तान विनोद भण्डारी,
2: हामीले 3 जितेम पिएम कप, जति पनि संस्करण भयो 50 पिएम कप हो, सबै चाहिँ आर्मीले खेलेछ। भनेपछि 7 जति भएको छ, 7 हामीले फाइनल जितेछ, तर 7 नै फाइनल खेलेछ आर्मीले चाहिँ। होइन, पहिलाको प्लेयरहरू अहिलेको प्लेयरहरूमा अब फरक त भइहाल्छ, तर टिमको माहौल चाहिँ एउटै हुन्छ। जहिले पनि आर्मी टिम भइसकेपछि एउटा डिसिप्लिन हुन्छ आर्मीको, त्यसमा नै काम भइरहन्छ धेरै जस्तो सबै कुरामा। एज अ क्याप्टन मात्रै त मैले त ग्राउन्डमा काम गर्ने हो धेरै कुराहरू होइन अब, तर त्योभन्दा बाहिर अब आर्मी क्लबले जसरी काम गर्दाखेरि भएको छ, पहिला हामीसँग ट्रेनिङ गर्नलाई ठाउँ नै थिएन, त्यसपछि अहिले नेटहरू बनाउनु भएको छ, नेटमा ट्रेनिङ गर्न सजिलो भएको छ, त्यसपछि अब अहिले आएर टर्फ विकेट बनाउनु भएको छ। अहिले रिजल्ट आउनुको एउटा मेन पोइन्ट भनेको एउटा त्यो टर्फ विकेट पनि हो, त्यसमा ट्रेनिङ गरेर अब सेम म्याचको जस्तै ट्रेनिङ मिल्छ, त्यसले गर्दा म्याचको जस्तै सिनारी बनाएर खेल्न मिल्छ टर्फ विकेट भइसकेपछि चाहिँ। त्यसले गर्दा चाहिँ त्यो चाहिँ मेन पोइन्ट हो जस्तो लाग्छ। आर्मीको टिम बन्द खेरिबाट 13 जति भयो, फर्स्ट बोर्ड क्याप्टन म नै थिएँ, अहिलेसम्म पनि क्याप्टन म नै छु, भनेपछि अब सबै कुरा सबै टुर्नामेन्टहरूमा खेलेकै छ।
0: पहिलो संस्करणको सफल सुरुवातपछि आर्मी क्लबले आफ्नो विजय यात्रालाई अझ सशक्त बनाउँदै लग्यो। त्यसकै निरन्तरता स्वरूप सन् 2021 र हालै सम्पन्न सन् 2026 9 संस्करणमा एकल रूपमा उपाधि जित्दै आर्मीले घरेलु क्रिकेटमा आफ्नो स्पष्ट वर्चस्व स्थापित गरेको छ। 2082 चैत 7 2083 वैशाख 4 सञ्चालन भएको 9 संस्करणमा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम गर्दै नेपाली क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेको हो। यो सफलताले टोलीको तयारी, सामूहिक भावना, नेतृत्व क्षमता र सैनिक अनुशासनलाई पुनः एकपटक प्रमाणित गरेको छ। घरेलु प्रतियोगिताहरूमा नेपाली सेनालाई प्राप्त सफलताहरूले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो बन्ने गरेको छ। यसै पृष्ठभूमिमा नेपालको समग्र क्रिकेटको विकासमा नेपाल आर्मी क्रिकेट क्लबको भूमिका महत्त्वपूर्ण रहेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामा बताउनुहुन्छ।
3: महत्त्वपूर्ण भूमिका खेलेको छ, नेपालको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू जसले देशको लागि खेल्ने खेलाडीहरूलाई चाहिँ विभागीय टिमभित्र पनि नेपाल आर्मीले उहाँहरूलाई चाहिँ एउटा पुल एउटा चाहिँ कन्ट्राक्ट राखेर चाहिँ देशको लागि खेल्ने एउटा इन्भाइरोमेन्ट क्रिएट भएको छ। त्यसो हुँदा क्रिकेटको डेभलपमेन्टको लागि चाहिँ नेपाल आर्मी क्लबको महत्त्वपूर्ण भूमिका छ, जसले नेपालमा धेरैभन्दा धेरै खेलाडीहरू चाहिँ विभागीय टोलीहरूमा गएर खेल्ने इच्छाहरू पनि देखिएको छ। पछिल्लो चरण त झन् विभागीय टोलीभित्र पनि नेपाल आर्मीले क्रिकेटमा राम्रो गरिराखेको छ। अब अहिले रिसेन्टली त नेपाल आर्मीले नै पिएम कप जितेको छ। नेपालको क्रिकेट क्रिकेटको विकासमा नेपाल आर्मीको महत्वपूर्ण भूमिका छ। विभागीय टिम क्यानले सबैलाई हेर्ने दृष्टिकोण एउटै रहन्छ। फेरि पछिल्लो चरणमा अब नेपाल आर्मीले जे गरिराखेको छ त्यो राम्रो देखिएको छ। ट्रेनिङ फेसिलिटिजहरूदेखि लिएर प्लेयर्सहरू दिने फेसिलिटी अब सबै कुरा राम्रो छ। अब किनकि विभागीय टिममा अलिकति मेन कुरा भनेको सबै प्लेयर्सहरूमा डिसिप्लिन राम्रो हुन्छ। यसले चाहिँ अन्य प्रादेशिक टिमहरू नेसनल सेटअप भएको प्लेयर्सहरूलाई पनि चाहिँ धेरै कुराहरू सिक्ने चाहिँ इन्भाइरोमेन्ट भएको छ। त्यसो हुँदाखेरि चाहिँ निश्चय पनि अब विभागीय टिमहरूभित्र पनि सबैले आफ्नो कन्ट्रिब्युसन गरिरहेको छ। त्यसमा पनि नेपाल आर्मीले महत्त्वपूर्ण भूमिका निर्वाह गरिराखेको छ।
1: प्रधानमन्त्री कपको विजेता बनेसँगै त्रिभुवन आर्मी क्लब प्रतिष्ठित जय ट्रफीमा छनौट हुन पनि सफल भएको छ। यसअघि चार टोली मात्र सहभागी हुने उक्त प्रतियोगितामा यस वर्षदेखि प्रधानमन्त्री कपका उत्कृष्ट छ टोलीलाई समावेश गर्ने निर्णय क्यानले गरेको थियो। यसअघिका संस्करणमा उपविजेतामा सीमित बनेको आर्मी क्लब यस पटक पनि जय ट्रफीमा उपाधिको बलियो दावेदारका रूपमा उभिएको छ। प्रधानमन्त्री कपको उपाधिले पनि आफूलाई थप उत्साहित गरेको खेलाडीहरूको अनुभव छ। क्रमशः जितेन्द्र सिंह, भीम सार्की र तीर्थ दास।
4: आर्मीको कन्टेक्स्टमा हेर्ने हो भने क्रिकेट खेलले विगतको केही दिनहरूमा राम्रो नतिजा पनि ल्याउन सफल भइरहेको र रिसेन्टली हाम्रो नेपाल क्रिकेट सङ्घ अन्तर्गत हुने डोमेस्टिक स्ट्रक्चर मध्ये वन अफ द मेजर टुर्नामेन्ट्स प्राइम मिनिस्टर कप 2026 उपाधि नेपाल आर्मीले जित्न पनि सफल भएको छ। अलरेडी सेड क्रिकेट इज अ टिम गेम। अब यसमा ओभरअल 11 जनाको कन्ट्रिब्युसन वाज भेरी इम्पोर्टेन्ट र हाम्रो कन्टेक्स्टमा नट ओन्ली 11 र बाहिर बस्ने 4 जना खेलाडीहरूको पनि उत्तिकै योगदान थियो। अब हाम्रो टिम वी ह्याड अ भेरी एक्सपिरियन्स लिडर टु लिड द टिम र साथसाथै यङ इनर्जीहरूको पनि कोलाबोरेसन थियो। त्यो भएको कारणले गर्दाखेरि सबैजनाको एउटा जित्नुपर्छ भन्ने एउटा इन्टेन्सन लगाव र सबैजनाको डेडिकेसनको कारणले गर्दाखेरि र एउटा टिम युनिटी बनेको थियो। त्यसको कारणले गर्दा हामीले जित्न सफल भएको जस्तो लाग्छ मलाई।
5: यो एउटा अपर्च्युनिटी पनि थियो हाम्रो लागि किनकि लास्ट 2-3 पिएम कपमा हामी सेकेन्ड भइरहेको थियौँ रेगुलर। सो योपालि एउटा हामीले त्यसको लागि एउटा छुट्टै क्याम्पदेखि लिएर प्रिपेरेसन पनि राम्रो गरेका थियौँ। सँगसँगै जय ट्रफी पनि हाम्रो राम्रै भएको थियो। त्यसले गर्दा नै हाम्रो रिजल्ट राम्रो आएको हो योपालि। अनि त्यसको लागि सारा टिम नै खुसी थियो योपालि चाहिँ। आर्मीबाट खेलिसकेपछि एउटा सेक्युरिटी चाहिँ फिल भएको छ। फाइनेन्सियलदेखि लिएर एउटा सबै कुरामा सेक्युरिटी फिल भएको छ। त्यसले गर्दा चाहिँ एउटा मोटिभेसन मिलेर नेसनल टिमको लागि पनि एउटा सजिलो वे बनेको छ आर्मी टिम। आर्मी भनेपछि आफैमा एउटा अनुशासन सबै कुराको महत्व बोकेको छ यसले होइन। ग्राउन्डमा पनि हामी त्यो कुराहरूले गर्दा मोटिभेसन पनि हुन्छ र आफ्नो गर्नुपर्ने काममा बढी फोकस भइन्छ यसले गर्दा चाहिँ।
6: फाइनल जितेकोमा एकदम खुसी लागेको थियो अनि एक्सपिरियन्स पनि एकदमै राम्रो भएको थियो। 3 ठाउँमा खेल्नु पर्थ्यो, काठमाडौँ, जनकपुर र बिरभुम। 3 ठाउँको पिचहरू फरक फरक हुनाले धेरै अरू कन्डिसनमा कसरी खेल्ने भनेर धेरै राम्रो एक्सपिरियन्स भयो यो खालि। आर्मी टिममा आबद्ध भएपछि यहाँ प्रोफेसनल टिम कसरी अगाडि बढ्छ, कसरी सबै प्लेयरहरू ट्रेनिङ गर्छन् र कसरी प्रोफेसनल तरिकाले एउटा टिम मैदानमा उत्रिन्छ भन्नाले अलि राम्रो एक्सपिरियन्स भयो। त्रिभुवन आर्मी क्लबमा आएपछि मैले नयाँ नयाँ कुराहरू सिक्न पाएँ। यहाँ धेरै जसा इन्टरनेसनल प्लेयरहरू सङ्गीत टिममा अनि उहाँहरूबाट पनि धेरै नयाँ कुरा र राम्रो पोजिटिभ कुराहरू सिक्न पाएँ मैले।
0: त्रिभुवन आर्मी क्रिकेट क्लबले स्थापना भएको पहिलो वर्षमै पेप्सी स्ट्यान्डर्ड चार्टर T20 क्रिकेट प्रतियोगिताको उपाधि जित्दै आफूलाई बलियो टोलीका रूपमा स्थापित गरेको थियो। राष्ट्रिय टोलीका तत्कालीन कप्तान पारस खड्का लगायत स्टार खेलाडी सम्मिलित एपीएफ क्लबलाई पराजित गर्दै हासिल गरेको त्यो सफलता नेपाली क्रिकेटकै ऐतिहासिक उपलब्धि मध्ये एक मानिन्छ। त्यो अविस्मरणीय क्षणलाई महिला क्रिकेट टोलीका प्रशिक्षक इन्द्रकमल मानन्दर यसरी सम्झनुहुन्छ।
7: त्यति बेलाको वान अफ द बिगेस्ट टिम एपीएफमा चाहिँ नेपालको फुल होल स्क्वाडै उता हुनुहुन्थ्यो। त्यो मुभमेन्ट चाहिँ एकदम अनबिलिभेबल थियो। जुन एउटा जोस जागर थियो त्यति बेला हाम्रो फर्स्ट टिम फर्स्ट नेसनल च्याम्पियनसिप आर्मीको जुन रिप्रेजेन्ट गरेको थियौँ त्यो मौका त्यो जित्दाखेरिको मुभमेन्ट चाहिँ एकदमै राम्रो थियो। त्यो बेलाको समय र अहिलेको समयमा भास्ट डिफरेन्स छ। अहिले क्रिकेटै भास्ट डिफरेन्स भएको छ। त्यही अनुसारको अब टेक्निक्सहरू इक्विपमेन्ट्सहरू जुन अब आर्मीबाट हामीले पाएका छौँ फेसिलिटिजहरू अब ग्राउन्ड पनि हाम्रो अहिले त्यो नामी क्लबमै बनिसकेको छ क्लबभित्र नै सो फेसिलिटिजहरू त्यस बास डिफरेन्ट नै भएको छ भनौँ।
1: आर्मी क्लबको सफलता प्रधानमन्त्री कपमा मात्र सीमित छैन। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने विभिन्न प्रतियोगितादेखि क्षेत्रीय तथा मफसलका प्रतियोगितासम्म आर्मीले आफ्नो प्रतिभाशाली उपस्थिति कायम राख्दै आएको छ। सन् 2015 सम्पन्न राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्नुहोस् वा सन् 2019 र 2020 लगातार मनमोहन कप जित्नु आर्मी क्लबले घरेलु क्रिकेटमा निरन्तर आफ्नो दबदबा कायम राखेको छ। घरेलु क्रिकेटमा आर्मीको निरन्तर सफलता बारे टोलीका मुख्य प्रशिक्षक अनिल मण्डल,
8: 5-6 इयरदेखि आर्मी क्लबमा प्रशिक्षण गरेर हो, पहिले चाहिँ म एज अ प्लेयर 10-12 वर्षसम्म खेले, अहिले चाहिँ प्रशिक्षणमा क्रिकेटमा खेलिरह। ओभरअल हेर्दाखेरि हामी लगभग 3 वर्षपछि पिएम कप जित्यो, पुरा टिम चाहिँ उत्साहित छ यो कुरालाई हेरेर। जहिले पनि हामी फाइनल पुग्थ्यो, फाइनलमा गएर अलि हल्का मिस्टेकले गर्दा हारेर थियो, टिमहरू चाहिँ बुस्टअप भएको छ। हाम्रो संस्थाको जुन सपोर्ट थियो योमा चाहिँ धेरै ठुलो योगदान छ, हाम्रो त्रिभुवन आर्मी क्लबको ठुलै सपोर्ट पुर्याइरहेको छ हाम्रो प्लेयरलाई। यो पालि प्रदर्शन चाहिँ त्यही मोटिभेसनले गर्दा चाहिँ योपालि राम्रो भएको छ।
0: खेलकुदमा जित जति गौरवपूर्ण हुन्छ, हारलाई स्वीकार गर्नु त्यत्तिकै चुनौतीपूर्ण हुन्छ। मैदानमा आफ्नो सम्पूर्ण क्षमता प्रदर्शन गर्दा पनि कहिलेकाहीँ परिणाम सोचे अनुकूल नहुन सक्छ, तर त्यही सङ्घर्ष, धैर्यता र पुनः उठ्ने साहसले सफल टोली निर्माण हुन्छ। सन् 2016 विराटनगरमा सम्पन्न 7 राष्ट्रिय खेलकुद अन्तर्गतको T20 क्रिकेट प्रतियोगितामा एपीएफसँग पराजित हुँदै आर्मी क्लब उपविजेतामा सीमित बनेको थियो। त्यसपछि पनि सङ्घर्षको यात्रा जारी रह्यो। सन् 2019 लुम्बिनीमा सम्पन्न 8 राष्ट्रिय खेलकुदमा काँस्य पदक तथा काठमाडौँमा सम्पन्न 9 राष्ट्रिय खेलकुदमा रजत पदक जित्दै आर्मीले निरन्तर प्रतिस्पर्धात्मक उपस्थिति कायम राख्यो। यही सङ्घर्ष, धैर्यता र निरन्तर मेहनतले आज त्रिभुवन आर्मी क्रिकेट क्लबलाई सम्मानित उचाइमा पुर्याएको हो। प्रतिस्पर्धाको मैदानमा हरेक चरणमा क्लबले यो सफलता प्राप्त गर्नका लागि के कस्तो तयारी गरेको थियो त? टिम व्यवस्थापक चन्द्र साउद,
9: मैले अहिलेसम्म 7-8 वर्ष चाहिँ कोचिङ डिपार्टमेन्ट हेरेको, त्यसपछि विगत 1 वर्षदेखि चाहिँ म बोलिङ कन्सल्टेन्ट एज ए म्यानेजर पनि टिम व्यवस्थापन अहिले 1-1.5 वर्ष जति भयो। प्लेयर हुँदा र अहिले एज ए म्यानेजर कोच हुँदा छुट्टै भूमिका हुन्छ। प्लेयर हुँदाखेरि एउटा जोस, एउटा आफूले के गर्छु भन्ने खालको जोस भरिएको हुन्छ आफूमा। अहिले चाहिँ त्यही कुराहरू मैले आफ्नो जीवनमा गर्न नसकिएका कुराहरू आफूभन्दा जुनियर प्लेयर, उदयमान खेलाडीहरू छन् एज ए बोलर, यिनीहरूलाई सहयोग गर्न पाउँदा एकदमै खुसी लाग्छ। यो एकदमै हार्डवर्क हो, विगत 3-4 वर्षदेखि यसमा अथवा कसरी हुन्छ एउटा प्लेयरहरूलाई एक साथमा राखेर अभ्यास गराएको थियौँ हामीले। विगत 1-1.5 महिनादेखि सबै टिमको सगोलमा अभ्यासका कारण सबैले एकअर्कालाई सपोर्ट गरेर त्यो चाहिँ एउटा राम्रो पार्ट देखिएको थियो राम्रो।
1: प्रधानमन्त्री कप र राष्ट्रिय खेलकुद प्रतियोगिता मात्र होइन, आर्मी क्लबको उपाधि सूचीमा अन्य घरेलु प्रतियोगिताको नाम समेत अटाएको छ। सन् 2019 र सन् 2020 सम्पन्न मनमोहन कप दुवै संस्करणको उपाधि समेत आर्मी क्लबले जितेको थियो। सन् 2025 मनमोहन कपमै भने आर्मी क्लब उपविजेता बनेको थियो। आर्मी क्लबले काठमाडौँमा मात्र होइन मोफसलका प्रतियोगितामा पनि आफ्नो दबदबा कायम गर्न सफल भएको छ। सन् 2024 सम्पन्न कोशी प्रदेश कपमा विजेता बन्दै आर्मीले पूर्वमा पनि आफ्नो अमिट छाप छाडेको थियो। त्रिभुवन आर्मी क्लबको सफलताका पछाडि नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको अथक मेहनत लुकेको छ। खेलाडीलाई नियमित अभ्यास, स्तरीय प्रशिक्षण, आवश्यक सुविधा, रोजगारीको स्थायित्व तथा मानसिक सुरक्षा प्रदान गर्दै नेपाली सेनाले खेललाई पेसाका रूपमा अंगाल्न सक्ने वातावरण निर्माण गरेको छ। यही कारणले धेरै प्रतिभाशाली युवा खेलाडीले आफ्नो भविष्य क्रिकेटमै देख्न थालेका छन्। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदनजङ राणा,
10: केन्द्रको यो उद्देश्य नै नेपाली सेनाको राष्ट्रिय तहको खेलाडीहरू उत्पादन गर्ने भन्ने छ। अब अहिले हामीले 60-65% राष्ट्रिय खेलाडीहरू नै हामीले उत्पादन गरेका छौँ, भनेपछि त्यसलाई कन्टिन्युटी गर्ने र अझ यसलाई प्रमोट गर्ने भन्ने हो, यसलाई बढाउँदै लैजाने भन्ने कुरा हो। हामीले अब विभिन्न स्किमहरू ट्यालेन्टहरूदेखि लिएर हाम्रो आफ्नै अब युनिट लेभलहरूमा भएको खेलाडीहरूलाई प्रमोट गरेर उनीहरूलाई अनि आइडेन्टिफाई गरेपछि लिएर आएर केन्द्रमा लिएर आएर सर्टेन लेभलको ट्रेनिङ दिन सक्यो भने उनीहरू चाहिँ एउटा राष्ट्रिय लेभलको खेलाडी बन्छ भनेर त्यसरी यस्तो किसिमको पोटेन्सियलहरूलाई ल्याएर चाहिँ तालिम गराउने उद्देश्य हो। त्यो बाहेकको अरू स्थानीय तहहरूको टुर्नामेन्टहरूमा सञ्चालन हुने विभिन्न किसिमको खेलकुदहरूमा चाहिँ हामीले ट्यालेन्टहरू अन गरिरहेको छौँ। हाम्रो स्काउटहरू गएर त्यो ट्यालेन्टहरूलाई चाहिँ आइडेन्टिफाई गरेपछि अनि उनीहरूसँग चाहिँ काउन्सिलिङ गर्ने, अब एज ग्रुपको छ भने एज ग्रुपमा ल्याएर खेलाउने, इभन हामीले स्कुलहरूमा गरिरहेको छौँ, विशेष गरेर आर्मी स्कुलहरूमा नि एनसिसीकै बच्चाहरू पनि कोही त्यस्तो किसिमको पोटेन्सियल छ भने चाहिँ उनीहरूलाई हामीले चाहिँ अब कोनेक्ट गरेर ल्याएर रेगुलर ट्रेनिङहरू दिने गरेका छौँ।
0: मैदानमा खेलाडीहरूको प्रदर्शनलाई सबैभन्दा नजिकबाट निहाल्ने निष्पक्ष साक्षी हुन् एम्पायरहरू। उनीहरूको बुझाइमा आर्मी क्लबका खेलाडीहरूमा अनुशासन, एकाग्रता र खेल भावना सबैका लागि अनुकरणीय पक्ष हुन्। निर्णयलाई सम्मान गर्ने, प्रतिस्पर्धी टोली प्रति खेल भावना प्रदर्शन गर्ने तथा टोलीको सामूहिक सफलतालाई प्राथमिकता दिने संस्कार नै सैनिक अनुशासनको प्रतिफल भएको एम्पायर राम कैलाश यादवको बुझाइ छ।
11: तीनवटा विभागीय टिमहरू छ, त्यो विभागीय टिम मध्ये आर्मीको डिसिप्लिन राम्रो स्तरको छ। क्याप्टनदेखि लिएर 11 प्लेयर र अन्य सब प्लेयर हुन्छ नि, 14-15 को सबै राम्रा छन्। कुनै इन्डिसेन्ट बिहेभियर छैन आर्मीको, प्राय डिसेन्टै एकदम राम्रो बिहेभियर हुन्छ। टिम वर्क पनि छ, कपरेसन छ, कप्तानको नियन्त्रण हुन्छ खेलाडीमाथि, गेमको जे ग्रेभिटी छ, स्प्रिड छ, गेममा जुन भिड्नु पर्ने जुन कुरा छ त्यो सबमा छ। अब आउट अफ फिल्ड पनि अब एउटा डिसिप्लिन छ, इन्स्टिट्युसनल डिसिप्लिन छ, टिम वर्क राम्रै छ। हाम्रो दुई तरहको टिम छ, 10 टिम खेल्छौँ, अरू क्षेत्रगत टिमहरू छन् र विभागीय टिममा आर्मी पुलिसको र सशस्त्रको टिम छ। त्यसमा कुनै टिमभन्दा आर्मी कम छैन, करिब करिब अगाडि नै छन्। भविष्यमा पनि अब टिम त इन्डोर्स भइहाल्छन्, केही नयाँ केटा आउन सक्लान्, तर आर्मीको डिसिप्लिन, आर्मीको टिमवर्क, आर्मीको सक्सेस राम्रो रेटमा रहेको छ, त्यो राम्रै गरिरहेको छ। समग्रमा भन्नुपर्दा हामी सन्तुष्ट छौँ।
1: आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका धेरै खेलाडी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन्। क्लबमा उपलब्ध नियमित अभ्यास, व्यवस्थित प्रशिक्षण, उत्कृष्ट सुविधा तथा सैनिक अनुशासनले खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि अझ सक्षम बनाएको छ। पुनः मुख्य प्रशिक्षक अनिल मण्डल,
12: त्रिभुवन आर्मी क्लब क्रिकेट टिमको स्थापना हुँदाखेरि मैले चाहिँ अनुभव गरेको सबभन्दा ठुलो सपोर्ट चाहिँ हाम्रो विभागको धेरै हेल्पफुल छ। एज अ प्लेयरलाई अब जे चिज चाहियो, जुन रिसोर्सेसहरूको कमी भइरहेको हुन्छ, त्योमा चाहिँ धेरै ठुलो योगदान गरेर हाम्रो विभागले अहिलेको प्लेयरहरूलाई पनि माथि उठ्नलाई, जसरी अब प्रदेशमा पनि छ, तर जुन विभागले हाम्रो विभागले गरिरहेको छ, हरेक चिजमा हरेक सेक्टरमा हेरिरहेको छु मैले, विभागको धेरै ठुलो भूमिका रहेछ। जे चिज पाउनु पर्ने अरू ठाउँमा पाइरहेको हुँदैन, विभागहरूले गर्दाखेरि चाहिँ अहिले हाम्रो नेपाल क्रिकेटमा धेरै ठुलो योगदान पुगिरहेछ। नेसनल टिममा पढ्नलाई, प्लेयरलाई ग्रुम गर्नलाई जुन विभागले सपोर्ट गरिरहेछ, त्यो चाहिँ धेरै ठुलो योगदान छ विभागको, हाम्रो आर्मी क्लबको।
0: खेलकुदमा समर्थकलाई टोलीको 12 खेलाडी मानिन्छ। कुनै पनि टोलीको सफलतामा समर्थकको प्रेम, ऊर्जा र विश्वासको महत्त्वपूर्ण भूमिका हुन्छ। नेपाली क्रिकेटका समर्थक त झन् विश्वमै चर्चित छन्। राष्ट्रिय टोली मात्र होइन, घरेलु क्रिकेटमा समेत समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिन्छ। त्रिभुवन आर्मी क्रिकेट क्लबले स्थापना कालदेखि नै समर्थकहरूको गहिरो माया र साथ पाउँदै आएको छ।
13: म चाहिँ निकेश पराल, चितवन त्रिभुवन आर्मी क्लबलाई चाहिँ मैले अब फलो गरिरहेको, रिजनल गेमहरूमा चाहिँ आर्मी क्लब, पुलिस क्लबहरू सबै हुन्थ्यो। आर्मी क्लब चाहिँ पहिलादेखि नै स्ट्रङ क्लबको रूपमा चाहिँ नेपालमा अब स्थापित छ। पहिलादेखि नै अब नेसनल प्लेयर्सहरूदेखि लिएर आर्मी क्लब भन्ने बित्तिकै एउटा स्ट्रङ टिम, यसले चाहिँ जित्न सक्छ है टुर्नामेन्ट भन्ने खालको चाहिँ जहिले नै आउँथ्यो क्या पहिल्यैदेखि। सो अनि अहिले पनि अब विनोद भण्डारी प्लेयरहरू हुनुहुन्छ होइन, यता अब दिनसाथीहरू होइन, राम्रो राम्रो प्लेयरहरूको अहिले पनि छ सम्पर्क हामी दाइ जे होस्। आर्मी क्लबले चाहिँ पहिलादेखि नै अहिलेसम्म त्यो लिगेसी मेन्टेन गरिरहेको छ, होप यसले चाहिँ पछि चाहिँ यो लिगेसी मेन्टेन गरोस्।
14: सुमन गजमेर, मेरो घर मोहनपुर, नेपाल आर्मी क्रिकेटलाई फलो गरेको चाहिँ 4-5 भयो, विगत धेरै लामो समयदेखि फलो गरेको छु। मलाई चाहिँ एकदमै मनपर्छ हाम्रो आर्मी क्रिकेट टिम, किनकि उहाँहरू मैदानमा उत्रिने बित्तिकै एकदमै तपाईँको साहसीको पहिचान र एकदम डिसिप्लिन हुनुहुन्छ हाम्रो टिम, आर्मी टिम, र एकदमै फिजिकल्ली फिट, मेन्टल्ली फिट, हेल्दी, टिमवर्क सबै कुरा झल्किन्छ। एउटा राम्रो क्रिकेट टिममा हुन पनि गुणहरू सबै झल्किन्छ।
15: हाम्रो कतिजना खेलाडीहरू चाहिँ राष्ट्रिय टिममा

0: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। हस्त श्रोता, आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक जमादार सरिना सापकोटा पनि बिदा हुन्छु। नमस्ते।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: व्यावसायिक विज्ञापनसँगै तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी शास्त्रीय सङ्गीतको कार्यक्रम प्रस्तुत गर्दैछौँ। कलाकार रङ्ग राव कादम्बरीबाट विशेष शास्त्रीय गायन राग रहेको छ काफी। तबलामा होमनाथ उपाध्याय, बेलामा गोपालनाथ योगी हुनुहुन्छ अनि तानपुरामा पूर्णबहादुर थापा।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त
4: मलाई के भएको रहेछ डाक्टर साहब?
5: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
8: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
7: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
8: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
7: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
8: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
7: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: आदरणीय श्रोता, हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9 बजेको समाचारपछि 9:20 बजे हाम्रो बोली कार्यक्रम प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यति बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश ठमट्टा। सुरुमा प्रमुख समाचार। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। कामेरिता शेर्पा 32 पटक सगरमाथाको चुचुरामा आरोहण। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। चालु आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। कङ्गोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा। समाचार अब विस्तारमा। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 1992-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका साथ ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामेरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको हो। यस्तै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आज बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसै गरी सशस्त्र प्रहरी संगठनका तर्फबाट सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले पनि आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। चितवनको इच्छा कामना गाउँपालिका 1 कुलबाङका जङ्गली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। वर्षायाम सुरु भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीय चिन्तित बनेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
1: वर्षायाम सुरु भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौ बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागराम बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घरचिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन। तर समस्या उस्तै रहँदा समाधान भने अझै टाढाको विषय बनेको छ। बडीमालिका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक
2: घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नुपर्ने अवस्था छ। बरसातको समय सुरु भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँ पहिरोले छेदविच्छेद अवस्थामा छ।
1: नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौ बस्तीका घर परिवार बरसातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बडीमालिका नगरपालिका 4 अर्का स्थानीय कमलनाथको गुनासो छ।
3: जमिन बगाई बासस्थान उच्च जोखिममा रहेको फर्स्ट टाइम सुरु भयो, हामीलाई अहिलेदेखि नै चिन्ता लागिसक्यो। राति जागरण बस्नु पर्ने अवस्था छ। ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा बासस्थानको व्यवस्था राज्यले गरिदियो भने आभारी हुने।
1: विगतमा वर्षायाम सँगै साफे मार्तडी सडक र मार्तडी कोल्टी सडक लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण उडासैनी?
4: विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक व्यक्तिहरू बसेर किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा चाहिँ क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्ने तर्फ नै हामी सक्छौँ, त्यही अन्तर्गत हामीले कामहरू गर्दै आइरहेका छौँ।
1: हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन वर्षेनी दोहोरिने पीडाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: अब बाँकी समाचार। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा आज आयोजित समसामयिक राजनीतिमा नेपाली काङ्ग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। 33 मदन आश्रित स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले बल्खुस्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासडुङ्कामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव सङ्कलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। भक्तपुरको चागु नारायण नगरपालिका 5 छालिङ गोकुलधाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो 1 महिने मेला सुरु भएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको छ। विगत लामो समयदेखि भूमिहीन सुकुम्बासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका 483 परिवारलाई आज एक समारोह बीच लालपूजा वितरण गरिएको छ। मिथिला नगरपालिका 6, 7, 8 र 9 का भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको हो। गाउँ ब्लकका जमिन लालपूर्जा बिना भोग गर्दै आएका सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको जिल्ला स्थित नापी कार्यालय 2 नम्बर टोली ढल्केभरले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संकट घोषणा गरेको छ। अहिलेसम्म 246 जना संदिग्ध संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै डब्ल्युएचओले प्रकोपले महामारी संकटको मापदण्ड भने पूरा नगरेको जनाएको छ। डब्ल्युएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रेसियसले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभागबारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको नयाँ अध्ययनले देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ। यो अध्ययन साइन्स एडभान्सेस नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो। अब आर्थिक समाचार।
8: चालु आर्थिक वर्षको 10 महिनामा नेपालमा 45,32,00,000 रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको हो। गत चैतसम्म 615 परियोजना मार्फत 41,79,80,85,00,000 रुपियाँ विदेशी लगानी नेपालमा भित्रिएको थियो। उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको छ। कृषिजन्य 16 परियोजना 22,08,80,00,000 रुपियाँको लगानी प्रतिबद्धता आएको हो। त्यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12,54,70,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1,74,38,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 योजना मार्फत 3,52,30,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67,19,64,000 असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली 2077 ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋणी बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा अर्जना समेत गरी सो रकम असुल गर्नु देखिएको हो। कोष ऋण बीच 5 वर्षे लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग एनएसएल फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। चौथो संस्करणको एनएसएल भदौ 20 गतेदेखि सुरु हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लिगको घोषणा गरेको हो। लिगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एन्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हल कोर्टमा जेठ 8-15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि निरता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाडी मध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा सुनिता रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्दर, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जसना महतो छन्। च्याम्पियनसिपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। अब मौसम। आज राति कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक, आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान खारेज गर्ने योजना, कामेरिता शेर्पा 32 पटक सगरमाथाको चुचुरोमा आरोहण, पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री वीरेन्द्र शाहको भनाई, चालु आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, कङ्गोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा, र काठमाडौँमा आगामी जेठ 8 गतेबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली। यो कार्यक्रम यहाँहरूले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सुनिरहनु भएको छ। त्यसै गरी अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ।

0: कार्यक्रम हाम्रो बोलीमा उदयपुर निवासी टिकाराम राईसँग कुराकानी गरेका छौँ। हाल उहाँ कामको सिलसिलामा मोरङमा बस्दै आउनु भएको छ। दृष्टिविहीन भएर पनि उहाँ आफै आफ्नो कार्यक्षमता प्रस्तुत गर्दै सफल व्यवसायी बन्नु भएको छ। केही गर्न सक्दिन भन्नेहरूका लागि उहाँ एक उदाहरणीय व्यक्ति बन्नु भएको छ। अबको समयमा उहाँसँग टेलिफोनमा गरेको कुराकानी यहाँ माझ प्रस्तुत गर्दैछौ। कार्यक्रम हाम्रो बोलीमा यहाँलाई स्वागत छ।
1: रेडियो नेपालको कार्यक्रम हाम्रो बोली, हामी जस्ता चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई अलिकति उनीहरूको समस्या के छ अनि के गरिराख्नु भएको छ र के गरी चाहिँ गुजारा चलाइराख्नु भएको छ भन्ने विषयमा अपाङ्गता क्षेत्रमा काम गरेका संस्थाहरू, सरकारवाला निकायहरू र अपाङ्गता भएका व्यक्तिहरूलाई स्वयं यो कार्यक्रम मार्फत चाहिँ तपाईँहरूले अपाङ्गता भएका व्यक्तिहरूको लागि, को हकको लागि उनीहरूको आवाजलाई बुलन्द गर्ने एउटा मौका दिनुभएको छ, त्यसको लागि नेपाल परिवारलाई धेरै धेरै धन्यवाद दिन्छु।
0: यहाँको घर चाहिँ उदयपुर जिल्लामा रहेको छ। यहाँ मोरङ बस्दै आउनु भएको कति जति भयो?
1: लगभग अगाडि म घरमै थिएँ, घरमा चाहिँ मेरो पिसाबुङ घरमा फेरि मेरो म चाहिँ अब घरमा 16 वर्षको उमेर पछि मात्र मैले पढ्न पाएको हुँ होइन, किनभने एउटा दृष्टिविहीन भइसके पछाडि चाहिँ तपाईँको गाउँ समाजमा चाहिँ के एउटा भनाइ छ भने अब अपाङ्गता भएका व्यक्तिहरूले केही पनि गर्न सक्दैन, अब पढेर के नै हुन्छ भन्ने खालको एउटा मानसिकता भएको कारणले गर्दाखेरि त्यहाँ त्यो समाजमा हुर्केको होइन, त्यहाँदेखि म लगभग एकजना सर, म नाम लिन चाहन्छु, ध्रुव प्रसाद गेलाल भन्ने सर, उहाँ घुम्न आउनुहुँदाखेरि उहाँले चाहिँ दृष्टिविहीन व्यक्तिहरूलाई चाहिँ पढाउनु हुँदो रहेछ। उहाँले एउटा स्रोत कक्षा जुन उदयपुर जिल्लाको अहिले चौडन्दी नगरपालिका बेलटारदेखि मुनि बेला भन्ने गाउँमा उहाँले खोल्नु भएको, उहाँ दुईजना सर मिलेर हाम्रो ध्रुव प्रसाद गेलाल सर र सानो काजी राई सरले सञ्चालन गर्नुभएको स्रोत कक्षामा चाहिँ म भर्ना भएर उहाँकै पहलमा मैले पढ्न पाएँ र 10 वर्ष पछाडि मैले एसई दिएर चाहिँ म लगभग 70-71 सालतिर म सुकुना बहुमुखी क्याम्पसमा पढ्नको लागि मोरङतिर आएँ।
0: पढाइको सिलसिलामा मोरङतिर आउनुभयो होइन टिकारामजी, व्यापार पनि गर्छु भन्नुभयो, के को व्यापार गर्दै हुनुहुन्छ?
1: अहिले हामीले व्यापार गरेको लगभग अब 1.5 वर्ष जति अब भयो होला सायद, तिनै बनेका सामानहरू किनेर चाहिँ आफैले लगानी गरेर किनेर चाहिँ व्यापार गर्छौँ आफ्नो जीविका चलाउनको लागि, जस्तै धुपहरू बेच्छौँ, त्यसपछि भान्सामा प्रयोग हुने मसलाहरू, चियाहरू, मरिचहरू, यस्तै चिजहरू हामीले बेचेर आफ्नो जीवनलाई गुजारा गरिरहेका छौँ।
0: दैनिक जीवन गुजारा गर्नका लागि केही न केही त गर्नुपर्छ, तर अपाङ्गता भएकै कारणले व्यवसाय अथवा जागिर गर्नका लागि कतिको सहज छ, थोरै यहाँको अनुभव सुनाइदिनुहोस् न।
1: आफ्नो जीवन चलाउने क्रममा चाहिँ विभिन्न खालका आफूले सक्ने गर्ने कामहरू गर्ने क्रममा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई व्यापार गर्नलाई एकदमै मुस्किल छ, किनकि अब एक त अब लगानीको कुरा त छोड्दै तपाईँको लगानी अब लगानी अलिअलि आफ्नो अलिअलि यताउति गरेर लगानी गरेर जिताएर चाहिँ लगानी गरिन्छ, सामान बेच्न थालिन्छ। सामान बेच्दाखेरिको हकमा चाहिँ के हुन्छ भनेदेखि कसैले सामानै नलिदिने, कसैले चाहिँ अब सामानै बेच्दै हिँड्दा पनि अलिकति तिनीहरू चाहिँ नागेरै हिँड्छन् भन्ने खालको सोच अहिले पनि छ होइन, अनि कतिपय अवस्थामा तपाईँको सामानको गुणस्तरमाथि चाहिँ प्रश्न उठाइदिनेदेखि लिएर अब विभिन्न खालका समस्याहरू आइपर्छन्। हिँडाइमा पनि समस्या, एक त बाटो कुनै बेला अब बाटो थाहा नहुँदाखेरिको अब समस्याको अवस्था होइन, एक त अर्को थरी अर्को कुनै थरी मानिसहरूले चाहिँ अब अलिकति दुर्व्यवहार जन शब्दहरू चाहिँ प्रयोग गरिदिने होइन, भिन एकदमै अलिकति दुर्वचन खालका शब्दहरू चाहिँ प्रयोग गरिदिने हुँदाखेरि अलिकति आफूले गरेको काममा चाहिँ अलिकति निराशा आउने रहेछ, तर पनि त्यसको बावजुद पनि तपाईँको आफ्नो जीविका चलाउनको लागि सङ्घर्ष गर्नुपर्ने नै हुन्छ, सङ्घर्ष गरिराखेका छौँ। एकदमै गाह्रो छ व्यापार गर्नलाई, त्यति सजिलो त छैन।
0: काम गर्दै जाँदाखेरि चाहिँ धेरै दुर्व्यवहार हुन्छ, दुर्व्यवहार भएको महसुस हुन्छ भन्नुभयो, यहाँहरू त्यस्तो दुर्व्यवहार मा पर्नुहुन्छ जब, अनि सम्बन्धित निकायमा गुनासो गर्न जानुहुन्छ कि हुँदैन त?
1: सम्बन्धित निकायमा गुनासो अहिलेसम्म चाहिँ गरिएको छैन, किनभने अब कुन ठाउँमा दुर्व्यवहार हुन्छ, कहाँ दुर्व्यवहार हुन्छ, फेरि अर्को कुरा सम्बन्धित निकायमा जाँदाखेरि अब त्यो ठाउँको हुलिया आफूलाई बताउन सक्नु पर्यो, त्यो हुलिया त्यो ठाउँको एरिया पनि बताउन सकिँदैन, एक त गाउँ त बताउन सक्यो होला तर कस्तो मान्छेले कुन घरको मान्छेले त्यस्तो व्यवहार गर्यो, त्यो घरको मान्छेको अब हुलिया कस्तो हो के हो त्यो भन्न सकिने अवस्था हुँदैन, अर्को कुरा भनेको अलिकति सम्बन्धित निकायमा पनि गुनासो गर्न जाँदाखेरि चाहिँ अलिकति सुनवाई नहुने त्यस्तो घटनाहरू सुनवाई नभएको कति उदाहरणहरू छ होइन, त्यस कारणले गर्दाखेरि अब त्यो दुर्घटना सहन हामी चाहिँ बाध्य भएका छौँ। अब कतिपय अपाङ्गता भएका व्यक्तिहरूले कति गाउँमा त झन् पिँढी चाहिँ हुनुहुन्छ, गाउँघरमा त्यसरी बसेर अब व्यापार गर्ने हुँदाखेरि कति दुर्व्यवहार सहनुहुन्छ, उहाँहरूले बाहिर आफ्नो समस्याहरू ल्याउन सक्नुहुन्न, यस्तै कारणले गर्दाखेरि चाहिँ आफ्नो समस्याहरू चाहिँ बाहिर ल्याउन सकेको अवस्था।
0: अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने धेरै संस्थाहरू छन्, ती संस्थाहरूलाई यहाँले के भन्नुहुन्छ? जस्तो कि यहाँले भन्नुभयो गुनासो गी समाधानका लागि गयो भने पनि त्यो सबै गाह्रो हुन्छ, तर केही जनचेतना मूलक कार्यक्रम भयो भने ती त कम हुन्छन् होला जस्तो लाग्छ होला नि यहाँलाई।
1: त्यो त लाग्छ, तर अब संस्थाहरूमा अब विभिन्न किसिमका तालिमहरू आउँदाखेरि, गोष्ठीहरू आउँदाखेरि ती कुराहरू उठाइराख्दाखेरि पनि अब अहिलेसम्म चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको संस्थामा काम गर्ने संस्था अब संस्था छ, नेपाल नेत्रहीन संघ छ होइन, नेपाल अपाङ्ग महिला संघ पनि आबद्ध छ त्यसमा होइन, अब युवा नेत्रहीन संघ छ, उहाँहरूले चाहिँ अब अहिले त्यस्तो तालिमहरूलाई मात्र प्रायोरिटी दिनुभएको छ। त्यो जनचेतनाका कार्यक्रमहरू चाहिँ अभियानै चलाउने भनेर अहिले चाहिँ पहिला अन्त अघिल्लो वर्षहरूमा चाहिँ त्यो कार्यक्रमहरू हुन्थ्यो, यदा कदा हुन्थ्यो, तर अहिले चाहिँ त्यो कार्यक्रमहरू प्राथमिकतामा पर्दैन, खालि अब तालिमका कुराहरू मात्रै, कसरी रोजगार बन्ने ती कुराहरू मात्रै प्राथमिकतामा हुन्छन्। अझै पनि हाम्रो समाजमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण गर्ने व्यवहारको बारेमा चेतना छैन जस्तो मलाई चाहिँ लागिरहेको छ, किनभने परिवर्तन भएको छ, सबै कुरामा परिवर्तन भएको छ। अहिले अपाङ्गता भएका व्यक्ति गरिने कुरामा अथवा गर्ने व्यवहारमा परिवर्तन आए तापनि केही मात्रामा परिवर्तन आइसकेको छैन। त्यही कारणले गर्दाखेरि अहिले संस्थाहरूले पनि खासै चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ अब गाउँ गाउँमा चाहिँ अभियान चलाउने त्यसरी अभियान चलाउने गर्नु भएको छैन, खालि अब त्यो सम्बन्धित निकायमा अथवा कुनै अब केन्द्रमा अथवा कहाँ अब पैरवीको लागि उकालतको लागि मात्र जानुहुन्छ, तर त्यो गाउँमा चाहिँ त्यस्तो अभियान चलाएको पहिलाको चाहिँ स्थिति छैन।
0: अपाङ्गता भएका व्यक्तिहरूका हक अधिकार, उहाँहरूको रक्षाका लागि, न्यायका लागि काम गर्ने संस्थाहरूलाई यहाँले कार्यक्रम हाम्रो बोली मार्फत के भन्न चाहनुहुन्छ?
1: अपाङ्गता भएका व्यक्तिहरूको हक हितमा काम गर्ने संस्थाहरूलाई मेरो तर्फबाट म के भन्न चाहन्छु भने, उहाँहरूले आफ्नो किसिमले वकालत परिवर्तन गरिराख्नु भएको छ, विभिन्न ऐनहरू अपाङ्गता भएका व्यक्तिहरूको लागि जुन ऐनहरू कानुनहरू बन्छ त्यो नीति निर्माणको बारेमा चाहिँ उहाँहरूले वकालत गरिराख्नु हुँदाखेरि अब उहाँहरूले आगामी दिनहरूमा चाहिँ आउँदा दिनहरूमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ कस्तो कस्तो चुनौतीहरूको सामना गर्नु परेको छ र हिँड्दाखेरि कुनै बेला अब जीविका चलाउँदै जाँदाखेरि कस्तो किसिम चाहिँ व्यवहारहरू हुन्छ त्यसको बारेमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले के गर्न सक्छन् र उनीहरूलाई कस्तो व्यवहार गर्ने भन्ने सवालमा चाहिँ जनचेतनामूलक अभियानहरू सञ्चालन गर्यो भने चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको हकमा काम गर्ने सङ्घ संस्थाहरूले अझै ती खालका कार्यक्रमहरू ल्याउनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो मलाई चाहिँ लाग्छ होइन, त्यो खालका कार्यक्रमहरू आओस् भन्न चाहन्छु।
0: व्यापारको साथमा पढाइ पनि सँगै लानुभयो, अहिले के पढ्दै हुनुहुन्छ कि रोक्नु भएको छ?
1: अहिले मैले थाकिरहेको छु, अहिले मैले प्लस टूसम्मको अध्ययन पुरा गरेको छु र म अहिले म्यारिड हो, मेरो श्रीमती पनि त्यस्तै अब दृष्टिदी नै हुनुहुन्छ, अलिअलि थोरै थोरै चाहिँ उहाँको अलिकति आँखा चाहिँ ठिक छ, देख्नुहुन्छ अलिकति बाटोहरू थोरै थोरै, त्यो त न्यून दृष्टि नै भयो, त्यो मध्यम दृष्टि होइन, न्यून दृष्टि भन्दा पनि त्यो अति न्यून दृष्टि हो त्यसको उहाँको चाहिँ, अनि उहाँकै सँगसँगै अब व्यापार बिजनेसहरू अगाडि बढाइरहेका छौँ र उहाँ पनि हुनुहुन्छ, सँगै हामी छौँ होइन, त्यही कारणले गर्दाखेरि पनि अहिलेसम्म चाहिँ अब मैले अध्ययन गरेको भनेको चाहिँ प्लस टू हो, त्योभन्दा माथि चाहिँ मैले अध्ययन अहिलेसम्म गरेको छु।
0: टिकारामजी, यहाँले गीत पनि गाउँछु, राम्रो गीत गाउँछु भन्नुभएको छ, आज हामीलाई कार्यक्रममा गीत पनि सुनाउनुहुन्छ कि?
1: हुन्छ, म एउटा गीत सुनाउन चाहन्छु, यो गीत चाहिँ हाम्रो दिवस विष्ट भन्ने गीतले चाहिँ रेकर्ड गर्नुभएको गीत हो, यो गीत चाहिँ अब खासै बजेको सुन्दिनँ म होइन, यो गीत चाहिँ म गाउन चाहन्छु, यो अपाङ्गता सम्बन्धी गीत रहेको छ होइन।

0: एकदमै मिठो आवाजमा गीत सुनाउनु भयो टिकारामजी, यहाँलाई एकदमै धेरै भन्दा धेरै धन्यवाद छ। हामी रेडियो नेपालबाट कार्यक्रम हाम्रो बोलीमा छौँ। आज हामी कार्यक्रम हाम्रो बोलीमा टिकाराम राईसँग कुराकानी गरिरहेका छौँ। उहाँ उदयपुर निवासी हुनुहुन्छ भने हाल कामको सिलसिलामा मोरङ जिल्लामा बसोबास गर्दै आउनु भएको छ। टिकारामजी, फेरि पनि हामी कुराकानीतर्फ नै लागौँ है त।
1: हुन्छ, धन्यवाद।
0: टिकारामजी, यहाँको मिसेस पनि दृष्टिविहीन हुनुहुन्छ भन्नुभयो, यहाँ पनि दृष्टिविहीन हुनुहुन्छ र पनि यहाँ व्यापार गर्दै हुनुहुन्छ र यही व्यापारबाट आफ्नो जीविका चलाउँदै हुनुहुन्छ, कतिको खुसी हुनुहुन्छ?
1: सन्तुष्ट नै छौँ। अब हामी धेरै अब अलिकति ऊ नभए पनि अलिकति त्यसबाट आउने अलिकति बाँकी बजे खुसेको अलिकति जुन अब नाफा हुन्छ त्यसबाट चाहिँ अलिकति अब आवश्यक पर्ने चिजहरू हामीले अब खरिद गरेर बसिरहेका छौँ। ठिकै छ, खुसी नै छौँ, सन्तुष्ट छौँ। र अब सामाजिक सुरक्षा भत्ता पनि तपाईँको महिनामा उपलब्ध हुन्छ, त्यो सामाजिक सुरक्षा भत्ताबाट पनि आफू बसेको घर बाहाल तिर्नेसम्म चाहिँ अब पुगिरहेको छ होइन। आगामी दिनहरूमा चाहिँ अझै आफूले केही अवसर पाएदेखि हुन्थ्यो लाग्छ, अब आफूले अलिकति व्यापारदेखि अलिकति माछ अलिकति आफूले सक्ने खालको रोजगारहरू पाएदेखि अलिकति जीवन धान्न सजिलो हुन्थ्यो, जीवन गुजार गर्न सजिलो हुन्थ्यो जस्तो लाग्छ। अब यो यसले पनि पर्याप्त त छैन, यो सामाजिक सुरक्षा भत्ता पनि जुन अब सरकारले उपलब्ध गराइरहेको छ यो पनि पर्याप्त छैन होइन। किनकि अब हामी ख वर्गमा पर्छौँ, अब यो जुन अब रेड कार्डमा पर्ने अपाङ्गता भएका व्यक्तिहरूले अलिकति बढी पाउनु हुन्छ भने अलिकति ख वर्गमा पर्नुभएका अलिक दृष्टिविहीनहरूले चाहिँ अलिकति कम नै भत्ता अहिले पाइरहेका छौँ हामीले। त्यही कारणले गर्दाखेरि गुजारा चलाउनलाई अलिकति समस्या भइरहेको छ, तैपनि हामी खुसी छौँ। अब अलिकति बचेको अलिकति व्यापारबाट आएको अलिकति नाफाले चाहिँ अलिकति जीवन चलाइरहेका छौँ भन्नुपर्छ।
0: टिकारामजी, जब यहाँ व्यापार गर्नका लागि बजारसम्म जानुहुन्छ त्यतिखेर यहाँलाई कस्ता कस्ता समस्याहरू र चुनौतीहरू आइपर्छन्?
1: चुनौतीहरू समस्या धेरै छन् तपाईँको। अब हामी खासमा बजारतिर हामी जाँदैनौँ, हामी चाहिँ अलिक गाउँ गाउँमा घर घरमा जान्छौँ होइन, टोल टोलमा घर घरमा अब कहाँ पाए पर्सद जान्छौँ। अनि त्यहाँदेखि अब त्यहाँ जाँदाखेरि हरेक जति अब सवारी साधन चढ्दाखेरि अब बाटो क्रस गर्नलाई अलिकति अरूकै सहयोग चाहिन्छ, कहिलेकाहीँ आफै पनि हामी क्रस गर्छौँ, अब त्यो लट्ठी सेतो छडीको सहारले क्रस गर्छौँ। तर अब कुनै ठाउँमा जाँदाखेरि सोध्दै जानुपर्ने हुन्छ, सोध्दाखेरि अब बाटोहरू पहिल्याउन गाह्रो हुने, बाटो पत्ता लाउन गाह्रो हुने कुनै बेला होइन, कुनै बेला कता अब लड्ने त्यस्तो किसिमका समस्याहरू हुन्छ, अब नालीभित्र पर्ने अनेकौँ समस्याहरू छन्। अब यो समस्याहरू त अहिले अब भनेर पनि अब अलिकति सम्भव पनि छैन, तर पनि यी यस्ता समस्याहरू छन्, चुनौतीहरू छन् होइन, त्यसको बावजुद पनि हामी सङ्घर्ष गरिरहेका छौँ भन्नुपर्छ।
0: यातायात चढ्दाखेरि जब बसभित्र चढ्नुहुन्छ यहाँले के कस्ता समस्याहरू झेल्नुहुन्छ दैनिक रूपमा? सवारी चालकहरूले कस्तो व्यवहार गर्नुहुन्छ र बसमा बसेका यात्रुहरूले पनि यहाँहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? थोरै यहाँको अनुभव बताइदिनुहोस् न।
1: बसभित्र चढ्दाखेरि अब सवारी साधन चलाउने चालकहरूले चाहिँ अब राम्रै अहिलेसम्म व्यवहार गर्नुभएको छ, तर अलिकति समस्या के छ भने तपाईँको हामी जस्तो अपाङ्गता भएका व्यक्तिहरू बसभित्र चढ्दाखेरि चाहिँ अहिले एकदमै यो सवारी साधन अलिकति छिटो हाँक्ने प्रवृत्तिले गर्दाखेरि धेरै जोखिम छ सवारी साधन चढ्दाखेरि। किनभने सवारी साधन चढिसकेपछि अब हामी बस्न पाएको हुन्छ, सवारी साधन चलाउन सुरु गरिहाल्नुहुन्छ ड्राइभरहरूले, सवारी चालकहरूले होइन, त्यो चाहिँ एकदमै जोखिमपूर्ण हो। किनकि अब हामी बसिसके पछाडि अब असङ्गता भएको व्यक्तिहरू बसिसके पछाडि अथवा जुनसुकै मान्छे पनि बस्दाखेरि चाहिँ सवारी साधन चाहिँ चलाउनु पर्ने, तर पनि बस्न पाएको छैन भुइँ अब तपाईँको सवारी साधन चलाइदिने होइन। त्यहाँ कहिलेकाहीँ एकदम सवारी साधन अत्याधिक मात्रामा क्षमताभन्दा बढी यात्रुहरू गाडीमा चढ्दाखेरि चाहिँ तपाईँको उभिनलाई समस्या भइदिने, तपाईँको लड्न खोज्ने होइन, यस्ता विभिन्न किसिमका समस्याहरू सवारी साधनमा चाहिँ यात्रा गर्दाखेरि चाहिँ सवारी चालकहरूबाट सहचालकहरूबाट राम्रै व्यवहार पाए पनि चढ्दाखेरि उभिँदाखेरि एकदमै त्यो छिटो हाँकिदिने गर्दा कारणले गर्दाखेरि अलिक समस्या भइरहेको
0: छ। हिजोको दिनमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने त्यो नजर कस्तो थियो र आजको दिनमा हेर्ने नजर कस्तो पाउनु भएको छ, के फरक पाउनु भएको छ यहाँ?
1: म हुर्केको गाउँ समाजको कुरा गर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरूले पढ्छन् भन्ने कुरा समेत थाहा थिएन उहाँहरूलाई होइन, किनकि हामी सबल व्यक्तिहरू त पढेर चाहिँ केही गर्नु, अपाङ्गता भएका व्यक्तिहरूले पढ्दाखेरि के हुन्छ, बाहिर जाँदाखेरि अपाङ्गता भएका व्यक्तिहरूले बाहिर पस्दाखेरि कस्तो किसिमको समस्या आउँछ आउने हो कि, अथवा त्यो बिरामी भएर चाहिँ अलपत्र पो काटिदिने हुन् कि, अथवा चाहिँ अलिकति खानपिनमा हेल्थ केयर गरिदिने हो कि, यस्ता यस्ता किसिमका चाहिँ चिन्ताले गर्दाखेरि चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ बाहिरै पठाउनु हुँदैन भनेर मानेको। तर अहिले जब म मेरो गाउँ समाजबाट म जब स्कुल पढ्न हिँड्दाखेरि अथवा स्कुल विद्यालय स्तरमा जब विद्या हासिल गर्नको लागि, शिक्षा हासिल गर्नको लागि जब म विद्यालयमा, अहिले एकदमै फरक आएको छ मेरो गाउँ समाजमा चाहिँ, मलाई हेर्ने दृष्टिकोण चाहिँ एकदमै फरक भएको छ कि अपाङ्गता भएका व्यक्तिहरूले पनि के गर्न सक्दोरहेछन्, उनीहरूको पनि अब क्षमताहरू पहिचान गर्न सकियो भने, जहाँ पनि जस्तोसुकै अवस्थामा पनि अपाङ्गता भएका व्यक्तिहरूले जीवन चलाउन सक्ने रहेछन्, अगाडि बढ्न सक्ने रहेछन्, अवसर पायो भने जहाँ पनि एडजस्ट हुन सक्ने स्थिति बन्दो रहेछ भन्ने किसिमको कुरा चाहिँ समाजले अहिले बुझ्नु भएको छ, म हुर्केको गाउँ समाजमा बुझ्नु भएकोले गर्दाखेरि अहिले एकदमै फरक आएको छ।
0: अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले दिएको सेवा सुविधाहरू लिन कतिको सहज भएको छ यहाँलाई?
1: अपाङ्गता भएका व्यक्तिहरूलाई सहज नै छ भन्ने, अगाडि धेरै समस्या हुन्थ्यो तपाईँको यो स्कलरसिपहरूमा गर्दाखेरि पनि, अहिले पनि समस्या छ भन्नुहुन्छ कतिपयले होइन, अनि तपाईँको यो परिचय पत्र बनाउनको लागि पनि अब सबै कुरा गर्नुपर्ने, चेक गर्नुपर्ने, जाँच गर्नुपर्ने होइन, अब आफू कुन खालको क्याटेगोरीको अपाङ्गता भएको व्यक्ति हो त्यो प्रमाणित गर्नुपर्ने हुन्छ, त्यो प्रमाण गर्नुपर्ने सहायक सामग्रीहरू पुर्नै पर्ने हुन्छ, त्यो समस्या छ, अब चाँडै पाइँदैन त्यो सहायक सामग्रीहरू, कहिले कहीँ संस्थाकै भर पर्नु पर्ने हुन्छ, संस्था मार्फत त्यो सहायक सामग्रीहरू हामीले बाँडिन्छ, त्यो हामीले लिनुपर्ने हुन्छ, त्यसमा अब समस्या हुन्छ। अर्को कुरा सामाजिक सुरक्षा भत्तामा अहिले ब्याङ्किङ प्रणाली आएको हुनाले सामाजिक सुरक्षा भत्ता लिँदाखेरि चाहिँ तपाईँको एकजना सहयोगी नलिनु हुँदैन, सहयोगी लिएर जानुपर्ने हुन्छ होइन, त्यो सहयोग गर्न नसक्दाखेरि चाहिँ ल्याप्टोपकै भरमा चाहिँ त्यो सबै काम गर्नुपर्ने कारणले गर्दाखेरि अलिकति सहज चाहिँ सहज छ, तर अब सहयोगी लिएर आफूभन्दा सबल व्यक्तिलाई लिएर जाँदाखेरि चाहिँ अलिकति सबल व्यक्तिले कुनै बेला चाहिँ पर्खिन नसक्ने, नमान्ने, नपर्खिदिने, हतार गरिदिने, अलिकति बिचबिच माग्ने, त्यही अब पुरस्कारहरू अब लिन जाँदाखेरि चाहिँ अब एफएमहरूमा कुनै अब संस्थाहरूमा पुरस्कार लिन जाँदाखेरि पनि अब सहयोगी लानुपर्ने हुन्छ, त्यसमा पनि अब सम्मान दिने त्यस्तो किसिमको समस्याहरू चाहिँ
0: व्यापारमा एकदमै खुसी हुनुहुन्छ होइन यहाँ?
1: हजुर हजुर, अब सन्तुष्ट नै भन्नुपर्छ, अहिलेसम्म अब आफूले मेहनत गरे अनुसारको चाहिँ अब काम गर्न पाउँदाखेरि चाहिँ सन्तुष्टि लाग्छ, तर पनि अब कस्तो भन्दाखेरि अलिकति दयाको दृष्टिले कतिपयले हेरिदिनुहुन्छ कि, व्यापार गर्दाखेरि पनि अब कतिपयले चाहिँ यो काम गरेर मेहनत गरेर यसरी खाइराख्नु भएको छ अपाङ्गता भएका व्यक्तिहरूलाई भन्ने खालको एउटा सबै मानिसमा चाहिँ छैन अहिले पनि, किनभने व्यापार गरेर अब खाएको छ, आफ्नै तरिकाले अब इमान्दार तरिकाले अब खाइराख्नु भएको छ, अब सम्मानजनक तरिकाले भन्ने किसिमको सोच अलिकति
0: गुनासो गर्नुभयो, दयाको भावनाले हेरिदिनुहुन्छ भन्ने सोच आउँछ उहाँहरूलाई भन्नुभयो। जस्तो कि अपाङ्गता भएका व्यक्तिहरू पनि आफैले गरेर आफ्नो जीवन, आफैले आफ्नो काम गरेर केही गरेर आफ्नो जीवन निर्वाह गर्न सक्छन् भन्ने यहाँ जस्ता धेरै उदाहरणहरू हुनुहुन्छ। अहिले पनि हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने नजर अझै पनि फरक छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ यहाँले?
1: उहाँहरूलाई बरु हौसला दिनुहोस्, प्रोत्साहन दिनुहोस्, काम गर्दै हुनुहुन्छ भनेर मोटिभेसन गराउने खालको एउटा प्रेरणा दिनुहोस्, अनि उहाँहरूलाई तय होइन अवसरको खाँचो छ भनेर कुनै किसिमको केही कुरा थाहा पाउनु सक्नु भएको छ भने जानकारी दिनुहोस्, कुनै निकायमा पहल गरिदिनुहोस्, उहाँहरूको लागि के चाहिँ अवसर हुनसक्छ त्यो दिनुहोस् होइन, यो हाम्रो देश नेपालको नागरिक काम गरेर चाहिँ जिउने वातावरण अगाडि बढ्ने प्रेरणा हुन्छ भन्ने किसिमको चाहिँ।
0: टिकारामजी, यहाँ जस्तै यहाँका साथीहरूलाई, जस्तो कि धेरैजना हुनुहुन्छ होइन यहाँ व्यापार गरेर एकदमै खुसी हुनुहुन्छ, आफ्नो खुट्टामा आफै उभिनु भएको छ, आफ्नो एउटा जीवनलाई सफलतापूर्वक लाँदै हुनुहुन्छ, तर धेरै यहाँ जस्तै साथीहरू हुनुहुन्छ म केही गर्छु, म केही गरेर आफ्नो जीवन आफै निर्वाह गर्न सक्छु, यो समाजलाई देखाउँछु कि म अपाङ्गता भएकै कारण पनि म केही काममा पछि हट्दिनँ, केही काममा म रोकिन्न भन्ने सोच बनाउनु भएको छ, तर उहाँहरू अवसर पाउनु भएको छैन, त्यो ठाउँ पाउनु भएको छैन, उहाँहरूलाई के सन्देश दिनुहुन्छ यहाँले?
1: म अपाङ्गता भएका साथीहरूलाई के भन्न चाहन्छु भने, उहाँहरूको अभिभावकले उहाँहरूलाई पहिला सुरुमा त मोटिभेट गर्नुपर्छ, र अपाङ्गता भएका हाम्रो नानी बाबुहरूले पनि सन्तानहरूले पनि केही गर्न सक्छन् भन्ने खालको चाहिँ सुरुमा चाहिँ अभिभावकहरूले आफ्नो मनबाट चाहिँ त्यो कुराहरूलाई लिनुपर्छ, र उहाँहरूलाई कसरी हुन्छ लगानी गर्ने वातावरण मिलाइदिएर उहाँहरूले पनि आफ्नो आय आर्जनलाई कसरी गर्न सक्नुहुन्छ त्योतिर चाहिँ अभिभावकहरूले उहाँहरूको अपाङ्गता भएका छोराछोरीहरूलाई चाहिँ मोटिभेट गर्नुपर्छ, प्रेरणा दिनुपर्छ होइन, र अपाङ्गता भएका साथीहरूले पनि आफ्नो अभिभावकलाई सम्झाउने, बुझाउने, अनि म केही गर्न चाहन्छु भनेर आफ्नो अभिभावकलाई चाहिँ अलिकति प्रभावकारी संचार सिपको माध्यमले सम्झाउने, अरू साथीहरूलाई पनि त्यही गरिराख्नु भएको छ, त्यो उदाहरणहरू दिने प्रस्तुत गर्ने, कोही साथीहरूको कोही जीवनीहरू छ भने त्यो अपाङ्गता भएका व्यक्तिहरू उनीहरूलाई वा उनीहरूको अभिभावकहरूलाई त्यो जीवनीहरू सुनाइदिने, यी यो कामहरू गर्न सकेको खण्डमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले पनि केही गर्न सक्नुहुन्छ, आफूले सकेको काम गर्न सक्नुहुन्छ र आफ्नो जीविका चलाउन सक्नुहुन्छ। अहिले पनि अधिकांश अपाङ्गता भएका नानी बाबुहरूलाई अभिभावकहरूले घर बाहिर निक्लिन दिएको अवस्था छैन, धेरै पीडा छ, समस्या छ, अभिभावकहरूले चाहिँ अब लड्छ अथवा के हुन्छ कसो हुन्छ भन्ने हिसाबले डराएर चाहिँ उहाँहरूले आफ्नो नानी बाबुहरूलाई चाहिँ बाहिर केही गर्ने अवसर उहाँलाई दिनुभएको छैन। तर अब धेरै परिवर्तन भइसक्यो, शिक्षाको युग आइसक्यो, अपाङ्गता भएका व्यक्तिहरूले पनि शिक्षा लिएर चाहिँ पढेर चाहिँ केही गर्न सक्छन् अथवा शिक्षा लिन नपाए त केही गरेर चाहिँ आफ्नो सिपमा बाँच्न चाहन्छन् भन्ने कुरा चाहिँ अभिभावकहरूले पनि बुझ्नुपर्छ, यही कुरा म भन्न चाहन्छु।
0: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यहाँको महत्त्वपूर्ण समयका लागि कार्यक्रम हाम्रो बोली र रेडियो नेपालको तर्फबाट यहाँलाई एकदमै धेरै धेरै धन्यवाद छ।
1: धन्यवाद। र आज यो हाम्रो बोलीमा चाहिँ आज रेडियो नेपालमा पहिलो पटक मेरो आवाजलाई यसरी यो कार्यक्रम मार्फत चाहिँ सबै रेडियो सुन्ने श्रोताहरूमा चाहिँ राख्न दिनुभएकोमा तपाईँ लगायत रेडियो नेपाल परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: आज हामी कार्यक्रम हाम्रो बोलीमा उदयपुर निवासी टिकाराम राईसँग कुराकानी गर्यौं। हाल उहाँ आफ्नो व्यापार र आफ्नो पढाइको सिलसिलामा मोरङ जिल्लामा बसोबास गर्दै हुनुहुन्छ। उहाँ एउटा सफल जीवनयापन गर्दै हुनुहुन्छ। दृष्टिविहीन भए पनि हरेस नखाएर उहाँले एउटा व्यापार गर्ने सोच बनाउनु भयो र व्यापार गरेर आफ्नो परिवार पाल्दै हुनुहुन्छ र आफू खुसी हुनुहुन्छ र आफ्नो परिवारलाई पनि खुसी राख्नुभयो।

0: आजको लागि हाम्रो बोली रेडियो कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। आउँदो आइतबार यही समय फेट हुने बाचाका साथ प्राविधिक सहकर्मी मिनर बाबा जाचार्य र म विद्या चौधरी बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष,
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ राम थापा र साथीहरूको स्वर, सङ्कलन राम थापाको।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो कमला श्रेष्ठको स्वर, प्रेमदेव गिरीको संकलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, सीताराम ताजपुरियाको स्वर, भीम विराग अधिकारीको संकलनमा।

तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ र यति बेला सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ रेबिका सल्फी उल्लाको स्वर। यो गीतपछि यहाँहरूले राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
5: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
8: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन्न, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
7: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
8: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
7: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
8: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
7: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। वर्षको लामो दिन 21 जुन हो भने छोटो दिन 21 डिसेम्बर हो। त्यस्तै दिन र रात बराबर हुने दिन 21 मार्च र सेप्टेम्बर 23 हुन्। दिन र रात बराबर हुनेलाई सम्पात अर्थात् इक्विनक्स भनिन्छ।
1: करोडौं वर्ष अघिदेखि रूप परिवर्तन नभएको एकमात्र जीव साङ्लो हो।
0: सजीव हलो भन्नाले गणेउलालाई चिनिन्छ।
1: आवाजको गति भन्दा छिटो हिँड्ने कार्यलाई सुपरसोनिक भन्दछन्।
0: थेम्स नदीको किनारमा लन्डन, सिन नदीको किनारमा पेरिस भए जस्तै इराकको राजधानी बगदाद टिग्रिस नदीको किनारमा अवस्थित छ।
1: विक्रम सम्वत 2008 माघ 21 गते नेपालमा पहिलो पटक बजेट प्रस्तुत भएको थियो।
0: विक्रम सम्वत 936 नेपाल सम्वतको शुरूआत भएको हो।
1: सबैभन्दा हल्का धातु लिथियम हो भने सबैभन्दा गरौं धातु ओस्मियम हो।
0: हिटरमा प्रयोग गरिने तार नाइक्रोम धातुबाट बनेको हुन्छ।
1: आइन्स्टाइनले सापेक्षवाद सम्बन्धी सिद्धान्तको प्रतिपादन सन् 1905 गरेका थिए।
0: कालो हिरा भन्नाले कोइलालाई बुझिन्छ।
1: थर्मोमिटरको आविष्कार गर्ने वैज्ञानिक ग्यालिलियो ग्यालिली हुन्।
0: पिउने पानीमा मिसाइने ग्यास क्लोरिन हो।
1: महान दार्शनिक सुकरातको मुख्य सन्देश आफूलाई चिन्ह थियो।
0: लुसिफेरिन तत्त्वका कारणले गर्दा जुनकिरीले आफ्नो पुच्छरबाट उज्यालो छर्दछ।
1: बढी मात्रामा औषधिको प्रयोग गर्दा देखा पर्ने असरलाई टोक्सिसिटी भनिन्छ।
0: सिक्का र पदकको अध्ययन गर्ने विज्ञानलाई न्युमिस्मेटिक्स भनिन्छ।
1: सबैभन्दा छिटो बढ्ने वनस्पति बाँस हो। यो एक दिनमा 18 इन्चसम्म बढ्ने गर्दछ।
0: अपि हिमालबाट उत्पत्ति भएको नदी महाकाली हो।
1: टेलिस्कोपका आविष्कारक ग्यालिलियो ग्यालिली हुन्।
0: इस्पात धातुको आविष्कारक हेनरी बेस्मर हुन्। उनी ब्रिटेनका थिए।
1: पेनिसिलिनका आविष्कारक अलेक्जेन्डर फ्लेमिङ हुन्।
0: बुध ग्रहमा 88 दिनको एक वर्ष मानिन्छ।
1: सर्वप्रथम क्लोनिङ गरी जन्माइएको भेडाको नाम डली हो।
0: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब यहाँहरू माझ राख्दैछौ एउटा गीतलाई प्रमोद खरेलको स्वरमा। गीतकारमा हुनुहुन्छ गौरव गिरी र शंकर बीके, अनि संगीतकारमा विषम आचार्य। गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा विशेष सामग्री राख्ने क्रममा एउटा प्रेरक प्रसङ्ग राख्दैछौँ। कुनै समय ग्रीसमा दास प्रथा चरम अवस्थामा रहेको थियो। बजारमा हट्टाकट्टा दासको खुब किनबेच हुने गर्दथ्यो। एक दिन एक कन्जुस धनी मालिकले सस्तो दाममा एक कुरूप दास आफ्नो लागि किनेका थिए। दासलाई घरमा ल्याउने बित्तिकै उनकी पत्नीको रिसले सीमा रहेन। दास निकै कुरूप थिए, त्यसैले उनी पतिसँग अति रिसाएकी पनि थिइन्। ती दासको एउटा आँखामा चोट लागेको थियो, दाँत भाँचिएको थियो भने पछाडिको ढाड उठेको थियो। अनुहार यति नमिलेको थियो कि उनलाई देख्दा केटाकेटी डराएर भाग्ने गर्दथे। यो बारेमा ती पत्नीले पतिलाई जति गाली गरे पनि पति चाहिँ केही बोलेनन्, किनकि गुलामको कुरूपताका कारणले उनीहरूले तिनलाई सस्तोमा पाएका थिए। बिस्तारै ती दासले घरमा सबै काम सम्हाल्न थाले। उनी बिहान सबरै उठ्थे, भाँडाकुँडा सफा गरी माझ्दथे, मालिक र मालिकनीकै लागि चिलिम भर्थे, साथै साँझमा मालिक र मालिकका बालबालिकालाई फकाएर रोचक कथाहरू सुनाउने गर्दथे। केही पछि ती धनी मानिसको घरमा मानिसको भिड नै लाग्न थाल्यो। सबैजना तिनै दासका रमाइला कथा सुन्न लालायित हुने गर्दथे। अब कोही पनि उनको अनुहार देखेर डराउँदैनथे। सबैले आज दासले कस्तो शिक्षाप्रद कथा सुनाउलान् भनेर पर्खेर बस्ने गर्दथे। बिस्तारै बिस्तारै गुलामको कथाको ख्याति ग्रीसका बादशाहको कानमा पनि पुग्यो। आखिर एक दिन बादशाह पनि ती धनी मानिसको घरमा पुगेर उनको कथा सुन्न बसे। बादशाहले पनि कथा निकै मन पराए। आफू बाहिर जाने समयमा बादशाहले ती दासलाई इनाम दिन खोजे। तब ती दासले भने, धन्यवाद महाराज, मलाई कुनै इनाम चाहिँदैन। मेरा लागि उचित इनाम यही हुनेछ कि मैले सुनाएका सबै कथा लेखेर एउटा पुस्तक बनाइयोस्, ताकि म यो संसारबाट गइसकेपछि पनि ती बालबालिका सँगै बस्न सकूँ। ती दासको कुरा स्वीकारियो र छिट्टै दास इसपका कथा घर घरमा पढिन थालेको थियो। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्गसँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौँ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै समीक्षा अधिकारी र रितेश घतानेको युगल स्वरमा एउटा गीत राखिदिन्छौ। गीतमा रचना तथा संगीत रहेको छ रितेश घतानेको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रम संचालक साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।

0: नमस्कार, विश्व दूरसञ्चार दिवस विशेष यो कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा। यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला सुन्न सक्नुहुनेछ। आज मे 17 विश्व दूरसञ्चार दिवस। विश्व दूरसञ्चार दिवस सन् 1969 मे 17 प्रत्येक वर्ष मनाइँदै आएको छ। दूरसञ्चारको विकाससँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ। नेपाली आकाशमा दौडिएको माइक्रोवेभको तरङ्ग अप्टिकल फाइबरसम्म पुगेको छ। इन्टरनेटको विकास तीव्र गतिमा छ। यसबाट नेपाल पनि विश्वको सूचना संसारभित्र सहजै अटाउन सफल भएको छ। यो सकारात्मक कदम पनि हो। पछिल्लो समय नेपालमा दूरसञ्चारको अवस्था र गुणस्तर कस्तो छ? इन्टरनेटमा पहुँच हुने र नहुने बीचको दूरी कसरी घटाइँदैछ? सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको तीव्र विकाससँगै साइबर सुरक्षा चुनौती पनि बढेको छ। यसलाई न्यूनीकरण गर्न के गर्नु पर्ला? यी र यस्तै विषयमा रहेर आज हामीले कुराकानी गरेका छौँ नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालसँग। मिन सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: नेपालमा दूरसञ्चारको पछिल्लो अवस्था कस्तो देखिन्छ?
1: नेपालमा दूरसञ्चारसँग जोडिएको इस्यु हेर्ने हो भने अब हाम्रो यो अहिले पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्ने

0: स्कुलबाट इन्टरनेट प्रोभाइड हुन्थ्यो, वायरलेस वाइफाईबाट इन्टरनेट सेवा त्यो प्रविधिबाट वितरण गरिरहेको थियौँ। अहिले चाहिँ खास गरेर अप्टिकल फाइबरको सञ्जाल व्यापक रूपमा विस्तार भएको छ र अलिकति रेजिलेन्ट हिसाबले अलिकति पछिल्लो प्रविधिको प्रयोग गरेर दूरसञ्चार सेवाको सञ्चालन प्रयोग र त्यसको विस्तार भइरहेको अवस्था।
1: दूरसञ्चार सेवा सर्वसुलभ र भरपर्दो बनाउने जिम्मेवारी प्राधिकरणको हो, तर अझै पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा किन पुग्न सकिरहेको छैन?
0: निश्चय नै अब नेपाल दूरसञ्चार प्राधिकरणलाई दूरसञ्चार ऐनले दूरसञ्चार सेवालाई भरपर्दो बनाउने, सर्वसुलभ बनाउने र त्यसको नियमित र व्यवस्थित गर्ने भन्ने जिम्मेवारी सुम्पेको अवस्था छ। त्यही बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन 2053 नेपाल दूरसञ्चार प्राधिकरणलाई तोकिएको जिम्मेवारी, काम कर्तव्य र अधिकारको अधीनमा रहेर कानुन बमोजिम हामीले अब त्यसको लागि आवश्यक पर्ने लाइसेन्सिङका कुराहरू, त्यसको लागि आवश्यक पर्ने नियमनका कुराहरू, फेसिलिटेसनका कुराहरू गर्दै आइरहेको अवस्था हो। पछिल्लो अवस्थालाई केलाउने भने नेपालमा खास गरेर मोबाइलको हकमा चाहिँ नेपाल टेलिकम र एनसेल दुईटा सेवा प्रदायकले चाहिँ आफ्नो सेवा सञ्चालन गरिरहेको, विस्तार गरिरहेको अवस्था छ भने अर्कोतर्फ इन्टरनेटको हकमा चाहिँ हामी कहाँ फिक्स इन्टरनेटको चाहिँ करिब करिब 100 बढी संख्यामा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स जारी भएको र करिब करिब 40-45 संख्यामा तिनीहरूले इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो सेवा सञ्चालन गरिरहेको र त्यसबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको अवस्था छ। अब एकातर्फ यसको च्यालेन्जेस हेर्ने भने नेपालमा च्यालेन्ज नभएको होइन, च्यालेन्ज छन्, किनभने हामी कहाँ चाहिँ स्क्याटर्ड पपुलेसन, डिजिटल टेरेनको कुराहरू छन्, त्यस्तै गरेर एफोर्डेबिलिटीका कुराहरू छन्, त्योसँग जोडिएको चाहिँ नेटवर्कको रेजिलियन्सीका कुराहरू छन्, स्किल डिजिटल स्किलका कुराहरू छन्, होइन त्यो च्यालेन्जहरू छन् नभएको होइन। तर त्यो सँगसँगै अब हामीले खास गरेर दूरसञ्चार ऐन 2053 जहाँ डिजिटल डिभाइड छ अर्थात् अनसर्भ एरिया छ या अन्डर सर्भ एरिया छ त्यस्तो क्षेत्रमा दूरसञ्चार सेवाको विकास विस्तार गर्नको लागि हरेक सेवा प्रदायकले आएको वार्षिक 2% रकम चाहिँ ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा हुने गरे, त्यो ग्रामीण दूरसञ्चार विकास कोषको रकम पनि परिचालन गरेर प्राधिकरणले जहाँ चाहिँ अनसर्भ एरियाहरू छ, अन्डर सर्भ एरियाहरू छ, दूरदराजहरू ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नको लागि त्यसको लागि चाहिने पूर्वाधार, त्यसको लागि चाहिने सेवा विस्तार गरिरहेको अवस्था हो। अहिले पछिल्लो अवस्थालाई हेर्ने भने हामीले ब्रडब्यान्ड इन्टरनेटको हकमा विभिन्न 18 आयोजनाहरू सञ्चालन गरेर देशका सबै स्थानीय तह, वडा कार्यालय, त्यस्तै गरेर सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य संस्था लगायतका ठाउँहरूमा ब्रडब्यान्ड इन्टरनेट कनेक्टिभिटी चाहिँ विस्तार भइसकेको अवस्था छ। र अर्कोतर्फ यो मध्य पहाडी लोकमार्ग भएर सबै जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने भनेर चाहिँ खास गरेर यो यसमा चाहिँ 3 आयोजना पहिचान गरेर प्याकेज 1 कोची, मधेस र बागमती प्रदेश, त्यस्तै गरेर प्याकेज 2 2 प्रदेश र प्याकेज 3 चाहिँ अर्को 2 प्रदेश गरेर 7 प्रदेशका सबै चाहिँ जिल्ला सदरमुकाम सबै पालिका स्तरसम्म विस्तार गर्ने भन्ने हिसाबले उच्च क्षमताको त्यसमा 48 अथवा कोर भन्दा बढी क्षमताको चाहिँ अप्टिकल फाइबर सञ्जाल विस्तार भइरहेको अवस्था छ। त्यसमा नेपाल टेलिकम मार्फत करिब करिब हामीसँग 5,500 किलोमिटरको हाराहारीमा सूचना महामार्ग निर्माण कार्य पनि अगाडि बढिरहेको अवस्था हो। अहिलेसम्मको पछिल्लो अवस्थालाई केलाउने भने अब यसको अप्टिकल फाइबर नेटवर्क करिब करिब 40% भन्दा बढी विस्तार भइसकेको, बिचाइसकेको अवस्था छ भने अन्य क्षेत्रमा पनि तीव्र गतिमा यसको लागि आवश्यक कामहरू अगाडि बढेको छ र नेपाल टेलिकमले प्याकेज 1 र प्याकेज 3 हकमा नेपाल टेलिकमले अलरेडी सम्झौता भएर काम अगाडि बढिसकेको छ भने प्याकेज 2 हकमा चाहिँ नेपाल टेलिकमलाई हामी छिटै चाहिँ सम्झौता गरेर त्यसको लागि आवश्यक डिपिआर पनि तयार भइसकेको छ। त्यसको लागि चाहिने चाहिँ पूर्वाधार, त्यसको लागि चाहिने कम्पोनेन्टहरू के हुन्छ, त्यसको चाहिँ टाइम बाउन्डेड हामीले टार्गेटहरू राखेर त्यो काम पनि अगाडि बढाएको छ। यसले गर्दाखेरि के हुन्छ भने नेपालका सबै क्षेत्रमा सूचना महामार्ग निर्माण हुन्छ जसले गर्दाखेरि सहज रूपमा भरपर्दो र उच्च गतिको चाहिँ इन्टरनेट सेवा, दूरसञ्चार सेवा ग्रामीण क्षेत्रसम्म यहाँका उपभोक्ताले उपभोग गर्न पाउँछन् भन्ने हाम्रो चाहिँ बुझाइ छ। र अझै हामीले चाहिँ आगामी दिनमा अब जहाँ स्टिल चाहिँ ग्रामीण क्षेत्रमा अन्डर सब एरियाहरू छ, अनसब एरियाहरू छ, त्यहाँ सेवा पुगेका छैन भने त्यस्तो एरियामा मोबाइल टावरहरू अब नेपाल टेलिकम एनसेलले पनि नपुर्याएका ठाउँहरूमा यस्ता चाहिँ ग्यापहरू आइडेन्टिफाई गरेका छौँ। करिब करिब 480 बढी संख्यामा मोबाइल टावरहरूको आवश्यकता महसुस भएर हामीले त्यसको लागि चाहिने गृह कार्य गरेर त्यसको डिपिआर पनि तयार पारेर त्यसको लागि पनि अब आरटिडिएफको रकम परिचालन गरेर त्यो ठाउँमा विस्तार गर्ने भन्ने हिसाबले त्यसको लागि पनि काम अगाडि बढेको अवस्था।
1: मिन सर, यहाँले जे कुरा गर्नुभयो अहिले जुन प्रक्रियामा रहेको कुरा, यो कुरा हेर्दाखेरि इन्टरनेटमा पहुँच हुने र नहुने बिचको जुन खालको एउटा ग्याप छ त्यसलाई अझ विशेष गरी डिजिटल डिभाइड भनेर भनिन्छ, त्यो डिजिटल डिभाइड न्यूनीकरण हुने सम्भावना पनि देखिन्छ। त्यसो भए
0: यो अब दूरसञ्चार सेवा अहिले चाहिँ अत्यावश्यक सेवाको रूपमा बेसिक फाउन्डेसन रूपमा स्थापित भएको छ, यो चाहिँ किसिमको लाइफ लाइनको रूपमा नै स्थापित भइसकेको अवस्थामा यसको महत्व सबै बहुआयामिक उपयोगितामा शिक्षा, स्वास्थ्य, व्यापार, उद्योग, कृषि, ऊर्जा सबै ठाउँमा यसको अत्यन्त धेरै ठुलो महत्व छ। यो चाहिँ एउटा फाउन्डेसनको रूपमा नै रहेको हुनाले यसको उपयोग, यसको लागि चाहिने पूर्वाधार निर्माण, यसको लागि चाहिने अन्य कुराहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ र नेपाल सरकारले पनि डिजिटल कनेक्टिभिटीको लागि विशेष प्राथमिकता दिएर जुन डिजिटल नेपाल फ्रेमवर्क

0: 2076 ल्याएको छ, त्यसमा चाहिँ कनेक्टिभिटीको पार्टमा नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन 2053ले दिएको जिम्मेवारी बमोजिम हामीले अब सेवा प्रदायक मार्फत पनि गरिरहेछौँ। अर्कोतर्फ ग्रामीण दूरसञ्चार विकास कोषको रकम पनि परिचालन गरेर जहाँ चाहिँ स्थित ग्यापहरू छ, अनकनेक्टेड डटहरू छ, ब्ल्याक डटहरू छ, त्यस्तो ठाउँमा चाहिँ सेवा प्रवाह गर्नको सेवा एक्सेस पुर्याउनको लागि हामीले हाम्रो ठाउँबाट चाहिँ काम गरिरहेको अवस्था हो। यसमा सबैले मिलेर सेवा प्रदायक र अन्य चाहिँ अब नेपाल सरकारबाट पनि अब यसको लागि चाहिने पोलिसीमा कुनै अपडेट गर्नुपर्ने, कानुनमा कुनै परिमार्जन गर्नुपर्ने, नयाँ कानुन बन्नुपर्ने अवस्था पनि केही अवस्थामा केही हदमा देखिन्छ। त्यो हुनाले त्यसको लागि चाहिने कुराहरू पनि हामीले अगाडि बढाउनु पर्ने हुन्छ। र खास गरी म चाहिँ के भन्छु भने डिजिटल लाइफ लाइनको हिसाबले जुन पूर्वाधार छ त्यो चाहिँ रेजिलिएन्ट हुनु पर्यो, त्यो चाहिँ एफोर्डेबल पनि हुनु, रेजिलिएन्ट मात्र भएर हुँदैन, त्यो ग्राहकले एफोर्ड गर्न सक्ने पनि हुनुपर्छ। किनभने त्यो एफोर्डै गर्न सक्दैन भने सेवा महँगो भयो भने त उनीहरू उपभोग गर्न सक्दैन, अत्यावश्यक सेवाको रूपमा भइसकेपछि त्यो एफोर्डेबल पनि हुनु पर्यो, त्यो चाहिँ सेक्योर एन्ड ट्रस्टवर्दी पनि हुनु पर्यो। तिनवटा पिलरलाई हामीले विशेष ध्यान दिएर काम गर्दैछौँ र यसको लागि सरकारवाला निकायहरू एकदम त्यही बमोजिम काम गर्नुहुन्छ र हाम्रा सेवा प्रदायकलाई पनि हामीले छोई बमोजिम व्यवस्थापन गर्ने, नियमित गर्ने र चाहिँ त्यसको नियमनको व्यवस्था मिलाउँछौँ। अलिकति हामीले चाहिँ अब अलिकति ध्यान दिनुपर्ने कुरा भनेको नयाँ प्रविधि, जुन विश्व मानचित्रमा विश्व परिवेशमा नयाँ नयाँ प्रविधिहरू आइरहेको अवस्था छ, यो डाइनामिक सेक्टर हो, टेलिकम्युनिकेसन अथवा सूचना प्रविधि, त्यो नयाँ प्रविधिलाई नेपालमा सकभर छिटो ल्याउनको लागि त्यसँग एसोसिएटेड नीतिगत व्यवस्था होला, कानुनी व्यवस्था होला, त्यो बमोजिम तयार पारेर हाम्रा लाइसेन्सिङ र त्यसको सेवा विस्तारको लागि अर्थात् उपभोगको लागि आवश्यक वातावरण सबै मिलेर तयार पार्नुपर्ने हुन्छ। र ब्रडब्यान्ड फर अल भन्ने जुन एउटा चाहिँ नारा छ त्यसले मूर्त रूप पाउनको लागि हामी सबै मिलेर काम गर्नुपर्ने हुन्छ, जसबाट चाहिँ हामीले यो अहिले जुन डिजिटल डिभाइडको कुरा गरिरहेका छौँ, यो खास गरेर अब यो विभिन्न हिसाबले डिजिटल डिभाइड हुनसक्छ, एउटा जेन्डर ग्याप हुनसक्छ, अर्को चाहिँ टेरेनमा चाहिँ अब जियोग्राफिकलको हिसाबले पनि हुनसक्छ, अरू विभिन्न हिसाबले ग्याप हुनसक्छ, त्यसलाई ब्रिज गरेर सबैको लागि यो ब्रडब्यान्ड इन्टरनेट अर्थात् टेलिकम्युनिकेसन भन्ने जुन नारा छ त्यसलाई मूर्त रूप दिन सक्नुपर्छ भन्ने नेपाल दूरसञ्चार प्राधिकरणले ठानेको छ। र सोही बमोजिम हामीले आफ्नो नियमनको दायरालाई सशक्त रूपले अगाडि बढाइरहेको अवस्था छ।
1: मिन्सर, यहाँ आफै पनि निकै लामो समयदेखि दूरसञ्चारको क्षेत्रमा कार्यरत हुनुहुन्छ, निजी तथा विदेशी लगानीकर्तालाई दूरसञ्चार क्षेत्रमा आकर्षित गर्न नेपाल कतिको सक्षम देखिन्छ?
0: अब यो निजी क्षेत्र, किनभने अहिले सबै कुराहरू चाहिँ अब उदारताको नीति भनेको यो विश्वमा सबै ठाउँमा चलेको छ, किनभने सरकारले मात्र सबै ठाउँमा चाहिँ यो गर्न सक्ने अवस्था पनि रहँदैन। दूरसञ्चार ऐन 2053को उद्देश्य नै निजी क्षेत्र समेतलाई सहभागिता गराई दूरसञ्चार सेवालाई सर्वसुलभ, भरपर्दो, नियमित र व्यवस्थित गर्ने भन्ने मेन मनसाय नै त्यही हो। त्यो हुनाले निजी क्षेत्रको लागि चाहिने इन्भेस्टमेन्ट फ्रेन्डली इन्भाइरोमेन्ट पनि हुनु पर्यो, त्यसबाट चाहिँ कन्ज्युमरले बेनिफिट पनि पाउनु पर्यो, त्यस्तै गरेर सरकारको ठाउँबाट सरकारले चाहिँ ट्याक्सेसनको हिसाबले केही त्यसमा त्यो हिसाब पनि प्राप्त गर्न सक्नु पर्यो। बेसिक फाउन्डेसन रूपमा रहेको अत्यावश्यक सेवा छ, त्यसको चाहिँ सहज उपभोग गर्न सक्ने इन्भाइरोमेन्ट बनाउनको लागि अब हामीले अलिकति चाहिँ नेपाल सरकारको पनि भूमिका अब चाहिँ पोलिसीको हिसाबले होस् या अरू चाहिँ कानुन निर्माणको हिसाबले होस् इन्भेस्टमेन्टको हिसाबले इन्भेस्टमेन्ट इन्भेस्टरहरूलाई त्योसँग एसोसिएटेड इस्युहरूमा जस्तो अहिले हामी कहाँ पोलिसी 2060 दूरसञ्चार नीति जुन 2060 छ, त्यसपछि 2072मा चाहिँ सूचना प्रविधि नीति छ, 71मा ब्रडब्यान्ड नीति छ, त्यो नीतिहरूको टार्गेटहरूको चाहिँ टाइम लाइन सकिसकेको अवस्थामा नीति नयाँ नीति ल्याउनु पर्ने आवश्यकता छ। किनभने यो अन्तर्राष्ट्रिय स्तरमा पनि नयाँ नयाँ चाहिँ टार्गेटहरू आइडेन्टिफाई भएको अवस्थामा नेपालले पनि नीतिगत हिसाबले पनि अलिकति हामीले केही कामहरू गर्नुपर्ने आवश्यकता, यसको लागि नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण र अन्य सरकारहरूले निकायबाट पनि काम गर्नुपर्ने आवश्यकता छ। अब यो नयाँ प्रविधि भित्राउनुलाई चाहिने अब यसोसँग जोडिएका स्पेक्ट्रमको कुराहरू हुन सक्छन्, फेसिलिटेसनका कुराहरू हुन सक्छन्, इन्फ्रास्ट्रक्चरका कुराहरू हुन सक्छन्, त्यसको शुल्क निर्धारणका कुराहरू हुन सक्छन्, यी सबै कुराहरूमा अब नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण, सेवा प्रदायक तथा कन्ज्युमरको पनि एउटै भूमिका, उहाँहरू पनि सचेत हुनु पर्यो आफ्नो चाहिँ सेवाको गुणस्तर कस्तो पाइरहेको छ, यसमा सम्बन्ध सेवा प्रदायकको चाहिँ सँग कुनै गुनासो छ भने त्यहाँ गुनासोको लागि कम्प्लेन गर्ने, त्यसपछि सुनवाई भएन भने नेपाल दूरसञ्चार प्राधिकरण पनि गुनासो उहाँले सुनाउन सक्नुहुन्छ या दर्ज गर्न सक्नुहुन्छ। त्यसबाट हामी पनि के गर्न सक्छौँ भने कुनै सेवा ग्राहीलाई कुनै मर्का परेको छ, गुणस्तरीय सेवा पाएको छैनन् भने हामीले तत्काल चाहिँ कानुन बमोजिम त्यो गुणस्तरीय सेवा प्रवाह गर्ने सुनिश्चित गरेर नेपाल दूरसञ्चार प्राधिकरणले मिलाउनुपर्छ। र यसको लागि मैले खास गरेर नेपाल सरकारको तर्फबाट चाहिँ अलिकति यो सेक्टरमा ट्याक्सेसनको इस्युहरूमा अलिकति धेरै इस्युहरू उठानु भएको छ, यो सेक्टरमा अलिकति ट्याक्स बाहिर अन्य कन्ट्रीहरूको भन्दा हामी कहाँ अलिकति बढी छ भन्ने हामी कहाँ चाहिँ गुनासोहरू सेवा प्रदायकबाट अन्य निकायहरूबाट पनि आइरहेको अवस्थामा त्यसमा चाहिँ यो अत्यावश्यक सेवाको रूपमा चाहिँ यो दूरसञ्चार सेवा सूचना प्रविधि स्थापित भएको अवस्थामा यो पार्टमा पनि नेपाल सरकार अथवा नेपाल दूरसञ्चार प्राधिकरणले पनि अलिकति लिबरल भएर त्यो पार्टमा पनि अलिकति गृह कार्य गरेर काम अगाडि बढाउनु पनि आज मैले महसुस गरेँ।
1: सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको तीव्र विकाससँगै साइबर सुरक्षा चुनौती पनि बढेको छ, यसमा प्राधिकरणको भूमिका के हुन्छ?
0: यो साइबर अहिलेको बर्निङ इस्यु, अब हामीले एकातिर रेजिलिएन्ट नेटको कुरा गरेका छौँ, अर्कोतर्फ योसँग एकदमै महत्त्वपूर्ण इस्यु भनेको साइबर सुरक्षा पनि हो। किनभने ग्राहकहरू जसले त्यो सेवा उपभोग गर्छन् नेटवर्क सुरक्षित हुनुपर्छ, उनीहरूको चाहिँ ट्रस्ट हो, उसले प्रयोग गर्ने इन्भाइरोमेन्ट त तय गर्नु पर्यो। त्यो उनीहरूले साइबर सेक्युरिटीको हिसाबले नेपाल दूरसञ्चार प्राधिकरणले हाम्रा सेवा प्रदायकहरूको नेटवर्कलाई कसरी सेक्योर बनाउने, कसरी रेजिलिएन्ट बनाउने भन्ने बारेमा हामीले साइबर सेक्युरिटी बाई ल विनियमावली जारी गरेका छौँ। हाम्रा सबै सेवा प्रदायकहरूले प्रयोग गर्ने नेटवर्क र त्यसको चाहिँ उपकरण, त्यसको चाहिँ एसेसमेन्ट अडिटका कुराहरू अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम उनीहरूले तयार पार्ने, हरेक वर्ष त्यसको अडिट गर्नुपर्ने भन्ने हिसाबले सेवा प्रदायकहरूको भूमिका के हुने भन्ने बारेमा हामीले प्रष्ट रूपमा चाहिँ कानुनमा तय गरेका छौँ। र सोही बमोजिम हाम्रा चाहिँ सेवा प्रदायकहरूले आफ्नो नेटवर्कलाई सुरक्षित भरपर्दो बनाउनु पर्ने आवश्यकता एकातिर छ भने, अब यो एकातिर कस्तो भने कनेक्टिभिटीको हिसाबले पूर्वाधारको एउटा पाटो रह्यो तर यो अन्य निकायहरूसँग पनि जोडिन्छ, त्यो उनीहरूले यो समग्रतामा अब यहाँ सोसल मिडियाको कुराहरू आयो होइन, उनीहरूले यसमा अलिकति टेली कम्युनिकेसनको सेक्टरको लागि हाम्रा सेवा प्रदायकलाई नियमन गर्ने पाटो एनपिएसँग हामीले त्यो काम गरिरहेका अवस्था छ भने, अब अन्य यसको चाहिँ सेवा उपयोग गर्ने कुराहरू अन्य चाहिँ विभिन्न नेपाल सरकारका चाहिँ विभिन्न विभागहरू मन्त्रालयहरू पनि संलग्न हुने भएको नाताले यसमा साइबर सेक्युरिटीको हिसाबले खास गरेर अहिले नेपाल सरकारले नीति ल्याइसकेको अवस्था छ, क्याबिनेटबाट पास भएर नीति आइसकेको छ, त्यो नीति कार्यान्वयन गर्नको लागि त्योसँग जोडिएको कानुनहरू तर्जुमा गर्नुपर्ने र यसमा विभिन्न सरकारवालाहरूको भूमिकालाई किटान गरेर त्यसमा चाहिँ यदि मिसयुज भयो, फ्रड भयो भने त्यसलाई दण्डित गर्नुपर्ने अवस्थाको लागि ऐनको होमवर्क नेपाल सरकारले अम्ब्रेला एक्ट बनाएर अगाडि बढाउने भन्ने हिसाबले त्यो गृह कार्य भइरहेको अवस्था छ। जहिका भने नेपाल दूरसञ्चार प्राधिकरणले पनि हामीले यसमा चाहिँ अन्तर्राष्ट्रिय हिसाबले विज्ञ पनि बोलाएर अध्ययन गरेर नेपाल सरकारलाई त्यो नीतिगत हिसाबले सुझाव पनि दिइसकेको अवस्था हो पहिले नीतिको हिसाबले भने, अर्कोतर्फ हाम्रा सेवा प्रदायकहरूको नेटवर्कलाई रेजिलिएन्ट बनाउनुको लागि, सुरक्षित बनाउनुको लागि उनीहरूले चाहिँ के कस्तो मापदण्ड चाहिँ फलो गर्नुपर्ने भन्ने बारेमा कानुन बनाएर हामीले लागू गरिसकेका अवस्था छ। तर यो चुनौतीको विषय चाहिँ छ किनभने यो सेक्टर यदि चाहिँ डाइनामिक छ, यसमा नयाँ नयाँ प्रविधिहरू, नयाँ नयाँ देशहरू इस्युहरू रेज भइरहेको हुनाले यसमा चाहिँ हाम्रा म्यान पावरहरू, हाम्रो पूर्वाधारहरू, टुलहरू सोही बमोजिम अपडेट गर्नुपर्ने, सोही बमोजिम चाहिँ हामीले इम्प्लिमेन्टेसन गर्नुपर्ने, डिप्लोय गर्नुपर्ने अवस्था।
1: मिन सर, हामी कार्यक्रमको अन्तिममा छौँ। दूरसञ्चारको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि प्राधिकरणको आगामी योजना चाहिँ के छ?
0: खास गरेर यो दूरसञ्चार सेवा अत्यावश्यक सेवा भएको हुनाले यसलाई गुणस्तरीय बनाउने, सर्वसुलभ बनाउने, भरपर्दो बनाउने प्रयोजनको लागि नेपाल दूरसञ्चार प्राधिकरणले दुईटा माध्यम, एउटा चाहिँ हाम्रा विद्यमान सेवा प्रदायकहरूले प्रवाह गर्ने सेवाको गुणस्तरसँग सम्बन्धित विषयमा प्राधिकरणले यसको स्पष्ट मापदण्ड, त्यसको चाहिँ सूचकहरू तयार पारेर सेवा प्रदायकहरूलाई त्यो चाहिँ इन्फोर्स गरेको अवस्था छ। जहाँ चाहिँ अब अलिकति चुनौतीपूर्ण ठाउँहरू छ, अन्डर सब एरियाहरू छ, सेवा नपुगेको ठाउँहरू छ, पर्याप्त नभएको ठाउँहरू छ भने त्यो ठाउँमा चाहिँ ग्रामीण दूरसञ्चार विकास कोषको रकम पनि परिचालन गरेर त्यहाँ पूर्वाधारहरूको निर्माण गर्ने, सेवाको विस्तार गर्ने, विकास गर्ने काममा पनि हामीले होमवर्क गरिरहेको अवस्था हो। सँगसँगै अब योसँग एसोसिएटेड कानुनी व्यवस्थाहरू, जस्तो नीतिगत रूपमा गर्नुपर्ने नीतिगत नीति तर्जुमाका कुराहरू, त्यस्तै गरेर ऐनको संशोधनका कुराहरू, यसको लागि पनि नेपाल दूरसञ्चार प्राधिकरणले बाहिरको अन्तर्राष्ट्रिय अभ्यास के छ, यसलाई अहिलेको परिवेशमा चाहिँ कसरी कहाँनिर संशोधन या परिमार्जन गरेर लागू गर्न सकिन्छ भन्ने बारेमा नेपाल दूरसञ्चार प्राधिकरणले त्यसमा पनि एसेसमेन्ट गरेर नेपाल सरकारलाई नीतिको हिसाबले पनि सुझाव दिइरहेको अवस्था छ, त्यो दिने क्रममा पनि छौँ। र अर्कोतर्फ कानुन निर्माणको हिसाबले पनि हामीले सुझावहरू दिएको अवस्था र आगामी दिनमा नयाँ प्रविधि भित्राएर जस्तो 5G कुराहरू छ हामी कहाँ, त्यसै गरी AI कुराहरू उठिरहेछन्, स्मार्ट सिटीका कुराहरू उठिरहेछन्, IoT कुराहरू उठिरहेछन्, यस्तो यी सबै चाहिँ नयाँ प्रविधिहरू छिटो शीघ्र चाहिँ नेपालमा डिप्लोय गरेर त्यसबाट अल्टिमेटली कन्ज्युमरलाई बेनिफिट पुर्याउने, जुन अहिले नेटवर्क छ, जुन डिजिटल दूरसञ्चार पूर्वाधार, त्यसलाई रेजिलियन्स कसरी बनाउने, त्यो चाहिँ त्यसलाई कसरी एफोर्डेबल बनाउने, त्यसलाई कसरी सेक्युर बनाउने भन्ने कुराहरूमा हामीले अलिकति थप काम गर्दै पनि छौँ। र यसबाट चाहिँ हामीले के विश्वास दिएका छौँ भने यो ब्रडब्यान्ड फर अल भन्ने जुन नारा छ त्यो चाहिँ प्राप्तिमा हामी धेरै अगाडि बढ्न सक्छौँ। यसको लागि सम्बन्धित सरकारवाला निकायहरू, हाम्रा सेवा प्रदायकहरू सबै मिलेर काम गर्नुपर्ने आवश्यकता हामीले महसुस गरेका
1: छौँ। हस्, यहाँलाई समय र संवादका लागि धन्यवाद।
0: हस् त, धन्यवाद।
1: अहिले सुन्नुभयो दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालसँग गरिएको कुराकानी। हवस् त, आजलाई विश्व दूरसञ्चार दिवस विशेष कार्यक्रम यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भएँ म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
4: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
5: ए, त्यसो पो भनेछ नि डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
4: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
4: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
5: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यो होइन छोरी?
4: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोके रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामेरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको हो। यस्तै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आज बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। यस्तै सशस्त्र प्रहरी संगठनका तर्फबाट सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निम डिक्की शेर्पाले पनि आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा आज आयोजित समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो। 33 मदन आश्रित स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले बल्खुस्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। भक्तपुरको चागु नारायण नगरपालिका 5 छालिङ गोकुलधाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 पुरानो 1 महिने मेला सुरु भएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको छ। विगत लामो समयदेखि भूमिहीन सुकुम्बासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका 483 परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ। मिथिला नगरपालिका 6, 7, 8 र 9 भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको हो। गाउँ ब्लकका जमिन लालपूर्जा बिना भोग गर्दै आएका सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको जिल्ला स्थित नापी कार्यालय 2 टोली ढल्केबरले जनाएको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज। हवस् त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी शरद चौलागाई, सहयोगी दुर्गा श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

बुझेको छु मैले सबै थोक डुबेको भाषा, बुझेको छु मैले सबै थोक डुबेको भाषा, चले जस्तो गरे भने

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्।
1: खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रम तयार पारेका हुन्। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर श्रृङ्खलाबद्ध रूपमा समेट्ने गरेका छौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
0: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसङ्ग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नु हुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसङ्ग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसङ्ग
1: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
0: यो हो कार्यक्रम सिलसिला।
1: सिलसिला
0: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनीभित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा पनि यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
1: कार्यक्रम सिलसिलामा अब प्रसङ्ग छ, हामीलाई ऐठन किन हुन्छ? हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका 4 चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदाएको। यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांस पेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्ने पनि। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौँ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैलाई हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई ऐठन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ, कसैलाई सास नै थुनी दिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनेटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाज अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
0: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छातीभित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा 4 कोठा रहेका हुन्छन्। माथिल्लो 2 अरिकल र तल्ला 2 भेन्टिकल भन्ने गर्दछौँ। अरिकल र भेन्टिकलको बिचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ, अनि अरिकलबाट रगत भेन्टिकलमा पस्दछ। भेन्टिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्टिकलमा भरिएको रगत अर्को भल्भबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्टिकल खुम्चिँदा अरिकलको भल्भमा रगतले हिर्काउँछ।

0: तर अरिकलको भल भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भलमा रगतले हान्छ, तर त्यो पनि स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भलमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
1: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बिचमा एउटा भल रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ, जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
0: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
1: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौँ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: कार्यक्रम सिलसिला रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम सिलसिलामा छौँ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डावर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौ। शरीरमा थरी थरीका डावर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डाबरहरू आउँछन्। 20 मिनेटदेखि 1 घन्टासम्म आउने डाबरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डाबरहरू नभई आँखा ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुने हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट अर्टिकालिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकालिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डाबर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डाबर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डाबर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डाबर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डाबर र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डाबर के हो र कस्ता कस्ता प्रकारका डाबरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: अब शरीरमा आउने डाबर चाहिँ थरी थरीका हुन्छन्। स्पेसली अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डाबरहरू जुन चाहिँ आउँछ घरिघरि आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डाबरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डाबर मात्र नभइकन कहिले कहिले चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डाबर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डाबर आउने हुन्छ डाक्टर साहब? डाबरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया भन्छौँ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि। अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्राय जसो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको ब्रुफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया। जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डाबरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्रोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस अर्टिकेरिया भन्छौँ। शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो थर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डाबरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस, भनेको यसमा कुनै पनि कारण हुँदैन तर डाबर चाहिँ आइरहन्छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ। कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नुपर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30% केसमा चाहिँ 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डाबरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नु भने अर्टिकेरिया यो खालको डाबर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग डायबिटिजसँग पनि आबद्ध हुन्छ र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलेगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि दाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरिया रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरिया चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पर्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गराउनको लागि चाहिँ हामीले अटोलेगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ। यो चाहिँ हप्ते पछि हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएको छ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेर चाहिँ आफै डाबा आउने समस्या चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबर फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबर आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनु हुन्छ कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दा जुन पनि भागमा आउन सक्छ, तर अब डाबरको पनि एउटा लेभल हुन्छ। स्किनको हामी स्किनको अब मिड डर्मिससम्म आयो भने हामीले त्यसलाई विल्स भन्छौँ, तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामीले एन्जियोइडियामा भन्छौँ। त्यस्तो खालको एन्जियोइडियामा चाहिँ आएपछि जानलाई तपाईँलाई टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोइडियामा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नली भित्र आयो भने चाहिँ सास फेर्न गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्ने हुन्छ, त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्थ्यो कि?
3: डाबर त एलर्जीको कारणले गर्दाखेरि मात्र आउनु त होइन होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि क्रोनिक अर्टिकेरिया भन्ने हो, त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहने हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले कहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबरको समस्याले लापरवाही गरे, हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा मात्रै डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरकालाई यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्रायः जस्तो चाहिँ तपाईँको 20-40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदै नहुने भने चाहिँ छैन, बच्चाहरूमा पनि देखिने चाहिँ देखिने रहन्छ डाबरे।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हाम्रो एन्टिहिस्टामिन भन्छौँ। एन्टिहिस्टामिन भनेको यो सिट्रिजिन, फेक्सोफेनाडिन जस्ता औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ, र हामीले भनेको जसरी त्यसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारै घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न?
3: अब डाबरको समस्याबाट जोगिनको लागि त पहिला सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारणले हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्विडेन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम एसएलसी परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाढी जुँगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डायट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक एक पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई एक पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमने सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट एक पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पुरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौँ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राखिदिन्छौँ। गीतमा रचना रहेको छ विपिन किरणको अनि सङ्गीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
2: हवस् त, नमस्कार, शुभ साता।

0: नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्ककी गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपरफन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्युजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिईओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौ यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आमदानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेट कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेट कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रममध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइडको उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको हो। र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने, र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन, सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ। त्यस पछाडि अर्को चाहिँ कार्बनको सञ्चिति संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ। र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले, अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रम चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ। त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने, दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत तथा दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ, त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तीनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। र यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर। खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त, हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ। र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ। र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने, हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने यो गण्डकी, लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ। त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गराउने। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गर्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गर्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि, दिगो वन स्थापन गर्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रा आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई यसलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यो तसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा, त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ प्रष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने, बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृति को प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ दाउरा घाँस पत्कर सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ, र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टार्थी सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय, आदिवासी, दलित, महिला, जनजाति उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी, जनजाति, समुदाय, सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनहुँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ। र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन, साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिक वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 को सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ। एउटा वन नीति 2075 र अर्को चाहिँ वन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ। त्यसकारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी। नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। उहाँका सफलताको कथा राख्छौ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौंको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा टुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरे हो, जसबाट चाहिँ हामी फेसन सामानहरू जस्तै लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बेच्न स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा आँसु छ होला, थर्मसमा लगनखेलमा मङ्गलो बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने, के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, हो सेम त्यही मोडल, कपी एन्ड पेस्ट हो। तर हामीले चाहिँ कफी बेच्थ्यौँ के, त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो कि हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जस उपास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भन्दा, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचे, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफरेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाई पनि नजिकै थियो कि?
2: त्यही नजिकै हो, लगनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लगनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोला थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोला थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या। हुन त चाइल्ड पनि थियौँ, चाइल्ड थियो, दाइ बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई त केही नलेजै छैन होइन, सिधा त्यो

0: प्लान गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
1: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याग्स भन्छ नि, एउटा ऱ्याग्स टु रिच भनेर भन्छ नि तपाईँलाई थाहा होला होइन, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या, बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा दाइ र म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन् खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भनेपछि बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन। सो त्यो अभावमा हुर्क्या भएर होला होइन, अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो। सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजु र बहिनी त धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो, भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो। सो त्यसरी स्टार्ट भयो कि
0: रेस्टुरेन्ट खोल्ने, त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो, पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला? अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
1: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन, सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला। किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको चाहिँ त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियौँ त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट नै
0: बेच्छ।
1: अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नुपर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट, सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, अनि दाइको लागि म मेरो लागि ऊ। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरे अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या, उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस्ट एउटा बहिनी भएर
0: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
1: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु। सो तपाईँले अघि क्वेसन गर्नुभएको एन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड।
0: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
1: अब दुईटा किसिमले एन्सर दिनुपर्छ होला, पहिला यो खाउँ त्यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 रुपियाँ सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन, सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ।
0: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
1: प्यारेन्ट्सको हैसियत थिएन होइन, त्यतिखेर हैसियत भन्यो भने फाइनेन्सियली वी क्यान नट अफोर्ड, अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या अब यो स्टार्ट गरौँ, किनभने म र दाइसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या, त्यस पछाडि हामीले मम्मीले चाहिँ एउटा सानो पूजा पसल जस्तो खोल्नु भएको थियो होइन, त्यहाँबाट चाहिँ 3-4 वटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो, अब त्यतिखेर हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि मम्मीले चाहिँ एउटा दुईटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000

0: 20,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग मैले मेरो साथीसँग मामासँग माइजूसँग अङ्कलसँग आन्टीसँग जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको हो क्या. इट्स नट लाइक लास्ट 4,00,000 रोल्डी अब बिजनेस भने होइन नि त. हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला. बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त. त्यो 4,00,000 डुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि होइन. सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ. अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ. र अनि हामीले के गर्यौँ त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2-3 थर्मसमा अनि 2-4 प्रडक्ट हाम्रो कफीको प्याकेटहरू अनि चिया चियापत्ती दुध अनि पानी त्यति नै त हुने होइन. सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचोको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्ट 10-15 हजारबाट स्टार्ट गराऊ अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो.
1: 10-15 हजार रुपियाँको लगानी थियो तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी गर्नुभयो.
0: गरे किन त्यहाँ चाहिँ फेरि रिसाइकल लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त. आज मैले एक प्याकेट बेच्यो मलाई त्यहाँबाट 500 फाइदा भयो 500 छुट्टायो अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000-20,000 स्टार्ट गर्यौँ. तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नुपर्ने थियो धेरै कुरा थियो स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो होइन. 2-3 जना त होल्ड गर्नु पर्यो नि त किनभने 2 महिनापछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो. फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने क्या उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ किन त्यो मलाई कनेक्ट हुन्छ नि त. त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या अनि त्यही भएर नि पाल्यो. सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो तर त्यो यस्तो हुन्थ्यो कि यहाँ लियो फेरि यहाँ तिर्दो त्यसरी चाहिँ.
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नु भयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नु भयो त्यति बेला पनि
0: तिरियो.
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैको कुरा अलिकति बताइदिनु.
0: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ. त्यो चाहिँ 3 सेगमेन्ट हो क्या. त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त. अब बिचमा पार्लर छ त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो नि त.
1: यहाँको अहिले त्यो ग्रुपले सञ्चालन गरेको ओपाज कफी अनि त्यस पछाडि यो टोमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगनखेलमा सञ्चालन छ.
0: ओपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा 3 ठाउँ भनौँ. एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपाज कफी हाउस भनेर छ अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ. त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ. अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया जुन हामीले सडकमा बेच्छौँ नि त्यो चिया हो त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ. किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त त्यो भएर चाहिँ अलिकति हामी मुभ लिन पछाडि परिरहेछौँ.
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन. हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो. त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ. आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ त्यो आमदानी कुरा पनि गर्न मिल्छ.
0: मिल्छ त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन तर जस्ट ट्रान्जेक्सन अब प्रफिटको कुरा चाहिँ नगरौँ. जस्ट वार्षिक तपाईँको करोडौँको ट्रान्जेक्सन हुन्छ र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भइरहेछ.
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्
0: त्यो चाहिँ म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ. ओभरअल डिजिटल मार्केटिङ तपाईँको फेसबुक इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ.
1: कार्यक्रम पौर्खीको कथामा आज म ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु. वर्षाजी अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नुभएको छ साझदारी दाजु र बहिनी 2 जना मिलेर गर्नुभएको छ होइन. 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौँको हाराहारीमा पुर्याउनु भएको छ. हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
0: खुसी लाग्छ. अब अभियसली खुसी लाग्छ मेहनत गरे अनुसारले फल पायो भनेदेखि चाहिँ स्टार्टिङ चाहिँ अब एउटा सजेसन्स अर एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट तिमी लड्छौ त्यो सबै कुरालाई एक्सेप्ट गर एन्ड त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या. सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो सफल हुन्छ कुनै पनि फिल्डमा. सो इन जेनरल म खुसी छु.
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप के गर्नको लागि उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
0: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दरबारभित्र छु. तर अब ठिक छ जस्ट बिङ अ युथ नथिङ पर्सनल. एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन लाइक किन जापान जानु किन अस्ट्रेलिया जानु. हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो जसको पढे लेखा छ अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन. सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन. एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सस्ता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो. म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला ल 18-19 इन बिट्विन थियो होला. त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या. त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो. मलाई एउटा टाइम त के पनि भइसकेको थिएन भयो म यो बिजनेस गर्दैन म बरु बाहिर जान्छु. किन रिजन वाज द्याट क्या कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा भन्छ कहिले 10 नम्बरमा जान्छ कहिले 15 नम्बरमा जा भन्छ एन्ड गाली खाएर आउनुपर्छ क्या. अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या. अनि नेपालमा त आज हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ. अनि यो चाहिँ मैले मात्र पाओ कि भनेर सोचेको तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ हामीलाई प्रब्लम छैन किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि त्यो कुरा बुझेको छ हामीले एज अ जनता. तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ऊबाट चित्त दुखेको थियो. त्यतिखेर रोको पनि थिएँ क्या म त पुग्यो मलाई म जान्न किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई तिम्रो दिमाग त पहिला निकाल्यो होइन तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छ क्या मलाई चाहिँ आज पनि सम्झाखेरि खतरा चित्त झन् सजिलो घरमै बसेर दर्ता हुने होइन लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन. घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि
1: धेरै सहजता हुँदै गएको छ
0: अहिले त धेरै हुँदैछ.
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे केही गर्न चाहिँ इच्छा छ केही गर्नको लागि इच्छा छ यो खालको व्यवसाय गर्न सक्थे मसँग लगानी छैन भन्नुहुन्छ अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या. ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
0: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन घर बस्यो नेपाल देख्यो भन्थ्यो नि. सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन गर्न चाहे होइन लाइक सपना जसले पनि देखेको हुन्छ है फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नै स्टार्टै हुँदैन क्या के थाहा. मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो ओपाल भनेको के हो टोमाटो भनेको के हो मेरो सपनाको बाहार हुन्थ्यो होइन मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा अझै त्यही शब्दमा भन्नुपर्दा. सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ. हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या लाइक त्यो भित्रबाट विल पावर त अब स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन तर म चाहिँ मान्छु है भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो तिमी चाहने हो भनेदेखि चाहिँ होइन त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि तर स्टार्ट गर्नु पर्यो क्या. पैसा छैन मसँग नि त थिएन नि त तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो.
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार. कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ. अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु. तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्. नमस्कार.
2: रेडियो नेपाल

ಬದಲಾಯಿ ಅಂಗದಲ್ಲಿ ಪ್ರೇಮಲೇ ತಮ್ಮ ಮಗರ ಜಲಾಯಿ ಅಂಗದಲ್ಲಿ ಪ್ರೇಮ

0: मेरो प्रिय देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह मात्र हेर सुख भनेको वस्तु न धनमा छ न महलमा छ न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रानी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ चुकी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हामीमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्छ
0: अवश्य